0: कि सावधान हो, यो मनुष्य देह तिमीलाई प्राप्त छ, यसको एक लक्ष्य छ, कुनै त्यसको खोजी गर, प्राप्त गर, नत्र महान हानि हुनेछ।
1: भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्री कृष्ण निष्काम सेवा नै जीवको वास्तविक लक्ष्य हो। दिव्य प्रेम तत्त्व प्राप्त नभई सो सेवा प्राप्त हुन सक्दैन। दिव्य प्रेम तत्त्व श्रोत्रिय ब्रह्मनिष्ठ रसिक सन्तको कृपाबाट मात्र प्राप्त हुन्छ। अन्तःकरण शुद्ध नभई ब्रजरस रसिक सन्तको कृपा प्राप्त हुँदैन। गुरुद्वारा निर्देशित साधना भक्तिद्वारा नै अन्तःकरण शुद्ध हुन्छ। अतएव सर्वप्रथम वास्तविक गुरुको शरणमा गई, उनको निर्देशनमा रही साधना गरी अन्तःकरण रूपी पात्र तयार बनाउनु परम आवश्यक छ। जीव कल्याणकारी यो मूल मन्त्रका साथै कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। जगद्गुरु श्रीद्वारा निर्देशित साधनामा सहभागी भई सत्सङ्ग प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो ठेगाना: कार्यक्रम अध्यात्म सन्देश, श्यामाश्यामधाम, ठिमी, हनुमन्तीपुर, भक्तपुर। सम्पर्क सूत्र: 01-663-00-59। हस्त: भोलि बिहान ठिक 5:25 बजे सत्सङ्गका विविध सामग्रीसहित रेडियो नेपाल मार्फत यहाँहरूसित भेट हुने नै छ। तबसम्मका लागि

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। भोटेकोसी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढीका कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, ब्याङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरिरहेको छ। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,065 डीएनए नमुना संकलन गरिएको छ। संकलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढीमा परि हालसम्म 1,384 जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटो मुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,846 गरी कुल 3,132 डीएनए नमुना संकलन गरिएको छ। यसै गरी पहिचान हुन नसकेका 1,339 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 2,712 जनालाई राखिएको प्रहरीले जनाएको छ। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ्ग ओपिडी वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटेकोसीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमता
बाल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम स्याटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड दिनुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोसीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनस्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ संस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ। भोटेकोसी बाढी प्रभावितको निम्ति पर्सा जिल्लाका जेएनजीहरूले 15 लाख बराबरको राहत सामग्री संकलन गरेका छन्। उनीहरूले बाढी प्रभावितका निम्ति खाद्यान्न, लत्ता कपडा, खाना पकाउने भाँडा, ओढ्ने बिछ्याउने लगायत सामग्री जुटाएका हुन्। वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा 2,51,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। समाजसेवी निरज सर्राफले 2,51,000 सहयोग गर्नुभएको छ। यस्तै नेपाल पुलिस स्कूल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 95,783 प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। भोटेकोसी बाढी पीडितको राहत तथा उद्धारका लागि रुकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले 8,72,000 रुपियाँ सहयोग गरेका छन्। रसुवाको भोटेकोसीमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि होस्टल व्यवसायी संघ नेपालले 2,70,000 रुपियाँ सहयोग गरेको छ। यस्तै म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते आएको बाढीबाट प्रभावितका लागि 40,00,000 रुपियाँ सहयोग गरेको छ। सल्यानमा दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा पनि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 सिम्खमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्खबाट दाङको तुलसीपुर आउँदै गरेको बोलेरो सिक्ममा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, ओडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय डल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकल दुर्घटना हुँदा 1 महिलाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार दाङ शान्तिनगर गाउँपालिका 1 पेदी खोलाका अन्दाजी 35 वर्षीय जिता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको हो। भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सडकमा हिजोदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमानथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमानथाङका 80% घर चर्किएका छन्। कपिल वस्तुको बाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालकमध्ये 1 जनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै बेपत्ता रहेका छन्। बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुननिर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढी प्रभावित क्षेत्रको हिजो स्थलगत अवलोकनपछि उहाँले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्नुहुँदै अब पुननिर्माणको काम महत्त्वपूर्ण रहेको बताउनुभयो। र हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरिरहेका छन्। दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन अडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ अडिलो हुने अनुभव धर्मशास्त्रविद प्राध्यापक तोयराज नेपालको रहेको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 28 गते आइतबार, भाद्र शुक्ल पक्ष द्वितीया तिथि। तदनुसार 13 सेप्टेम्बर सन् 2026, नेपाल सम्बत 1146, आज ऐलाथ्व 2। यसअघि बिहान 6 बजेको समाचार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। अखबार कार्यक्रम सुरु गरौँ। गोर्खापत्र दैनिकमा प्रकाशित पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव, न्यायाधिकरण विधेयक मस्यौदा सम्बन्धीको समाचारबाट, ठुला पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याकमा सुनवाई गर्ने गरी सरकारले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी कानूनको मस्यौदा गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। अदालतहरूमा लामो समयसम्म मुद्दा छिनोफानो नहुँदा पूर्वाधार निर्माण प्रक्रिया प्रभावित भएको भन्दै शीघ्र सुनवाई संयन्त्रको माग हुँदै आएको थियो। सर्वोच्च अदालतले भने न्यायाधिकरण भन्दा उच्च अदालतमा छुट्टै इजलास बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। उच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा गठन हुने न्यायाधिकरणमा 2 फरक क्षेत्रका विज्ञ सदस्य रहने प्रस्ताव विधेयकमा छ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून वा वित्त तथा इन्जिनियरिङ क्षेत्रबाट सदस्यहरूको प्रतिनिधित्वको प्रस्ताव विधेयकमा गरिएको छ। न्यायाधिकरणलाई प्रादेशिक क्षेत्राधिकारको पनि प्रस्ताव गरिएको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार रायका लागि सार्वजनिक भएको विधेयकमा न्यायाधिकरणको विस्तृत अधिकार क्षेत्र प्रस्ताव गरिएको छ, जस अनुसार सार्वजनिक खरिद लगायत पूर्वाधार विकास तथा निर्माण सम्बन्धी ज्वाइन्ट भेन्चरका साझेदार बीचको विवाद न्यायाधिकरणले हेर्नेछ, जसमा स्वदेशी विदेशी वा स्वदेशीको विवाद पनि न्यायाधिकरणले हेर्न पाउनेछ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। कृष्णभीरमा यातायात खोल्ने तयारी शीर्षकको अर्को समाचार पनि गोर्खापत्र दैनिकबाटै लिँदैछौ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाँसिएको राजमार्गसँगैको भीर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुगलिङ मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिनुभयो। भित्ता काट्ने काम सकियो, अब राजमार्गको ग्रेड स्लोप मिलाउने काटेर सर्फेस सतह मिलाउन बाँकी छ, अनि थिचेर मजबुत बनाउने काम गर्दै ग्राभेल गरेपछि राजमार्ग सञ्चालनमा ल्याउनेछौँ। उहाँले भन्नुभयो, हामीले बढीमा असोज 1 गतेसम्म राजमार्ग सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएका छौँ। त्यस यता नै सम्पन्न गर्ने प्रयास हुन सक्छ, तर पनि छिट्टै भ्याइयो भने भ्याइने बित्तिकै राजमार्ग खुला गर्नेछौँ। अहिलेकै गतिमा काम भयो भने 2 वा 3 दिनमै सडक खोल्न सक्ने उहाँले जानकारी दिनुभयो। 10 मिटर चौडाइमा 152 मिटर लम्बाइको भीर काटेपछि अहिले राजमार्ग खुला हुने आधार बनेको हो। भीर माथिल्लो भागदेखि नै स्लोपमा काटेर राजमार्गको सतहमा आइपुग्दा 10 मिटर चौडाइमा रहेको छ। सिडी अधिकारीले भन्नुभयो, आयोजनाका इन्जिनियर धीरण ढकालका अनुसार अहिले एक्सकाभेटर, बुलडोजर, लोडर, ब्याकहो, टिपर, रक ब्रेकर, ग्रेडर लगायत उपकरण परिचालित छन्। दिनरात नभनी अहिले राजमार्ग खुला गराउन लागेका छौँ, उहाँले भन्नुभयो। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौँ। तेइस अर्ब रेमिट्यान्स भित्र्याउने देश, तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर शीर्षकको समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। झण्डै 4 महिनादेखि तुलसीराम राई काठमाडौँस्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहनु भएको छ। परराष्ट्र, श्रम, अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उहाँ काहिला ज्वाइँ सन्तोष राईको शव नेपाल ल्याउने प्रयासमा हुनुहुन्छ। सन्तोषको गत मेमा कम्बोडियाको फ्नोम पेनह स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यसता उहाँको शव त्यही अस्पतालको शवगृहमा छ।
यो सब कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार सब ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर झण्डै 11,16,000 रुपियाँ जुटाउन नसकेर परिवारले सब पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा जानुभएको थियो, त्यसैले उहाँको सब फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उहाँ पर्नु भएन। रौतहटको गाउँबाट काठमाडौँ आउनुभएका तुलसी यी चार महिनामा एकपटक मात्र घर फर्किनु भएको छ। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उहाँको नियमितचर्या बनेको छ। पहिलो दिन त सिंहदरबारभित्र पस्न पनि गाह्रो भयो। 72 वर्षीय तुलसीले भन्नुभयो, गेटमा रहेका सुरक्षाकर्मीलाई भित्र जान दिन आग्रह गरे। उहाँहरूले परराष्ट्र मन्त्रालयबाट मेरो नाम पठाएको भए मात्र छिर्न पाइन्छ भन्नुभयो। भित्र मेरो कोही चिने जानेको मान्छे थिएन। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उहाँले प्रधानमन्त्री कार्यालयमा अति जरुरी भन्दै इमेल पठाउनुभयो, तर भित्रबाट जवाफ आएन। सन्तोषको सब नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारमा गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये करिब दुई तिहाई खाडी मुलुक गएका थिए। 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू समावेश छैनन्। अध्यागमन विभागका अनुसार पछिल्ला 5 वर्षमा 61,60,000 भन्दा बढी नेपालीले विदेश आवत जावत गरेका छन्। उनीहरूले पठाउने रकम देशको अर्थतन्त्रको मुख्य आधार स्तम्भ बनेको छ। 2000 दशकको सुरुतिर वार्षिक 1 खर्ब रुपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रुपियाँ पुगेर कीर्तिमान राख्यो। गत आर्थिक वर्षमा यो 37.1% बढेर 23,26,00,000 रुपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000 रुपियाँको कुल बजेट भन्दा बढी हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो, तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश छैन शीर्षकको समाचार प्रकाशित छ। 12 वैशाख 2072 गोर्खा भूकम्प यता 10 भदौको भोटेको सिबाडीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गुमेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 मृत्यु भएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। ऐनको प्राकृतिक विपदको परिभाषा, प्राकृतिक विपद भन्नाले हिमपात, असिना, हिम पहिरो, हिमताल, विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो तथा भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विस्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपदबाट उत्पन्न जुनसुकै विपद सम्झाउनुपर्छ भन्ने उल्लेख छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकको समाचार गोर्खापत्रमा प्रकाशित छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौँमा सुरु भएको तेस्रो काष्ठमण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। बटेकोशीको बाढीले विनाश गरेको नेपाल र चीनबीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नीति जोड्ने क्षेत्र भएको उहाँले बताउनुभयो। हिमालय हामीलाई अलग गर्ने अवरोधको रूपमा होइन, सामूहिक संरक्षण आवश्यक पर्ने साझा आश्रय स्थलका रूपमा स्वीकार गर्नुपर्छ, परराष्ट्र मन्त्री खनालले भन्नुभयो। यो समाचार
गोर्खापत्रबाट लिएका हौं। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। सम्बन्ध विच्छेद मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्र दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छोडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भनेको छ। कानूनी प्रावधान अनुसार नै काठमाडौँ बाहिर स्थायी ठेगाना भएकाहरूको सम्बन्ध विच्छेदका निवेदन दर्ता नगर्ने नीति लिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले बताउनुभयो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

नेपाल टेलिकम राष्ट्रको संचार विज्ञापन पछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अन्नपूर्ण पोस्टमा प्रधान सेनापति सिग्देल बेजिङ जाँदै शीर्षकको समाचार प्रकाशित छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जानुहुने भएको छ। जङ्गी अड्डा स्रोतका अनुसार प्रधान सेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान 11 बजे छेन्दु प्रस्थान गर्ने तयारी छ। प्रधान सेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमणमा जान लाग्नु भएको हो। यस अगाडि गत वर्ष भदौ 27 असोज 4 गतेसम्म गुन्जाउ र साङ्घाईमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भए पनि जेन्जी आन्दोलन भएपछि सिग्देल रोकिनु भएको थियो। सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। 45 प्रधान सेनापति सिग्देलले चीनबाट नेसनल डिफेन्स कोर्स पूरा गर्नुभएको थियो। नेपाली सेना र चिनिया जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसिप नामको सैन्य अभ्यास हुँदै आएको छ। यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लाग्नु भएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि

रोजगारी शीर्षकमा प्रकाशित छ। वडा तहसम्म दुई धार काङ्ग्रेसको वैधतामाथि प्रश्न, महाधिवेशन महासंग्राम सम्बन्धीको प्रसंग आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको अन्तर्कलह केन्द्रीय तहबाट विस्तार भएर वडा तहसम्म पुगेको छ। लामो समयदेखि नेतृत्व, महाधिवेशनको मिति र पार्टीको वैधानिकताका विषयमा देखिएको विवाद समाधान हुने अपेक्षा गरिए पनि पछिल्ला गतिविधिले काङ्ग्रेसभित्रको विभाजन झन गहिरिँदै गएको छ। केही समय अघि काङ्ग्रेसका दुवै पक्षबीच संवाद र छलफल भएपछि विवाद समाधानतर्फ जाने अपेक्षा गरिएको थियो, तर सहमतिको प्रयासले ठोस रूप लिन नसकेपछि दुवै पक्ष आफ्नो ढंगले महाधिवेशनको तयारीमा जुटेका छन्। यो प्रसंग नेपाल समाचार पत्रमा प्रकाशित छ। विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। विद्युत नियमन आयोगले विद्युतमा खुला पहुँच कार्यान्वयन योग्य बनाउन आवश्यक थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। सरकारवालाहरूको रायका लागि सार्वजनिक गरिएका निर्देशिकाहरूमा मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयहरू सम्बन्धी निर्देशिका 2083 रहेका छन्। यी मस्यौदालाई सरकारवाला तथा सर्वसाधारणको राय सुझाव र टिप्पणीका लागि सार्वजनिक गरिएको आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिथालले जानकारी दिनुभयो। यो प्रसंग आजको कारोबार दैनिकमा प्रकाशित छ। पछिल्लो समय ग्रामीण क्षेत्रमा यातायातको पहुँच विस्तार हुनुका साथै रेमिट्यान्सबाट प्राप्त आमदानी बढेपछि गाउँ गाउँमा पक्की घर बनाउने लहर चलेको छ। दैलेखमा पनि पक्की तथा टिनले छाएका घर निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन्। नारायण नगरपालिका 11 स्थित काँडाका दानबहादुर विष्टको करिब 100 वर्ष पुरानो घर ढुङ्गाले छाएको छ। वर्षौं अघि हजुरबुवाले निर्माण गरेको उक्त घरमा अहिलेसम्म छाना फेर्नु परेको छैन। ढुङ्गाले छाएको छाना लामो समयसम्म टिक्ने भएकाले विष्टको गाउँमा धेरैले ढुङ्गाको छाना लगाउने गर्थे, तर पछिल्लो समय नयाँ बन्ने घरमा ढुङ्गाको साटो जस्ता पाताको प्रयोग बढेको छ। आर्थिक रूपमा कम खर्चिलो हुनुका साथै जस्ताको छाना लगाउन सहज हुने भएकाले गाउँमा यसको प्रयोग बढ्दै गएको विष्ट बताउनुहुन्छ। यो प्रसंग हराउँदै परम्परागत ढुङ्गे घर शीर्षक दिएर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। पाखो बारीमा लहलह धान शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौ। धनकुटा नगरपालिका 9 बेलहरा स्थित बाघ खोरका मेहरमान बस्नेतले करिब 9 रोपनी क्षेत्रफलको पाखो बारीमा धान खेती गर्नुभएको छ। बारीमा लगाएको धानको बाला लाग्न थालेका छन् भने फूल खेल्न थालेको, धान मगमगाउँदो र बास्ना चल्न थालेको छ। पाखोबारीमा लगाइएको धान सिँचाइ बिनै लहलह देखिन्छ। कम पानी भए पनि धान खेती गर्न सकिने र उब्जाउ पनि हुने उहाँ बताउनुहुन्छ। पाखोबारीमा धान राम्रो उत्पादन हुने साथै भात पनि मिठो हुन्छ। पराल गाईबस्तु साथै बाख्राले समेत मन पराएर खान्छन् उहाँले भन्नुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।

0: नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको महाविनाशकारी बाढीले पुर्याएको क्षति र त्यसपछिको परिस्थिति अहिले सिङ्गो देशकै चिन्ता र प्राथमिकताको विषय बनेको छ। बाढीको महाप्रलयमा परि हालसम्म 1384 जनाको शव फेला परिसकेको छ भने अझै सयौं नागरिकहरू बेपत्ता रहेका छन्। रसुवादेखि सुरु भएको यो प्राकृतिक विपदको असर नुवाकोट, धादिङ, चितवन, गोर्खा हुँदै तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्म फैलिएको छ। यस्तो जटिल र कारुणिक घडीमा नेपाल प्रहरीले उद्धार, खोज र सब व्यवस्थापनका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गरिरहेको छ। रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म सञ्चालन गरिएको T2T अपरेशन, पहिचान नभएका शवहरूको DNA नमुना सङ्कलन, वेबसाइट मार्फत विवरण सार्वजनिक गर्ने कार्य र हालसम्म 1230 भन्दा बढी शवको व्यवस्थापन जस्ता कार्यहरू प्रहरीले गरिसकेको छ। आजको अन्तरसंवादमा हामी भोटेकोसी बाढीपछिको उद्धार, खोजी, राहत, पुनस्थापना लगायतका कार्यक्रममा नेपाल प्रहरीले आफ्नो तर्फबाट गरिरहेका कार्यका सन्दर्भमा केन्द्रित भएर प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्दैछौँ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
1: धन्यवाद, नमस्कार।
0: भदौ 10 भोटेकोसीमा आएको बाढीपछि प्रहरीले निरन्तर आफ्नो काम गरिरहेको छ। अब हिजोदेखि टिमुरेदेखि त्रिवेणीसम्मको अपरेसन पनि सुरु भएको छ। यो अपरेसनको मुख्य उद्देश्य र हालसम्मको वस्तुस्थिति के कस्तो रहेको छ? मैले हाम्रो कुराकानीको सुरुवात यहीँबाट गरेँ।
1: वास्तवमा भदौ 10 गते आएको यो प्रलयकारी, विनाशकारी, यो अकल्पनीय विपद हो। ठुलो धनजनको क्षति भएको अवस्था छ र यसप्रति नेपाल प्रहरी गहिरो दुःख व्यक्त गर्दछ र आफ्ना करिब 8000 प्रहरी कर्मचारीहरू यसमा यो विपदको राहत, उद्धार, खोज लगायत महत्त्वपूर्ण व्यवस्थापनमा परिचालन गरेको अवस्थाहरू छ। र हामीले अहिले टिमुरेदेखि त्रिवेणीसम्म जुन यसको प्रभावित एरियाहरू छ त्यसमा त्यो T2T नामक अपरेसन दिएर हामीले स्विप अपरेसन सुरु गरेको अवस्थाहरू छ। त्यसमा समुदाय प्रहरी साझेदारी अन्तर्गत अर्थात् CPP भन्छ, कम्युनिटी पुलिस पार्टनरसिप प्रोग्राम अन्तर्गत हामीले स्थानीय जनप्रतिनिधिजीहरू, अन्य सुरक्षा निकायहरू, त्यसै गरी त्यहाँ हुनुभएका सर्वसाधारणहरू सबैसँग समन्वय गर्दै नेपाल प्रहरी सङ्गठनले अग्रपङ्क्तिमा रहेर सबै नदी जो भोटेकोसी र त्रिशुलीको किनार वरिपरिको एरियाहरूलाई स्विप अपरेसन सुरु गरिएको अवस्थाहरू छ। त्यहाँ खास गरी त्यहाँ हुनसक्ने त्यहाँ जो व्यक्तिहरूको उद्धार गर्ने कुराहरू, त्यसै गरी शवहरूको खोजी गर्ने कुराहरू, त्यसपछि त्यहाँ कुनै मानव अङ्ग, आंशिक अङ्ग भेटियो भने पनि त्यसलाई कानुन बमोजिम घटनास्थल प्रकृति मुचुल्का, लास प्रकृति मुचुल्का, फोटोग्राफी, नम्बरिङ, ट्याग दिने कुराहरू, त्यसको सब व्यवस्थापनका कुराहरूमा प्रहरी त्यहाँ सक्रिय हुन्छ। त्यसै गरी त्यहाँ अन्य बहुमूल्य चिजहरू भेटिएको अवस्थामा बगाएर ल्याएको कुनै भल्ट कुरा, कुनै सुनका बाकसका कुराहरू कुनै त्यस्ता छन् वा कुनै च्यापिएर त्यहाँ कुनै उसमा चाहिँ भग्नावशेषमा कोही व्यक्तिहरू हुनुहुन्छ कि भन्ने खोज्नेदेखि लिएर तमाम कामहरू नेपाल प्रहरी सङ्गठनले चाहिँ सुरु गरेको अवस्थाहरू छ।
0: रसुवादेखि नवलपरासीसम्म 8 जिल्ला समेटेर उद्धार र खोजी गर्दा नेपाल प्रहरीले के कस्ता प्राविधिक र भौगोलिक चुनौतीहरूको अब सामना गर्नु परेको छ? किनभने एउटा अकल्पनीय र आकस्मिक घटना पनि रहेको छ, यसर्थ धेरै चुनौतीहरूको सामना पनि यहाँले गरिरहनु भएको छ होला, यो विषयलाई बताइदिनुहोस् न।
1: निश्चय नै यो जुन खालको विपद आयो त्यो विपद यो शताब्दीकै चाहिँ एकदमै भयङ्कर विपद भयो। यो यो सधैँ बाढी आउँथ्यो विगतमा, बाढीको तयारी र बाढीको पूर्व सतर्कता र बाढी आए पछाडि गर्नुपर्ने सजगतामा पुर्याउँदा हुँदाखेरि हुने अवस्था थियो भने अहिले चाहिँ 81 अब ठुलो उचाइमा 81 एकदमै कालो मैलोको साथ जुन हिसाबले अकस्मात आएर त्यो पानी बेटो ढुङ्गा विभिन्न ठुल्ठुला चाहिँ पहाडैले आएर चाहिँ तिन तला चार तलाका घरहरूसम्म एकैचोटि पुर्ने, एकैचोटि कतै भाग्न नपाउने गरी चाहिँ छोप्ने जुन काम भयो यसले, र जुन हिसाबले त्यहाँ हुने जुन बाटो घाटो बिजुली नेटवर्कका कुराहरू फोन सम्पर्कका कुराहरू 81 चाहिँ सम्पर्क विच्छेद भए, करिब करिब 32 त पुलै भत्काइए, झुलुङ्गे पुलहरू पनि भत्कियो, वारीको गाउँ र पारीको गाउँको सम्बन्ध विच्छेद भयो र त्यहाँ चाहिँ विशाल लेदो ढुङ्गा पानी आयो, त्यसले गर्दाखेरि त्यो स्थल मार्गबाट जान सक्ने त्यो सम्पर्कै नहुने भयो, त्यसले अब हवाई मार्गबाट जानुपर्ने, ड्रोनको प्रयोग गर्नुपर्ने र त्यो एकदमै विकट बनाइदिएको अवस्थाले पनि चाहिँ धेरै कठिनाइहरू भोग्नुपर्ने अवस्था भयो। अहिले यद्यपि कतिपय ठाउँमा ट्रेनको व्यवस्था गरेर, केही ठाउँमा बेली ब्रिजको समेत व्यवस्था गरेर आवत जावतलाई सहजीकरण गरिएको छ र अझै पनि ठाउँहरूमा ती कामहरूलाई प्राथमिकताका साथ गरिरहेको अवस्थाहरू छ। टिमुरे भनौँ, स्याप्रुबेसी भनौँ, बेत्रावती मैलुङका कुराहरू, त्यसै गरी त्रिशुलीमै भन्नुहुन्छ भने वारीपट्टि ढुङ्गेबाट पारी त्रिशुलीमै जानलाई जुन हिसाबले तुइनका कुराहरू अस्थायी रूपमा वान बाई वान नागरिकलाई अत्यावश्यकमा चाहिँ यातायात व्यवस्था मिलाउनलाई जुन गरिएको छ, त्यसै गरी देवीघाटमा भनौँ, देवीघाटमा बेली ब्रिज गर्ने व्यवस्था गरेर यता कल्छीतिरको सम्पर्कलाई व्यवस्थापन गर्ने कामहरू गरिएको छ। यी कुराहरू र भौगोलिक कठिनाइको कारणले हामीले अत्याधुनिक चाहिँ सामग्रीहरू प्रयोग गर्नुपर्ने अवस्था, हेलीको व्यवस्थापन गर्नुपर्ने अवस्था, त्यसै गरी ड्रोनको प्रयोग गर्नुपर्ने अवस्था, खोज उद्धारको लागि खोजका जान नसकिने व्यक्ति हिँडेर जान नसकिने अवस्थाले गर्दाखेरि त्यो अवस्थाहरू भयो। त्यसै गरी बाढी पनि टाइम टु टाइममा अझै आउन सक्छ भन्ने एउटा त्रासका कुराहरूले यी चुनौतीहरू एकदमै थिए र सम्पर्क जुन सम्पर्क हुन नसक्ने एउटा कम्युनिकेसनको एउटा च्यालेन्ज पनि आयो र मेडिकल्ली पनि अब तुरुन्तका तुरुन्त उद्धार गर्नुपर्ने, मेडिकल सपोर्ट दिनुपर्ने। अर्को च्यालेन्ज भनेको होल्डिङ सेन्टरमा व्यक्तिहरू राखेर राहतका कुराहरू, मनोवैज्ञानिक चाहिँ एउटा मनोसामाजिक परामर्श दिनुपर्ने कुराहरू, सँगसँगै केही बालबालिकाहरू टुरा अभिभावक गुमाएको अवस्थाहरू छ, उहाँहरूलाई चाहिँ एउटा अभिभावकको दिनुपर्ने अर्थात् उहाँहरूलाई चाहिँ एउटा संरक्षण दिनुपर्ने र कसैले उहाँहरूलाई लोभ लालचमा नपारोस् वा फकाइ फुलाइमा नपारोस् वा उहाँहरूको भोलि भविष्यमा कुनै किसिमको आपराधिक क्रियाकलापहरू कसैबाट नहोस् भन्ने सन्दर्भमा हामीले महिला प्रहरी कर्मचारीहरू समेत व्यवस्थापन गरेर र मनोसामाजिक परामर्शकर्ताहरू समेत खटाएर, हाम्रो चिकित्सकहरू समेत खटाएर समुदाय प्रहरी साझेदारी कार्यक्रमहरू मार्फत विभिन्न प्रोग्रामहरू गरिरहेको अवस्थाहरू छ। यी यावत चुनौतीहरूको बिच पनि नेपाल प्रहरीले आफ्नो विपद, त्यसै गरी K9 एसटिएफ भन्छ स्पेसल टास्क फोर्सका व्यक्तिहरू र भएका स्रोत सामग्रीहरूको चाहिँ प्रभावकारी रूपमा, व्यवस्थित रूपमा र उच्चतम प्रयोग गरेर यो विपदमा विगतदेखि नै इतिहासको स्थापना कालदेखि नै नेपाल प्रहरी आम नागरिकको सेवामा कटिबद्ध र प्रतिबद्ध भएर 24 घन्टा अहरात र खटिरहेको अवस्थामा यो विपद पनि नेपाल प्रहरीले आफूले आफूलाई नै बिर्सेर सम्पूर्ण सदस्यहरू यसमा आम नागरिकको यो दुःखको घाउमा मलम लगाउने काममा, यो विपदलाई व्यवस्थापन गर्ने काममा निरन्तर खटिरहेको अवस्थाहरू छ।
0: हालसम्म 1384 जनाको शव फेला परेको तथ्याङ्क नेपाल प्रहरीको वेबसाइटमा प्रविष्ट भएको छ, त्यसै गरी 4099 जना अझै पनि बेपत्ता रहेको तथ्याङ्क नेपाल प्रहरीकै वेबसाइटमा प्रविष्ट गरिएको छ अथवा अपडेट गरिएको छ। के पनि भनिएको छ भने अब 1384 जनाको शव त फेला पर्यो, त्यसै गरी बेपत्ता भएको सङ्ख्या यो अझै बढ्न सक्ने अथवा यो हामीले कल्पना गरे भन्दा पनि अझै धेरै आउन सक्ने कुराहरू पनि रहेका छन्। तथापि आधिकारिक तथ्याङ्क त यसलाई नै मान्नुपर्ने हुन्छ। तर अझै पनि त्यस्ता विकट ठाउँहरू भौगोलिक अवस्थाले गर्दा जान नसकिएका ठाउँहरूमा अझै जनधनको क्षति ठुलो रहेको छ, बेपत्ता हुनेहरूको सङ्ख्या ठुलो रहेको छ भनेर विश्लेषण भइरहेका छन्। तर ती विश्लेषणहरू तथ्यगत हुन् या होइनन् त्यो आफ्नो ठाउँमा होला। प्रहरीले के अनुमान गरेको छ? विपद उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र जुन नेपाल प्रहरीको रहेको छ, केही आकलनहरू अनुमानहरू जुन तथ्याङ्क प्रस्तुत गरिएको छ योभन्दा धेरै ठुलो सङ्ख्यामा बढ्न सक्ने अनुमान छ कि के विश्लेषण गरिएको छ यो सवालमा?
1: एकदमै अहिले अब मैले हजुरलाई अलिकति तथ्याङ्क पनि अपडेट गराउँछु। अहिले बिहान 5 बजेसम्मको तथ्याङ्कमा मृत्यु भई फेला परेको सङ्ख्यामा पुरुष 542, महिला 334, आंशिक अङ्ग यो शरीरको पार्ट्स मात्रै फेला परेको 511 गरेर कुल 1384 भन्नुभयो हजुरले 87 सङ्ख्या पुगेको अवस्थाहरू छ। त्यसमा हामीले पहिचान गरेर सम्बन्धित व्यक्तिलाई आफन्तलाई हस्तान्तरण गरेको शवको सङ्ख्या 103 छ र यसरी हामीले उ गरेको अवस्थाहरू छ। त्यसमा हाम्रो 25 प्रहरी कर्मचारीहरू हालसम्म बेपत्ता हुनुभएको अवस्थाहरू छ। 3 प्रहरी कर्मचारीको शव फेला परेको अवस्थाहरू छ। प्रहरी कर्मचारीहरूको खोज उद्धारको लागि विशेष प्रहरी परिचालन गरिएको अवस्थाहरू छ। प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा एउटा टिम बनाइएको छ। हामीले आम नागरिकको जो बेपत्ता हुनुभएको सङ्ख्या छ यो ठुलो सङ्ख्या अहिले पनि छ। अहिले हाम्रो डाटा अनुसार 4,089 चाहिँ बेपत्ता, त्यसमा 610 विदेशी नागरिक हुनुहुन्छ र अझै पनि यसको सङ्ख्याहरू टिपाउने कामहरू र हामीले यसलाई भेरिफाई गर्ने कामहरू भइरहेको अवस्थाहरू छ। रसुवा नुवाकोटको स्थानीय नागरिकहरू बेपत्ता भएको सन्दर्भमा हामीले स्थानीय निकायहरूसँग जनप्रतिनिधिहरूसँग समन्वय गरेर अपडेट गर्ने काम गरिरहेका छौँ। अझै पनि यहाँले भन्नुभयो यस्तो सङ्ख्याहरू बढेको अवस्थाहरू छ। जो हामी शवहरू फेला परेको अवस्थाहरू छ त्यसको हामीले 1286 जनाको चाहिँ हामीले डिएनए स्याम्पल कानुन सम्बत रूपमा चाहिँ पोस्टमार्टमको क्रममा विशेषज्ञद्वारा चाहिँ सङ्कलन गरिएको अवस्थाहरू छ भने आफन्तहरू जो बेपत्ताका आफन्तहरू हुनुहुन्थ्यो उहाँहरूलाई हाम्रो सूचनाको आधारमा सबैलाई आह्वान गरेर 1846 जनाको ब्लड स्याम्पल डिएनएको लागि हामीले लिइसकेको अवस्थाहरू छ। हाम्रो 77 जिल्लामा जिल्ला प्रहरी कार्यालयले बेपत्ता भएको आफन्तको सँग सम्पर्क गरेर उहाँहरूलाई ब्लड जुन स्याम्पल लिने काममा सपोर्ट सहयोग समन्वय गरेर यी कामहरू भइरहेछ। काठमाडौँको हकमा प्रहरी अस्पतालबाट यो कामहरू भइरहेको छ। कुल 3132 चाहिँ हामीले अहिले डिएनए गर्नुपर्ने, डिएनए प्रोफाइलिङ गर्नुपर्ने हामीलाई ठुलो जिम्मेवारी छ। त्यसको लागि हामीले नेपाल प्रहरीको क्षमता, त्यसै गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कमलटारमा छ उहाँहरूको क्षमता अभिवृद्धि गर्न, विस्तार गर्न, जनशक्ति लगायतको स्रोत सामग्रीहरू, त्यसै गरी टेक्नोलोजीको थप उस गर्नलाई हामीले मित्र राष्ट्रहरूको वा सहयोगी चाहिँ देशहरूको सपोर्ट लिएको अवस्थाहरू छ। त्यसमा कोरिया, चाइना, सिङ्गापुर, इन्डियाको विशेषज्ञ सहितको टिमहरू आएर हामीसँगै हाम्रो विशेषज्ञहरूसँग अहोरात र 24 घन्टा कुनै पनि बिदा नबसी, कुनै पनि छुट्टी नलिकन काम गरिरहेको अवस्थाहरू छ र यो अहिले करिब 400+ चाहिँ गरिसकेको डिएनए प्रोफाइलिङ भएको अवस्थाहरू छ र निरन्तर रूपमा गरिरहेको अवस्थाहरू छ र अहिलेसम्मको हाम्रो तथ्याङ्क अनुसार घाइते उद्धारको हकमा 92,87 उद्धार भइसकेको अवस्थाहरू छ। हामीले यो जो पहिचान नहुन सकेको शवहरूलाई हामीले हाम्रो वेबसाइटमा नेपाल पुलिसको www.nepalpolice.gov.np तेह्र सय उन्चालिसजनाको चाहिँ पहिचान नभएको सङ्ख्यालाई चाहिँ हामीले अपलोड गरिसकेको अवस्थाहरू छ र फिङ्गर प्रिन्ट, त्यसै गरी डिएनए प्रोफाइलिङ, त्यसै गरी यो फेसियल रिकग्निसन जुन हाम्रो डिभिआई भन्छ डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन टेक्नोलोजी जो सफ्टवेयर जो हामीले एआई बेस्ड सफ्टवेयर हामी निर्माण गरेर काम सुरु गरेको अवस्थाहरू छ। त्यसै गरी दाँतबाट पनि हामीले पहिचानका कामहरू सुरु गरेको अवस्थाहरू छ। यसरी विभिन्न चाहिँ अत्याधुनिक प्रविधिको समेत प्रयोग गर्दै नेपाल प्रहरी सङ्गठनले मुख्य जिम्मेवारी जुन रहेको यो जो सब व्यवस्थापनको काम जुन अहिले सुरक्षित रूपमा जमिन मुनि राखेको सबलाई चाँडोभन्दा चाँडो पहिचान खुलाएर आफन्तजनलाई हस्तान्तरण गर्ने कार्यमा नेपाल प्रहरी लागिरहेको अवस्थाहरू छ।
0: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले भुटेको सिबाडी पछिको उद्धार, खोज, राहत तथा पुनस्थापना लगायतका कार्यमा प्रहरीको भूमिका लगायतका विषयमा केन्द्रित भएर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। यहाँले 3132 डिएनए नमुना सङ्कलन गरिएको कुराकानीकै क्रममा अवगत गराइसक्नु भएको छ। साथै हामीसँग भएको जनशक्ति र पूर्वाधारको विषयलाई पनि यहाँले महत्त्वका साथ उठान गर्नुभएको छ। हामीले एउटा अकल्पनीय र आकस्मिक यस्तो घटना बेहोरेका छौँ जसबाट ठुलो जनधनको क्षति भएको छ। अब हामीसँग भएका पूर्वाधारले मात्र पर्याप्तता नहुने अवस्था पनि देखिएको छ। साथै अन्य कार्यहरू पनि गर्नुपर्ने हुन्छ, जस्तो नियमित कार्य, जस्तो अदालतबाट विभिन्न केसको सिलसिलामा, मुद्दाका सिलसिलामा आउने प्रमाणहरूको परीक्षणको कुरा रह्यो। अब जस्तो बलात्कारकै केसहरूमा पनि डिएनएका कुराहरू हुने भए लागु औषधहरूको पनि परीक्षण गर्नुपर्ने हुन्छ लगायत धेरै यसअघि नै लोड थियो र यो घटनाले झनै धेरै कार्यभार बढेको देखिएको छ। पूर्वाधार र जनशक्ति निकै नै अपर्याप्त हुन सक्ने अवस्था पनि रहेको छ। समग्रतामा यो विषयलाई कसरी हेर्न सकिन्छ अथवा के कस्तो सहयोग हुँदाखेरि नेपाल प्रहरीलाई सहज हुन जान्छ?
1: निश्चय नै वास्तवमा अहिले जुन विपद आइपऱ्यो यसमा जुन अब हामीले विपद व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने थप जिम्मेवारीको कुराहरू त निरन्तर गर्नु परेको, किनभने नागरिकको जो खालको एउटा चाहिँ समस्या भयो, आम नागरिकमा जुन विपदले एउटा असर गर्यो त्यो कुरामा नेपाल प्रहरी सङ्गठन नागरिकको नजिकको एउटा चाहिँ अङ्गको रूपमा 24 घन्टा यी व्यवस्थापनमा अहोरात्र आफ्नो प्रहरी कर्मचारीलाई खटाउनु छ नै खटिरहेको अवस्थाहरू छ। सङ्गठन प्रमुख प्रहरी महानिरीक्षकज्यू स्वयं विपद हुने बित्तिकै चाहिँ आकस्मिक बैठक बोलाएर सम्पूर्ण प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रहरी नायब महानिरीक्षकज्यूहरू, सबै सिनियर प्रहरी अधिकृतहरूलाई राखेर एउटा चाहिँ यो अघि भन्नुभयो तपाईँले नेपाल प्रहरी विपद उद्धार खोज सूचना समन्वय व्यवस्थापन केन्द्रको चाहिँ स्थापना गरियो। त्यसै गरी हस्पिटल व्यवस्थापनमा एउटा छुट्टै टिम बनाएर त्यसै गरी खोज उद्धारको लागि फरक फरक टिमहरू बनाएर त्यसै गरी व्यवस्थापन यो सूचना समन्वयका कुराहरूमा केन्द्रसँग समन्वय गर्नलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, तालुक गृह मन्त्रालय, त्यसै गरी एनडिआरआरएमएसँग समन्वय गर्नलाई, नेपाली सेनासँग समन्वय गर्नलाई छुट्टै छुट्टै हामीले सिनियर प्रहरी अधिकृतको कमान्डमा टोलीहरू खटाइयो। र जो अहिले डिएनएको कुराहरू जुन छ एउटा बडो यो एउटा चाहिँ खर्चिलो र समय बढी लाग्ने र तर अब यो गर्नै पर्ने जुन पहिचानको लागि वैज्ञानिक परीक्षण जो गर्नै पर्ने विषय छ, यसमा चाहिँ अब नेपालको मात्रै क्षमताले नभ्याउने भएपछि सङ्गठन प्रमुख प्रहरी महानिरीक्षकज्यू, तालुक गृह मन्त्रालयसँग मान्य गृह मन्त्रीज्यू, सामान्य प्रधानमन्त्रीज्यूसँग समन्वय गरेर चाहिँ अब यो विदेशी चाहिँ सहयोग र विशेषज्ञको सहयोग समेत लिँदै जुन अहिले हामीले यो यो जुन डिएनए गर्नुपर्ने प्रमुख जिम्मेवारीको सन्दर्भमा व्यापक टोलीहरू परिचालन गरेर काम भइरहेको अवस्थाहरू छ। जम्मा 2 ठाउँमा भइरहेको डिएनए प्रोफाइलिङको काम अब थप बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि विस्तार गर्नुपर्छ भनेर द्रुत गतिमा काम भइरहेको छ। निकट भविष्यमा त्यहाँ पनि सुरु हुँदैछ र अहिले पनि दैनिक चाहिँ ऊ गरिरहेछ र यो जो पोस्टमार्टम पश्चात जुन गरिएको डिएनए स्याम्पल जुन हड्डी दाँतका कुराहरूको सन्दर्भमा यो चाहिँ यसलाई यो जो हड्डीहरू दाँतहरूको बाट डिएनए प्रोफाइलिङ गर्ने काम एकदमै जटिल र समय लाग्ने विषय हो। करिब 4 दिन एउटा व्यक्तिको करिब 4 दिनसम्म त्यसको चाहिँ प्रोसेस गर्दाखेरि लाग्ने अवस्था मेसिन सहितले गर्दाखेरिको लाग्ने अवस्थाहरू छ। त्यसपछि डिएनए प्रोफाइलिङको काम भइसकेपछि डिएनए म्याचिङको काम हुन्छ, कोडी सफ्टवेयर छ हामीसँग, त्यो सफ्टवेयरमा राखेर डिएनए म्याचिङ हुन्छ। सबैको डिएनए प्रोफाइलिङ भइसकेपछि हराएका आफन्तहरूले दिनुभएको ब्लड स्याम्पलको कुरा र भेटिएका शवहरूबाट प्राप्त गरेको डिएनए स्याम्पलकोलाई डिएनए प्रोफाइलिङ पश्चात कोडी सफ्टवेयरमा हालिसकेपछि त्यो त्यो म्याचिङ भए पछाडि जस जसको म्याचिङ हुन्छ सम्बन्धित धनीलाई उक्त शव हस्तान्तरण गर्ने अथवा सम्बन्धित आफन्तलाई उक्त शव हस्तान्तरण गर्ने योजना कानुन बमोजिम नेपाल प्रहरीले बनाएको छ। यो चाँडोभन्दा चाँडो सक्नुपर्छ भनेर लागेको अवस्थाहरू छ। यसमा चाहिँ सङ्गठन प्रमुखज्यू प्रहरी महानिरीक्षकज्यू स्वयं अहोरात्र यसमा चाहिँ दिलचस्पी दिएर विभिन्न यसको विशेषज्ञहरूसँग छलफल समेत गर्दै अझ चाँडो कसरी गर्न सकिन्छ, अत्याधुनिक मेसिनहरू समेत ल्याइएको अवस्थाहरू छ। तपाईँलाई चाहिँ कोरिया इन्डिया लगायतबाट अत्याधुनिक मेसिनहरू जो फास्ट ट्र्याकमा काम गर्न सक्ने खालका मेसिनहरू पनि हामीले जडान गरेर र दुईतिर टिमहरू बाँडेर उता केन्द्रीय विधि विज्ञान प्रयोगशाला नेपाल प्रहरीको त्यसै गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कमलटारमा टिमहरू बाँडिएर विदेशी विशेषज्ञहरू समेत त्यसमा चाहिँ राखेर नेपाली विशेषज्ञ हाम्रो नेपाल प्रहरीको उताको गरेर कामहरू अरात्र भइरहेको अवस्थाहरू छ। सँगसँगै हामीले वास्तवमा यो जुन आपराधिक दैनिक जुन घटनाहरूमा मुद्दाहरूमा गर्नुपर्ने डिएनएको कामहरूलाई हामीले अहिले थाती राखेर, किन भन्दाखेरि यो असाध्यै महत्त्वपूर्ण जिम्मेवारी यसमा भयो, आम नागरिकहरू आफन्तहरू हराइरहेको जो सब पहिचानको जुन समस्या आयो र त्यसप्रति उहाँहरूले जुन हिसाबले एउटा पीडामा हुनुहुन्छ, त्यो पीडालाई चाँडोभन्दा चाँडो चाहिँ एउटा व्यवस्थापन गरेर यो मुक्त गराउन सकिन्छ कि भनेर हाम्रो सम्पूर्ण ध्यान, हाम्रो सम्पूर्ण टिम र हाम्रो प्रहरी कर्मचारीहरू यसमा अहरात खटिनु भएको अवस्थाहरू छ।
0: हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौँ। अन्तमा अब आगामी दिनहरूमा नदी तटीय क्षेत्रमा पुनः आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल प्रहरीले पूर्व सूचना वा सतर्कताका लागि के कस्तो तयारी गरेको छ? हुन त यही घटनाका सन्दर्भमा पनि प्रहरीले आफ्नो भूमिका पूर्णत निर्वाह गरेको थियो, ठाउँ ठाउँमा सूचना पनि दिइरहेको थियो, तर अपेक्षा गरेभन्दा अनपेक्षित किसिमबाट जुन बाढी आउँदा एउटा प्रलय आउँदा यति ठुलो क्षति भएको छ, यस्ता विषयहरूलाई ध्यानमा राखेर आगामी दिनमा कसरी अगाडि बढ्ने सोच नेपाल प्रहरीको रहेको छ? हामीसँग एक मिनटको मात्र समय रहेको छ, आफ्नो कुरा यो योजनाहरू के के छन्?
1: हामीले हाम्रो विपद व्यवस्थापन तालिम केन्द्र छ नेपाल प्रहरीको, त्यहाँ हामीले तालिम प्राप्त प्रहरी कर्मचारी विशेषज्ञहरू हुनुहुन्छ, हामीसँग एसटिएफ हुनुहुन्छ र हामी अन्य सुरक्षा निकायहरू नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल नेपाल सरकार सबैसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरू गरिरहेको अवस्थाहरू छ। आगामी दिनमा हुन सक्ने यस्ता चाहिँ घटनाहरूको सन्दर्भमा अब थप आवश्यक जनशक्तिका कुराहरू, तालिमका कुराहरू, त्यसै गरी स्रोत साधनका कुराहरू, अत्याधुनिक टेक्नोलोजीका कुराहरू, हेलिकप्टर ड्रोनका कुराहरूको सन्दर्भमा पनि हामीले चाहिँ महसुस गरेको अवस्थाहरूको हकमा तालुक गृह मन्त्रालय हुँदै नेपाल सरकारमा हामी समन्वय गरिरहेको अवस्थाहरू छ, रिपोर्ट गरेको छ। यद्यपि नेपाल सरकारले यो विपदलाई नेपाल प्रहरीलाई एउटा अभिभावकत्व चाहिँ ग्रहण गर्दै आवश्यक स्रोत साधनहरू जुटाउने कुरामा सहयोग गर्ने कुराहरूमा भइरहेको अवस्थाहरू छ, जसले गर्दा हामी प्रभावकारी ढङ्गले यो विपदको व्यवस्थापन खटिरहेको अवस्थाहरू छ र आगामी दिनमा पनि यस्तो खोला नालाको हकमा जुन अहिले चाहिँ यो जुन हिम नदीहरू हिमतालहरू जो चाहिँ अहिले यो तापक्रमको कारणले पग्लेर जुन हिसाबले एउटा विनाशकारी घटनाहरू घट्यो त्यसप्रति चाहिँ सबैजना आफ्नो उसमा चाहिँ अब लापरवाही गर्नुहुने रहन्छ। सूचना प्राप्त भए पनि कि विगतको बाढी जस्तो सोचेर धेरै व्यक्तिहरूले त्यसमा चाहिँ अकल्पनीय क्षति बिहोर्नु परेको अवस्थाहरू छ, धनजनको ठुलो क्षति छ। अब यसको व्यवस्थापनमा ठुलो हामी खटिनुपर्ने अवस्थाहरू छ। हिजो
0: हुन्छ हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, हामी केही दिनपछि पुनः यस विषयमा कुराकानी गर्ने नै छौँ। यहाँको महत्त्वपूर्ण
1: रेडियो नेपाललाई आम नागरिकको एकदम सूचनाको भरपर्दो स्रोतको रूपमा रहेको ढुकढुकीमा रहेको रेडियो नेपालले नेपाल प्रहरी सङ्गठनले यो विपद व्यवस्थापनमा गरिएको काम कारवाही बारेमा जुन हिसाबले एउटा मौका दिनुभयो त्यसप्रति हृदयदेखि धन्यवाद दिन्छु।
0: धन्यवाद,
1: नमस्कार।
0: आजको अन्तर संवादमा हामीले भोटेकोसी बाढीपछिको उद्धार, खोज, राहत तथा पुनस्थापनाका कार्यक्रमहरूमा नेपाल प्रहरीले आफ्नो तर्फबाट गरिरहेका कार्यका सन्दर्भमा केन्द्रित भएर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्यौँ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।
2: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
8: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
7: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
8: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
10: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
9: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
11: तर समाधान पनि हामीसँगै छ है।
9: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
10: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौ।
11: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
12: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नु समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3132 डिएनए नमुना सङ्कलन। नेपाल प्रहरी अस्पताल महाराजगञ्जद्वारा नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा। हिमताल विस्फोट अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,38,44,00,000 रुपियाँ बराबरको राजस्व सङ्कलन। चिलीको वृद्धाश्रममा आगलागी हुँदा 16 जनाको मृत्यु र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट।

0: प्राप्त गरौं।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 डिएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डिएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढीमा परि हालसम्म 1,387 जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,846 गरी कुल 3,132 डिएनए नमूना संकलन गरिएको छ। यसै गरी पहिचान हुन नसकेका 1,339 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 2,712 जनालाई राखिएको प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ्ग, ओपिडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित नेपाल चीन सम्बन्ध विषयक कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम स्याटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन, बेली ब्रिज, डिएनए परीक्षण उपकरण र उद्धार डुङ्गा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार, डिएनए पहिचान र फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाएको जानकारी दिनुभयो। यही भदौ 10 गते रसुवाको भोटेको सीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ संस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ। भोटेकोशी बाढी प्रभावितको निम्ति पर्सा जिल्लाका जेएनजीहरूले 15 लाख रुपियाँ बराबरको राहत सामग्री संकलन गरेका छन्। उनीहरूले बाढी प्रभावितका निम्ति खाद्यान्न, लत्ता कपडा, खाना पकाउने भाँडा, ओढ्ने बिछ्याउने लगायत सामग्री जुटाएका हुन्। यस्तै वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री राहत कोषमा 2,51,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै समाजसेवी निरज सर्राफले 2,51,000 रुपियाँ सहयोग गर्नुभएको छ। नेपाल पुलिस स्कूल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 95,783 रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। भोटेकोशी बाढी पीडितको राहत तथा उद्धारका लागि रुकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले 8,72,000 रुपियाँ सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगको लागि होस्टल व्यवसायी संघ नेपालले 2,70,000 रुपियाँ सहयोग गरेको छ। यस्तै म्याग्दीको बेनी नगरपालिकाले पनि बाढीबाट प्रभावितका लागि करिब 40 लाख रुपियाँ सहयोग गरेको छ। रसुवामा बाढी आएको 18 दिन बितिसक्दा सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन पीडादायी बन्दै गएको छ। बाढीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ताबीच दिन बिताइरहेका परिवारलाई आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
0: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाइमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाईकुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
4: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुवा ठुलो मामलाई भेट्न जान्छु भनेर छोरो गएको हो। त्यहाँपछि माथि गोसाईकुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मामीसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
0: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढी पछि सम्पर्क विहीन हुनु भएको छ। बाढी पछि कुनै खबर नआएको परिवार बताउँछन्।
5: बहिनी त जयन जयको घर हो, घरमा बसेका छौँ, त्यो तर काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी
0: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घन्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
6: मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
0: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढी पछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीडा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आसाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढी पछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकेबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्क विहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
3: सल्यानमा दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 सिम्खमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्खबाट दाङको तुलसीपुर आउँदै गरेको बोलेरो सिम्खमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रमेश बुढाथोकी, वडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकलको पछाडि सवार दाङ शान्तिनगर गाउँपालिका 1 पेदी खोलाकी अन्दाजी 35 वर्षीय जिता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको छ। भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सडकमा हिजोदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेसीबाट सुनौला बजार फोस्ट्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिनेछ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमानथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमानथाङका 80% घर चर्किएका छन्। लोमानथाङको दिव्य दीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो। लोमानथाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य 4 ओडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले भदौ 23 गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। अध्यक्ष गुरुङले भूकम्पपछि पनि पटक पटक पराकम्पनको असर परिरहेको जानकारी दिनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण सुरु भएको 6 बुधबारे लेटाङ सडक 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँचथर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सडकको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: सुरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सडक निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सडकको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 समय सीमा सकिँदा समेत काम पुरा हुन सकेको छैन।
8: त्रिबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ अरे, तल बनाउँदै ल्याउँदैछ।
9: चाँडोभन्दा चाँडो बनिँदैदेखि र चाहिँ अब यहाँ बाटो केही यातायात सुविधा असुविधा भएदेखि 1.5-2 घन्टामा हाम्रो चाहिँ तल नेटाङ बाटो
7: 3 निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सडकको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एन्ड प्रदर्श जेबीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सडक कालो पत्रे गर्न 77,03,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सडक कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो।
10: छिटो थालिहाल्ने सकिहाल्ने भन्ने कुरा चाहिँ आउँछ, तर पटकै कामको रफ्तार चाहिँ अगाडि बढेको छैन।
7: पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सडकको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ, तर यसको सबैभन्दा ठुलो लाभ 5 थरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालकमध्ये एकजनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पर्न सकेका छैनन्। बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उहाँले बताउनुभयो। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड रुपियाँ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापन सँगै स्थायी पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढी प्रभावित क्षेत्रको हिजो स्थलगत अवलोकनपछि उहाँले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्नुहुँदै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताउनुभयो। हरितालिका 30 व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि 4 दिने 30 पर्व सुरु हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खादा व्रतालुका लागि अझ आडिलो हुने बताइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। आगो हिजो बिहानसम्म पनि नियन्त्रणमा आउन कठिन भएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ब्रिक्स समूहका सदस्यहरूले जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन्। मे महिनामा नयाँ दिल्लीमा भेट हुँदा ब्रिक्सका विदेश मन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन असफल भएका थिए। सदस्य राष्ट्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स फेब्रुअरी 28 सुरु भएको अमेरिका इजरायलको हमलाबाट युद्धबारे विभाजित थिए, तर हिजोको बैठकमा आयोजक भारतको तीव्र कूटनीतिक प्रयासपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढीपछि उत्पन्न सङ्कटपूर्ण घडीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बिमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापना जुट्नु पर्नेमा जोड दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीले कुल 669 मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणाली र ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का पुगे इपानले उल्लेख गरेको छ। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 पूर्वाधार निर्माणको सबै काम सकिने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माण तर्फ करिब 24 रुपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2062-63 शुरू भएको आयोजना अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अघि सारिएको थियो। हाल 25,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुगिसकेको आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा यही भदौ 10 आएको बाढीका कारण 12 बैङ्कका 17 शाखाहरू प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनका अनुसार बैङ्कका शाखाहरूमा 72.4 करोड बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढी कृषि विकास बैङ्कको 65 करोड रुपियाँ बराबरको क्षति भएको छ। म्याग्दीका युवाहरूले जङ्गलमा रातो च्याउ खोजेर राम्रो आमदानी गर्ने गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका 3 मुनाका नगेन मगर हिजो आज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ। नगेन सहित मुनाका 4 युवाहरूको समूह रातो च्याउ संकलन गर्नका लागि करिब 10 लागि बन्दोबस्तीका सामान सहित जङ्गलमै आश्रय बनाएर बास बसेका छन्। नगेनले शुक्रबार करिब 40,000 रातो च्याउ बिक्री गरेको बताउनु भयो। ताजा रातो च्याउ प्रति केजी 1,000 का दरले र सुकुटी बनाएको रातो च्याउ प्रति केजी 4,000-5,000 रुपियाँमा बिक्री हुने गरेको छ।
3: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
13: तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स युएलाई 44 पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि उचालेको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको युएई भने एसिया कप 2027 स्थान बनाउनबाट वञ्चित भयो। फाइनल खेलमा नेपालले दिएको 14 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले अभिजित 100 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। त्यस्तै सोएब खानले 52, पानिस सूरीले 42, हरप्रीत सिंहले 33 र खुजेमा तन्वीरले 15 रन जोडे। नेपालका लागि करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले एक एक विकेट

0: सँगै अन्नपूर्णाले 20 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णाले एकतर्फी प्रदर्शन गर्यो। उसले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रच्यो। नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनबीएलमा 6 टोलीको सहभागिता रहेको थियो।
1: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेको सिबाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 डिएनए नमुना संकलन। नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकारी आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ बराबरको राजस्व संकलन। चिलीको वृद्धाश्रममा आगलागी हुँदा 16 जनाको मृत्यु र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।
3: नेपाल।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवै जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

धर्म, देश, आमा र देशको सम्मान, मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

अब सुनाउँछौ धनबहादुर गोपाली, इन्दिरा श्रेष्ठ र साथीहरूको स्वरमा रहेको स्वदेश गान। नगेन्द्र राज श्रेष्ठको रचना अनि सङ्गीत हो धनबहादुर गोपालीको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ विज्ञान श्रेष्ठ पविता खर्ती र साथीहरूको सुर हितकाजी गुरुङको रचना अनि सङ्गीत हो डम्बर ढकालको।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

भर्खरै सुनायो उषा किरण अधिकारी, टिका भण्डारी र साथीहरूको स्वरमा रहेको स्वदेश गान विष्णु प्रसाईको रचना अनि सङ्गीत हो मीरा राणाको। स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ ज्ञानु राणा, अमर तण्डुकार र साथीहरूको स्वर, राजेन्द्र थापाको रचना अनि सङ्गीत हो शम्भुजित बाँसकोटाको।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: अब सुनाउँछौ गणेश पराजुली र यशोदा पराजुलीको स्वरमा रहेको जागरण गीत। मुकुन्दराज पथिकको रचना अनि सङ्गीत हो गणेश पराजुलीको।

भर्खरै सुनायौं सुमित खड्का र साथीहरूको स्वरमा रहेको जागरण गीत, विजय कटेलको रचना अनि संगीत हो शक्ति वल्लभको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई जागरण गीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 9 बजेसम्म। अब सुनाउँछौँ अर्को जागरण गीत, नरेन्द्र प्यासी, सुनिता सुब्बा र साथीहरूको स्वर, रमेश क्षितिजको रचना अनि सङ्गीत हो नरेन्द्र प्यासीको।

जसमा रचना हो गोपाल थपलियाको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ प्रेमध्वज प्रधान र योगेश वैद्यको सुर, काली प्रसाद रिजालको रचना अनि सङ्गीत हो नातिगाजीको।

भर्खरै सुनायौं रचना रिमालको स्वरमा रहेको जागरण गीत, टंक खरालको रचना अनि संगीत हो खेती न्यौपानेको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ शस्य विक्रम थापा र साथीहरूको स्वर जीवना धमलाको रचना अनि संगीत हो शस्य विक्रम थापाकै।

भर्खरै सुनायौँ साजन राई, नितु गोस्वामी र साथीहरूको स्वरमा रहेको जागरण गीत नवराज सुब्बाको रचना अनि सङ्गीत साजन राईकै। जागरण गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ राम थापा र दिवाकर खड्काको स्वर, दिनेश अधिकारीको रचना अनि सङ्गीत राम थापाकै। यसपछि यहाँले ठिक 9 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3132 डिएनए नमुना सङ्कलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। र ब्रिक्स समूहका सदस्य राष्ट्रहरूद्वारा मध्य पूर्वमा शान्तिका लागि आह्वान। समाचार विस्तारमा। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3132 डिएनए नमुना सङ्कलन गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासको प्रयोगशालामा डिएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढीमा परि हालसम्म 1384 जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलन लगायत अत्यावश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। भोटेकोसीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग रकम सङ्कलन हुने क्रम जारी छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, सङ्घ संस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीय लगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ। भोटेकोसी बाढी प्रभावितको निम्ति पर्सा जिल्लाका जेनजीहरूले 15 लाख बराबरको राहत सामग्री सङ्कलन गरेका छन्। वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्थाले 2,51,000 रुपियाँ आर्थिक सहयोग गरेको छ। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटेकोसीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सेटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव राख्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो। कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालकमध्ये 1 जनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पार्न सकेका छैनन्। बाणगंगा नदीमा पौडी खेल्न गएका वडा नम्बर 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचमा टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। फौजी बोल्थे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: बाकी समाचार। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ आडिलो हुने बताइन्छ। नेपाल चीन उत्तरी कोरोला नाका स्थित लोमानथाङ चार न्यू छोङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 राजस्व सङ्कलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज अपरान्न बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा 15 औं महाधिवेशनका बारेमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ। ब्रिक्स समूहका सदस्यहरूले जारी संयुक्त विज्ञप्तिमा मध्यपूर्वमा शान्तिका लागि आह्वान गरेका छन्। भारतको कूटनैतिक प्रयासपछि यो संयुक्त विज्ञप्ति जारी गरिएको हो। विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.7 र न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 डिएनए नमुना सङ्कलन। हिमताल विस्फोट अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड र ब्रिक्स समूहका सदस्य राष्ट्रहरूद्वारा मध्य पूर्वमा शान्तिका लागि आह्वान। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले radionepal.gov.np, रेडियो नेपालको मोबाइल एप र radionepalonline.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी गतिविधि र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: यही भदौ 10 गते मुलुकले ठूलो संकट बेहोर्नु पर्यो। रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो धनजनको क्षति गर्यो। सयौं घर बगायो।

0: नम्बर 3 सिर्खलीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट कुल 200 जनाले स्वास्थ्य सेवा प्राप्त गर्नुभएको छ, जसमा 101 जना ज्येष्ठ नागरिक हुनुहुन्छ। बाढीका कारण प्रभावित ज्येष्ठ नागरिकहरूले नियमित रूपमा सेवन गर्ने सुगर, प्रेसर तथा अन्य नसर्ने तथा दीर्घरोग सम्बन्धी औषधि गुमाउनु भएको थियो। स्वास्थ्य शिविरबाट स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श, मनोसामाजिक परामर्श तथा औषधि सम्बन्धी आवश्यक सेवा पाएपछि प्रभावित ज्येष्ठ नागरिकहरूले राहत महसुस गर्नुभएको जनाइएको छ। शिविरमा स्वास्थ्य सेवा लिनुभएका 84 वर्षीय यदुनाथ नेपालले बाढीका कारण नियमित सेवन गर्ने औषधि गुमाउँदा स्वास्थ्यप्रति चिन्ता बढेको बताउनुभयो। उहाँले भन्नुभयो, बाढीले घरका सामानसँगै नियमित खाने सुगर र प्रेसरको औषधि पनि बगायो। औषधि नहुँदा स्वास्थ्य बिग्रने चिन्ता पनि थियो। स्वास्थ्य जाँच गराउनका साथै आवश्यक परामर्श र औषधि पाएपछि धेरै राहत भएको छ। यस्तै 74 वर्षीय लीलादेवी ढकालले बाढीपछि नियमित स्वास्थ्य उपचार तथा औषधि सेवनमा कठिनाई भएको बताउनुभयो। उहाँले भन्नुभयो, उमेरसँगै नियमित औषधि सेवन गर्नुपर्ने आवश्यकता छ। बाढीपछि औषधि कहाँबाट ल्याउने भन्ने समस्या थियो। गाउँमै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच र परामर्श पाउँदा निकै सहयोग भयो। सुस्वास्थ्य शिविर नेपाल सरकार स्वास्थ्य सेवा विभाग र विदुर नगरपालिका वडा नम्बर 3 को समन्वय र रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब ग्रिनल्यान्डको सहयोगमा जेरियाट्रिक सोसाइटी अफ नेपाल, बिम्ब नेपाल र आर्ट अफ लिभिङले संयुक्त रूपमा आयोजना गरेका थिए। गतिविधिपछि अब कुराकानीको पालो।
1: राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ सबै ज्येष्ठ नागरिकहरूको छाता संगठन हो। बाढीका कारण विपदमा पर्नुभएका ज्येष्ठ नागरिकहरूलाई महासङ्घले के कसरी सहयोग पुर्याएको छ? महासङ्घका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ।
2: वास्तवमा यस्तो खालको नेचुरल डिजास्टरमा, प्राकृतिक प्रकोपमा 3 वर्ग चाहिँ बढ्ता भिक्टिमाइज हुन्छ। त्यो वर्ग मध्ये एउटा चाहिँ ज्येष्ठ नागरिक हो, त्यसपछि बालबालिका पर्छ, र अर्को चाहिँ नि अपाङ्गता भए व्यक्तिहरू। यो 3 वर्ग बढ्ता चाहिँ नि भिक्टिमाइज हुन्छ संसारभरि, यही हो नियम। र हामी राष्ट्रिय ज्येष्ठ महासङ्घ, हामी चाहिँ अपाङ्ग महासङ्घ पनि गएर काम गर्दा, बालबालिका क्षेत्र काम गर्ने मान्छेहरू गएर काम गर्नु भएको छ, हामी पनि ज्येष्ठ पनि काम गर्ने हामी फर्केर आएका छौँ गएर। र खास गरेर त्यहाँ समस्या भन्दा पनि त्यहाँ खास के छ भने, जति ज्येष्ठहरू त्यहाँ हुनुहुन्छ उहाँहरू 2 खालको समस्या देखा परेको छ।
0: कस्तो कस्तो?
2: एउटा त त्यहाँ जान सकिने एउटा यातायात असाध्य असुविधा भयो, हिँडेर जानुपर्ने अवस्था। अर्को चाहिँ नि उमेरजन्य रोग छ कि ज्येष्ठहरूको, धेरै वर्षदेखि नै प्रेसरको उल्टी खाने, सुगरको, दमको, बासको, जति पनि उमेरजन्य रोग भन्छ नि त, उमेरले ल्याएको रोग हो। त्यो रोगको औषधिको चाहिँ नि औषधि बगाइदियो के, प्रेसक्रिप्सन बगाइदियो, औषधि बगाइदियो, आफै पनि बगे, जो बाँचेका छन् तिनको चाहिँ त्यो डिस्कन्टिन्युटी भएको छ औषधि, अहिले निरन्तरता भएको छैन, सबै बगाएर रोकिदियो। त्यसले गर्दामा हामीले कसरी मेडिकल ट्रिटमेन्ट गर्ने भन्ने कुरा बढ्दा हामी फोर्स भएको छौँ। राहतहरू भन्दा पनि ती ज्येष्ठ नागरिकहरू जसले चाहिँ 10-20 वर्षै भइसक्यो त्यस्ता प्रकार औषधिहरू खानुभएको, उहाँहरूले हिँडुल गर्न सक्ने अवस्था हुनुहुन्न, बाटोघाटो पनि छैन, पारीको मान्छे वारी वारीको मान्छे पारि जान सकिरहनु भएको छैन, त्यस्ता व्यक्तिहरूलाई हामीले अब अस्तिबाट एउटा सामूहिक प्रकारको स्वास्थ्य शिविर गरेर गर्नुभएको छ त्योहरूले। त्यसमा चाहिँ के देखा पर्यो भने, यही डिस्कन्टिन्युटी औषधि, अर्को चाहिँ मानसिक समस्या देखा पर्यो, एकदमै परिवार छैन, छोराछोरी छैन, नाति नातिना छैनन्, एक्लै बस्नु भएको थियो, त्यसो पनि भएन भनेर कहिले बुढी पनि जान सक्छ या त बुढा जान सक्छ, र एक्लै भएर यस्तो खालको समस्या निकै देखियो। अहिले चाहिँ नि हाम्रो 101 ज्येष्ठहरू एक्सटिभ डिभाइसेस माया छ अहिले। त्यहाँ समस्या के, अर्को समस्या के देखा पर्यो भने, हिजोको लौरोहरू के थियो सबै बगाइदियो, चामल बोकेर गइरहेछ, तिमीलाई लौरो, चस्मा, कानमा राख्ने, कान सुन्ने हियरिङ एयरहरू यस्तो चिताइरहेछ, त्यो पनि त्यहाँ पुगिरहेको छैन। त्यसले गर्दा हामी लगत अब फेरि एक्टिभ सामान दिएर जाँदैछौँ त्यो क्षेत्रमा। अहिले खास गरेर बाटो काम गर्दा पनि हामीलाई असाध्य दुःख भएको छ, त्यो लगिसकेपछि हामीले त्यो काम गर्छौँ। अरू भन्नु,
0: यो प्रभावित व्यक्तिहरू मध्ये पनि विशेष ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, विशेष अवस्थाका, विशेष उमेरका व्यक्तिहरू प्रभावित हुनुभएको छ। अहिले पनि भन्नुभयो औषधिको निरन्तरता छैन, सहाराको रूपमा लट्ठी हुन्छ यसो टेक हिडुल गर्नलाई, त्यो पनि छैन भनेर भन्नुभयो। यो अवस्थामा महासङ्घले के गर्नु सक्छ त?
2: अब अक्सिजन डिभाइसेस लिएर जानुपर्ने भयो, हामी त्यही लिएर जान खोजिरहेको छौँ, अहिले त्यो तयार गर्दैछौँ।
0: अक्सिजन
2: डिभाइस मतलब चस्मा चाहियो, हियरिङ एड चाहियो, औषधि चाहियो होइन, औषधि धेरै प्रकारको छैन, एउटा प्रेसरको, ब्लड प्रेसरको, हाइपरटेन्सनको एउटा औषधि चाहिन्छ, कति एमजी

0: जानु छ त्यो हेर्न पर्छ लगेर, अनि जहाँ छ मेडिकल टिम पनि लानु, मेडिकल टिम त बरु हामीसँग छ। त्यसपछि अनि अर्को चाहिँ नि भनेको सुगर होला कतिपय बिरामीहरूलाई, र कतिपयलाई चाहिँ नि डायबिटिज छ, बात छ, दम छ, यी औषधिहरू हामी खास उमरजन्य रोग छ यसलाई त्यसलाई औषधि लाने र असिस्टेड डिभाइसेस लानुपर्ने, यो दुइटा खाएर तत्काल गरिहाल्नुपर्ने अवस्था देखा परेको छ अहिले।
1: जो जो हुनुहुन्छ उहाँहरूले कसरी बिताइरहनु भएको छ त, दैनिकी कस्तो छ त उहाँहरूको, अब यो आवश्यकताको बावजुद पनि उहाँहरू कसरी बसिरहनु भएको रहेछ ज्येष्ठजनहरू?
0: कस्तो देखा पर्यो भने त्यहाँ हेर्दाखेरि कस्तो देखा पर्यो भने कता टाउको दुखेको छ मान्छेको है, र टाउको किन दुख्यो भन्ने कुरामा प्रेसर औषध खाए टाउको दुखेको छ, तर उहाँ प्रेसर छैन के खानुभयो सिटामल खानुभएको छ, त्यस्तो पनि देखा पर्यो। त्यसो भएमा राज्य अब त्यतापट्टि राज्यमै त्यहाँ लाग्नुपर्ने छ। मैले सुनेको छु मेडिकल मेडिसिन अति धेरै छ अरे विभिन्न सेन्टरमा, र दिने मान्छेहरू गाह्रो भइरहेको छ, दिन कसरी दिने हो भन्ने भइरहेको छ अरे। त्यसले गर्दामा चाहिँ अब हामी असल डिभाइसेस लिएर औषधि लिएर हामी जान्छौँ, डक्टर टिम लिएर, त्यो टिमले हामीले आइडेन्टिफाई गरिरहेको छौँ हर जिल्ला, हाम्रो रोसुवा जिल्ला, देसारी जिल्ला, नुवाकोट, दार्जिलिङको जिल्ला सङ्घहरू, जिल्ला सङ्गठनहरू त्यहाँ काम गरिरहनु भएको छ। उहाँहरूले त्याग गर्नुभएको छ, कहाँ कहाँ घरमा जेठाहरू हुनुहुन्छ उहाँ त्याग गरिरहनु भएको छ, त्यो त्यो अनुसार हामीले त्यहाँ गएर हामी सिधै त्यो घरमा पुग्छौँ जहाँ जेठाहरू हुनुहुन्छ।
1: कुन जिल्लामा चाहिँ सबैभन्दा बढी ज्येष्ठ नागरिकहरू प्रभावित हुनुभएको छ, जिल्ला सङ्घबाट कुनै तथ्याङ्क आएको छ?
0: जिल्ला सङ्घले चाहिँ के भन्छ भने वास्तवमा समस्या त बढ्ता समस्या नुवाकोटमै, नुवाकोट र सबै देखिन्छ दार्जिलिङ भन्दा, तर मान्छे चाहिँ नि जस्तै 200 जम्मा गरेर 100 देखाएर हुनु लाग्छ, अस्ति 200 जम्मा गरेर 100 देखाएर भनेपछि त ठुलै क्षेत्र छ यो चाहिँ नुवाकोटको हो, पारिपट्टि पारिपट्टि हो है, वारिपट्टि होइन पारिपट्टि हो। त्यहाँ चाहिँ उहाँहरूको एउटै थियो आशय कि हामीलाई चाहिँ दुईवटा कुरा छिटो गरिदेऊ, एउटा हामीलाई मेडिकल्ली हामीलाई औषध देऊ, एउटा चाहिँ अर्को आएर बस्ने ठाउँ देऊ, अब जे भए पनि हामीलाई खाना पनि चाहिएन, बस्ने ठाउँ चाहियो, त्यही ठाउँमा जहाँ पहिलो गयो जहाँ बगाइदियो त्यहाँ गएर बस्ने कुरा भएन। अब कहाँ बस्ने हो त्यो छिटो राज्यले बस्ने ठाउँ दियो, कति कति अर्का घरमा गएर अर्का घरमा बस्ने हो, यो समस्या धेरै भयो, हाम्रो बस्ने व्यवस्था तत्कालै गरिदिनुपर्छ भनेको भने राज्यले चाहिँ गर्ने कुरा भएको हुनाले राज्यलाई चाहिँ भन्नुपर्छ हामीले भन्दा हामी सक्दैनौँ। र उनीहरूले भनाइदिए राहतको सामग्री बरु ल्याउनुहोस् जति पनि छ, मैले दिदीहरू भएको छ, तर औषधि सहायक सामग्री र कस्तोवास तिनवटा कुरा तत्काल गरिदिनु पर्यो भन्नुभएको छ।
1: कति त परिवारविहीन सहाराविहीन परिवारका सदस्यहरू विहीन हुनुभएको होला, कति परिवारविहीन हुनुभयो अथवा के भनेर त्यो विशेष यो तथ्याङ्क आछ त?
0: छैन त्यस्तो तथ्याङ्क कसरी निकाल्न सकेको छैन, किनभने त्यो पालिकाले पनि काम गर्दैछ बल्ल बल्ल, होल्डिङ सेन्टरमा बस्ने मान्छेको चाहिँ तथ्याङ्क निकालेको छ।
1: कसरी कस्तो कस्तो अवस्थाको हुनु हुँदो रहेछ?
0: खास गरेर चाहिँ मान्छेहरू त तिन प्रकारको हुन्छ त्यस्तोमा हेर्नुहोस्, एउटा परिवार छुट्टिएको, परिवार डिस सेपरेसन भएको, एउटा परिवारसँग सम्बन्ध विच्छेद भएको एउटा परिवार त्यो हुन्छ, अर्को आफ्नो घर सबै बगाइसकेपछि र कोही पनि परिवार साथमा नभइसकेपछि एक प्रकारको साइको हुन्छ, साइकेटिक प्रब्लम क्लियर भइहाल्छ, त्यो समस्यालाई पनि वास्तवमा साइकोलोजिकल डक्टरहरू चाहिन्छ, काउन्सिलर चाहिन्छ, त्यहाँ जानुपर्छ। अर्को भनेको कस्तो हुन्छ भन्नुलाई भनेदेखि एउटा प्रकार छ त्यहाँ देखा पर्छ, बस्ने तर काठमाडौँ पनि घर छ कि काठमाडौँ बस्ने त्यस्तो पनि देखा पर्यो। जस्तै भन्नुहोस् न यहाँ बिजुरमा नर्सरीमा बस्ने मान्छेहरू हुन्छ, त्यस्तै बट्टामा बस्ने मान्छेहरू हुनुहुन्छ, हिमालय एकदेखि बिजुरमा बस्ने मान्छेहरू हुनुहुन्छ, यसरी थुप्रै नाम नदिँदा धेरैजना छन् यसरी बस्ने मान्छेहरू देखिन्छ, तर तिनको प्रायोरिटी भनेको देखा पर्यो, तिन दुईवटा कुरामा निट तिनवटा कुरा खास प्रायोरिटी देखा पर्छ, एउटा मेडिसिन यसरी घरमा, एउटा सहायक सामग्री भनेको चाहिँ लौरी तथ्यहरू यही हो, अनि अर्को चाहिँ बसोबास, बसोबास जस्तो भए छिटो बसोबास गर्न पायो भने यो पानी बर्खाको टाइममा कम्तीमा गोत लाग्न पाइन्थ्यो भन्ने चाहिँ उहाँहरूको भनाइ छ।
1: औषधि भयो, सहायक सामग्री भयो, सँगसँगै लत्ता कपडा आउला, सँगसँगै खानेकुरा पनि आउला। अब ज्येष्ठ नागरिक र अलिकति उमेर भएका, जल्दा बल्दा शरीर हृष्टपुष्ट भएका बिचको त फरक हुन्छ नि त, खानेकुरामा पनि हुन्छ, हरेक कुरामा उहाँहरूले पचाउन नसक्ने हरेक कुरा हुन्छ। खानेकुराको व्यवस्था चाहिँ कसरी गरिएको रहेछ तपाईँले त्यहाँ होल्डिङ सेन्टरमा गएर हेर्नुभयो?
0: होइन त्यहाँ खानेकुराको समस्या छैन खास गरेर,
1: ध्यान दिइएको छ त्यसो भए।
0: अब तपाईँले भनेको ठ्याक्कै न्युट्रिसन मिलाएर इन टाइम होइन बुढाबुढीले पचाउन सक्ने डाइजेस्ट फङ्का खानेकुराहरू त त्यसो त के मिलाउँथे तर गाउँ घरमा त करिब करिब हामी जुन खाने हो त्यो खाने पाएको छ त्यो उनीहरू त्यो त्यसमै उनीहरू दिमागमा त्यो चिज उनीहरू हराइदिएको छन् अहिले हामीलाई खानेकुरा अहिले चाहिएको छैन हामीलाई चाहिएको भनेको हामी आँखा देखेनौँ चस्मा गयो हिँड्न परिया छ लौरो छैन लौरो पाइएन आँखा हेर्नलाई चस्मा छैन काम सुन्दैन एरियड छैन होइन परिवार छैन कहाँ गए कसरी सम्पर्क गर्ने खाइरहेको औषधि पनि छैन कार्ड पनि प्रेसिडेन्ट कार्ड नै हरायो त्यो पनि छैन यस्तो समस्या बढ्ता जोखिम देखा परेको छ त्यसलाई हामी अलिक बढ्ता फोकसै गर्नु परेको छ राज्य पनि फोकस गर्नुपर्छ हामीले जम्मै गर्ने पर्थ्यो अरू गरेर अरूमा गरेर हुँदैन त्यसमा खास गरेर बाल बालिका महिला दुष्टागिरी र अपाङ्गता भएका व्यक्तिहरू यो भित्र पर्छ
1: राहतका सन्दर्भमा महासङ्घले के कस्तो सहयोग गरिरहेको छ कसरी अब समन्वय गर्छ
0: अहिले त हाम्रो त्यहाँ जिल्ला सङ्घहरू ज्येष्ठाधीसँग काम गर्ने हाम्रो नेसनल हाम्रो आठ दसवटा संस्थाहरू त्यहाँ बसेर हिजो पनि काम गरेर फर्कनु भएको छ कोही त्यही हुनुहुन्छ धेरै संस्था त्यहीँका पनि संस्था छन् काम त गर्नु भएको छ बिचरा होइन तर त्यहाँ नै हामीले एउटा पियर ग्रुप पनि बनाउनु खोजिरहेछौँ पियर ग्रुप भन्नाले ज्येष्ठ नारीलाई ज्येष्ठ नारी गरे सम्झाउने त्यो पियर्स ग्रुपले काउन्सिलिङ गर्छ राम्रोसँग र उनीहरूको कुरा वर्ता ज्येष्ठ नारी सुन्छ उनको दौतरी सल्लाह भन्छ नि दौतरी त्यो गर्न खोजिरहेछौँ त्यो चाहिँ मिलाएर गऱ्यो भने अलिक बढी राम्रो हुन्छ भन्ने लागेको छ मानव मनोसामाजिक परामर्श पनि गरिरहेकै छन् साथीहरू हुनुहुन्छ त्यहाँ थुप्रै संस्थामा गएको छ सरकार पनि गएको छ त्यो यो औषधि भन्ने ठाउँमा पुगिरहेको छैन त्यो चाहिँ अत्यन्तै गाह्रो भएको छ औषधि पुर्याउने कहाँ चाहिएको छ भन्ने पनि थाहा छैन त्यहाँ त्यो समस्या छ
1: प्रभावित ज्येष्ठजनहरूको लागि राहत तथा पुनर्स्थापना कार्यक्रमको लागि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले राज्यसँग के अपेक्षा गर्दछ
0: होइन राज्यसँग त पुनस्थापना गर्ने सन्दर्भमा सबभन्दा कुरो असमानता नहोस् भेदभाव नहोस् जो पीडित उसले पाओस् र जो चाहिँ नि भिक्टिम छ उसलाई नछुटाइयोस् त्यो लिङ्ग जात धर्म राजनीतिको आधारमा केही कदापि त्यस्तो काम नगरियोस् र उनीहरूलाई चाहिँ राज्यले समान किसिमको सद्भाव राखेर सबै ज्येष्ठहरू सबै अपाङ्गता व्यक्ति सबै चाहिँ बालबालिका हाम्रो जनता हुन् भन्ने सोचेर काम गर्छु उनीहरू माग्यो र मैले भनिसकेँ अहिले तिनवटा ज्येष्ठको तिनटै कुरा हो मेडिसिन असिड डिभाइसेस र पुनर्स्थापना बसोबास तत्काल बसोबासको व्यवस्था त्यो अहिले टेम्पोररी होला अस्थायी हुनसक्छ थाहै नहुनसक्छ त्यस्तो खालको बसोबास राज्यले गर्नुपर्छ भन्ने हाम्रो माग
1: केही भन्न मन लागेको कुरा छन् कि अध्यक्षज्यू
0: यिनै हो खास गरी हेर्नुहोस् है जस्तो अब हामीले त्यहाँको बुझेमुन्द्र त्यहाँ गएर त्यहाँको बेसी स्वास्थ्य रोगी तिमुरी स्वास्थ्य रोगी हेल्थेज मैलुङ सामुदायिक स्वास्थ्य इकाइ धार्मिक अस्पताल बोलिन यी सबैले काम त गरेका छन् गर्नलाई तर त्यहाँसम्मै मान्छे पुग्न गाह्रो भयो कि जनतालाई उही छैन केही छैन केही छैन बाटो बिग्रिया छ असाध्यै गाह्रो भएको हुनाले जति पनि गर्छु भने पनि गर्न दुःख छ जसमा तर आउने कुरा अर्कै हो तर गर्न दुःख छ त्यस कारण चाहिँ नि तत्कालै बाटोघाटे एक्सेस राम्रो रोडहरू भयो भने अथवा कति भयो भने बन्यो भने पुल भर्खर बन्दै गएको छ यसरी भयो भने हामीले पनि त्यहाँ गएर काम गर्न सक्छौँ यति नै हो राज्यले यति नै गरिदियोस् र हामी पनि त्यसमा सारा हातमा साथमा साथ दिन्छौँ राज्यसँग हातीमाला गरेर काम गरिरहेको महासङ्घ हो हामी त्यसमा चाहिँ नि अनेक हामी मान्ने गर्ने छैनौँ
1: राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठसँग गरिएको यो कुराकानी पछि एउटा गीत सुनाउँदैछौ दिवाकर शर्मा हरिशंकर चौधरी मीना नेपाली र मनिषा पोखरेलको स्वरमा यस गीतका रचनाकार हुनुहुन्छ राजन कार्की भने संगीतकार हुनुहुन्छ कीर्ति नेउपाने

0: विपदको यो समयमा प्रभावितहरूलाई सहयोग गरौं भन्ने भाव भएको यो गीतपछि फेरि कुराकानीको पालो। यस्तो बेलामा ज्येष्ठ नागरिकहरूको हक अधिकारको वकालत गर्ने सबै संघ संस्थाहरूले आफूले सकेको सहयोग गरेका छन्। कसैले समन्वयात्मक तरिकाले काम गरेका छन् भने कसैले प्रभावित क्षेत्रमै गएर सहयोग गरेका छन्। अबको पालोमा झण्डै 15 वर्षदेखि यसै क्षेत्रमा लागेर ज्येष्ठ नागरिकहरूलाई अधिकारका हिसाबले सक्षम, स्वस्थ र सक्रिय जीवन बनाउन लागि परेको संस्था एजिङ नेपालका प्रमुख प्रशासकीय अधिकृत सन्जु थापा मगर,
1: एजिङ नेपालले चाहिँ नि त्यहाँ गएर प्रत्यक्ष रूपमा चाहिँ आफ्नै हातले चाहिँ केही पनि गरेका छैन। तर हामीले काठमाडौँमा बसेर हामीले यो केन्द्रीय सरकारसँग नजिक भएर, मन्त्रालयहरूसँग नजिक भएर चाहिँ नि वकालतका कामहरू चाहिँ हामी गरिराखेका छौँ। जस्तै ज्येष्ठ नागरिकहरू पनि त्यहाँ हुनुहुन्छ। ज्येष्ठ नागरिक मैत्री चाहिँ नि खानेकुराहरू दिनु जरुरी छ। उहाँहरूलाई चाहिँ नि लुगाहरूको आवश्यकता परेको हुनसक्छ, मनोसामाजिक परामर्शको आवश्यकता परेको हुनसक्छ। त्यो किसिमको चाहिँ नि ध्यान दिनु पर्छ है। रेस्क्यु गर्दाखेरि उहाँहरूलाई अब जहाँ राखेको छ सुरक्षित रूपमा, जुन 34 होल्डिङ सेन्टरहरूमा राखेको छ, त्यो होल्डिङ सेन्टर चाहिँ ज्येष्ठ नागरिक मैत्री हुनुपर्छ, उहाँहरूको स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने कुराहरूमा चाहिँ हामीले केन्द्रमा बसेर, काठमाडौँमा बसेर चाहिँ वकालत गरिराखेका छौँ। र हामीले चाहिँ नि एजिङ नेपालले मात्रै होइन, अरू ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न सङ्घ संस्थाहरू मिलेर चाहिँ नि एउटा काम पनि गर्ने हामीले चाहिँ कोसिस गरिराखेका छौँ।
2: त्यो भनेको चाहिँ प्रत्यक्ष रूपमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ पनि छ, त्यो महासङ्घ पनि समन्वय गरेर काम गर्नु भएको छ कि छुट्टै कसरी काम
1: होइन? यो ज्येष्ठ नागरिकको क्षेत्रमा संस्थाहरू नै एकदमै थोरै छ। हामीले एकअर्कालाई सहयोग गरेनौँ भने, मिलेर काम गरेनौँ भने हामी अगाडि बढ्न सक्दैनौँ। त्यही भएर महासङ्घसँग पनि हामी एकदमै नजिकै भएर काम गरेका छौँ। महासङ्घ लगायत चाहिँ यो जेरियाटिक सोसाइटी नेपाल भन्ने छ, ज्येष्ठ नागरिक चौतारी भन्ने छ, नेपान भन्ने छ, विभिन्न सङ्घ संस्थाहरू छ। उहाँहरूसँग एकदमै नजिक भएर चाहिँ नि ज्येष्ठ नागरिकको क्षेत्रमा चाहिँ अब के गर्ने त, अगाडि अब जे भयो त्यो कुरालाई त हामीले फिर्ता लिएर आउन सक्दैनौँ। अब जहाँ जहाँ हुनुहुन्छ होल्डिङ सेन्टरहरूमा, त्यहाँनिर चाहिँ ज्येष्ठ नागरिकहरूको चाहिँ समस्याहरू के छ भनेर चाहिँ हामीले एउटा निड असेसमेन्ट भनेर गर्ने हामी तयारीमा छौँ। त्यो अब केही समयमा चाहिँ हामीले सुरु गर्छौँ होला, अनि त्यसपछि चाहिँ के गर्ने भन्ने कुरा बल्ल चाहिँ हामीले निर्धारण गर्न सक्छौँ। विशेष गरेर चाहिँ स्वास्थ्यको क्षेत्रमा अहिले एकदमै ध्यान दिनुपर्ने, धेरै ज्येष्ठ नागरिकहरू चाहिँ नि दीर्घरोगी हुनुहुन्छ, औषधिहरू खाइराख्नु भएको थियो होला होइन, त्यो औषधिहरू पनि पुरियो बग्यो। अब त्यो अवस्थामा चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ ज्येष्ठ नागरिकै डक्टरहरू हुनुहुन्छ हामीसँग, हाम्रो नेपालमा डक्टरहरू गएर चाहिँ उहाँहरूले क्याम्पहरू पनि गर्नुभयो होइन, औषधिहरू पनि वितरण गर्नुभयो। त्यस्तै गरिकन ज्येष्ठ नागरिकको चाहिँ असिस्टिभ डिभाइस भन्छ हामीले, चस्मा, लट्ठी, अब उहाँहरूको त्यो हिँडुल गर्नको लागि सहयोग गर्ने साधनहरू भयो, यस्ता कुराहरू पनि हरायो होला, फुट्यो होला, के भयो होला होइन, त्यो असिस्टिभ डिभाइस पनि हामीले दिनपर्छ भन्ने चाहिँ हामी तयारीमा छौँ। तर यो चाहिँ हामीले गरिसकेको अवस्था छैन। र अर्को भनेको चाहिँ काठमाडौँमा एउटा होल्डिङ सेन्टर छ, यल्लो गुम्बामा चाहिँ नि टिमुरेबाट लिएर आएको चाहिँ नि बाढी पीडितहरू हुनुहुन्छ, त्यहाँ गएर चाहिँ एजिङ नेपाल एकदमै नजिक भएर चाहिँ नि कामहरू गरिराखेको छ। होल्डिङ सेन्टरमा चाहिँ त्यहाँ के व्यवस्थापनहरू गर्नुपर्ने छ, कसैले चाहिँ आएर सहयोग गर्छु भन्यो भने चाहिँ हामीले होल्डिङ सेन्टरसम्म लगेर डोराइदिने कुराहरू भयो होइन, अन्तर्राष्ट्रिय चाहिँ मिडियाहरू पनि आउनुभयो, हामीले उहाँहरूलाई पनि त्यहाँ गएर चाहिँ नि समाचारहरू बनाउनको लागि चाहिँ फेसिलिटेटहरू गऱ्यौँ। यस्तो खालको कामहरू चाहिँ हामीले गरिराखेका छौँ। र हामीले यो सामाजिक सञ्जालको माध्यमबाट पनि आएका समाचारहरूलाई चाहिँ नि प्रसारण गर्ने अथवा सामाजिक सञ्जालको सहयोगले चाहिँ जनचेतना फैलाउने कामहरू पनि हामीले गरिराखेका छौँ।
2: त्यो बाढीमा परेर ज्यान गुमाउने ज्येष्ठ नागरिकहरू र उपचार गराइरहनु भएका ज्येष्ठ नागरिकहरूको संख्या कति छ भन्ने कुरो कुनै जानकारीमा छ? संख्या आएको छ
1: अहिलेसम्म चाहिँ त्यसरी उमेरगत रूपमा छुट्याएर नै चाहिँ संख्याहरू आउन सकेको अवस्था छैन।
2: छैन, जस्तो होल्डिङ सेन्टर त्यहाँ कहाँ छ भन्नुभयो नि यहाँले, त्यहाँ पनि हामीले सहयोग गर्यौँ भन्नुभयो, त्यहाँ ज्येष्ठ नागरिकहरू कति हुनुहुँदो रहेछ, के छ
1: त्यहाँ चाहिँ, कस्तो छ भन्दाखेरि यति नै छ भनेर चाहिँ हामीले तोक्न मिल्दैन। आउने र जाने चाहिँ भइरहने हुँदो रहेछ होइन, अब आएर केही समय बस्ने, त्यसपछि आफ्नो आफन्तको मा जाने होइन, अनि फेरि अर्को ठाउँबाट उधार गरेर त्यहाँ लिएर आउने। त्यही भएर त्यो नम्बर चाहिँ यति नै छ भनेर चाहिँ हामीले चाहिँ अनुमान गर्ने अवस्था चाहिँ अहिले छैन।
2: मानवीय र भौतिक क्षति भएको यो दुःखको घडीमा भइरहेको बेलामा सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई यहाँले के भन्नुहुन्छ र भोलिका दिनमा एजिङ नेपालले गर्ने कार्य योजनाका बारेमा के भन्नुहुन्छ?
1: कस्तो छ भन्दाखेरि हामीले चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ नि अब अहिलेको अवस्था जे भयो होइन, बाढी पहिरोको अवस्थामा होस् या जुनसुकै अवस्थामा पनि हामीले ज्येष्ठ नागरिकलाई चाहिँ नि खालि सहयोग गर्ने हिसाबले मात्रै नलिउँ, होइन, उहाँहरूमा पनि आफ्नै ज्ञान छ, क्षमता छ, सिप छ, होइन, केही गर्न चाहने ज्येष्ठ नागरिकहरूसँग पनि हामी माझ हुनुहुन्छ। हामीले सहयोग गर्न पर्ने भनेको त जम्मा 1% मात्र ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जो 80 वर्षभन्दा माथिको, होइन, त्यो बाहेक अरू सम्पूर्ण ज्येष्ठ नागरिकहरू त सक्षम हुनुहुन्छ। उहाँहरूमा आँट छ, हिम्मत छ, साहस छ, त्यो ज्येष्ठ नागरिकलाई चाहिँ हामीले कसरी सदुपयोग गर्ने त, उहाँहरूमा भएको ज्ञानहरूलाई चाहिँ हामीले कसरी सदुपयोग गर्ने भन्ने विषयमा चाहिँ हामी सबैले सोच्न एकदमै जरुरी छ जस्तो मलाई लाग्छ, होइन। हामीले त्यसैको लागि काम पनि गरिराखेका छौँ र ज्येष्ठ नागरिकहरूसँग सम्बन्धित अब अहिले यो अन्तर्राष्ट्रिय महासन्धि बन्दैछ, युएन कन्भेन्सन फर द राइट्स अफ ओल्डर पिपल भन्छ, होइन, यो महासन्धिमा चाहिँ नि नेपालका ज्येष्ठ नागरिकहरू पनि नछुट्टिउन्, उहाँहरूको विषय पनि नछुट्टिउन् भन्ने चाहिँ हाम्रो एकदमै हामीले त्यो त्यसको लागि चाहिँ वकालत गरिराखेका छौँ, होइन। सरकारी स्तरमा त्यो महासन्धिको लागि भएको चाहिँ नि मिटिङहरूमा चाहिँ हाम्रो नेपाल सरकारले पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने विषयमा पनि हामी लागिराखेका छौँ र महासन्धि आइसकेपछि चाहिँ हाम्रो धेरै कुराहरू चाहिँ समाधान नभनौँ तर केही कुराको सुरुवात गर्न चाहिँ सजिलो हुन्छ। महासन्धि चाहिँ एकदमै आवश्यक छ, त्यसको लागि एजिङ नेपालले वकालत गरिराखेको छ र यो गरि नै रहनेछ। महासन्धि आउने पनि भएको छ, अब महासन्धिको ड्राफ्ट तयार हुँदैछ, होइन, र यही अक्टोबरमा पनि मिटिङ छ र मैले फेरि यही कार्यक्रमको माध्यमबाट चाहिँ हाम्रो सरकारी स्तरमा जो हुनुहुन्छ, निकायमा जो हुनुहुन्छ, उहाँहरूलाई चाहिँ नि त्यो अक्टोबरमा भएको मिटिङमा जानको लागि मैले चाहिँ नि उहाँहरूलाई यसैबाट पहल गर्न चाहन्छु। त्यहाँ जानुहोस्, ज्येष्ठ नागरिकहरूको अवस्थाको बारेमा जानकारी दिनुहोस् र नेपालको प्रति नेपालले चाहिँ नि ल हामी पनि यसको लागि तयार छौँ भन्ने प्रतिबद्धता जनाउनुको लागि चाहिँ म उहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
2: मैले सोध्न बाँकी केही कुराहरू हुन सक्छन् र तपाईँले पनि यो चाहिँ भन्नुपर्छ कि भन्ने केही कुरा पनि छुटेका हुन सक्छन्, त्यस्ता केही कुरा छन् भने?
1: ज्येष्ठ नागरिकहरूलाई चाहिँ नि हामीले धेरै आशय बनायौँ, है, उहाँहरू आफैले भन्नुहुन्छ हामीले भने होइन, हामी भनेको त आश गर्ने हो, कोही आयो भने पनि केही दिन्छ कि भन्ने आश लाग्छ, बाबु नानी भनेर हामीलाई भन्नुहुन्छ। त्यही भएर हामीले चाहिँ नि यो एउटा ट्रेन्डलाई चाहिँ अब ब्रेक गर्न जरुरी छ जस्तो लाग्छ, होइन। ज्येष्ठ नागरिकलाई चाहिँ हामीले चाहिँ जहिले पनि डिपेन्डेन्ट ग्रुप नबनाऊँ, होइन, उहाँहरूलाई सक्रिय बनाऊँ, उहाँहरूलाई पनि समाजको चाहिँ नि हाम्रो समुदायको चाहिँ सक्रिय व्यक्तिहरू है भनेर हामीले त्यसरी नयाँ नयाँ कामहरू चाहिँ सुरुवात गर्न जरुरी छ र यसको लागि चाहिँ हामी सबैजनाले चाहिँ एकजुट भएर के गर्न सकिन्छ त अब अध्ययन अनुसन्धान गरेर जाने हो कि, होइन, त्यसपछि सहकार्य गर्ने हो कि, सबै सङ्घ संस्थाहरू मिलेर कसरी अगाडि बढ्ने भनेर चाहिँ हामीले सोच्न एकदमै जरुरी छ। ज्येष्ठ नागरिकहरू भनेको चाहिँ हाम्रो गहना हो, उहाँहरू भनेको चाहिँ अरू उमेर समूह जस्तै विभिन्न क्षमता भएको विभिन्न अवस्थाको व्यक्तिहरू हुनुहुन्छ, होइन, एउटै बास्केटमा हालेर चाहिँ हामीले नहेरौँ भनेर चाहिँ म सबैजनालाई यो मेसेज दिन चाहन्छु।
0: रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीले पुर्याएको क्षति र खास गरी ज्येष्ठ नागरिकलाई पारेको सङ्कटका बारेमा आज हामीले राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र एजिङ नेपालका प्रमुख प्रशासकीय अधिकृत सन्जु थापा मगरसँग कुराकानी गर्यौं। यस्तो आपद विपद परेको बेला यसको प्रभावमा परेका उहाँहरू लगायत प्रभावित सबैलाई सकेको सहयोग गर्नु हामी सबैको कर्तव्य हो। त्यसैले यस्तो पुण्य कार्यमा एकजुट भएर हामी सबै लागौं।
2: लौ त श्रोता, यसै कुराकानीका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 वटा डीएनए नमुना संकलन गरिएको छ। संकलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोसी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढीमा परि हालसम्म 1,387 जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,846 गरी कुल 3,132 वटा डीएनए नमुना संकलन गरिएको छ। यसै गरी पहिचान हुन नसकेका 1,339 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्ले बताउनुभयो। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। यही भदौ 10 गते रसुवाको भोटेकोसीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ संस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जमा गर्ने क्रम जारी छ। भोटेकोसी बाढी प्रभावितका लागि पर्सा जिल्लाका जेएनजीहरूले 15 लाख बराबरको राहत सामग्री संकलन गरेका छन्। यस्तै वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा 2,51,000 आर्थिक सहयोग गरेको छ। समाजसेवी निरज सर्राफले 2,51,000 सहयोग गर्नुभएको छ। यस्तै नेपाल पुलिस स्कूल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 95,783 रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। भोटेकोसी बाढी पीड़ितको राहत तथा उद्धारका लागि रुकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले 8,72,000 रुपियाँ सहयोग गरेका छन्। रसुवाको भोटेकोसीमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि होस्टल व्यवसायी संघ नेपालले 2,70,000 सहयोग गरेको छ। सुनसरीको इटहरी सत्रमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान 2:55 भएको दुर्घटनामा परि इनरुवा 3 निवासी 29 वर्षीय पारस थापा र सोही स्थानमा बस्दै आएका 35 वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी ह्वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उहाँले बताउनुभयो। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: सपना तपाईँको साथ हाम्रो नेपाल ब्याङ्क सवारी कर्जा नेपाल बैङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज अपराह हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ। र अब अन्तर्राष्ट्रिय समाचार। करिब 240 यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जानकारी दिएका छन्। दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार उक्त जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तान प्रान्तको बन्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ। अधिकारीहरूका अनुसार जहाजको अन्तिम ज्ञात अवस्थिति बन्जार मासिन स्थित खोज तथा उद्धार केन्द्रबाट करिब 80 समुद्री माइल टाढा रहेको जनाइएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ज्यू निनामी भाजु मेजुपी हिया बलिदान बिना छुन युवा वैमखु धैगु ख थुमेन न कना त अगुदु तर थेक स्वेगु खसा थौ त कन राजनीतिक दल नापा आयागु सरकार नापा छमसिन मेमसित हत्यारा मेमसिन मेमसित चाहिँ हत्यारा धैगु ख आन वया चङ्गुदु गुलिसिन आतंककारी गुलिसिन चाहिँ छु गुलिसिन छुदै चुङ्गुदु तर तथे ध्यागु खसा ह्युपा हेगु नीति यक्को मनुतेस ज्यान पागुदु उकी सकल सहित बेपत्ता खापा चोपिन्ता हना देछ नाचोनेमा उमिता चाहिँ सरकार सदा सदा थगु यताक व्यवस्थापन या नाचोने फेकेमा था चाहिँ आदसा चाहिँ थौ यामा पहा भाजु या त लसकुस या नाचोना लसकुस दूर रविन्द्रज्यू छि त हजुर रविन्द्रज्यू आ छिला यो व्यस्त मा मनु थन तक चाहिँ दिल उज्ञानी त एक एक सुभ्यादु अलि थौकने चिचु कि व्यस्त ख
1: थौकने जनता यो ज्या व्यस्त वडा कार्यालय समाज या माउ थिदी छेउ कर्तव्य कठा जगे व्यस्त ख
0: ज्यू अहिले जस्तै छौ छु प्रश्न खानी नि जनता नापा व्यस्त जुया छ नि बोले छेयाको स्वापु थथिति पिना पा स्वापु त्वा दै दाई ओ गुली त सत्य खवा मको छु दैदी छु धारणा वा छु अवस्था के ख
1: जनता यो ज्याया बेलालाई अथवा स्वाभाविक रूपमा जिउ ख तर अघि व्यवस्थापन या हो ठाउँ व्यक्तिगत जीवन त न व्यवस्थापन या होले कुट यामा गुले गुले वय कठा चाहिँ परिवार होइन समस्या वया छ नि टाइम टाइमै उन भइमुख समय बि भइमुख तर परिवार देऊ न जनता एक ए ज्या चिसिया जनताको लागि समय बिउ देऊ छु परिवारलाई समय बिउ
0: खिक त ओडा प्रमुख जुया दिल खुना 21 नम्बर ओडा या छि निक ओडा अध्यक्ष जुई ढुङ्का नि वया नि छु यु पावल खोना बासी पिसान छु त्याग्ल अहिले अन्नचौ भौगोलिक हिसाबमा अन्न चाहिँ थिति सम्पदा संस्कृति निसँग अन्न चङ्गो विकास निर्माण चाहिँ छु गुज्याको कथा युपा जुगु छिसन त्याग दिया
1: 74 साले स्थानीय चुनावे झिन्जिरबाजित जी ढुङ्गा जे नेपाल कम्युनिस्ट पार्टी माओवादी पहिला जुल आज नेपाली कम्युनिस्ट पार्टी पाखे जे निर्वाचित जुया जुगु जुल ऊ अवस्था नापा 72 साले भूकम्प पश्चात स्थानीय चुनाव जो ज्या पहिलो खत भूकम्प यो पनि गु समस्या ख उइ द बालकी पुङ्की उइ द संरक्षण याना पुनौठान या ज्या चाहिँ छियो पहिलो ज्या जुल ओ नाप नाप अहिले छेउ व्यवस्थापन वा पुननिर्माण यो ज्या सुरु जुल ओ ढुङ्गा अनि संस्कृति सम्पदा यो संरक्षण या वा पुननिर्माण यो ज्या जुल विकास पाखे भौतिक पूर्वाधार अन्तर्गत लोडेकी उपधि गा दुनियोपट्टि पुखो देख्यो फल्सा देख्यो खाने पानी ढल व्यवस्थापन यो आदि ज्या चाहिँ सम्पन्न यापट्टि ज्या झुल ए ज्या मिग यो ठाउँ यो अवस्था खोकना दुनियाँ चाहिँ परिवर्तन पूर्वाधार क्षेत्र न परिवर्तन जो जो सांस्कृतिक क्षेत्र न परिवर्तन जो दो जनजीविका यो क्षेत्र न परिवर्तन जो दो विभिन्न व्यावसायिक क्षेत्र न परिवर्तन जो दो चियो मौलिक पेसा संरचना या हो चिकौँ यो उत्पादन या हो चिकौँ सायो चिसे पुननिर्माण यान हुँदो ओडियो मौलिक पेसा यता पुननिर्माण याना चियो जीविका चलायापट्टि व्यावसायिक छौ कृषि क्षेत्र न चिसे परिवर्तन जुल अवग्रह विभिन्न सांस्कृतिक जुल महिला बालबालिका ज्येष्ठ नागरिक युवा क्षेत्र न चिसे व्यापक परिवर्तन जुल ओठेन जो शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र ठुकठ चिसे चाहिँ 10 वर्ष यो आयो अन्तिम अन्तिम चरण टक चिसे जनता त गुकठ सङ्घीय सरकार संविधान चोइतको गु ख ख हो पाखे चिसे बी माओवादी सेवा सुविधा बिहा जनता यो लागि आवश्यक परिवर्तन क्षेत्र अग्रगामी रूपमा चिसे ज्याइन भएका छन्
0: ज्यो जस्तै छौ नि छ चिन्चाइ शिक्षा स्वास्थ्य हुन खलाना दिल खोना ध्यासा त उसली विपन्न गरिब निमुखा मनुला मरुजुई
1: गरिब निमुखा देऊ जो खोकना देऊ नेवा देऊ मुख ज्यापुदेऊ बस्ती जुल गरिब देऊ गएर रहेछ छिपी नै मुखना गरिब मुखु चोनी मखना गरिब मुखु लजगाई त व्यवस्थापन या ज्यायो लागि ख एज्या अन चाहिँ चिस वो तरिका मसुसी चियोपट्टि राज्य स्तर बिमा सेवा सुविधा त है जनतै छेटक ठ्याङ्क्यु वा के भन्छ सहज रूपमा सेवा क्याउ लागि चिस ज्यायो
0: जो अहिले जस्तै अन स्कलरसिप न ब्युड हुनु नि होइन ठिक पैसा चाहिने स्कलरसिप अन शिक्षा पाखे अहिले स्वास्थ्य पाखे छु गथे होइन मिले होइन दिउँ
1: शिक्षा पाखे चिस स्कुल नेपाल सरकार पाखे 10 क्लास तक फ्री दोजु ल चिस आ 12 कक्षा तक निशुल्क आखो पुङ्ग दै दु बा रुद्रायनी स्कुल वडा नम्बर 21 यो बडे जी वडा जी जी ढुङ्गा चिस 12 कक्षा सञ्चालन हुन्छ ल अन सुन विद्यार्थी चाहिँ मासिक फिस चाहिँ पुलिमा चिन्यामा विद्यार्थीहरू चिस शिक्षा युज वठेन्छ जियो संस्कृति सम्पदा त न्याकी पि प्रत्यक्ष योगदान यही पिएँ सुन डुज सदस्य पिन्दन चिस शिक्षा लागि फुल स्कलरसिप बिउज ल वक रुद्रायने देवगन या डुनी चौम छम सदस्य नगटिने युवा वेगन आइटी बनाइदिउ रियो खन्जु ल चिस वरा पाखे वेग करिब 15 लाख रुपियाँ ट्याउ फुका चिस फुल स्कलरसिप बिहा आइटी बङ्गो
0: जो अहिले जस्तै अन थिथि तरकारी निसिङ कया अन चिकन अहिले थिथि कथा यागु अन खोने दहीगुपट्टि उत्पादन त्यता सुकु साकु निसिक योको उत्पादन जुई धका दैतिर अलि उक्यागु बजार व्यवस्थापन छु ख गथ्याना याना चना दिगु दु सम्पर्क समन्वय गु कथा याना दिगु ख
1: पहिला त छिस गुण छियो मौलिक चाहिँ सिप्दु उइद संरक्षण या अझ उइद विकास या कठाउँ वडा बजेट तयार ठप चाहिँ प्रशिक्षण अहिले व्यवस्थापकीय खोज्छ ल बजारीकरण यो चिसे चाहिँ वेग अपिन्ट प्रशिक्षण यो ज्या ज्या खोज्छु ल वकटा चाहिँ सुखु ढाक मौलिक चाहिँ जु ल वनाप नप होइन अन उत्पादन चाहिँ चिकाउँ यो खोज्छु ल अहिले पाउँदै यो खोज्छु ल आ न लिप चिसे चाहिँ म्याउ केमोमाइल चिया हेभिस्कस त्यहाँ चाहिँ ठो जडीबुडी क्षेत्र होइन वरापाखे छौ टिम खडा जुल ओ टिम त ग्वाले ओ क्या उत्पादन या ओ नु कठ झिउपट्टि पेसा लसगाएर न्यङ्यो गु कठ झिसे अपस्के अप चाहिँ आर्थिक चाहिँ आय आर्जन याउपट्टि ज्याइड न्याक्यो कठ चिसे ज्याइ नहुनु जुल एजा ठुलो बजार व्यवस्थापन लागि विभिन्न ठासे समन्वय नाभ्यो कोहीपनि सामान त बिक्री नभ्यो आज चाहिँ निकट छु समयले डुन्या चाहिँ छेउ वडा कार्यालय डुन्या छेउ छेउ पसर टेटिनु ऊ पसर यो स्थानीय रूपमा उत्पादन जो डको सामान चाहिँ उहीँ ठासे चाहिँ बिक्री वितरण लागि केन्द्रित न छौ कसैले घर थिए कसैले पसर थिए सञ्चालन हेटिनु
0: जो अहिले अन जाने पर्यटकै हिसाब न खोना जाने यो पर्यटक दुहा वा चङ दुध पर्यटक त्यही गु नीति चाहिने नेवा नसा जोलाजको ख कि मखु मेगु अनाइ उत्पादन जुइगु छु उज्यागु पट्टि नसा जोल निसेको थिति जोल त नेउ व्यवस्था चुनेको व्यवस्था सेवा सुविधा छु कथन ज्याचु
1: विशेष गरेर खोकना आन्तरिक वा बाह्य टुरिस्ट जे पर्यटक अतिथि पि चाहिदिएको छु ल वैकेपन खोकना योपट्टि रहनसहन खोकना यो चाहिँ मौलिकता खोकना संस्कृति इतिहासप्रति चासो दिया वैक पि चाहिदिएको छु ल वैक पनि वयकठ वैक खोकनाइ अवलोकन यहाँ दि अहिले वन्ना बन्नमा खोकनाइ उत्पादन त चाहिँ वेक पनि चाहिँ क्यागु ज्या न्यागु ज्या जुल उठिन्छ अनि यो खाना खाना झुल नेवारी खाजा नेवारी खाना यो पनि वेक पनि चाहिँ ग्रहण यहाँ दिए वको ठाउँ खोकनाइ त आन्तरिक रूपमा पर्यटन व्यवस्थापनलाई चाहिँ होमस्टे यो पनि खन्छु ल होमस्टे सुन मनो पिनीचोपी चाहिँ आन्तरिक रूपमा चाहिँ पर्यटक टेर अन्य चुनी डुल्ला चाहिँ होमस्टे व्यवस्था दु व थवे छे गु कठ चिसेन नेउ घ वे खाना नेउ अनि डि न्यु पाखे चिसे होमस्टे नै व्यवस्था बनिएन वना न गुब्ले न भरि महिनापट्टि कहाँ चाहिँ छुन छुन एउटा सांस्कृतिक ज्यामु ज्या जुया छु नि ऊ कार्यक्रम न अवलोकन सुयौ तरिका चाहिँ होमस्टे व्यवस्थापन खोकनायो आन्तरिक पर्यटन त विकास या आन्तरिक चाहिँ व्यवसाय प्रबन्धन यापट्टि ज्या चाहिँ जोडेन छ
0: जो अहिले जस्तै आ खोकना धासा त नचन झिउ खोजु ल सम्पदा लागा ख नापाली चाहिँ ऐतिहासिक हिसाब अहिले सकल नेवार त्यसँग खुन्ना ढालकी चिको उत्पादन जुइगु थ्या अहिले खोला ठे चाहिने आकृति दुगु खा थ्या धका चाहिने लागा धका चाहिने मसु धासा मोहनी हनिमको अनचोम्पिस धैगुपट्टि छौ चाहिने भसिका दु थुफुक मसिका त मसिका त घुइगु या ना गुपट्टि सरकार र चाहिँ गुपट्टि विकास निर्माण नाम वा दुनी दूर मार्ग स्मार्ट सिटी आई टेन्सन अहिले रेलवे सेवा बागमती करिडोर फुकुम फुकुम वे थासे लागु भले अन स्थानीय पिनापा चाहिने सरकार नापा अस मजस्यता ढाबला छुट्या कचौँ लुपुटे बर बर जुया चौँगु बर बर थिथि नेवा सङ्घ संस्था त्यसन अनवया चाहिने छौ कथ अनचोम्पी स्थानीय वासी त्यता ग्वाली बिहा चौँगु ओया दैमकु झिगु नेवा संस्कृति परम्परा यता नङ्के दैमकु धका बर बर ओया सलो नाचौँगु नजी सङ्खना आठो छु जुया चोङ्गुडो केन्द्रीय सरकारलाई बराबर चाहिने याक्न सेना सेना त्यता भाला बिग्दै सेना न तुरन्त सिपी तुरन्त वो जानियो ज्या कि त गर्न दै चोङ्गुडो आ चाहिने छु कथे जुया चोङ्गुडो थो विशेष
1: स्वाभाविक रूपमा खोक्ना उठेन जो मुद्दा अनि संस्कृति सम्पदा रहनसहन वा पेसाइत चाहिँ निर्मूल ल्याए मज्यू छुन विकास यो कठौँ यो विकास कार्यक्रममा विनाश यो ज्या चाहिँ न्यकि यिनी मुज्यूपट्टि मेन विषय ल्याए खोकना ठु आवाज तया चाहँगो जु ल लिपयोपट्टि समय लिएन सरकार पाखे हान चाहिँ डुट मार्ग फास्ट ट्र्याक देख्यो ज्या जो यामा यो खोज्या छौँ भने अनि विभिन्न सरकार पछिटे नाप छलफल वा संवाद नजुया चाहँगो जु ल खोकना यो मुख्य विषय दियो ठोकठ झिउपट्टि छुन सांस्कृतिक सम्पदा ननि मजिल चिपी नापान्से ठौए चाहिँ आदिवासी कठ अनुचुनाव चाहिँ मूलवासी रूपमा चुनाव या चुङ्गो झुल अघि चाहिँ अनि यो खेतीपाती संस्कृति रीतिरिवाज परम्परा जात्रा पर्व छुँ कठैदन असर पर्यो म जिमाल देव आवाज गठ ठौटक सरकार नप गु सङ्घर्ष जुया चौँ ख खोकना एना चौँ सङ्घर्ष वास्तविक ठोक एजा ठो पेटन ज्या त चाहिँ मुख्य योजना अनुभव ट्युङ्गो डु ठो योजनापट्टि स्थान्तरण जुइमाल वे योजना फुक अन्य वे मजिल ठो योजना वल लासला चिसे कने खोकना धाउ दै तर खोकना धाउ ठासे चाहिँ खोकना जोपी चाहिँ मुनुट मर ढासा थुकै छुँ अर्थ जुइमको एजा सरकार नप गु न सङ्घर्ष छलफल ज्या चौँ ख ठोख वे कारण सरकार खोकना यो विषयले न्यायचित रूपमा चाहिँ थकै समस्या समाधान यामा आयो माग चाहिँ खोकना टै चाहिँ ठोय खक
0: जो अहिले गुलिसिनला मुआब्जा पाँचे नक्सा बिलधासा क्षतिपूर्ति बिलधासा ओके दैपट्टि नै खन्जु दुदाई थो चाहिँ छु ख
1: तर मुआब्जा तको मुख्य विषयवस्तु मुख हो मुआब्जा दियो सरकारी ऐन कानुन डु कठ वेकम चाहिँ मुआब्जा बिदुनलाई जनता सलक्क जग्गा टोट बिमा ढाउ खन्जुल ठ्याक्कै अन्न डुनी वो एलाइनमेन्ट नै डुने योको योको ठी ठी चाहिँ छियो संस्कृति सम्पदा त रीतिरिवाज योपट्टि छियो हरेक गतिविधि या माओपट्टि लम्फुट फुक लाउ ज्या ठु विषय बिस्क एकदम तडङ्क छलफल ज्या चाहँ डु ठ्याक्कै सरकार न जिम्मेवारपूर्वक चाहिँ छलफल वा संवाद चुना निकास बिमा तर वय कठ खोक्ना नन ठोय खैट निरन्तर उठाएन जिम्मेवारी चाहिँ निर्वाह ज्या झन हुन चाहँ
0: जस्तै आला केन्द्रीय सरकारिया हिसाब रासोपा दु छिको पिनीको स्थानीय हिसाबमा रासोपा पार्टी नापा थो विशेषण छ होला ज्या चाहँ दुखी मध्ये
1: थो विशेषण राष्ट्रिय स्तरेन छलफल ज्या चाहँ भेजु ल आयो सरकार नपन छलफल नदु पार्टी टे नपन छलफल दु संवाद ज्या चाहँ दु
0: स्थानीय हिसाबमा चाहिँ
1: स्थानीय हिसाबमा न वेक पिन न रासोपा न ठुके चाहिँ सहयोगी भूमिका निर्वाह नाचौँ दु तर स्वार्थ बिना योपट्टि ज्याजीमाथि जनता योपट्टि आवाज दु
0: ज्यू अहिले जस्तै छौ चाहिँ दोपन लाना चङ्गो दु कि खोना याना नेपाल विकास जुई मकु इम्सा चाहिँ फुक विकास निर्माण या त डिकल अर्जा चाहिँ इमि स निना चाहिँ पलिसा अन्ना चाहिँ दमने याना चाहिँ यजामा धै खुवा वया चङ्गो दु थु विशेषण छु दैदी अञ्चम्पी जनता त्यो स छु दु
1: दमन दमन याना छु न ज्या पुग्ने मको दमन्याना राज्य सत्तालाई टिके जे मुखो ढाछ त्यो विकास निर्माण ज्याला त्यो तरङ्गोपट्टि विषय मुखो एजिया सरकार दमन्यो नीति कायोटी हो सरकार यो गलत नीति जी हो आयोपट्टि अवस्था चाहिँ संवाद वा सहकार्य बिना म्याउ ज्याया मुझ्यो सरकार सहकार्य वा संवाद कठौँ है ज्या झ्याकी बेला चाहिँ ठोगु न न्याउ वपट्टि योजना त्यही त ख वो योजना त व्यवस्थापन यामाला अहिले जनता यो माग त व्यवस्थापन वा सम्बोधन यामाला वो कठौँ तिनी जनता ना जनता चाहेजो गर्न कार्यक्रम झ्याकी बेला ठिक जे
0: ज्यू धैवले चिज जाने अनाजमा प्रमुख हिसाबमा विकल्प छुदो थियो कि आगो
1: ठुकै विकल्प यो जिन प्रत्यक्ष गुली गुली बैठकै डु कठ चाहिँ नेपाल इन्जिनियरिङ कलेज पेगु यहाँ हो विकल्प तयारी आउ डुढ्यो जिन यहाँ वो विकल्प विषयले छलफल न सरकार याउ ढ्या खन्छौँ डु लास्ट थो अन्तिम चरण न सरकार नु कठ विकल्प खोकनायोपट्टि संस्कृति सम्पदाय त संरक्षण याना जनता यो माग सम्बोधन याउ कठ यजन तग्न स्थान्तरण या मासान अघि चाहिँ स्तार चाहिँ छु नेपाल सरकार चाहिँ विकल्प खोजेन चाहिँ डुढ्यो झि खन्यनु ख
0: ज्यू अहिले गुलिसिनलाई थो दुर्त मार्ग चाहिने जमिन कुन याङ्कु सान ज्यू धैपट्टि नै खुवाया चाहँ डुहाँ ढकान
1: वलाई इन्जिनियरिङ यो खजु ल रुट मार्ग दियो एजिया चाहिँ खोना खोना चाहिँ दाजुकी धैचौँपट्टि खु ल्याएर आएछ समग्र देश त पल ज्यू खसा र समस्त समग्र देश त पलन खोकनाइ त चाहिँ सिरेकी जान या मुझे ल एज खोकनाइ त न बचाइएन देश त न चाहिँ पलोजी कठ चाहिँ कार्यक्रम यङ्कीमा धेरै छ ख ज्याजो यङ्कीमा धेरै खङ्का

0: हजुर
1: साको पिङको भपियाडीसँग अलिक छु नि छ दुठेन छु
0: हजुर
1: 21 यसलाई 21 खोक नयामा खो नाना
0: आम नागरिक जनता त्यहाँ त सोच्छ विचार त चाहिँ वेकन निका दिल वेक त यो कुरा देखामा आज नेसा छ त सुर्गा भाषा यो खोकना चाहिँ नि गुल्न नेवा बस्ती ख ओ नेवा बस्ती विचार छिपर्या माओ तर छिस संस्कृति सम्पदा चाहिँ नि छिस गुल्न नक्तिनी वेकन धैल गुल्न छिउ संस्कृति ओ सम्पदा यो भावना छिउपट्टि छन पहिचान धै अन नेवा बस्ती यो पट्टि थाहा धै अन चाहिँ नि नेवा बस्ती थाहा यदि मन्तर गाराछ गुण संस्कृति सम्पदा गर्दै गुण चिउ ठाबा दै एजो कान आवेक अनि एनडी ट्याउपट्टि गुल्न काम ज्या ख ओ ज्याइ त चाहिँ नि जनता गुल्टाको चाहिँ महत्त्व चाहिँ विचार पेचौँ डो अहिले आयो अवस्था खोज्न यिनले आ जनता चाहिँ त माओलाई चाहिँ ठ्याउ खसाल चाहिँ नि ठाउँ या चाहिँ सरकार चाहिँ बिफु बिम्बु ठाफे डो तर डक्क पार्टी मिले चाहिँ आयो जनता त चाहिँ नि पिरा परे जोपट्टि ठोठासे दिने वेकअप छाया दिने अनि यो रात वितरण एनडिएलाई मदिएला ठो अवस्था दिने वेकअपसँग छुपिता टिटला एजा चाहिँ नि नेपाल कम्युनिस्ट पार्टी दुई दिशा वेकअप आजको मुख जनतै लागि हेर्का वेकअप छाइदिपी ख तर ठाउँ या अवस्था जनता खोया चाहिँ पिर पखाइन्छन् माडो 35 वर्ष ताको वेकअपसँग राज्य सत्ता चुना ठाउँ जनता छ्या खोया मलाई फस्का दिने वेकअप नेसा छ्या त दिएन बिना नि
1: लिफा दिन सानो बोतिका दि त इना आफ्ना दु दासे यस दोरियामा लाग्यो म
2: झिरान भजन यहाँ चुनाउँछु ल
1: जो
2: यस मे झे राजेन्द्र झे दा योगीको शुभा वेकर ढासे झियो बुद्धि संस्कृति सम्पदा संरक्षण न्यायलाई झियो समुदाय व जिगुत्व कार्यकालय झे फु चाउ कठ ज्यायना चुनाउँछु ल वय कठ चाहिँ झिउ संस्कृति संरक्षण जगम हो संस्कृति योगदान यही बिहे वेकअपिनु लागि झिसे छु कार्यक्रम बिमा ढ्या झिसे बिमा यो कार्यक्रम वेकअपिन्ड ग्वाले नाचुनु संस्कृति लगे झिपिन्ड स्कलरसिप व्यवस्था पनि या उयो नाचुनु फुचाउ कठ झिसे स्वास्थ्य यो लागि ग्वाले नाचुनु गए झुला वठेन्छु अन्यपट्टि संरक्षण लागि चाहिँ आ न ठप घे झुया चङ्गो डु ढेउ खजुल झिसे डुनियोपट्टि क्षेत्रीय संस्कृति नेवा झिउपट्टि ठ्या बचायाउ लागि दुनियो छे चाहिँ मिदै मुखो ड्या झिसे वडा छौ निर्णय हेन सिउन छे चाहिँ झिसे पिपिनी पिमन उठे मिदै मुखो ओ मि त झिए डाजगिजबिन दजगे मिउपट्टि ज्यायामा अनम्य बिन्द झिसे चाहिँ प्रसय बिमझ्यो झिउ संस्कृति संरक्षण याउ लागि ढ्याउ खन्छुल अहिले राज्य नपाउन झिसे ठोय खटया चुनु वय खन्छुल अहिले वय कठमा चाहिँ संस्कृति संरक्षण यो नपन्नामा विकास निर्माण न्याक्यौ ज्या झिसे यहाँ नचुनुझुल अघे भाषा क्षेत्रीय संस्कृति क्षेत्रे आर्थिक रूपान्तरणीय क्षेत्रे वय कठ चिहे जाइना सुझुल गु कठ राजनीतिक रूपमा वय गर्न तैदियो 35 वर्ष तक छिपिनु राज्य सत्ता चले जुया जुन देशै ढ्याल 35 वर्ष यो राज्य सत्ता दुने झियो वाक स्वतन्त्रता झियो मौलिक अधिकार झियो आदिवासी हक अधिकार उपति अधिकार स्वतन्त्र रूपमा झिसे चाहिँ ज्यायादेऊ अधिकार हो स्थापित दोजु महिला दलित दको नपो झिसे चाहिँ ऊ अधिकार स्थापित दो वै अधिकार चुना ठोसँगे राज्य व्यवस्था चाहिँ निर्माण जुगदो वसँगै राज्य व्यवस्था तिन त यो सरकार निर्माण जुला व तिन त यो सरकार चाहिँ स्थानीय सरकार ठौँ कठ विकास निर्माण यो स्थानीय समझदारी सहयोग सहकार्य कठ ज्याय ज्याजुया छन् प्रदेश सरकार वय तरिका ज्याइना जाउँ पनि छिक्मिन्छ खाँ खाँ अलग केन्द्रीय सरकार ज्याइन जाउँ खाँछ दु त्यहाँले झिउपट्टि ठासे भयो यो सडक सञ्जाल यो निर्माण जुला विभिन्न क्षेत्रगत वा आयोगहरू आयोग त निर्माण जुला व आयोग ठौँ तरिका ज्याइन्छौँ छिक्किन्छ एजिया 35 वर्ष दुने त ढङ्गो चाहिँ ज्या चाहिँ जिसैले ठोजुल एजिया ठो राजनीतिक परिवर्तन यो लागे चाहिँ मूल ख गणतन्त्र यो स्थापना झियो संविधान निर्माण वा वकठ चाहिँ झिसे झ्या झुया छौँ झ्या झिसे चाहिँ राज्य व्यवस्था हेर्नु नै 35 वर्ष छु मजुर यो फटी भाष्य ठोजाइ छौ प्रमुख जग्गा ख ठगेर झिसे ठोकठ सोचाइ मजु ढेछौँ
1: जु एकको सुभा दु अवश्य न सोसियल साइट निस्केका फुकन्टा चाहिँ उयो चाहिँ 35 वर्ष डुने छु छु जुल 35 वर्ष डुने चाहिँ छुन मजुली याना चाहिँ चौकठा ढाएको छ जनता त खुए माला धैगोपट्टि चाहिँ स त्यहाँ दु तर थु विशेष धासा बच्चा अध्ययन या मागु हे विशेष ज्यासँग दु अन देन अनुसन्धान छादासा 35 वर्ष दुनेला एक राजनीति पार्टी त दु

0: अहिले 104 वर्ष अहिले 240-250 वर्ष यो खँदा छ उसले लाइमखु उसले चाहिँ ऊ 235 वर्ष चिबे चाहिँ नापा यो चाहिँ बाला खला ढाठेन चोङका चाहिँ सल जुया चौँदो उखि चाहिँ सकलसित चाहिँ छो गुली गुब्ले बालाको खदैको विशेषण बिचाइ या माथे छौँ नत्र दासा झिगु नेपाललाई सिटी मनिला ढेटेन छौँ थेजुला किला छौँ
1: 35 वर्ष छुदो चिसिया सोचाइ 35 वर्ष यो त उपलब्धि चिसिया सोचाइ 35 वर्ष एक सय राज्य व्यवस्था उके छिपियो गुली दमन जुल छियो भाषा गुली दमन जुल छियो संस्कृति गुली दमन जुल छिपि चाहिँ राज्य व्यवस्था गणित थिएन ओ राज्य व्यवस्था चिसिया छु उपलब्धि या फुकी मफु गुली चिया कष्टकर जीवन बिताइरह्यो ओ चाहिँ हेलो मन अहिले ओ लोमले 35 वर्ष छुजुल ढाले 35 वर्ष बिउपट्टि र टोपियो ज्या जुल ओ चाहिँ भ्रमिक रूपमा छिपियो मज्यो
0: जो अर्जा चाहिँ भाषा चिसम विशेष गहन तरिका खाँ अध्ययन छु गुली बाना त छु गुली बाना त दिएको विशेष सन्दा छ अध्ययन
1: सुधार सुधार चाहिँ छिपे जुया उनीमा
0: जो दास यहाँ आफ्नो शब्द दिमा पास्ता लस्कुसे हजुर हेलो
2: हेलो जोजल पारु बिजे
0: हजुर जोजल पा जाजल लस्कुस दु
2: यो प्रियको सुभाइ जो लनि नाइ बा लन्जि चन्द्र बा जो साके जि यले ला त होला
0: हजुर
2: जीवर नम्बर 16 का हरि बिजे माफु जो
0: जि माफु चन्द्र बहादुर जी छि माफु
2: अ द बजे त सखा चाहिँ जों दुगा सखा गया भत सो बजे त घर के सना त दुगा
0: हजुर अले लने फेमा याक्न लने मा देबी उसा कामना अले जेना भविष्य ल
2: बाकी जिनी रुबिजी सुरो खला
0: हजुर जि न सिठो सान्जु अहिले छिउ यहाँ छुदो थौँ
2: जी आइएल सोह्र नम्बर वरा खला आछि सोले चाहिँ 21 नम्बर वरा छि कोकनाला त मलाई छि रविन्द्र महर्जनजी मलाई अब रविन्द्र महर्जन त छौ नि माछो छोरा छ छिउ ठा बा छि संस्कृति न बचा बचायामाहरू छि थाबा न बचायामाहरू छि विकास न यामाहरू मलाई विभिन्न किसिमको छिस यामाहरू तर चाहिँ छो गु चाहिँ छि फास्ट ट्र्याक छि चाहिँ खोकना हुने चिज अथवा विकासै जाजुल मलाई छि संस्कृति न बचायाओ छि चाहिँ विकास र या माउजा अठकै सक्सि छु छिस छुबियोले सरकार त अथवा अन्तमी बासिन्दा त्यसै गुल्टुको छिस छुके चाहिँ विचार याजु मला अनि यो ठाउँ नगटि नि छि चाहिँ 35 वर्ष यो खन प्याउल मला छिट वाक स्वतन्त्र डट भाषा स्वतन्त्र डट फुकन डट मला छि चाहिँ मस्त क्या म्याबी मुसी छि युवा त छि प्याउन चौरु मला अठो विषयले छि जेसे छिया मारे चो छि स्थानीय सरकार छिया मारे चो प्रदेश सरकार छिया मारे चो होला थोसको चाहिँ घाँस नि रिबिजी
0: ज्यू एकै एक सुबेदु हजुर यस यना नै छ हजुर छु दैदी थु
1: सुबेदु छि सोह्रवटा या चन्द्रबहादुर साक्य परिवर्तन लजु र राजनीतिक परिवर्तन जुल देश व्यवस्था परिवर्तन जुल नप नप वेक यो छौ यस आज यो जुट मार्ग यो व्यवस्थापन सहकार्य यामा यो वेक यो खल ओके विकल्प चिसिया तयार हेन उनीमा ध्या कन्सल ठोए विषयले सरकार वा खोकना सरकार पछि बिच पटक पटक छलफल न जुइ छौँ ठोस सुचा जे छिटपिण्ड बिहा छौँ न ए जुया जनता यो न्यायचित माग कठा है जनता यो आवाज कठा सरकार योजना न्यागे दयो पदि पलासना कया छौँ न मेउ ख चाहिँ गु कठा चिस 35 वर्ष ज्या चाहिँ थे चाहिँ राज्य व्यवस्था नुकठ सञ्चालन तर झि क्यामेपी विदेश चुनी माओ ठन चाहिँ रोजगारी व्यवस्थापन डकोया माओ खे चाहिँ झिभिभरि छ चुके जो ख कि थियो वे गयो गु नेस ख वो विषयले चाहिँ वैदेशिक रोजगार वो वैदेशिक रोजगार थियो बामलाओ ज्या ख चाहिँ मको वैदेशिक रोजगार न योग्यता दक्षता अनुसार संसार गुण कठयो देश पि ठठौ कठ ज्यायाओ चाहिँ ज्यान जुया छु नि तर नेपाल सरकार अन चाहिँ प्रदेश सरकार स्थानीय सरकार युवा पिनो लागि व्यावसायिक प्रशिक्षण तालिम वे तालिम क्या वे के पिण्ड स्थानीय रूपमा रोजगारी बिउ वडा कठा महानगरपालिका पाख्या ज्याज्या चौँदो गुली गुली होटल क्षेत्र न झ्याइन चौँदो व्यवसाय न नेपाल स्थानीय कठन रोजगारी लागि तालिम क्या मेसिन उपलब्ध हेन वे कपिन चाहिँ झ्याइना चौँ झिके रेकर्ड टनडु खोकना ढाउ खस पाउ उत्पादन याउ पटि घु पटि छम के मेजो हिरा मेजो डङ्गल दु वे क विदेश हुने ढ्या ढाबले न चिस विदेश हुनुमा छनिया चुना ज्याया छ छिस मेपिन्ड न सेनी फै व्यवसाय बालक विकास या फै ढे वे कठाउँ वे गर्न छिस तालिम मेसिन उपलब्ध हेन ज्याइना वे गर्न मेपिन्ड न ज्याबी पाखे वे गर्न ज्या चलेन चौँ दु ठाउँ वे कयो पाउ यो कारखाना बालक चले ज्या चौँ होटेन्छौ कृषि जाइन्छौँ डु अलि गुले होटल क्षेत्र जाइनछौँ डु महानगरपालिका विभिन्न कठिन तालिम ब्याजौँ डु ओठे प्रदेश सरकार न चाहिँ ठाउँ चाहिँ सितिविधि कठ तालिम बिहा जन्तै त युवा डेट रोजगारी बिउ पाखेँ ज्याइन्छौँ डु ओठे नेपाल सरकारले डुन्छौँ लोक सेवा चाहिँ चिसे प्रतिस्पर्धा याउ लागि जाहिर नै लागि लोक सेवा यो चाहिँ प्रशिक्षण बिउ तालिम बिउ बनिपट्टि न ज्या कोठ चाहिँ ज्या झुया छौँ डु ठोकट स्थानीय सरकार प्रदेश सरकार हो केन्द्रीय सरकार हो सोचाइमा हो चाहिँ स्थानीय युवा पिनौ लागि स्थानीय लागि ज्यायाउ लागि ग्वाली याउपट्टि ज्या चाहिँ झुया छौँ डु मौलिक पेसै त संरक्षण याउ र मौलिक चाहिँ चियो उत्पादन त लेबलिङ याउ वे लेबलिङ चिसे बजारे यङ्कियो ठोक्क ठाउँ यो पट्टि बजारीकरण यो ज्यान महानगरपालिका वडा वा प्रदेश सरकार पाखे यान्छौँ डु छिक्छ सायद जग जाहेरे डुजे
0: ज्यू अहिले थोए नेज नापा चन्द्रबहादुर ज्यू विदेश पलायनलाई नापा निसे दु नि मुखलाई झिसँग झिमचाबले लिसे दु अर्ज चाहिँ विदेश पलायन चाहिँ नै थियो 35 वर्ष वा 32 वर्ष न दुकागु मखु कि नापा लिसे दया चुङ्गु ख तर लिपा चाहिँ नेटवर्क यु विस्तार नाप नापा मन त्यसमा थगुए पहुँच देख्ल थगुए फुकङ कथन यागु छुर्या पिआर डेके ढुङ्कानी अनपाखे न थथौ कथन शिक्षा स्वास्थ्य रोजगारी या हिसाब न वङ जुलदास गुली गरिब निमुखा पिँ चाहिँ नै नेपा दुने चाहिँ छौ कथा दाएको खस लजगा मध्ये आन बाध्य ज्या वँ पिन जुल थो बाध्यता दासा नापानी सिया दया चङ्गु ख तर झि जनता त्यसन चुनाव उइबले झिसँग स्थानीय मनोतेता चाहिँ झिसँग गुलितको भोट बिहा गुलितको मत बिहा अहिले स्थानीय हिसाबमा झिसँग चाहिँ झिगु कृषि निसेक या झिके चाहिँ जाति पत्ति दुगुपट्टि लजगा या त न्याकेको नीति चाहिँ उज्यापी त्यता गुली त कलिए या त इगु न्यसन झि जनता तेकिन दु उकिन चाहिने झिसँग सोएको खसा यदि चाहिने स्थानीय त्यता ट्याक्ल ढसाला विकास निर्माण निसेको या लजगालाई दयु खनि नि दैगु दसु जस्तै ये महान येल महानगरपालिका थिथि थासे बिहाहे चङ्गु दु धासा विकास निर्माण या त न छिसन सोया दिफु नापा खोप न नेमकिपा पिसन छौ कथा यना चङ्गु जुल तर केन्द्रीय सरकार हिसाबमा आ ये महानगरपालिका विशेषण वेक पिसन फुचागु यनाहे चना चङ्गु जुल ये महानगर धासा न यो ट ढङ्गु अलि केन्द्रीय कर कार्यालय छिया फुक चाहिने केन्द्रीय सरकार नापा न सपु दुगुली वेक पिन्ता भसे यो हात्या दु तर ध्याएको खसा थथे यहाँ थिथि थासे थिथि गर्न छु जातीय बाल्यो बाहुल्यता दु अन चाहिने थथे यहाँ ठाउँमा स्थानीय मनुयता यदि लिएको जुसा वे कपिस अनचङ्गु भाषा संस्कृति पहिचान मौलिकता सिगु ख अलि वे कथा व्यवस्थापन जुइगु खला धैगु चाहिँ छौ जिगु चाहिँ थगु धारणा जुल ओकि चाहिने पश्चिम पको थमा थगु लागा थमा मनुयता चाहिने ज्या जुल मजुल धैगु विषयता चिसन ध्यान बिगु खसा थमाय मनुयाता थपि थगु मसिका थगु पहिचान थगु मौलिकता थुपिन्ता न थ्याबी मा धैगु न झि जनता त्यसमा थुके मा त्यहाँ चोदा चाहिँ फोन शब्द दिमा पास त लसको च्याना जना हजुर हेलो
3: हेलो
0: जोजो लोपा हजुर रूप रत्न ज्यू मफु हजुर मफे का चुनाको जुल अहिले जेना भएपछि ल
3: रविन्द्र महर्जन जोरा खोकना
0: टुरिज्म विकास जुगु दु ढका वेकलन दैदिल
3: जु जु खनिन दिसन जु जु खनदा वे गन सुसु दैदिल होला जे एसान जु वेकर थु छिन खोकना छ्याव एउडे वा जु नि सठोका छ्याव यो खोकने विदेशी दै खलाड नो जि छि बिले विदेश तर्फ छियन सुसन छ्याव नि खोकने ए जु नि खोकना वे लोप देका बि मला वे कपि उ सम्पर्क लिंके मला ढाड नो जि तो कोनु छि दै वे क चाहिँ आ वे गला ढापाने छ सके जदम खरामी रुप
0: खोक्नेजारिन
3: टुरिज्म डेभलप या मैले पर्यटन त हया चाहिँ यदि वु डेभलप जो लगाएको छ अनु चाहिँ लजगा यो कोही ज्या यो कोही अनु चाहिँ मुनु उपि यो कोही अरे ए जुन न्यू एकन दस तेह्र हुँ ल झिटो घन्टको लागि जुन खोना जितेको होना
0: मरि त बिउ लागिला झ्या छपाए चाहिँ लाखौँ त्यही लुखा छपाए लाखौँ त्यही अन्चो अन्चो पिनेको आर्थिक स्तर नला ओ कथा चाहिँ नि डेभलप याला छक्लन टुला फैमुखु नि ठाउँ या कि तस्कर जुइमाले कि भ्रष्टाचारी जुइमाल छक्लन टुला या फैमुखु नि होला मुखला
3: सरकार दे मैंने वे को टैप वे को बिचारा सरकार ने यह मल का 30% लगाने वाला 50% टैप यू खा ला मगला फुको फुको नहीं लो भाई मको खा बच्ची बच्ची पापा यह वाला न्योन्यू तो कुछ नहीं सरकार ने देगा भी दुनिया याना भी और वह क्या सरकार ने अन्य टैप माल नहीं मगला तो छुरा रहा था वो नापा लगानी है उखा लिबल वो डेज है प्रगति जी का टूरिज्म डेवलप जी का हर एक एनी यूथ हो नहीं सकता जुला
0: वर्गीकरण या ना बीमा ला अंचों जनता दियो आइसरो से वर्गीकरण या ना ग्वाली या ना बीमा ला दही पड़ी कौन जुला
3: मुख वे को अपन छोड़ने अनिवार्य या उन्हें यह मल का थरी जी माला नहीं
0: पक्तों को चेंज जी माला
3: चीप जिंदा जी माला सरकार ने थरना ग्वाली है मगला मगला चीप में थरी एंडी सारे थोड़ी सारे दिलकारी या खानी मगला संपन्न जी लगे जो एक्ल पास तर छी वडादेखि जिउन चाहिँ गुले चाहिँ जिउछ टेर आयो गुले चाहिँ छुछुरको अल्ट्रा जन्तु नाउ ख त गुल्ट सट्य
0: खुना हेला ए जो जेसा वे वे वे के लिसा ने ना दिसा दिसा
3: बाटो पे ओके
0: जो
3: गुले यो को पास से लगे दिया तो वडा ने छि जुन त गुले छु गुले छु रायो गुले जिमसा टे रायो गुले छु रायो तरा थे छु दो ठोख हला गुले त सत्य ख अले गुले असत्य ख अस्त
0: जो जी जी सन चाहिँ खुशी बायु विशेषण बच्चा खला माने अर्ज थुलिए या हसु बे दु लिपा दिसन सफ्त दिसा दासे रु प्रथम साके जुन अपा सला याद धासे थुके लिस छु दु छिके
1: सुबादो रुप्रत्न साके ज्यू यल सोर या त वे गन खोकना छ्या वे खोकना यो मसिका बालक अझ बिमाला प्रचार प्रसारे उन्मला ढाउ तस्क बालक वे कय न्यास जुल वे कठा चिस्या खोकना त मसिके लागि खोकना चिक उत्पादन व व्यवस्थापन बजारीकरण यो लागि मौलिक चाहिँ पुनर्निर्माण याउ ज्याव अगाडि व्यवसाय सञ्चालन याउ ज्या ठुक्सै नाह बालक सञ्चालन जुइ अनि खोकनायोपटि पुनर्निर्माण दुनि खोकनायो मिघट हे चङ्गै झिउपटि घर निर्माण छि निर्माण या माल हाउ जुल ओके लागि जीवडा जी ढुङ्गा खोकनाया चाहिँ निर्माण या डाजगेजे बि इन्जिनियर बि अन्चो बि ठेकेदार बि सहित तया झिस न्यान्यो कम्ती न न्यान्यो फसाद त झिसे मेन्टेन या बालक डेगमा झियो मौलिकता बचाया मार्या आ झियो खोकना छेन्डेके बेला सुन न सतर्तै मगो अले न्यान्यो बढे झ्या ओके पिल्लर खण्डे प्लास्टर या दैमको मौलिक रूपमा सिउ प्रयोग यामा स्वयं ओके नमुनाय लागि जी थौबाट या छिन्डेको बेला जी वय कठ छिन्डेका समग्र खोकनाई मौलिक त पहिचान त बचाया मार्या वो कठ छिन्झ्याइन जल अनवर्णीय सम्पदा यो अन्तर्गत फोकस सम्पदा चाहिँ सिए गुठी नाया क्या डोको उठे बालक डेगा चिसन झनाज अहिले संस्कृति त दक्कस्त न्याकी त छौ संस्कृति लोप मुजिक परम्परा त चाहिँ लोप मुजिक न्याकी जाइनाज न वेक पण्ड ट्युबी न चिसन जाइन न सङ्गीत क्षेत्र सांस्कृतिक सङ्गीत क्षेत्र न मौलिक संस्कृति यो चाहिँ चिसा सिनिकन यामा ढ्या सङ्गीत पाठशाला थेन्चु चिसा अन्छोपिया झि कलाकर्मी टया झि झ्याइनाज नुङनाजुला अलाई सज्या यो झे टेबला चाहिँ फोक झ्या चाहिँ झ्यो ग्वाली मोर्सा आ मिहटक झि यो कुया वो मौलिक रूपमा छिन्डेकी लागि हालाचोनी माओ आ झि दाजगिज पनि चाहिँ ठुकल वे कठ छिन्डेकीलाई वेको पनि चाहिँ चिसे छुन म बिउसान वेको पनि झ्याउने फसाद फुलाउ तरिका देखा सुर्की लगाइया अपा देखियो झ्या चाहिँ बालक झुया चौँदो खोकनाइपट्टि ठो झियो नाभा मोटो च्याउ छ्याइ र संरक्षण ल्याओ वो सम छिन्डेकी लागि डिपिआर झिसे तयारी आना चुनौको जुल एजाले छौ हान म्याउ न्यास वेक यो गुबटे शङ्खधर साखा यो सालिक टेउपट्टि खजुल अन छम झी चाहिँ वैसे वैसेलाल आज ढ्याउदो वो आज योपट्टि सालिक टे ढ्याउ न वे थासे तर वेको पिन्छ चाहिँ झिउ गुन नेवा दे मङ्गा मङ्गा खल पाखे गो प्रस्ताव जो न वे ठ्या झुया चाहिँ झिसे उही नपन्छ म्याउ जग्गा चाहिँ झिउ सार्मिक जग्गा दो वो जागृत सार्मिक जग्गा संरक्षण ल्याउ लागि नापी दोको सिरेर चिसे सङ्गठन शाखा टेबले सकिसेन खनि ठ्या सकिसेन ठोसु ढाइबले सङ्गठन शाखा ढ्या ढ्या उठ्या बालक पहिचान जीव ठासे टेउ लागि झिसे छलफल यानु ख सङ्गठन शाखा यो पटे सालिक अन टे मुझ्यो टेकी मुखो ढ्या चाहिँ झिउ छलफल झु मुखो तर बालक टेउ ढ्यो खन्जु आचिसे वैसलाल आज यो पटे सालिक ढ मेढ्या व्यवस्थापन यानु गुजुल आचे सङ्गठन शाखा यो सालिक ढ व्यवस्थापन याउ लागि मिहो भने टकन हिराकै चाहिँ दाइ नम ठोया खन्जु ज्या आचिस उठ्ठ व्यवस्थापन
0: ज्यो आठो टिकी झा मयु झा टेउ लागिन लुखा झा लुखा टेउ लागिन स्थानीय सरकार गुलिफु उलिक बाली यामा ढ्याउ न खु ल आठो विशेषण सल एक्लै एनआटी आछि यी यको मजुरी ढुङ्ग्ल छि जाने आठो भोटेकोसी खुसी बा मोमु ठासे राहत जोनाना झाया दिउ ख अन जाने छि ओडा सरण झाया दिउ ख लागि छि प्रश्न रहेछ अपन झाया
1: दिउ फुक ओडा हिसाब गर्नु खाउजु ल छि यो ओडाया ओडा यो आयोजना ओडाया युथ क्लब अन चाहिँ रेड क्रस ओके नेपाल स्काउट जुल अहिले सङ्कलन गुठी पुच खोकना समग्र समुदाय बाँकी रात सङ्कलन जुल ओ रात सङ्कलन त झिझे भोटेकसी बाढी चाहिँ विनाशकारी बाढी पाखे ऊ होइन रात बिउल प्रत्यक्ष रूपमा प्रभावित जोपी पीडित पिण्ड रात बिउ ज्याझो झिझे रसुवाया कालिका गाउँपालिका रामचे टकौवना अन कालिका गाउँपालिका वडा नम्बर 3 अन उत्तर गया गाउँपालिका वडा नम्बर 5 अन रात सङ्कलन या उठासे झिझे रात बिउ करिब करिब झियो पट्टि 6,00,000 जान्छन् बराबरी झियो र झिसे चाहिँ कुकर प्रेसर अन लट्टा कपडा खाद्यान्न अन चाहिँ वास यो लागि अहिले मेन्सुरेसन यो प्याड यो व्यवस्था मस्ते त मिटिक्यो सामान त जुल हो लगायत यो झिसे वेक पिण्ड प्रत्यक्ष रूपमा पीडित परिवार पिण्ड नापलाना वेक पिण्ड लाते बिहा हो बुझिया
0: अहिले छिसा अन जस्तै होल्डिङ सेन्टर न खना त काट्दै दिला होल्डिङ सेन्टर यो अवस्था के खनि अहिले छु गुली गा मचाउ जुया छ म दुखनि
1: अन छौ होल्डिङ सेन्टर झे उत्तर गया चाहिँ छौ होल्डिङ सेन्टर जुल अहिले कलेक्सन यो लागि वेक पिन्छ मेवे डेकट हो जुल गुली उसले मनोट काठमाडौँ नभया न होल्डिङ सेन्टरै चुन्छौँ दु थाना स्वयम्भू पाके बौद्ध पाके न होल्डिङ सेन्टरै चुन्छौँ जो एज अ होल्डिङ सेन्टर योपट्टि व्यवस्थापन वेग स्कुल वेग पिन्छ स्कुल ह्यान्डल जु ल ओ नाप नाप अन वेग पनि माग आयुपट्टि अवस्था चाहिँ खाद्यान्न नपाउँसिकन आयुपट्टि जिम्मपूर्ण उत्थान कार्यक्रम सरकार सम्बद्ध सरकार पक्ष जिम्मे ग्वालियामा ग्वालियामा धोएको वेग पनि आवाज जुल वेग पनि आवाज कठ गुली मनोटे जीविका निर्वाह याउ लागि लोन कया गाडी न्याना वे लोन न गाडी न मन त मनु न मन त आयु झिमो परिवार यो जीवन स्तर गैना उकासे जुई ठो विषयले सरकार स्वयंमा सहयोगी निकाय पिन्छ सोल्ला बालै ढ्या खुल वे कठ झिस चाहिँ कालिका वडा नम्बर 3 अलो खोकना नाप झ्याइना चोपे ड्राइभर किसिपी वेक पिँ मोडुको जुल वेक परिवार क्याम हेप्नु बङ्कियो लागि माउ चाउ ग्वालिया ढ्या झिसे 6-7 जना मस्त बुङ्कियो त चाहिँ माओ चाउ सामान वा आर्थिक पक्ष ग्वालिया बचाउन भ्याउ यो जुल हो घटाउँ यो कार्यक्रम झ्याकिउ लागि छलफल न झ्याछु
0: जो यी मरेनलाई अछिन लास्ट चाहिँ छुदै दि आ यागु सरकारी त जस्तै त्यो गुलिन खुसी बा पीडित डु इमुरी निसिङका गुलिन व्यापारी व्यवसायी विज्ञ इन्जिनियर फुकम फुकै छौक थन्ताएको छ मन त वा चाहिँ अङ्गभङ्ग जुल वा गुलिसियागु छु जुल गुलिसिया त्यो फुकङ घा लङ्किएको नीति चाहिँ सरकार छुयाना बिपास विश्वास चाहिँ इपी खुया चङ्गु नुगया त चाहिँ पति चाहिँ वा सफा उठ्यो जी
1: ठु अवस्था सरकार तिन त यो सरकारी चाहिँ समन्वयकारी भूमिका निर्वाहन अहिले चाहिँ अन्य आवश्यकता पीडित पिनो पहिचान यामाला तत्काल यो पूर्ण बास यो खोजुल वा वासस्थान व्यवस्थापन यो खोजुल अन उद्धार यो खोजुल बेकपिनो लान्चौँपट्टि सामान चाहिँ चिसे व्यवस्थापन नाभिगो ज्याजुल वकठ यो पुनर्निर्माण वा पुन उत्थान यो कार्यक्रममा सरकार लगेजुल ल्याएर छ वेकपिन द अभि अहिले म्यो खै घु गठन चिसे चाहिँ छो वर्ग क्याटागोरी छुटेन वेकपिनो ऋण त चाहिँ हल्का मिनाएन बिउ सहजीकरण नेना बिउ ज्याजुल लासन ओकेन छौ सहज वातावरण बनेपछि दोस्रो आचो नाचौँ छे फुक्क चाहिँ वेकपिनो जग्गा जिमिन चाहिँ ल्याएर ढुङ्गला मडे ढुङ्गला तर उकै योपट्टि रिप्लेसमेन्ट चाहिँ गणन सरकार तबर पाखेँ ठोठासै छिपिनुपट्टि व्यवस्थापन जुई पुनर्वासीको लागि चाहिँ व्यवस्थित व्यवस्थापनको लागि कुटाइना बिल लाग्छ वेकपिन द अफी अहिले शिक्षा स्वास्थ्यको लागि सरकार ग्वालिया फै अहिले तेस्रो चरण वेकपिन जीविका चलाएको लागि वेकपिनो रोजगारीको लागि व्यवस्थापनको लागि सुङ्गो तह हुन सरकारी समन्वय पाखे व्यवस्थापन जुन ल्याएर छ तथ्यगत रूपमा अनि आवश्यकता आधारमा पुनर्निर्माण यो वा पुनः उठान यो कार्यक्रम न्याय ठोकन राज्य यो पाखे चाहिँ सहयोग जुल ध्या छौँ पीडित थर्ड चाहिँ लुमुङ्कियो सान्त्वना क्याउ व निरन्तर आत्मबल जुया चाहिँ आत्मबल साथ झन हुने ज्याझोजी
0: जो जिन मफु पटेल छिटा ध्यामास्ती हो छुन्दो साथै
1: छिटो ध्यामास्ती होला यो छुनामुखो झियो आ देशे डुनी झिस याओ मयाओ वा झिसे तत्काल खने ज्या सामान्य खमको छौ सोच नौ ढङ्ग चाहिँ विकास ज्या ज्या जुन बुनिमा छुन ज्या नीतिसङ्गत नियमसङ्गत र संविधान अन्तर्गत यो ज्या चाहिँ झे निरन्तर जुया जुनमा उठे संस्कृति परम्परा रीतिरिवाज यो लागि नेपाल सरकार पाखे छो छुट्टै कार्यविधि एन वा प्रदेश सरकार पाखे कार्यविधि डेगा उन छ अझ छिउ नेवा मसिका छिउ पहिचान र संरक्षण यादै राष्ट्रिय स्तरीय डुपट्टि हरेक सम्पदा वा संस्कृत अझ राष्ट्रिय स्तरीय इङ्गित अभि खोकना देहाँ संस्कृति क्षेत्रीय चाहिँ लिचो लाना चौपट्टि ठाइटन नाप नाप यिनी भई वको ठौँ यो ठो कार्यक्रममा निनामी सकिस्त न यो के शुभा विषय ठो कार्यक्रम सञ्चालक रुबेजी टन यो के शुभा
0: छिटान यो को शुभा दु रविन्द्रज्यू अवश्य न छिगु पला छिगु भिजन पुने फेमा दिएको मन तुना नचुना अहिले स्थानीय चुनाव भया चङ्गो दु झिगु देशे उकि छिस आठ स्थानीय चुनाव बेछित गुज्यामा मनु मागु ख छिगु छिगु सेन्टिमेन्ट अथवा नेवा तेगु ठिति आदिवासी जनजाति तेगु सेन्टिमेन्ट थुइकुमा मनु इमिगु मुद्दा जोनीमा मनु लोनीमा मनु छिस ले फत धासा चक्क हे छिगु ठिति कथियाको हाथ्या पङ्क कष्ट या त नङ्के फै नत्र धासा अझ नथु ज्यागु हे कष्टले नाचने अहिले अवश्य नै छिगु देशै थिति इले थिति कथिया आगु युद्ध आन्दोलन सङ्घर्ष जुया चुङ्गुए जुल थुकिङ यको यो हिउपा नापा बाँलाको बाम्लाको खन वया चङ्गु दु उकि थो फुक्क पाखे चाहिँ झिसा सेके मागु ख धैगुए उकि नगुलिन बाँलाको लभ वलव लभ या त संस्थागत याना बाम्लाको खया त हन भिङ्केको याना ज्याया फत धासा जकै झिसा फुला पिन्ता हना वो नुहु पिन्ता चाहिने थिथि कथन कथा कथा वैक पिन्ता थ्या बिगु अलि उमिता हन मेगु हना देछ्यागु पला न्युजै नत्र धासा लभु जुया चुनि उकि लभु थे को खसी भएन भिङ्केको मिले जुगु खल ह्यानु सोच्दै नो दासेन थौँ या थो ज्याजो झ्याके त जिता पि यहाँको मिनेट तको ग्वाली बियादीमा प्राविधिक पासा उत्तम पाण्ड्या तयकेको शुभा देचासे थौँ या थो ज्याजोले थनातक्क झाया मुवङ्गु यी बियादीमा 21 येल खोनायामा प्रमुख या त नयकेको शुभा देचासे अहिले थो ज्याजोले बोतिकया दिपी अहिले थो ज्याजो या त माया मते नयाना यना दिउपी सक्कलसित एकैको शुभा दासेन थौँ या थो ज्याजो पाखेन जिरु श्रेष्ठ भयो नाचना शुभ जय मा भाइ।

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाउ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान सानी भेरी गाउँपालिका छको कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको लु 1-6-6-0-2-9 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमाना डाङडुङ्गेमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक र एकजना महिला रहेका छन्। स्थानीयका अनुसार जीपमा 11 जना सवार रहेका थिए। जीप धनी बल बहादुर पुन सहित 9 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। सानी भेरी गाउँपालिकाले घाइतेहरूको तत्काल उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। घटनास्थलमा डीएसपी पौडेलको नेतृत्वमा प्रहरी टोली पुगिसकेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सुनसरीको इटहरी 17 मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आज बिहान 2:55 भएको दुर्घटनामा परि इनरुवा 3 निवासी 29 पारस थापा र सोही स्थानमा बस्दै आउनुभएका 35 सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी हुनुहुन्छ भने थापा पनि जिल्ला प्रशासन कार्यालय अन्तर्गत राष्ट्रिय परिचय तथा पञ्जीकरण शाखामा कार्यरत पूर्व कर्मचारी रहेको प्रशासनले जनाएको छ। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,132 डिएनए नमुना सङ्कलन गरिएको छ। सङ्कलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डिएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत चीन दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोसी नदीमा भदौ 10 आएको विनाशकारी बाढीमा परि हालसम्म 1,387 सब फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काप्लेका अनुसार फेला परेका सबको पहिचानका लागि डिएनए नमुना सङ्कलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 सब व्यवस्थापन गरिएको छ। भदौ 10 रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय सङ्घ संस्था जनप्रतिनिधि कर्मचारी व्यवसायी स्थानीय लगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी रहेको छ। भोटेकोसी बाढी प्रभावितको निम्ति पर्सा जिल्लाका जेएनजीहरूले 15 लाख बराबरको राहत सामग्री सङ्कलन गरेका छन्। उनीहरूले बाढी प्रभावितका निम्ति खाद्यान्न लगता कपडा खाना पकाउने भाँडा ओढ्ने बिछ्याउने लगायतका सामग्री जुटाएका हुन्। बिरगन्जस्थित शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री राहत कोषमा 2,51,000 आर्थिक सहयोग गरेको छ। समाजसेवी निरज सराफले 2,51,000 सहयोग गर्नु भएको छ। यस्तै नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको 95,783 प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमनथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1,78,44,44,00,000 राजस्व सङ्कलन भएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी ह्वात्तै बढेको छ। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली महिलाहरूले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि 4 तीज पर्व सुरु हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयका दिन आज दर खाने प्रचलन रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। करिब 240 यात्रु सवार इन्डोनेसियाली यात्रुवाहक जहाज जावा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जानकारी दिएका छन्। दक्षिणी काली मन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार उक्त जहाज पूर्वी जाबा प्रान्तको सुराबायाबाट दक्षिणी काली मन्तान प्रान्तको बान्जारामा सिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ। अधिकारीहरूका अनुसार जहाजको अन्तिम ज्ञात अवस्थिति बान्जारमा सिन स्थित खोज तथा उद्धार केन्द्रबाट करिब 80 समुद्री माइल टाढा रहेको थियो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी अनि म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँले सुन्नुहुनेछ कार्यक्रम सिलसिला। त्यसपछि तिज सम्बन्धी गीतहरू सुनाउनेछौँ। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि परदेशको सन्देश कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20 म्युजिकल आवर कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब पनि यहाँहरूलाई सुनाउँदैछौँ कार्यक्रम सिलसिला।
2: जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
2: सिलसिला।
3: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौ।
2: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
3: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
2: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: सिलसिला।
3: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। जुम्ल्याहा बच्चा कसरी हुन्छन् यो बारेमा जानकारी दिँदैछौँ। जुम्ल्याहा बच्चा जन्मिने प्रक्रिया प्राकृतिक रूपमा 2 फरक तरिकाले हुन्छ। महिलाको डिम्बाशयबाट निस्कने डिम्ब र पुरुषको शुक्राकृतिको मिलन हुने फरक अवस्थाका आधारमा जुम्ल्याहा बच्चाहरू 2 प्रकारका रहेका हुन्छन्। एउटै स्वरूपका जुम्ल्याहा, यो प्रक्रियामा एउटा मात्र डिम्ब र एउटा मात्र शुक्राकृत बीच निषेचन हुन्छ। निषेचन भइसकेपछि उक्त एउटा डिम्ब, जसलाई हामी जाइगोट भन्ने गर्दछौ। जाइगोट दुई भागमा विभाजित हुन्छन् र दुईवटा अलग अलग भ्रूण बन्दछन्। विशेषत यस्ता बच्चाहरूको आनुवंशिक गुण 100% रहेको हुन्छ, त्यसैले उनीहरूको अनुहार, स्वभाव, लिङ्ग, जस्तो कि दुवै छोरा वा दुवै छोरी दुरुस्तै मिल्ने हुन्छन्। त्यस्तै अर्को रहेको छ फरक स्वरूपका जुम्ल्याहा। यो प्राकृतिक रूपमा बढी सामान्य रूपमा हुने प्रक्रिया हो। सामान्यतया महिलाको महिनावारी चक्रमा एउटा मात्र डिम्ब निस्कन्छ, तर कहिले काहीँ हर्मोनको उतार चढाव वा अन्य कारणले एकैपटक दुईवटा अलग अलग डिम्बहरू निस्कन्छन्। यी दुवै डिम्बलाई दुईवटा छुट्टा छुट्टै शुक्रकिटले निषेचित गर्दछ। यस्ता बच्चाहरू दुई अलग अलग समयमा जन्मेका दाजुभाइ वा दिदी बहिनी जस्तै हुन्छन्। उनीहरूको अनुहार दुरुस्तै नमिल्न पनि सक्दछ र उनीहरू एउटै लिङ्गका अर्थात् दुवै छोरा वा छोरी वा फरक लिङ्गका छोरा वा छोरी पनि हुन सक्दछन्। जुम्ल्याहा बच्चा कस्तो महिलाबाट जन्मन्छ त यो बारेमा पनि जानकारी दिँदैछौ। यदि महिलाको परिवारमा विशेष गरी आमाको तर्फबाट जुम्ल्याहा सन्तान जन्माइएको इतिहास छ भने जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ। 30 वा 35 वर्ष भन्दा बढी उमेरका महिलाहरूमा हर्मोनको प्रभावका कारण एकैपटक एक भन्दा बढी डिम्ब निस्कने सम्भावना बढी हुन्छ। लामो समयसम्म गर्भ निरोधक चक्की खाएर छोडेको शुरूका महिनाहरूमा शरीरले बढी डिम्ब उत्पादन गर्ने कार्य गर्दछ। केही अध्ययनका अनुसार औसत भन्दा अलि बढी तौल वा उचाइ भएका महिलाहरूमा जुम्ल्याहा बच्चा हुने सम्भावना अलिक बढी पाइएको छ। बाँझोपनको उपचारका लागि प्रयोग गरिने औषधिहरू वा IVF अर्थात् इन भिट्रो फर्टिलाइजेसन वा टेस्ट ट्युब बेबी प्रविधि अपनाउँदा एक भन्दा बढी भ्रूणहरू पाठ्यक्रममा प्रत्यारोपण गरिने हुनाले जुम्ल्याहा वा तिम्ल्याहा बच्चा जन्मने सम्भावना पनि धेरै उच्च रहेको हुन्छ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट कार्यक्रम सिलसिला। सबैभन्दा सानो चरा हमिङ बर्ड कस्तो हुन्छ त यो प्रसङ्ग अबको लागि। संसारको सबभन्दा ठुलो चरा सुतुर मुर्ग हो भने सानो चरा हमिङ बर्ड हो। हमिङ बर्डको तौल 1.6 ग्राम हो छ। यसको धेरै प्रजाति छन्, त्यसमा पनि सबभन्दा सानो बी हमिङ बर्ड हो। यसको लम्बाइ 2 इन्च जति हुन्छ। क्युबा तथा पाइन्सका टापुहरूमा यो चरा पाइन्छ। हमिङ बर्डको उडाई विशेष किसिमको हुन्छ। यो चराले 1 सेकेन्डमा 55 पटकसम्म पखेटा फड्कार्न सक्दछ। पखेटा फड्कार्दा एक विशेष किसिमको आवाज निकाल्दछ। शरीरको तुलनामा यसको चुच्चो निकै लामो हुन्छ। यसले फुलको रस खुब मन पराउँछ। पातमा नबसिकनै फुलको रस चुस्नु यसको अर्को विशेषता हो। पखेटाको तेज गतिले हावामा नै यो स्थिर भएर अडिन सक्दछ। यसले गुममा परेको कलात्मक आफ्नो गुण बनाउँदछ। एक पटकमा 2 सेता अन्डा पारी यसले सन्तान जन्माउँछ। यो आफू सानो भए पनि ठुला पंक्षीको आक्रमणलाई विफल बनाउँदछ।
3: अब यहाँ अर्को प्रसङ्ग राख्दैछौ। कस्तो बेला पर्छ इन्द्रेणी यो बारेमा जानकारी दिँदैछौ। इन्द्रेणीलाई आकाशमा देखिनका लागि घाम लाग्ने र पानी पर्ने अवस्था एकैसाथ हुनु पर्दछ। यो प्रकाशको परावर्तन अर्थात् रिफ्लेक्सन र आवर्तन अर्थात् रिफ्र्याक्सन र छरिने अर्थात् डिस्पर्सन प्रक्रियाका कारण बन्ने एक सुन्दर प्राकृतिक दृश्य हो। कस्तो अवस्था र समयमा इन्द्रेणी राम्रोसँग देखिन्छ? आकाशमा पानी परिरहेको हुनुपर्छ वा भर्खरै पानी परेर रोकिएको हुनुपर्दछ, जसले गर्दा हावामा पानीका साना साना थोपाहरू तैरिरहेका हुन्छन्। यी थोपाहरूले प्राकृतिक प्रिजमको काम गर्दछन्। इन्द्रेणी पर्नका लागि पानी परिरहेको बेला वा लगत्तै एकातिरबाट दर्विलो घाम लागेको हुनुपर्दछ। इन्द्रेणी दिउँसो भन्दा बिहान र बेलुकी पख बढी स्पष्ट र ठुलो देखिन्छ। सूर्य आकाशमा जति तल क्षितिजको नजिक हुन्छ इन्द्रेणी त्यति नै प्रष्ट र माथिसम्म फैलिएको देखिन्छ। बिहान पख लाग्ने इन्द्रेणी खास गरी सूर्य पूर्वमा हुँदा इन्द्रेणी पश्चिम आकाशमा देखिन्छ भने बेलुकी पखको समयमा सूर्य पश्चिममा हुँदा इन्द्रेणी पूर्व आकाशमा देखिन्छ। केवल वर्षाको समयमा मात्र होइन, ठुला झरनाहरू, पानीका फोहराहरू वा बगैँचामा पाइपबाट पानी छर्किँदा पनि यदि घामको प्रकाश सही कोणबाट परेको छ भने सानो आकारको इन्द्रेणी सजिलै पनि देख्न सक्दछौ।
2: कार्यक्रम सिलसिलामा अबको लागि भने फ्लोराइडले हाम्रो दाँत कसरी सफा गर्दछ त भन्ने प्रसङ्ग। फ्लोरिन नामक तत्व पानीमा एकदमै सूक्ष्म मात्रामा पाइन्छ। यसले दाँतको बाहिरी तहमा रहेको पातहरू चम्किलो कडा तह जसलाई इनामेलको रूपमा चिनिन्छ। वास्तवमा इनामेलमा विभिन्न किसिमका अकार्बनिक खनिज पाइन्छन् जसको सुरक्षा गर्ने काम फ्लोरिनले गर्दछ। फ्लोरिन कम भएका खण्डमा दाँत फुस्रिने र खिएर जाने हुन्छ, तर फ्लोरिनको मात्रा बढी भएमा पनि दाँतका लागि त्यति फाइदाजनक हुँदैन। फ्लोरिन स्वतन्त्र रूपमा अस्तित्वमा रहन नसक्ने भएकोले यसलाई टुथपेस्टहरूमा फ्लोराइडका रूपमा राखिन्छ। जुन फ्लोराइड फ्लोरिनमा परिवर्तन हुन्छ यसरी फ्लोराइडले हाम्रो दाँत बलियो बनाउँदछ।
3: फोटोक्रोमाटिक चस्माको सिसा सूर्यको प्रकाशमा किन कालो हुन्छ? अब यो बारेमा जानकारी दिँदैछौ। फोटोक्रोमाटिक चस्माको लेन्समा सिल्भर हेलाइड, सिल्भर आयोडाइड र सिल्भर ब्रोमाइडका सूक्ष्म क्रिस्टलहरू रहेका हुन्छन्। जब यी क्रिस्टलहरू सूर्यको प्रकाश विशेष गरी परावैजनी किरणको सम्पर्कमा आउँछन् तब यिनीहरूमा रासायनिक बन्धनहरू टुक्रिन्छन् र सिल्भरका साना कणहरू छुट्टिएर जान्छन्। यी छुट्टिएका सिल्भरका कणहरूले लेन्सलाई ढाक्दछन् जसका कारण चस्माको सिसा कालो वा गाढा देखिन्छ। जब चस्मालाई सूर्यको प्रकाशबाट हटाइन्छ यी कणहरू पुनः आपसमा मिलेर पहिलेकै अवस्थामा फर्किन्छन् र चस्मा फेरि रङहीन वा सेतो देखिन्छ।
2: मालिस गर्दा थकाइ किन कम हुन्छ? यो प्रसंग अबको लागि। हामीले धेरै काम गर्दा शरीरमा ल्याक्टिक एसिडको उत्पादन बढी हुन्छ जसले गर्दा शरीरमा रक्त संचार तथा अक्सिजनको आवागमनमा बाधा पुग्न जान्छ। यसले गर्दा नै हामीलाई थकानको महसुस हुन्छ। तर थाकेको भागमा हल्का मालिस गर्दा रक्त संचार सहज हुन्छ र अक्सिजन आपूर्तिमा पर्न गएको अवरोध पनि खुला हुन्छ। त्यसैले हामीलाई थकाइ कम भएको महसुस हुन्छ।
3: अब यहाँ अर्को प्रसङ्ग छ, मानिसहरूको सम्झना शक्ति किन नष्ट हुन्छ त? अब यो बारेमा जानकारी दिँदैछौ। बढ्दो उमेरमा स्नायु कोशिकाहरू जसबाट मस्तिष्कको निर्माण भएको हुन्छ बिस्तारै बिस्तारै तिनीहरू मृत हुन लाग्दछन् जसबाट मानिसको कार्यक्षमतामा कमी आउन थाल्दछ। जुन आयुमा यो प्रक्रिया सुरु हुन्छ त्यो मानिसै पछि फरक फरक हुन्छ। एउटा वयस्क व्यक्तिमा उति नै स्नायु कोशिका हुन्छन् जति ऊ जन्मिँदाखेरि रहेको हुन्छ। यी कोशिकाहरू शरीरको वृद्धि अनुसार बढ्दै जाने भने होइनन्। वास्तवमा कुनै पनि व्यक्ति उसको आयुबाट वृद्ध हुँदै जान्छ भने उसको स्नायु कोशिकाहरू बिस्तारै बिस्तारै कम हुँदै जान्छन् किनभने यी कोशिकाहरू विभाजित हुँदैनन् र मृत कोशिकाको स्थानमा नयाँ कोशिकाहरू पनि बन्दैनन्। यसको स्थान ग्लायल कोशिकाहरूले लिने गर्दछन्। 70 र 80 उमेरमा लगभग 1/4 स्नायु कोशिकाहरू समाप्त भएर जान्छन्। यही कारणले हो कि वयोवृद्धहरूको साथ साथ मनुष्यको सम्झना शक्ति कम हुँदै जानु। कहिलेकाहीँ दुर्भाग्यवश मनुष्यको स्नायु कोशिकाहरू एक एक निष्क्रिय पनि हुन जान्छन् जसले गर्दा मानिसको सम्झना शक्ति बिस्तारै बिस्तारै नष्ट भएर जान्छ।
2: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सिलसिला। विज्ञान उपयोगी सामग्री समेट्ने क्रममा डन्डी फोर किन र कसरी आउँछ यो प्रसङ्ग छ। हाम्रो छालामा भएका पसिना निस्कने ससाना प्वालहरूमा थुप्रिएर रहने तेल, ब्याक्टेरियाहरू र मृत कोषहरूको कारणले डन्डी फोरको निर्माण हुन्छ। हाम्रो छालामा रहेका फोलिकलहरू जसलाई हामी रौँ निस्कने ससाना प्वालहरू भन्दछौँ तिनै प्वालहरूमा कोषहरू मर्ने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ। यी मृत कोषहरूलाई तेल ग्रन्थीहरूले उत्पादन गर्ने तेलले छालाको बाहिर सतहसम्म पुर्याउने काम गर्दछ। तेलको उत्पादन बढी हुने छालाहरूमा अत्याधिक तेलको कारण यी मृत कोषहरू थुप्रिन पुग्छन् र प्वाललाई बन्द गरिदिन्छन्। यसको कारणले तेल ग्रन्थीले उत्पादन गर्ने तेल बाहिर निस्कन पाउँदैन। यदि थुप्रिएका मृत कोषहरू बाहिरबाट देखिएमा त्यसलाई ब्ल्याक हेड भनिन्छ भने बाहिरबाट नदेखिएमा त्यसलाई व्हाइट हेड भनिन्छ। छालामा व्हाइट हेड निर्माण भएमा फोलिकल प्राकृतिक रूपमै पाइने ब्याक्टेरियाहरूले मृत कोषहरूलाई एसिडमा परिणत गर्छन्। एसिडको मात्रा बढ्दै जाँदा फोलिकल भित्र चाप उत्पन्न हुन्छ जसको कारणले बन्द भएको प्वाल फुट्छ र छालामा संक्रमण हुन्छ। संक्रमणको कारणले त्यस ठाउँमा रगत जम्मा हुन जान्छ र छाला रातो हुन्छ। यसरी हाम्रो अनुहारमा डन्डी फोरको निर्माण हुन्छ।
3: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। पानी उमाल्दा पाइरोजन तत्त्वको नाश हुने गर्दछ।
2: विश्वको सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश चीन हो।
0: हिन्दू परम्परा अनुसार पञ्चकन्या भनेर अहिल्या, कुन्ती, तारा, मन्दोदरी र द्रौपदीलाई चिनिन्छ।
2: जापानको राजधानी टोकियो हुनु पूर्व राजधानी क्योटोमा थियो।
0: बुद्धधाम भन्नाले लुम्बिनी, बोधगया, कुशीनगर र सारनाथ पर्दछन्।
2: माछा नपाइने विश्वको एकमात्र नदी जोर्डन।
0: कमलको फुललाई शिक्षा र सभ्यताको प्रतीक मानिन्छ।
2: रुस र अमेरिकामा एउटै नामको प्रान्त छ, त्यो हो जर्जिया प्रान्त।
0: एसियाली विकास बैंकको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको छ।
2: एसिया र युरोपलाई छुट्याउने पर्वतको नाम युराल हो।
0: विश्वमा सबैभन्दा लामो रेलमार्गको नेटवर्क अमेरिकामा छ। यसको लम्बाई 2,50,000 किलोमिटर रहेको छ।
2: पेरिस सहरको पुरानो नाम ल्युटेसिया थियो।
0: नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र 7,629 वर्ग किलोमिटरमा फैलिएको छ।
2: विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ भारतको चेरापुञ्जी हो, यो आसाममा पर्दछ।
0: नेपालको एउटै नामले दुईतिर बग्ने नदी राप्ती हो।
2: साउदी अरेबियाको राजधानी रियाद हुनु अघि जेद्दा सहरमा थियो भने बेलायतको राजधानी लन्डन हुनु अघि म्यान्चेस्टरमा थियो।
0: ग्रिस देशको ओलम्पिया सहरबाट ओलम्पिक गेमको सुरुवात भएको हो।
2: भारतको राजधानी सहरलाई क्वीन अफ द हिल भनिन्छ।
0: वर्षको लामो दिन 21 जुन हो भने छोटो दिन 21 डिसेम्बर हो। त्यस्तै दिन र रात बराबर हुने दिन 21 मार्च र सेप्टेम्बर 23 हुन्। दिन र रात बराबर हुनेलाई सम्पात अर्थात् इक्विनक्स भनिन्छ।
2: संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो।
0: काठमाडौँ बाहिर खोलेको पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस हो, यो बिरगंजमा पर्दछ।
2: संसारमा सबभन्दा बढी ऊन उत्पादन गर्ने देश अस्ट्रेलिया हो।
0: थेम्स नदीको किनारमा लन्डन, सिन नदीको किनारमा पेरिस भए जस्तै इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा अवस्थित छ।
2: फिलिपिन्सको राजधानी मनिला हुनु अघि क्वजन सिटीमा थियो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा अब हामी राखिदिछौँ एउटा प्रेरक प्रसङ्गलाई। एकपटक भगवान बुद्ध आफ्ना केही शिष्य अर्थात् चेलाका साथ आफ्ना भक्तजनलाई विशेष प्रवचन दिने उद्देश्यले अर्कै गाउँतिर गइरहेका थिए। तीन चार दिनको यात्रापछि मात्र लक्षित गाउँ पुगिन र बाटामा कुनै पनि मानव बस्ती नभेटिने हुनाले उनीहरू खानपिन र विश्रामका सामग्री समेत साथमा लिएर हिँडेका थिए। हिँड्दै जाँदा उनीहरूले एउटा निर्जन स्थानमा प्रशस्त ससाना खाल्डा खनिएका देखे। जति अगाडि गयो त्यति नै धेरै खाल्डा देखेपछि बुद्धका शिष्यहरूको मनमा खुल्दुली बढ्दै गयो। अन्तत उनीहरूले बुद्ध सामु आफ्नो जिज्ञासा पनि यसरी राखी छाडे। भगवान, हामी सबैले निकै अगाडिदेखि नै यस बाटोमा दायाँ बायाँ यति धेरै खाल्डा देखिरहेका छौँ, यति धेरै खाल्डा कसले कुन प्रयोजनका लागि खन्यो या खनायो होला, हाम्रो खुल्दुली मेटिदिनु पर्यो प्रभु तपाईँले। त्यसपछि बुद्धले त्यो प्रश्नलाई चिर्दै गम्भीर हुँदै भने, यी खाल्डा यहाँ पानीको खोजी गर्ने कुनै गाउँले खनेको हुनुपर्दछ। उसले एउटा खाल्डोमा पानी नभेटेपछि अर्को अर्को खाल्टो खन्दा खन्दै यति धेरै खाल्टा खनेको हुनु पर्दछ। यति धेरै ससाना खाल्टा खन्ने कार्यमा लगाएको शक्ति एउटै ठुलो र गहिरो खाल्टो खन्न प्रयोग गरेको भए त उसले इनार नै खन्न सक्थ्यो होला नि त, र पानी पनि पाउन सकिन्थ्यो होला। त्यसैले तिमीहरूले यसबाट के बुझ भने, कुनै पनि काममा लागेको मान्छेले सही ढङ्गले परिश्रम त गर्नै पर्दछ, साथसाथै धैर्य पनि राख्नु पर्दछ, अनि मात्र सफलता प्राप्त हुन्छ। अन्यथा यी खाडल खन्ने परिश्रमीको जस्तै हालत हाम्रो पनि हुनेछ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौँ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रम सञ्चालक साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्त, नमस्कार, शुभ साता।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

तिजको रहर आयो बरेलाई दिपा झा र सुषमा श्रेष्ठको स्वरमा रहेको गीत सुनायौँ। चेतन कार्कीको रचना, मनोहरी सिंहको सङ्गीतमा रहेको थियो। आज तिजको दरखाने दिन छ, भोलि तिज पर्वको व्रत बस्ने दिन छ। हरितालिका तिज भोलि परेको छ र आज तपाईँहरूले पक्कै पनि घरमा दरखाने तयारी गर्दै हुनुहुन्छ होला। आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्रै चिल्लो पिरोहरूलाई प्राथमिकतामा राख्नु पक्कै पनि हुनेछ भन्न चाहन्छु। र तिज पर्व आफ्नो मौलिक पर्व, झल्किने पर्व हो। त्यस कारण पनि देखासेकी भन्दा पनि संस्कार, संस्कृति, रीतिरिवाजको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ भन्न चाहन्छु। यहाँहरूले ठिक 12 बजेको समाचार सुन्नुहुन्छ। त्योभन्दा अगाडि अहिलेको बसाइमा तिजे भाका सुनाइरहेका छौँ। यो गीत राख्छु कालिका रोका र सन्दीप नेउपानेको सुरमा रहेको छ, करण नेउपानेको रचना र सङ्गीतमा।

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। कृष्णभीरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज एक गतेभन्दा अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भासिएको राजमार्गसँगै भीर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुगलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख इन्जिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुल्ला गरिने जानकारी दिनुभयो। उहाँले भित्ता काट्ने काम सकिएको र अब राजमार्गको स्लोब र सतह मिलाउने काम बाँकी रहेकोले तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। कपिलवस्तुको कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगङ्गा नदीमा गएराती 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई गएराती सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगङ्गा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली

0: प्रदेशको सन्देश कार्यक्रममा शुरू भयो सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। केही हप्ताको विश्रामपछि समस्त अध्ययन श्रोताहरू जो नेपालमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत अनि दर्शन नमस्ते पनि होइन बहिनी।
1: दुई हप्ता पछि आउनु भएको छ होइन हजुर बिदा हुनुहुन्थ्यो र हाम्रा श्रोताले सोध्दै हुनुहुन्थ्यो विनोद दाजु कहाँ जानुभयो भनेर सोध्दै हुनुहुन्थ्यो दाजु।
0: अब यस्तै छ यही बेलामा देश दुखेको छ हामीलाई पनि असाध्यै पीर लागेको छ बहिनी
1: होइन
0: अलिअलि छुट्टी पनि थियो घर परिवार साथीभाइहरूसँग बसेँ भन्नु पर्यो होइन टिभी हेरेँ अब जहाँ हेरे पनि विरहका आँसुहरू आइरहेका छन् होइन धेरै कुराकानी गर्न मन लागेको छैन पक्का भन्नु पर्दाखेरि किनभने अहिलेको स्थितिमा आजको दिनसम्म भन्नुपर्दा हुन त यो सङ्ख्या बढ्छ नै भन्छन् होइन एक्सपर्टहरू मृत्यु भएका झन्डै 1350 भन्नु पर्यो होइन अनि त्यो पनि अब उद्धार गरेका चाहिँ 13,583 हराइरहेकाहरू 5,326 आदिको सङ्ख्या आएको छ आजको यो कार्यक्रम रेकर्ड गर्ने दिनसम्म र घाइतेहरूमा चाहिँ 6,887 हुनुहुन्छ र अर्को महत्त्वपूर्ण कुरा यो बेलामा विपदको बेलामा बहिनी उद्धार कर्मीहरूको पनि हामीले सम्मान गर्नुपर्छ होइन उहाँहरूले पुऱ्याएको योगदानको कदर गर्नुपर्छ आफ्नो ज्यानलाई जोखिममा राखेर गरिरहनु भएको छ होइन खोजी तथा उद्धार कार्यमा परिचालन गरिएका नेपाली सेना प्रहरी तथा सशस्त्र परेको जनशक्ति र कति भोलन्टियर्सहरू बहिनी होइन उहाँहरूलाई हाम्रो सलाम छ यो दुःखद घडीमा र उहाँहरूको सङ्ख्या पक्का भन्नु पर्दाखेरि झन्डै 22,000 पुगिसकेको छ बहिनी होइन किनभने देशमा मात्र होइन विदेशबाट आउनुभएका भोलन्टियर्सहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि हामीले धन्यवाद दिनै पर्छ बहिनी
1: होइन एकदमै हजुर धन्यवाद र हामीले गत हप्ताको कार्यक्रम पनि श्रद्धाञ्जलि स्वरूप नै मृत आत्माहरूप्रति समर्पित गरेका थियौँ होइन घाइतेहरूप्रति चाहिँ हामीले शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका थियौँ।
0: थ्याङ्क यू सो मच मैले त्यो कार्यक्रम सुन्न पाइनँ म बाहिर थिएँ होइन एनिवे त्यो दिन भदौ 10 होइन त त्यो दिनको कुरा गर्दाखेरि त्यो दिन हामीले नसोचेको कुरा भयो त्यही दिनै बेलायतमा बहिनी हाम्रो निम्स दाई निम्स पूर्जाको अन्त्येष्टि पनि थियो नि तपाईँलाई थाहा छ नि होइन
1: 10 गते
0: नै थियो अनि हामीले त्यहाँतिर ध्यान दिइरहेका थियौँ अचानक यता आयो होइन ठुलो बाढी विपद पर्यो हामीले हाम्रा भनौँ न अब कन्ट्याक्टमा भएका भन्नुपर्छ रसुवामा भएको कोही पनि हुनुहुन्थेन तर रेडियो रसुवामा हुने गीता न्यौपानेजीलाई कन्ट्याक्ट गरेर अपडेट दिएका थियौँ उहाँको पनि परिवारमा दुःखद घटना भएछ होइन तर पनि एउटा रेडियो कर्मी सञ्चारकर्मीको नाताले उहाँले आफ्नो जिम्मेवारी वहन गर्नुभयो होइन सबैलाई आफ्नो रेडियोको माध्यमबाट सकेसम्मलाई सबैलाई चाहिँ एकदम बस्नको लागि आफ्नो ज्यान जोगाउनको लागि जे गर्नुभएको छ त्यो ठाउँबाट भाग्नको लागि आह्वान गर्नुभएको रहेछ धेरैको ज्यान बचेछ कि बहिनी होइन रेडियो भनेको चाहिँ यस्तो पावरफुल मिडिया हो त्यसले गर्दाखेरि आजकल यो चाहिँ अनलाइन मिडिया भन्ने छ के छ होइन तर पनि रेडियो इज रेडियो के बहिनी होइन अनि मैले पछि बहिनी गीता न्यौपानेजी त्यहाँको रेडियो लाङटाङको म्यानेजर हुनुहुन्छ होइन प्रस्तुता पनि उहाँलाई पछि सोद्धाखेरि कतैबाट तपाईँलाई आयो धन्यवाद अथवा चाहिँ हो तपाईँले गर्दाखेरि हामीले थाहा पायौँ भनेर भन्दाखेरि यति धेरै इन्फर्मेसन आयो भनेर भन्नुभयो कि बहिनी होइन किनभने स्थानीय रेडियोको त्यत्रो पार हुँदो रहेछ क्या बहिनी
1: होइन
0: कतिले उहाँहरूले भनेको कुराहरूलाई सुने कतिले सुनेनन् कति चाहिँ सेल्फीतिर लागे त्यो कुरा अर्कै हो तर जो जसले चाहिँ पक्का रेडियोको इन्फर्मेसन पाएर आफ्नो ज्यान बचाउनु भयो नि होइन उहाँहरूले चाहिँ एकदम धन्यवाद दिनुभएको रहेछ त्यस कारणले कुनै पनि यो वार्निङ साइन सिग्नलहरूलाई चाहिँ हामीले सधैँ मान्नुपर्छ भन्ने कुरा त्यही हो क्या बहिनी होइन एनिवे अब आजको यो बसाइमा दिवंगत आत्माको चिर शान्तिको कामना अब हामी त्यसतर्फ अझ सजग हुनुपर्छ सरकारले हरेक निकायले स्थानीय पालिकादेखि लिएर भनेका कुराहरू रेडियो टेलिभिजनले भनेको कुरालाई चाहिँ मानेर अगाडि बढे आफ्नो ज्यान बचिन्छ होइन अनि साथसाथमा परिवार

0: र गाउँ सबै हामी तयार भएर बस्नुपर्छ भन्ने पनि सन्देश हो। यति भन्दै अब हामी अगाडि बढौँ, ठेगानातर्फ लागौँ, होइन बहिनी?
1: हजुर हजुर, ठेगाना भन्नुपर्छ। र ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4, इमेल आइडी छ बिएफबिएस गोर्खा एट द रेट बिएफबिएस डट कम।
0: ठेगाना पाउनुभयो, कन्ट्याक्ट गर्ने तरिका थाहा पाउनुभयो, र यसपालिको हरेक चाडबाड त खल्लो हुने नै भयो, होइन? तपाईँहरूको चाहिँ तिजको कार्यक्रमहरू पनि सर्यो भन्नु पर्यो, कतिले पोस्टपोन गरे मात्रै होइन, सर्ने मात्रै क्यान्सलै गर्नुभएको छ, बरु त्यहाँ खर्च हुने पैसा बाढी पीडितलाई दिउँ भनेर लाग्नु भएको छ, होइन? र हाम्रो पनि धेरै कार्यक्रमहरू चाहिँ अब हामीले क्यान्सल पनि गऱ्यौँ, होइन? र तपाईँहरूले चाहिँ यतिखेर नभए तिजका गीतहरू खन्किरहेका हुन्थ्यो नि त बहिनी, होइन?
1: हजुर, काठमाडौँको सौगात लगायत परदेशीको सन्देशमा पनि हाम्रो तिजको गीत एक महिना अगाडिदेखि नै घन्काउँथ्यौँ दाजु।
0: हो नि, अलिकति मनसँग छैन, भारी मनले कार्यक्रम पनि सञ्चालन गर्नु परेको छ, त्यसले गर्दाखेरि हाम्रो यो रेडियो अथवा यो कार्यक्रमको माध्यमबाट रसुवा, नुहाको, धादिङ र वरपर त्यहाँका बासिन्दा मात्रै होइन, त्यहाँ काम गर्ने पूर्वदेखि पश्चिमसम्मका हाम्रा दाजुभाइहरू जो टनेलमा काम गर्नुभयो, होइन, उहाँहरूले आफ्नो ज्यान गुमाउनु पर्ने अवस्था आयो र कति त्यहीँ थुनिएर बस्नुपर्ने अवस्था छ उहाँहरूको परिवारमा। त्यही हो हाम्रो चाहिँ भगवान्ले ईश्वरले धैर्य धारण गर्ने उहाँको परिवारलाई, र चाहिँ अझै पनि आशा भएर आशावादी भएर उहाँहरूको घर फर्कने एउटा चाहिँ भनौँ न संयोग मिलोस्, त्यो परिस्थिति मिलोस् भन्ने कामना गर्दै कार्यक्रम अगाडि बढाउँ है बहिनी।
1: हजुर हुन्छ। ओके,
0: अब सबभन्दा पहिला आजको कार्यक्रममा चाहिँ हामीले कसको पत्र राख्दैछौँ बहिनी?
1: हजुर, सबैभन्दा पहिला राजाराम रायमाझीजीको पत्र हामी राख्दैछौँ। उहाँ थाहा नगरपालिका 3 तिस्टुङबाट आउनु भएको छ है। उहाँले आफ्नो पत्रमा छोटो मिठो लेख्नु भएको छ।
0: ओके, राजाराम रायमाझीजी परैबाट लेख्नुहुन्छ नि, होइन? काठमाडौँको भेग भनेर भनौँ, होइन? अहिले त्यो बाटो त असाध्य बिजी छ नि।
1: हजुर है,
0: किनभने बाइरोडको बाटो त्रिभुवन राजपथ पनि त्यही हो बहिनी। मैले पहिले बेला बेलामा टिस्टुङ पालुङको कुरा गर्छु नि, होइन? तर किनभने यो धेरै वैकल्पिक बाटोहरू चाहिँ लाई प्रयोग गर्न पर्ने भएको हुनाले त्यो बाटो असाध्यै बिजी छ। सायद अर्को पत्रमा फेरि पनि ठुल्ठुला मालबाहक यो चाहिँ भनौँ न गाडीहरू गुडेको अथवा चाहिँ पेसेन्जर गाडी गुडेको जानकारी उहाँले गराउनुहुन्छ होला। कता कता पुरानै शैलीमा फेरि त्रिभुवन राजपथ अथवा चाहिँ बाहिरको बाटो आयो आएन उहाँले हामीलाई चाहिँ जानकारी गराउनुहुन्छ होला भन्दै उहाँको पत्रतर्फ लागौँ है त। यो बाढी आइसकेपछिको पत्र हो कि पहिलाको हो बहिनी?
1: ओके
0: ओके, र उहाँ लेख्नुहुन्छ बिएबिएस गोर्खा रेडियोका सञ्चालक विनोद सर, सुजन बालाजी, मिना र सबै नमस्कार छ भनेर तपाईँलाई पनि भन्नुभएको छ है बहिनी।
1: हजुर हजुर, राजरामजी नमस्कार छ, कार्यक्रममा स्वागत छ।
0: लेख्नुहुन्छ वर्षाको समय छ, सजग र सचेत रहन आग्रह गर्दछु। अहिलेको बाढीले धेरै व्यक्तिको मृत्यु भएको छ, ती मृत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, अनि घाइते सबैको स्वास्थ्य त्यो पनि शीघ्र रूपमा होस् भनेर कामना गर्न चाहन्छु भनेर भन्नुभएको छ बहिनी उहाँले।
1: हजुर हजुर, उहाँले करिब 1300 भन्दा बढीले ज्यान गुमाइसकेको कुरा पनि गर्नुभएको थियो दाजु, यसमा उल्लेख गर्न नगरे पनि।
0: ओके, कुराकानीमा धेरै कुरा आदान प्रदान पनि हुन्छ नि, होइन त? भन्नुहुन्छ सोच्दै नसोच्ने कुरा भएको छ, यस्तो विपत्तिमा हामी सबैले हातेमालो गर्दै एक अर्कामा सहयोग गर्नुपर्छ भनेर सुझाव पनि दिनुहुन्छ
1: हो
0: नि। अनि म हजुरहरूको नियमित श्रोता राजाराम रायमाझी पालुङ शिखरकोटबाट हुँ, मलाई बाढी पहिरो सम्बन्धित गीत बजाइदिनु होला भन्नुभएको छ बहिनी, होइन? र यो बज्ने जुन गीत बज्छ त्यो गीतबाट मेरो जीवनसाथी किशोर रायमाझी, लवली छोरा राम राजा रायमाझी, अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बु, रामबहादुर खड्का, शुक्राम लामा, ओममणि सापकोटा, राजेन्द्र बान्धव राई, सूर्य लामा, रामपुकार राय, अनि मुना मुखिया, रविना राई लगायत मलाई राजा राम रायमाझी भनेर चिन्ने सबै सबैलाई मिठो मिठो सम्झना गर्दै सुन्न पनि चाहन्छु, सुनाउन पनि चाहन्छु भनेर भन्नुभएको छ बहिनी।
1: हजुर हजुर, उहाँले अब समय सान्दर्भिक गीत रोज्नु भएको छ दाजु है। अहिले हामीले सपना हो कि विपना हो बोलको गीत राखिदिएका छौँ, थानेश्वर गौतम र शान्ति श्री परियाले गाउनु भएको छ, होइन? निकै चर्चित गीत छ दाजु।
0: ओके, अनि यो बेलामा धेरैले चाहिँ एआई जेनेरेटेड गीतहरू पनि बनाउनु भएको छ नि बहिनी, होइन?
1: धेरै बनाउनु भएको छ।
0: ओके, अब यस्तो छ, एआई जेनेरेटेड गीत बज्ने नबज्ने नेपालको कानुन के हो मलाई थाहा छैन, तर हामीले यसो बुझ्दाखेरि यदि कसैले त्यसमा कन्ट्रिब्युट गर्नुभएको छ, क्रिएटिभिटीमा त म लाग्नु भएको छ भने त्यो उहाँको नाम राखेर बजाउँदा पनि हुन्छ भनिएको सुनेको छु, होइन? किनभने अब क्रेडिटको कुरा आयो, होइन?
1: त्यसले
0: गर्दाखेरि नयाँ टेक्नोलोजीसँग हामी अभ्यस्त पनि हुनुपर्छ। पहिला पहिला के थियो भने हाते चिठी थियो, त्यसपछि इमेल बिस्तारै आयो, फ्याक्सिमली अथवा फ्याक्सहरू आयो, मान्छेले कतिले प्रयोग गर्न जानेका थिएनन्, पहिला नै हस्तलिखित नै ठिक थियो भन्ने थियो, होइन बहिनी?
1: अन्त
0: हुँदा हुँदा हुँदा आजकल त केमा आयो, व्हाट्सएप, होइन? अनि मैले ड्रप गराएको छु त्यहाँ हेर्नुहोस् न भन्नुहुन्छ, होइन?
1: गर्दाखेरि
0: यदि हामीले समय अनुसार परिवर्तन हामी पनि भएन भने हामी पनि फेरि उही घैतली साल भनिन्छ नि, होइन?
1: त्यस्तो हुन्छ,
0: जहाँको त्यहीँ हुन्छौँ। त्यस कारणले आजकल यो बदलिँदो परिस्थितिमा अगाडि बढ्नै पर्छ। एलन मस्कले भनेको कुरा मलाई सम्झना ठ्याक्कै आयो कि बहिनी, अबको 5 वर्षभित्र, धेरै पनि होइन, 5 वर्षभित्रमा 2-4 मान्छेले गर्ने काम बाहेक धेरै चाहिँ एआईले गर्छ भनेर भन्दा त म त तर्सेँ कि बहिनी, होइन? आजकल तपाईँले टेलिभिजनमा देख्नु भएको छ नि, वेदर रिपोर्ट भनेर एउटा राम्री बहिनी आउनुहुन्छ, होइन? राम्रो लुगा लगाएर, ओके, हेर्दा मान्छे नै हो, हात पनि चल्छ, आँखा पनि चल्छ, आँखी भुइँ पनि चल्छ, आँखो नानी पनि चल्छ, मुख पनि चल्छ, स्वर पनि कति मिठो, होइन? गर्दाखेरि त्यो वेदर रिपोर्ट भन्ने महिलाको ठाउँमा प्रतिस्थापन गरेर उहाँ यस्ता आइसक्नु भएको छ। आज तकमा प्रेजेन्टरको साथसाथमा मेरो एआई भर्सन भनेर फेरि उहाँलाई दिनुहुन्छ, होइन त? त्यसले गर्दाखेरि अञ्जना ओम कश्यप भन्ने हुनुहुन्छ कि आज तकमा, अनि उहाँले आफ्नो कार्यक्रम सञ्चार गर्दाखेरि नाउ माई एआई भर्सन भनेर फेरि गर्दाखेरि उहाँ भन्दा राम्री हुनुहुन्छ कि बहिनी, इन अ सेन्स चाहिँ कार्यक्रम सञ्चालन गर्ने, होइन? त्यसले गर्दाखेरि जमाना परिवर्तित छ, हामी पनि अगाडि बढ्नै पर्यो। मैले गीतको कुरा गर्दै त्यता लग्यो, होइन? एनिवे, उहाँले फेरि फेट्ने बाछा गर्दै अर्को पत्रमा आउँछु भन्नुभएको छ, र राजरामजी अर्को पत्रमा आउँदाखेरि यो बाटो, होइन, कसरी सञ्चालन भएको छ, फेरि राजपथ तपाईँहरू कति व्यस्त हुनुहुन्छ, पुरानो बाटो हो, त्यसले साथ दियो, होइन? किनभने त्यो धरोहर के बहिनी, इन्फ्रास्ट्रक्चर भनेर त्यस्तो हुँदो रहेछ, कहिले पनि त्यसलाई भत्काइहाल्नु हुँदो रहेछ के बहिनी, होइन? कस्तो यो बेला दुःखको बेलामा वैकल्पिक बाटोको रूपमा हामीले प्रयोग गर्न पायौँ, त्यसलाई मेन्टेन गरेर राख्नु पर्दो रहेछ भन्ने पनि एउटा जानकारी भयो नि, होइन बहिनी? ओके, अब लागौँ यो गीततर्फ, जुन गीत तपाईँले छानिदिनु भएको छ यो दुःखको घडीमा।

0: सपना हो कि विपना हो, थानेश्वर गौतमको मन छिया छिया पार्ने गीत रहेछ त, होइन बहिनी? शान्ति श्री परियार पनि हुनुहुन्छ साथमा. यो गीत तपाईँले हाम्रो आजको प्रथम श्रोता हुनुहुन्छ नि, होइन? राजा राम रायमाझीलाई राखिदिनु भयो, आशा छ उहाँले सुन्नुभयो होला. अब यो बेलामा गीत मन पर्यो मन परेन भन्दा पनि नि बहिनी, होइन, गीत अहिलेको सिचुएसन अनुसार मिल्यो भने उहाँहरूले चाहिँ मन एकछिन बहलाउनुहुन्छ भन्नु पर्यो. गीतको महत्त्व पनि त्यही हो नि, होइन? त्यसको उद्देश्य पनि त्यही होला जस्तो लाग्छ मलाई.
1: हो नि गाई, यो समय सान्दर्भिक भए पनि जे पनि राम्रै हुन्छ होइन, र अहिलेको सिचुएसनमा सबैले रुचाउनु भएको पनि छ.
0: ओके, अब हामी यो बसाइमा फेरि पनि राजाराम रायमाझीलाई अनुरोध गरौँ. उहाँको घरको बाटोमा कतिको अब ट्राफिक छ भनेर सोध्नु होइन त बहिनी? ओके, हल्का पत्रमा लेख्नुहुन्छ होला भन्दै अब अगाडि बढौँ. आजको दोस्रो श्रोता ल्याउँ बहिनी, को हुनुहुन्छ?
1: हजुर, उहाँ हुनुहुन्छ राजेन्द्र बान्तवा राई पोखरी कान्छे दाजु हुनुहुन्छ. उहाँले हामीले फेल्थ अफ लन्डनबाट गत हप्ता पनि लेख्नु भएको थियो र आज पनि लेख्नु भएको छ. यो बाढीकै विषयमा उहाँले गत हप्ताको पत्र पनि एकदमै हुन्छ नि यो भावुक पत्र लेख्नु भएको थियो दाजु,
0: र
1: आज पनि त्यही पत्रको फलोअप गर्नु भएको छ उहाँले.
0: है, सुरुवात सुनौ, मैले मिस गरेछु उहाँको पहिलो अर्को पत्रलाई, आज होस् फलोअप के छ त.
1: उहाँले लेख्नु भएको छ, सर्वसन्त चेलीद्वय निशा गुरुङ र मीना थापाप्रति हार्दिक आभार व्यक्त गर्दछु, किनभने भदौ 10 गतेको काली लाग्दो हिमाली सुनामी भनेर चाहिँ उहाँले नाम दिनु भएको थियो. है, हिमाली सुनामीको बारेमा टाइप गर्नुपर्ने हातहरू कामदै अनि आँसु पनि बग्दै दिवंगत हुनुभएका हरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पठाएको पत्र प्रसारण गरिदिनु भयो भनेर भन्नुभएको छ. हामीलाई धन्यवाद दिनुभएको छ. धन्यवादको पात्र त हाम्रो दाजु पनि हुनुहुन्छ. म आफैले त्यो पत्र सुन्दा आज फेरि पनि भावुक भएँ र बहिनीहरूलाई धन्यवाद दिँदै यो पत्र कोरेको छु. निशा बहिनी, मैले सन्देश पठाउने हप्ता त होइन, तर पनि गत हप्ताको सन्देश सुनेर आफै भावुक भएँ र बहिनीले सन्देशको फिल अनुसार डुबेर वाचन गरिदिनु भएकोमा एकदमै आभारी छु भनेर भन्नुभएको छ. र यो वाचनले मलाई मन पनि छोयो र फेरि मैले लेखिहाले भन्नुभएको छ.
0: अर्को पत्र लेख्ने उहाँलाई एउटा भनौँ न अब इन्करेजमेन्ट भएछ.
1: हजुर,
0: के लेख्नु भएको छ? अरू
1: फेरि पनि हृदय विदारक भिडियो हेर्दा मुटु छिया छिया हुन्छ, किनभने हाम्रो सुन्दर देशमा मात्र हरेक प्राकृतिक प्रकोप धेरै हुन्छ र यस प्रकारको अकल्पनीय घटना विश्वमा पहिलो हो भनेर चाहिँ भनिएको छ. होइन, त्यस्तै गरी बाढी पहिरो भूकम्प ज्वालामुखी र डुबाउहरू त भइ नै रहेको छ, तर यो जुन भयो यो चाहिँ विश्वमा पहिलो पटक भएको
0: हुन त क्षति अपूर्णीय छ, तर पनि विदेशमा बसेर पनि हाम्रो नेपालीले एक नेपाली चेली आमा बुवा परिवार गाउँलेलाई चाहिँ दुई शब्द लेख्दाखेरि त्यसको ठुलो महत्त्व हुन्छ क्या
1: बहिनी, राहत पनि मिल्छ.
0: हो नि, हो नि, त्यसको ठुलो महत्त्व छ. त्यस कारणले त्यो समय निकाल्नु भयो, तपाईँले उहाँहरूलाई सम्झनु भयो एउटै परिवार जस्तो, होइन, त्यसको लागि हाम्रो मित्रलाई पनि राजेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ.
1: यस दुःखद घडीमा आफ्नो जीवनको प्रवाह नगरी जीवन जोखिममा राखी सीमित स्रोत साधनको साथमा अहोरात्र खटिनुभएका र त्यसमा नेतृत्व गर्ने सरकारप्रति सलाम छ, किनकि मैले महसुस गर्छु म पनि भूतपूर्व सैनिक हुनुको नाताले जब हामी उद्धार कार्यमा जान्छौँ निकै कठिनाई हुन्छ. हामीलाई हेर्दा सजिलो हुन्छ, तर जाने व्यक्तिहरूलाई थाहा हुन्छ कत्तिको गाह्रो हुन्छ भनेर. र ती सबै सहयोग गर्ने हातहरू जीवन प्रवाह नगरी जानुहुने नेपाली सेना लगायत नेपाल सरकारका सशस्त्र प्रहरी, नेपाल जनपद प्रहरी, गृहमन्त्री साथै सरकारलाई पनि म सलाम गर्छु र नतमस्तक हुन्छु भनेर भन्नुभएको छ.
0: एउटा फौजीले भनौँ न डिसिप्लिन सर्भिसमा भएका दाजुभाइहरूको मर्म बुझ्नु स्वाभाविक हो, होइन? त्यही उद्गार पनि गर्नुभयो. थ्याङ्क यू सो मच राजेन्द्रजी. र हामी पल्टन आउँदाखेरि यस्ता कामहरूमा हङकङमा पनि ठुलो ठुलो टाइफुनहरू आउँथ्यो कि बहिनी, होइन, हावाहुरी, त्यसले चाहिँ धेरै तहस नहस गर्थ्यो अनि हामी स्ट्यान्ड बाई हुन्थ्यौँ. कहिले चाहिँ स्ट्यान्ड बाईमै सकिन्थ्यो, त्यो मत्थर भएर जान्थ्यो. कहिले चाहिँ त्यसको वेग बढ्दै गएर त्यसको चाहिँ डिग्री बढेर ठुलो धनजनको क्षति हुन्थ्यो कि बहिनी, अनि हामी मध्यरातमै डिप्लोइ भएर उहाँहरूलाई बचाउन जानु पर्थ्यो. त्यतिखेरको बिजोग देखिन्थ्यो, होइन बहिनी? अब फार्म ल्यान्डहरू हुन्थ्यो, होइन, चाइनिजहरूको, हङकङका चिनाहरू सबैजना सहरमा बस्दैनन् त, होइन, उनीहरू फार्म ल्यान्डमा आफ्नो चिकन फार्मदेखि र आफ्नो खेतीपाती गरेर बस्ने सुँगुरको फार्महरू हुन्थ्यो. एकदम तहस नहस गर्दाखेरि हामी उहाँलाई बचाउन जानु पर्थ्यो कि बहिनी, त्यो पनि एउटा प्रकारको उद्धार हो, एक प्रकारको विध्वंस पनि हो, होइन? अनि उहाँले त्यो कुरा पनि सम्झनु गर्नुभयो होला। र अर्को चाहिँ के भन्छ, यो अर्बन एरियामा अर्को प्रब्लम के हुन्छ भने धस नस भयो यस्तो चाहिँ भनौँ न विपत्ता आयो भने घरहरू भत्किने माथि राखेर

0: बहिनी फेरि पनि दुःखकै गीत सुनाउन चाहन्छु। अब यो गीत छ सङ्गीत श्रोता र अन्जान बाबुको आवाजमा रहेको चरी लैजा समाचार। यस गीत मार्फत शोक सन्तप्त परिवार र घाइतेहरूलाई सम्झन चाहन्छु। सम्पूर्ण मेरा आफन्तहरू, परदेशीको सन्देशमा सधैँ सम्झिराख्नुहुने मित्रहरू, उहाँहरूलाई भने अर्को सन्देशमा म सम्झनेछु। हवस् त, यति भन्दै कार्यक्रमबाट बिदा चाहन्छु। नमस्कार भन्नुभएको छ राजेन्द्र बान्दव राई दाजुले। उहाँले हामीलाई फेल्थमबाट यो पत्र लेख्नु भएको थियो।
1: ओके राजेन्द्रजी, फेरि पनि तपाईँलाई धन्यवाद छ। पल्टनेले पल्टनेको कुरा सजिलै बुझ्नुहुन्छ होइन बहिनी? गर्दाखेरि आज दुई शब्द लेख्नुभयो, त्यो हो तपाईँका शब्द मलम रूपी शब्दहरू चाहिँ अब अति पीडित व्यक्ति परिवारहरूले नेपालमा बसेर सुन्नुभयो होला, देश विदेशमा बसेर सुन्नुभयो होला, किनभने घाइते र मृतकका परिवारजनहरू विदेशमा पनि हुनुहुन्छ नि बहिनी, होइन? गर्दाखेरि हाम्रो कार्यक्रम सुन्नुभयो होला भन्ने आशा गरौँ। र अब तपाईँले छानिदिएको गीत अथवा चाहिँ उहाँले छान्नुभएको गीततर्फ हामी लागौँ है बहिनी। मलाई चाहिँ एउटा मनमा लागेको कुरा भनिहालौँ है बहिनी, होइन? अब यस्तो विपदमा मर्ने त मरिहाल्छ नि कि बहिनी, होइन? थाहा नै हुँदैन कि विदिन अ फ्र्याक्सन अफ अ सेकेन्ड फ्ल्यासमा जीवन कहाँ पुग्छ। त्यसपछि तर त्यहाँ बसेर स्ट्रगल गर्ने व्यक्ति के बहिनी, मानिलिउँ त्यो टनलमा भएर बाँचिएको छ, न बत्ती छ, न खानेकुरा छ, न पानी छ, न लुगा छ, त्यो हिलो दलदलमा यतिका दिनसम्म बाँच्ने, कहिले मर्ने हो त्यो पनि थाहा छैन, कहिले उद्धार हुने त्यो पनि थाहा छैन बहिनी, होइन? कम्प्लिटली कटअप भएर बस्नु बाँच्नेहरूको लागि कस्तो भयो होला, होइन? केले उहाँहरूलाई बचायो होला, कुन आत्मविश्वास, त्यो भनौँ न भगवान्प्रतिको आस्था होला, कति पुकारे होलान्, होइन? कति रोए होलान्, कति कराए होलान् आफूलाई बचाउनको लागि, त्यो व्यक्तिलाई सम्झेको जस्तो भयो
0: नि। अब हामीले त्यो ठाउँमा हामीलाई राखेर हेर्दा होइन कस्तो हुन्छ, पानी बिना, होइन, प्रकाश बिना, खाना बिना, र त्यो पनि हिलोको दलदल भित्र फस्छ
1: त्यो पनि। त्यसले गर्दाखेरि त्यसमा हौसला राखेर म बाँच्छु भनेर सङ्कल्प लिने व्यक्तिलाई सलाम गर्नुपर्छ, किनभने कति त त्यो मन नै उभएर पनि बित्न सक्छन् क्या बहिनी, कमजोर भएपछि, होइन? तर होइन, हाम्रो साथीहरूले, देशले, सुरक्षाकर्मीले हामीलाई बचाउँछन्, बचाउन आउँछन् भनेर त्यो आशामा बसेकाहरूलाई पनि हामीले सलाम गर्नुपर्छ क्या बहिनी, होइन? गर्दाखेरि एकजना भाइ शाहजी, होइन त, होइन, अनि अर्को एउटा आमा
0: एघार दिनपछि
1: हो, त्यसले गर्दाखेरि उहाँलाई पनि हामीले सम्झना गर्नुपर्छ बहिनी।

0: BFBS गोर्खा रेडियो,
1: हजुर बिएबिएस गोर्खा रेडियोको कार्यक्रममा परदेशको सन्देश सुन्दै हुनुहुन्छ सञ्चालक विनोद. आज धेरै दिनपछि आएको छु, साथमा हुनुहुन्छ
2: निशा गुरुङ. हजुर,
1: तपाईँलाई म नहुँदा साथ दिनेको हुनुहुन्थ्यो
2: मीना थापा.
1: उहाँलाई पनि नमस्कार होइन,
2: मीनाजी
1: घर बसेर सुन्दै हुनुहुन्छ होला. एनिवे फेरि पनि हाम्रा श्रोतालाई कार्यक्रममा स्वागत छ भने अब आजको यो विषयमा चाडपर्व छ बहिनी होइन, चाडपर्वलाई पनि केही न केही मान्यता दिनु पर्यो नि, कसो अब जितेर कोही पुरस्कार थाप्न आउँछु भन्नेलाई पनि निराशा गर्नु भएन बहिनी. आज एउटा प्रश्न राख्ने कि नराख्नेलाई भन्नुहोस्, तपाईँ भन्नुहोस्.
2: हजुर हुन्छ, आज हामी प्रश्न राख्छौँ. हामीले योभन्दा अगाडि नै प्रमिस गरेका थियौँ होइन, हजुर खेल सम्बन्धी नै राख्छौँ हामी आज.
1: मैले झन्डै एक डेढ महिना अगाडि नै आज एकजना व्यक्ति जो अस्ति नै हामीले भनौँ न माइकल जोर्डनको प्रसङ्गमा प्रश्न राख्यौँ होइन, धेरैले भाग पनि लिनुभयो, त्यस्तै प्रकारको सानो एउटा इभेन्ट भनेर प्रश्न राख्छु भनेको थिएँ नि, सम्झना त्यही प्रश्न राखौँ. ओके, कथा यस्तो छ, अन्त जीवनलाई अगाडि बढाउनु पर्छ कि बहिनी होइन, दुःख त आउँछ तर त्यसलाई जित्न पनि सक्नु पर्यो, भारी मनले भए पनि अगाडि बढौँ त है. एकजना यस्तो एथलिट अथवा खेलाडी होइन धावक जो चाहिँ 1912 स्टकहोम यानि कि स्विडेनको ओलम्पिक जहाँ चाहिँ आयोजना भयो, उहाँ चाहिँ म्याराथन कुद्नुभयो के बहिनी होइन, कुद्नुभयो तर हराउनु भयो के उहाँ,
2: ए हजुर
1: होइन, हराउनु भयो. कसरी हराउनु भयो भन्ने चाहिँ म अलिकति कथा भन्छु है त. तर 1912 पहिलो विश्वयुद्ध अगाडिको कुरा हो, जापानले त्यो ओलम्पिकमा भाग लिएको थियो होइन, अनि उहाँ चाहिँ मैले उहाँको नाम लिन्न होइन, के भएछ भने उहाँ चाहिँ कुद्नुभयो तर हराउनु भयो. 18 दिनको यात्रापछि खासमा के भयो भने एकदम गर्मी भएछ के बहिनी होइन, त्यो गर्मीमा चाहिँ एकदम उहाँ चाहिँ अलि बेहोसै हुनुभएछ होइन. त्यतिखेरको त्यो दिनको तापक्रम चाहिँ झन्डै 32 डिग्री सेन्टिग्रेडसम्म पुगेको रहेछ. बेहोस भएपछि उहाँ एक ठाउँमा बसिरहनु भएको थियो, त्यसपछि यसो दाहिने बायाँ हेरेको एउटा सानो घरमा पुग्नु भएछ, एउटा परिवारले उहाँलाई आश्रय दिए होइन, आफ्नो घरमा लगाएर आराम गराएछन्, जुस पनि खुवाएछन् र खाना पनि दिएछन् होइन. अब उहाँलाई के भएछ भने लाज भएछ के भने, ला मैले त दौड पुरा गरिनँ भनेपछि पुरा गर्न नसकेकोमा उहाँ एकदम लज्जित पनि भएछन् होइन. अनि दौडकै बिचमा उहाँ केही नभनेर आफ्नो त्यो भनौँ न आफ्नो दौड पुरा नगरेर होटेलमा पनि चेकआउट नगरेर उहाँ चाहिँ 81 जापानतर्फ पानी जहाज चढेर फर्किनु भएको छ क्या बहिनी होइन. अब कुरा के आयो भने त्यहाँ त गाह्रो पर्यो अधिकारीहरूलाई होइन, विदेशबाट आएको खेलाडी हरायो कहाँ गयो गयो थाहा नै छैन होइन, त्यसपछि उनी हराएको व्यक्तिको रूपमा सूचीबद्ध भएछन् होइन, होटेलमा पनि औपचारिक रूपमा चेकआउट नगरेको त्यसले गर्दाखेरि उहाँहरू हराएको हराइ हुनुभयो होइन. त्यसपछि के भएछ भने 1967 एउटा पत्रकारले उनलाई खोजेछ कि बहिनी होइन, उनी आफ्नो देश जापान फर्किए, अनि टिचर भएछन् होइन, र झन्डै 50 वर्षसम्म हराएको व्यक्ति 81 फेला पर्यो होइन. अनि कुराकानी गरेपछि हो त्यही व्यक्ति जो चाहिँ एउटा धावकको रूपमा जापानबाट कुद्न गएको त्यही व्यक्ति हो भने थाहा भएपछि उनको नाम चाहिँ आयो. त्यसपछि त्यो देशले यानि कि स्विडेनले उनलाई 50 वर्षपछि 75 वर्षको उमेरमा उनलाई त्यो म्याराथन दौडलाई कम्प्लिट गर्न लगायो के बहिनी
2: होइन,
1: अनि उहाँले चाहिँ त्यो म्याराथन दौड कम्प्लिट गरे. अब कुरा आयो हामीले चाहिँ सबभन्दा छिटो समयमा भनेर भन्छौँ नि होइन, छिटो समयमा पुरा रेस गरेको 100 मिटर 200 मिटर 500 मिटर भन्छौँ होइन, उहाँको रेकर्ड चाहिँ अहिलेसम्मको सबैभन्दा आधिकारिक है बहिनी अफिसियल रूपमा चाहिँ सबभन्दा लामो आधिकारिक समय भएको छ. यो चाहिँ कति घन्टा कति दिन भनेर चाहिँ हाम्रो अथवा कति वर्ष भनेर चाहिँ हाम्रो श्रोताले खोज्नु पर्यो है, वर्षमा छ भनेर चाहिँ मात्रै छनक दिउँ है.
2: हजुर हजुर,
1: र उहाँको नाम के हो.
2: ओके, अब यो
1: 1912 कुदेको यो रेस
2: हजुर
1: 1967 गएर 75 वर्षको उमेरमा उहाँले सक्नुभयो, तर अहिलेसम्मको रेकर्ड यो चाहिँ लङ्गेस्ट म्याराथन रेस हो के बहिनी अफिसियल, र त्यो व्यक्तिको नाम के हो, ज्यापानिज हुनुहुन्छ भनेर थाहा पाउनुभयो, व्यक्तिको नाम के हो, कति वर्ष, त्यही सन्दर्भमा अब अहिलेसम्मको पुरुषको म्याराथनको टाइम चाहिँ 1:59:30 छ के बहिनी, होइन? यो चाहिँ कीर्तिमान केनियाका सेबास्टियन सावेले राख्नु भएको छ 26 अप्रेलमा 2026 लन्डनको म्याराथनमा। हामी हेर्दै थियौँ पुरुषतर्फको कीर्तिमान त्यो छ भने, महिलातर्फको कीर्तिमान चाहिँ अहिले चाहिँ इथियोपियाको टिगस्ट सेफाको छ, उहाँले पनि 26 अप्रेलमै गर्नुभयो लन्डन म्याराथनमै 2:15:41 होइन। त अब भन्नु पर्यो सबभन्दा लङ्गेस्ट म्याराथन मेन साइडको कसले पुरा गरेको र कति समय लाग्यो, त स्टकहोम स्विडेन त भनिसकेँ, खोज्न गाह्रो होइन होला, छैन होला है बहिनी?
2: एकदमै
1: ओके, इन्ट्रेस्टिङ छ कथा, होइन त बहिनी?
2: एकदमै त्यो त इन्ट्रेस्टिङ, त्यति बेला पनि मलाई लागिरहेको थियो दाजु यो मान्छे कस्तो होला त, होइन भनेर, के होला नाम।
1: उहाँको पछि चाहिँ निधन चाहिँ भयो के बहिनी, 83 सालतिर उहाँको निधन भयो। तर उहाँले दौड पुरा गरेपछि उहाँले भनेको भनाइ पनि प्रसिद्ध छ के बहिनी, उहाँले हाँस्दै भन्नुभएको रहेछ, मुस्कुराउँदै भन्नुभएको रहेछ, यो निकै लामो यात्रा थियो, यस क्रममा मेरो विवाह पनि भयो, मेरो 6 जना सन्तान पनि भए र 10 जना नाति नातिना पनि भएका छन् भनेर उहाँले आफ्नो ओलम्पिक यात्रा पुरा गरेको, यो दौड पुरा गरेको दिन चाहिँ धेरै दिनपछि उहाँले सम्पन्न गर्नुभयो। कति वर्ष, कति समय, कति घन्टा, कति दिन, कति मिनट चाहिँ हाम्रो श्रोताले भन्नु पर्यो, होइन? ओके, ल त आजको कथाको साथसाथ प्रश्न पनि छ, यस्तो प्रश्न मनपर्छ भने मनपर्छ, नभए त छोट्ट छोट्ट पनि राखे हुन्छ भने पनि हुन्छ कि बहिनी, है?
2: एकदमै हजुर हजुर।
1: ओके,
2: फोन पनि गर्नुपर्ने
1: हुन्छ
2: हजुर, यसको लागि हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930। अब हामी अन्ततिर पनि आइसकेका छौँ दाजु, है?
1: गोर्खा रेडियो।

0: थ्याङ्क यू म्याम. बिएसमा मैले फोन गरिरहेको छु. सबै दाजुभाइ तथा दिदीबहिनीहरू, आर्मीको दाजुभाइ तथा दिदीबहिनी, उहाँहरू धेरै धेरै धेरै खट्नु भएको छ. विदेशमा बस्नु हुनेहरूले पनि यस्तो चोटपटक पर्दाखेरि उहाँ धेरै खट्नु भएको छ. हाम्रो यहाँ अहिले पिसुलीमा परेको दाजुभाइ तथा दिदीबहिनीहरू, पुलिस, आर्मीहरू सबैले खटेका छन्. उहाँहरूको धेरै धेरै स्वास्थ्य लाभको कामना गर्छु. भगवान बसेर नाच्छ सबैलाई, सबैको रक्षा गरौँ, सबैको कामना होस् भन्दै भगवान्सँग प्रार्थना गर्छु म्याम. मेरो नाम निशा थापा, म सीतापाइलाबाट बोल्दैछु. बिएसमा मैले सबै सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई भगवान बसेर नाचले रक्षा गरून्, बितेर गइसकेकाहरूको पनि आत्माको राम्रो होस् भन्दै छुटिन्छु म्याम.
1: हामीलाई केही दिन अगाडि भीम प्रसाद तिवारीजीले स्टुडियोमा भेट्न आउनु भएको थियो. उहाँ विजय श्रोता पनि हुनुहुन्थ्यो र पुरस्कार लिन पनि आउनु भएको थियो. त्यही समयमा हामीले चाहिँ उहाँलाई कार्यक्रममा राखेका थियौँ.
2: उहाँ कहाँको हुनुहुन्छ?
1: उहाँ चाहिँ सूर्य विनायक भक्तपुर बस्नुहुन्छ, दृष्टिविहीन हुनुहुन्छ.
2: ए, त्यही बेलामा मैले उहाँलाई पुरस्कार दिन पनि मौका पाएँ नि त बहिनी.
1: हजुर हो.
2: ओके, उहाँले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नु हुँदो रहेछ, तर कुरा के भने यहाँसम्म आउन होला उहाँलाई निकै कठिन पनि भएको छ क्यारे, होइन? अनि कसले यहाँसम्म बाटो देखाइदिएको भन्दा पनि हुन्थ्यो, होइन?
1: हो, दुईजना बहिनीहरू आउनु भएको रहेछ. उहाँलाई चाहिँ यो ब्रिटिस क्याम्प अगाडि आएपछि कहाँ जाने भनेर चाहिँ उहाँ अलमल्ल पढ्नु भएको रहेछ. त्यहाँ दुईजना बहिनीहरूले कहाँ जाने अङ्कल भनेर सोध्नु भएको रहेछ. ब्रिटिस गोर्खा रेडियो जाने भनेर भन्नुभएछ र बहिनीहरूले त्यहाँ गार्ड रुममा सोध्नु भएछ र गार्ड रुममा चाहिँ हाम्रो दाजुभाइहरू हुनुहुन्छ, होइन? उहाँहरूले चाहिँ हाम्रो रेडियो जाने बाटो देखाइदिनु भएको रहेछ. अनि डोराउँदै दुईजना बहिनीहरूले भीमजीलाई चाहिँ यहाँसम्म ल्याउनु भएको थियो दाजु.
2: ओके, अब भीमजीलाई पनि यहाँसम्म आउनु भएकोमा धन्यवाद छ. त्यति दुःख गर्नुभयो, होइन? साथसाथमा अब बाटो देखाने यति अननोन बहिनीहरू, होइन? नाम भए त भनिन्थ्यो, नामै थाहा छैन, होइन? अननोन बहिनीहरूलाई पनि, व्यक्तिलाई यहाँसम्म दोहोऱ्याइदिनु भयो, दिदीले अनि मद्दत गर्नुभयो, धन्यवाद छ. र हाम्रो गार्ड रुमका टिम मेम्बर्सहरू, होइन, गार्ड दाजुभाइहरूलाई पनि एकदमै धन्यवाद छ भन्दै अब भीमजीले तपाईँसँग कुरा गर्नुभएको राखिहालौँ है त.
1: ओके, कार्यक्रम परदेशीको सन्देशमा यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्दै आज हाम्रो स्टुडियोमा हामी स्वागत गर्न गइरहेका छौँ हाम्रा नियमित श्रोता हुनुहुन्छ भीम प्रसाद तिवारीजी. उहाँ सूर्य विनायक भक्तपुरबाट आज हामीलाई भेट्न आउनु भएको छ. नमस्कार भीमजी.
3: नमस्कार.
1: सन्चै हुनुहुन्छ?
3: सन्चै छु.
1: हजुर, भीम प्रसादजी विजय श्रोता हुनुहुन्छ. कस्तो लाग्यो पुरस्कार हातमा पर्दाखेरि?
3: पुरस्कार हातमा पर्दा रमाइलो लाग्यो म्याडम.
1: हजुर,
3: जो आफूले एउटा मेहनत गरे अनुसार त्यो हातमा प्राप्त गर्नु पनि एउटा स्वाभाविक हो. अनि फेरि मलाई यो सामान्य गानमा बढी रुचि हुन्छ क्या. पहिला पहिला हामी पोखरामा पढ्दाखेरि जिल्ला स्तरीय हामी जवाफमा फर्स्ट हुन्थ्यौँ, त्यो जिल्लामा हुन्थ्यो. त्यो भएर मलाई यो सामान्य गानमा धेरै इन्ट्रेस्ट भएको र म त्यसमा बढी रुचि राख्छु कि. त्यो भएर मैले यो बारम्बार रेडियोहरूमा पनि अब पोखरा हुँदाखेरि पनि पोखराको एफएमहरूमा पनि यस्तो सामान्य ज्ञान सम्बन्धी सोच्थ्यो, त्यसमा पनि विनर भएको छु म. है,
1: भनेपछि तपाईँलाई सामान्य ज्ञानमा एकदमै रुचि छ है?
3: हजुर, मलाई एकदम
1: कतिपय श्रोतालाई थाहा छैन, होइन? जस्तै हाम्रो भीम प्रसाद तिवारीजी दृष्टिविहीन हुनुहुन्छ. कतिपय श्रोताले के गर्छन् भन्दाखेरि उत्तर खोज्नको लागि गुगल सर्च गर्छन् कि भीमजी, तर तपाईँ त अब गुगल पनि सर्च गर्न सक्नुहुन्न, होइन? तपाईँले कसरी पत्ता लगाउनुहुन्छ?
3: अहिले यो गुगल सर्च गर्न सक्नुहुन्छ सिक्यो भने, होइन?
1: हजुर,
3: मेरो मिसेस इन्टरनेट चलाउँछ, त्यसमा अहिले टक ब्याक हुँदो रहेछ, त्यो मोबाइल टक ब्याक अन गरेपछि
1: हजुर हजुर
3: यो सबै थाहा पाउन सकिन्छ. मैले त सिकेको छैन, अब मैले पनि सिक्नु पर्ला बिस्तारै बिस्तारै भन्ने सोचेको छु. हाम्रो धेरै जसो अहिले यो यङ जेनेरेसनका ब्लाइन्ड साथीहरूले यस्तो मोबाइल धेरै चलाउनु, गुगललाई सोध्यो भने गुगलले टक्कै भनिदिने रहेछ.
1: ए, ओके, भनेपछि एकदम सजिलो भयो.
3: सजिलो भयो.
1: ओके, हजुर. अब भीमजी तपाईँ पुरस्कार पनि जितिसक्नु भएको छ, होइन? नियमित रूपमा भाग लिनुहुन्छ तपाईँ. अब तपाईँलाई के लाग्छ कार्यक्रममा कस्तो खालको प्रश्न राखिदिए हुन्थ्यो?
3: अब यो जस्तो अहिले समसामयिक घटनाहरू हुन्छ नि अहिले देशमा, होइन, त्यसमा सबैले जानकारी पाउने किसिमको त्यस्तो किसिमको घटनाहरू सम्बन्धी प्रश्नहरू राख्दा पनि हुन्छ, अथवा अब इतिहास सम्बन्धी, होइन, खेलकुद सम्बन्धी, त्यो समयअनुसार जस्तो अस्ति नै खेलकुद सम्बन्धी राख्नुभयो नि, त्यो समयअनुसार अहिले जस्तो अहिले अहिले देशमा ठुलै प्राकृतिक प्रकोप भयो नि त, त्यो सम्बन्धी त्यस्तो घटना सम्बन्धी प्रश्नहरू राख्नुभयो भने अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्यो मलाई.
1: एकदमै समय सान्दर्भिक हुन्छ, होइन?
3: हजुर.
1: अब भीमजी कार्यक्रम परदेशीको सन्देशमा सन्देश रेकर्ड गर्छु भनेर आउनु भएको छ, होइन? र यहाँसम्म आउन तपाईँलाई कतिको गाह्रो भयो त भीमजी?
3: अब यहाँसम्म आउनलाई अब यो म फर्स्टचोटि आयो, पहिलोपटक आउँदाखेरि अलिकति गाह्रो त गाह्रो त अलिक भित्रभित्रै रहेछ, सोद्धै सोद्धै सोद्धै सोद्धै अब कतिपय नानीहरूले पनि हेल्प गरेर मलाई यहाँसम्म ल्याइदिन सहयोग गर्नुभयो।
1: हजुर,
3: देख्ने मान्छेले त सोध्नुपर्छ नि, हामीले सोध्नुपर्ने त कुनै अप्ठ्यारो मान्ने कुरै भएन
1: पनि। हजुर,
3: अन्त सोद्धै सोद्धै आएर यहाँसम्म आउनु सफल भएँ।
1: हजुर, अब अहिले इन्ड्राइभ पठाओ याङ्गो छ है भीमजी, तपाईँले ती साधनहरू चलाउनु भएको भए त सजिलो हुन्थ्यो है, अब तपाईँ फेरि लोकल गाडीमा आउनुभयो, त्यो कारणले गर्दा अलिकति गाह्रो भयो तपाईँलाई
3: है। ए होइन, हो इन्ड्राइभ याङ्गोमा आयो त सजिलो हुन्थ्यो, फेरि म हस्पिटल आउनु पर्यो, घरैबाट आउनु पर्यो, त्यसरी आउँथ्यो होला होइन।
1: हजुर हजुर,
3: हस्पिटलबाट त्यहाँ ठक्कै यहाँ रत्नबार आएपछि त त्यहाँ त धेरै लाउँदैन, बिर हस्पिटलबाट यहाँसँग त्यति टाइम लाउँदो रहन्छ, अनि त्यो भएर त्यहाँ ठक्क माइक्रो पायो भने माइक्रो पाएपछि आउनु सजिलो भयो, त अलिक भित्र आउनेलाई अलिक सोध्दै सोध्दै आउनु पर्यो।
1: हो हो हजुर, अब यति दुःख गरेर आउनु भएको छ होइन, अब यो मौका त हामीले गुमाउनु भएन होइन, भीमजीसँगको यो समयलाई खेर फाल्नु भएन भनेर चाहिँ आज मैले तपाईँलाई स्टुडियोमा बोलाएर रेकर्ड गराएँ है भीमजी, त्यसको लागि तपाईँलाई धेरै धन्यवाद छ। तपाईँको परिवारमा को हुनुहुन्छ?
3: मेरो परिवारमा दुईवटा छोरा छन्, मिसेस भयोलिन, अनि बुहारी छन्, नाति एउटा छ, बाबु चाहिँ अहिले बाहिर छ क्यानाडामा, एउटा घरै छ।
1: भनेपछि सबैजना ठुल्ठुला भइसक्यो,
3: नाति पनि पाँच वर्षको भयो।
1: ओके, नाति पनि हुनुहुन्छ पाँच वर्षको, भनेपछि अहिले नातिसँगै समय बित्छ होला हजुरको होइन?
3: नाति अब दिउँसो इसु गइहाल्छ, बिहान बेलुका यसो कहिले पसल जाम भन्छ, कहिले यसो चक्लेट खाने बुवा भन्छ है, लिएर गयो, अनि पसलतिर यसो घरको नजिकै पछाडि पसलहरू छन्, लिएर गयो यसो भुला, त्यति कहिले कहिले बाहिर खेल्छु तपाईँले हेरिदिनु पर्छ भन्छ है, त्यस्तै त क्रिकेट त्यस्तै त हुने।
1: ओहो, त्यही त, जस नातिले डोर्याए डोर्याए भए पनि तपाईँलाई पसलसम्म लग्छ
3: लग्छ तर हुन त म धेरैसम्म आफ्नै हुन्छु होइन, सबै कलकली तरकारी ल्याउने यताउति गर्ने त आफै आफै गर्छु, कलकली बुहारीहरूले पनि गर्छन्, नभ्याए होला म आफै पनि लिएर आउँछु।
1: जुन तपाईँले टेक्नुहुन्छ नि यो लौरी होइन, यसले पनि निकै मदत गर्छ होइन भीमजी?
3: यसले धेरै मदत गर्छ, यो गुड्ने खालको छ यहाँ त, बल छ, बलले टक्क चाहिँ गुडाउँदै बस्यो, कहाँ खाल्टो छ कहाँ उकालो छ भन्ने कुरो ठ्याक्कै पत्ता लगाउँछ।
1: सेन्सर पनि छ यसमा?
3: सेन्सर त छैन, सेन्सर नभएको, यो सेन्सर भएको नेपालमा आउनु पाउनु, यो पनि नेपालमा पाउनु त पाउँदैन म्याडम है, विदेशबाटै मगाउनु पर्छ, अब मेरो बाबुको साथीहरू छन् कि विदेशमा, यो घडी पनि विदेशबाट बाबुले मगाइदिए हो, यो अस्ति बर्थडे भनेर पोहोरको वर्ष रिटायर भएको र बर्थडेको दिन भनेर एउटा गिफ्ट पनि पठाइदिएको,
1: तपाईँलाई गिफ्ट पठाउनु भएको छ छोराले चाहिँ। त्यो त मैले अघिबाट हेरिरहेको थिएँ तपाईँको घडी होइन, यो घडी चाहिँ अलिक अचम्म खालको लाग्यो मलाई, कसरी हेर्नुहुन्छ समय यसमा?
3: यसरी ठक्क छानेपछि पत्ता लगाउँछ,
1: तपाईँले टच गरेपछि तपाईँले थाहा पाउनुहुन्छ।
3: हजुर हजुर,
1: अनि मोबाइलमा नि त्यसै गर्नुहुन्छ, टच गरेर नै
3: मोबाइलमा बोलिन्छ यहाँ, म सुनाउँछु हुन्छ त।
1: हजुर हजुर, ए ओके, भनेपछि त्यो सेट गरेको छ अलरेडी,
3: अहिले अलरेडी सेट गरेर आएको हुन्छ।
1: ए, तपाईँहरूकै लागि भनेर भनेको हो यो?
3: यो हुन त अब यो चाहिँ हुन त होला, तर अहिले यो मोडलको मोबाइल पाइँदैन म्याडम, अहिले त पहिले त पाइन्थ्यो।
1: हजुर,
3: अहिले यो 5250 यो आइटिएल कम्पनीको हो, यस्तो खालको पाउँदैन।
1: हजुर ओके, अब यतिका वर्ष भइसके होइन तपाईँले, तपाईँको उमेर पनि मैले सोधेको थिएँ 60 वर्ष पुग्यो भन्दै हुनुहुन्थ्यो, सुरु सुरुमा त एकदमै दुःख भयो होला होइन, जे काम गर्दा पनि
3: सुरु सुरुमा, अब सुरु सुरुमा त हामीले दुःख भइहाल्छ म्याडम।
1: हजुर,
3: तर पछि काम गर्दै बसे सबै बानी परिँदो रहेछ।
1: अहिले त अब एकदमै हुन्छ नि एज युजुअल नै भइसक्यो है तपाईँको, यस्तै त हो नि टाइपको भइसक्यो होला होइन?
3: त्यस्तै भइसक्यो म्याडम।
1: अब यहाँ घरमा तपाईँले जस्तै अब यहाँ यो सामान छ, यहाँ यो बाथरुम छ, यहाँ यो कोठा सुत्ने कोठा हो भनेर सबै कुरा त्यो भिजुअलाइजेसन गरेर नै हिँड्नुहुन्छ होला है?
3: त्यो सबै हामीले त्यस्तै किसिमले बनाएको सजिलो छ हामीलाई।
1: ए हो, भनेपछि यो के भन्छ मोबाइल चार्ज गर्ने ठाउँ भयो, त्यो सबै तपाईँले आफूले एकदम पाइक पर्ने ठाउँमै गर्नु भएको छ?
3: त्यो सबै सबै त्यस्तै किसिमले बनाएको हामीले, हाम्रो गाह्रो छैन त्यस्तो कुरामा।
1: ओहो, अनि खाना पकाउने त हजुरको मिसेसले गर्नुहुन्छ होला होइन, पकाउने काम चाहिँ?
3: पहिलो पहिलो अब बाबुको बिहा नहुँदाखेरि चाहिँ मिसेसले पनि पकाउँथेँ, मैले पनि पकाउँथेँ।
1: हजुर हजुर,
3: अब अहिले बुहारी भएपछि हामीले पकाउनु पर्दैन, पकाउँदैनौँ,
1: बुहारीले गर्नुहुन्छ
3: सबै, बुहारीले गर्नु।
1: त्यो बेला कसरी पकाउनुहुन्थ्यो तपाईँ त अलिकति फेरि दृष्टिबिहीन होइन, वाइफ पनि दृष्टिबिहीनै भएर लायो हो?
3: मोबाइल त पुरो टोटल म त अलिअलि बत्ती बलेको देख्छु होइन पहिला लाइट पहिला के अरे कलर पनि देख्थेँ अहिले कलर त देख्दिनँ पछि पछि हुँदै गएपछि त्यो भिजन कम हुँदै जाँदो रहेछ त्यसरी अहिले लाइट मात्र देखिन्छ कलर देख्दैन है अनि त्यो म्याडमको चाहिँ अब मिसेसको चाहिँ केही पनि आउँदैन त्यो उनको लाइट पनि आउँदैन कलर पनि आउँदैन
1: उहाँ पनि जन्मजातै दृष्टिहीन हुनुहुन्छ
3: होइन उहाँको दुई वर्षमा टाइफाइड बिग्रिएर भएर छ
1: ए हजुर अनि खाना कसरी पकाउनुहुन्थ्यो तपाईँहरू त्यति बेला चाहिँ
3: खाना पकाउनु त अब सुरु सुरुमा अब अहिले त अहिले पो कुकरहरू आयो होइन तर पकाउनु केही गाह्रो हुँदैन म्याम पहिला हामीले स्टोभमा पकाउँथ्यौँ अलिक ग्यास आयो होइन स्टोभमा चाहिँ त्यो ठ्याक्क वरिपरि त्यो निप्पलको वरिपरि घुमाइदिएपछि पिन लाउनु सजिलो स्वाटै पसिहाल्दो रहेछ अनि त्यसमा त त्यसरी हामीले पकाउनु त सजिलो भयो स्टोभमा पनि पकायौँ हामीले अब अहिले त ग्यासै भयो ग्यासमा चाहिँ अटोमेटिक खोलिदिएपछि आइहाल्यो
1: आइहाल्यो अनि त्यो खानेकुराहरू जस्तै चामल होइन अड्कलेर राख्ने अनि फेरि पानी यति राख्नुपर्छ भन्ने सबै कुरा अन्दाज गरेरै गर्नुहुन्थ्यो
3: हामी सबै अन्दाजै गरेर गर्थ्यौँ
1: त्यही त है
3: अब अहिले देख्नेले चाहिँ के अरे त्यही धारामै थापेर गर्नुहुन्छ हामी त जस्तो कति चामल हाल्छ कति गिलास पानी हाल्ने भन्ने त्यही अनुसार एउटा बनाएर गर्थ्यौँ क्या हामीले त्यसरी पकाउँदाखेरि हाम्रो सजिलो हुनु रहेछ
1: भनेपछि बाबुहरू जन्मिए अनि बाबुहरू हुर्काउनको लागि त अलिक गाह्रै भयो होला दुवैजनालाई है
3: अब यसो भयो म्याडम हाम्रो दुवैजना हामी सर्भिस होल्डरमा पऱ्यौँ एउटा मान्छे हुन त देख्नेलाई एउटा मान्छे त जसरी राख्नुपर्छ दुईजना जाहिर भएपछि त होइन हाम्रो चाहिँ के भयो भन्दाखेरि मेरो पनि जाहिर मिसेसको पनि जाहिर त्यसपछि घरबाट पनि मान्छेले सहयोग गर्नुभयो अनि यता ससुरालीबाट पनि सहयोग भयो
1: हजुर हजुर
3: त्यसरी गरेर दुइटा बच्चाहरू हुर्काउन सजिलो
1: सजिलो भयो ओके अब ठुलो बाबु त क्यानाडामा पढ्दै हुनुहुन्छ भन्नुभयो होइन
3: ठुलो होइन सानो
1: सानो बाबु ओके कान्छो बाबु चाहिँ अहिले क्यानाडामा पढ्दै हुनुहुन्छ भनेर भन्नुभयो है अब मम्मी र बाबालाई चाहिँ क्यानाडा घुम्न पनि लानुहुन्छ होला ग्रेजुएसनमा
3: ग्रेजुएसनमा लानलाई कोसिस गरेको थियो
1: हजुर
3: तर त्यो अलिकति अलिक त्यो आर्थिक कारणले गर्दा अलिकति स्टुडेन्ट भिसामा अलिक मिल्दो रहन्छ क्या
1: हजुर हजुर
3: वर्किङ भिसामा भयो मिल्दोरहेछ
1: हजुर हजुर
3: स्टुडेन्ट भिसामा भएपछि किन चाहिँ उसले कसरी व्यवस्थापन गर्छ उसले कसरी म्यानेजमेन्ट हुन्छ बच्चा के अरे खुवाउनलाई यसो राख्नलाई भन्ने कुरा हुँदोरहेछ त्योहरू त नमिल्या हो अब अर्को पटक चाहिँ म कोसिस फेरि कोसिस गर्छु भनेको छ
1: ए भनेपछि अब जोस् बुवा मुवा होइन दुवैजनालाई लग्ने चाहिँ उहाँले कोसिस गरिराख्नु भएको छ
3: कोसिस गरेर
1: हजुर अनि अहिले ठुलो छोराले चाहिँ के गर्नुहुन्छ काम गर्नुहुन्छ
3: ठुलो छोराले पहिला ठेकापट्ट गर्छ घर बेला पाएलामा
1: हजुर हजुर
3: त्यो ठेकापट्टाउनुको बाह्र महिना त हुँदैन कहिले कहीँ हुने यसो मेसो त्यसो पऱ्यो होला त्यस्तै काम गर्छ उसले
1: ए ठिक छ अहिले त पठाउहरू पनि ग्राइ पर्न सकिन्छ नि होइन धेरै धेरै अहिले त मौकाहरू छ नि त होइन भीमजी ल अब कार्यक्रम पढेको सन्देश मार्फत सन्देश दिन चाहनुहुन्छ होइन तपाईँका आफन्तजन हुनुहुन्छ मित्रजन अब यता रेडियोबाट नै कतिपय साथीहरू हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ
3: म सबभन्दा पहिला मेरो घरमा भएको आमा हुनुहुन्छ 86 वर्षको आमा उहाँलाई पनि सम्झिन चाहन्छु अनि पोखरामा भाइ बुहारी छन् तिनीहरूलाई पनि सम्झिन्छु अनि जापानमा मेरो भाइको छोरी छ उसलाई पनि सम्झिन्छु ज्वाइँलाई पनि सम्झिन चाहन्छु र अरू घरमा अब यहाँ सुरुबिनामा त अब बुहारी नाति दुइटा छोराहरू भइहाल्यो एउटा बाबु क्यानाडामा छ उसलाई पनि सम्झिन चाहन्छु उसको पनि अब उत्तर उत्तर प्रगति हुँदै जाओस् उसले पनि अब पिएचडी सुरु गरेको लगभग एक वर्ष हुन लागिसक्यो त्यसमा पनि उसले सफलता हासिल गर्दै जाओस् भन्न चाहन्छु
1: अनि हाम्रा यहाँबाट परिचय भएका मित्रहरू होइन रेडियो मार्फत परिचय भएका मित्रहरू हुनुहुन्छ उहाँहरूलाई के भन्नुहुन्छ त
3: यहाँ सबभन्दा पहिला त अब यो कार्यक्रम चलाउने हजुर निशा म्याडम अनि सुसन बाला अनि मिना थापा विनोद दास खड्का उहाँहरूलाई पनि सम्झिन चाहन्छु उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने यस्तो कार्यक्रममा आएर मैले यसरी भाग लिन पाउँदा आफ्नो कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि खुसी लागेको छ
1: हजुर र अहिले हाम्रा जति पनि ब्रिटिस आर्मीमा कार्यरत दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होइन उहाँको परिवारहरू हुनुहुन्छ त्यसै गरी अहिले रिटायर्ड लाइफ बिताइराख्नु भएका हाम्रा आमा बुवाहरू हुनुहुन्छ युकेतिर धेरै हुनुहुन्छ त्यसै गरी ब्रुनाई र विभिन्न ठाउँमा छरेर बस्नुभएका हाम्रा ब्रिटिस आर्मीका परिवारजनहरूलाई पनि के सन्देश दिन चाहनुहुन्छ
3: जति पनि ब्रिटिसमा आर्मीमा काम गर्दै हुनुहुन्छ उहाँहरूको चाहिँ सफलताको कामना गर्न चाहन्छु दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिन चाहन्छु त्यही
1: फेरि पनि तपाईँलाई विजय हुनुभएकोमा धेरै धेरै बधाई छ
3: ल धन्यवाद
1: थ्याङ्क यू सो मच बाई
3: बाई

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। कपिलवस्तुको कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगङ्गा नदीमा गए राति 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई गए राति सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बाणगङ्गा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको जानकारी दिनुभयो। उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा पुर्याइएको पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ। कृष्णवीरमा राजमार्ग नै भाँसिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गतेभन्दा अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाँसिएको राजमार्गसँगै भिर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुगलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भिरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुलाउने गरी खुल्ला गरिने जानकारी दिनुभयो। उहाँले भित्ता काट्ने काम सकिएको र अब राजमार्गको स्लोप तथा सतह मिलाउने काम बाँकी रहेकोले तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान सानी भेरी गाउँपालिका 6 को कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको LU-1-6-6029 नम्बरको जीप डाङडुङ्गेमा दुर्घटना हुँदा जीप चालक र 1 जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। जीप धनी बलबहादुर पुनसहित 9 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जीपमा 11 जनाले यात्रा गरिरहेका थिए। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ। घटनास्थलमा डिएसपी पौडेल नेतृत्वको प्रहरी टोली पुगेर उद्धारमा खटिएको छ। सुनसरीको इटहरी 17 मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान 2:55 भएको दुर्घटनामा परि इनरवा 3 निवासी 29 वर्षीय पारस थापा र सोही स्थानमा बस्दै आएका 35 वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले मधेश प्रदेश मातृभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान IOE को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो। मधेस प्रदेशमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गरेका छन्। यसले विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नका साथै बसाई तथा अन्य व्यावहारिक समस्या सिर्जना गर्दै आएको छ। मन्त्री पोखरेलले नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।

0: खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्। हरितालिका तीज व्रतका लागि आज नेपाली महिलाहरूले दर खाँदैछन्। दर खाएसँगै आजदेखि तीज पर्व सुरु हुन्छ। माइतीले चेली बेटीलाई बोलाई विशेष गरी दुधबाट बनेका शुद्ध परिकार, रोटी, घिउ खाँदा भोलि हुने तीज व्रतको लागि अडिलो हुने मान्यताका साथ आज दर खुवाउने परम्परा चल्दै आएको धर्मशास्त्रविद प्राध्यापक टोयराज नेपालले जानकारी दिनुभयो। थारू समुदायले आज अटुवारी पर्व परम्परागत रूपमा मनाउँदैछन्। अटुवारी पर्व विशेष गरी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायले मनाउने धार्मिक तथा सांस्कृतिक पर्व हो। यस पर्वमा दाजुभाइले आफ्ना दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै व्रत बसी भगवान सूर्य र महाभारतको 5 पाण्डव मध्ये भीमको पूजा गर्ने, दिदीबहिनीको लागि गाँस छुट्याउने अर्थात् कोसेली निकाल्ने परम्परा छ। यो पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता थप सुदृढ हुने विश्वास गरिन्छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रूपमा मनाउने अटुवारी पर्वको शुभकामना व्यक्त गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको एउटा यात्रुवाहक जहाज आज जाभा सहर सागरबाट सम्पर्क विहीन भएको छ। करिब 240 यात्रु सवार जहाज जाभाको पूर्वी प्रान्तको सुराबायाबाट सम्पर्क विहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इन्डोनेसियाको खोज तथा उद्धार टोलीले बेपत्ता जहाजको खोजी गरिरहे तापनि जहाज र मानवीय क्षतिबारे कुनै सूचना प्राप्त हुन नसकेको अधिकारीहरूले बताएका छन्। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
8: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
7: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
8: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
7: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
10: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
7: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
10: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ। उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म ग्रीष्मा गुरागाई।
0: समाचारको सुरुमा कान्तिपुर दैनिकमा प्रकाशित बाढीले बगायो 1806 हेक्टर कृषि योग्य जमिन शीर्षकको समाचार। भोटेकोशी बाढीले नुवाकोट सहित प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषि योग्य जमिन र बालीमा क्षति पुर्याउँदा 7686 टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ। जलवायु मैत्री रैथाने बाली प्रवर्धन गरिरहेका किसानको खेती उपकरण र उत्पादनशील पुँजी बगाउँदा खाद्यान्न आपूर्ति कमजोर हुने तथा आयात मूल्य वृद्धि र परनिर्भरता बढ्ने जोखिम देखिएको छ। नुवाकोटको विदुर नगरपालिकाका किसान 2 वर्ष यता जलवायु अनुकूल खेती गर्दै थिए। खेतमा धानसँगै कोदो, भटमास लगायतका रैथाने बाली लगाउँदै आएका थिए। खाद्य तथा कृषि संगठन FAO र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जिन बैङ्कको सहकार्यमा उक्त क्षेत्रका 30 किसानलाई रैथाने बाली प्रवर्धनको तालिम समेत दिइएको थियो। त्यसका लागि उक्त क्षेत्रका किसानले नयाँ जातका धानका बिउ पाएका थिए। स्थानीय स्तरमा उत्पादन हुने कोदोलाई बेकरी प्रोडक्ट बनाउन मेसिन र ओभन भर्खरै मात्र बाँडिएको थियो, तर केही किसानले अब कहिल्यै मेसिन चलाउन नपाउने भएका छन्। परियोजनामा संलग्न 6 किसान भोटेकोशी बाढीपछि सम्पर्कविहीन बनेको नेपाल कृषि अनुसन्धान परिषदकी अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुधा सापकोटाले बताउनुभयो। अन्य किसानको पनि खेतबारी बाढीले बगाएको छ। रैथाने बालीलाई जलवायु परिवर्तनसँग जुझ्न सक्ने कृषि खेतीको प्रवर्धन गर्ने प्रयास भइरहेका बेला आएको बाढीले त्यही प्रयासलाई ठूलो धक्का दिएको सापकोटाले बताउनुभयो। म भर्खरै मात्र अनुगमनमा पुगेकी थिएँ। धेरै किसानको खेतबारी र बालीमा क्षति पुगेको छ। कतिपय किसानको खेतीयोग्य जमिन छैन। सापकोटाले भन्नुभयो, उत्पादन सुरु गरेर आमदानी बढाउने योजनामा रहेका किसान बाढीपछि आत्तिएका छन्। तर कतिपय किसानको खेतीयोग्य जमिन छैन। सापकोटाले भन्नुभयो, उत्पादन सुरु गरेर आमदानी बढाउने योजनामा रहेका किसान बाढीपछि आत्तिएका छन्। कसरी अगाडि बढ्ने अन्यलमा छन्। किसानलाई जलवायु मैत्री धान खेतीमा प्रोत्साहन गर्न राम धान, सावित्री लगायतको धान उत्पादन बढाउन सुझाइएको थियो, तर बाढीले स्थानीय उत्पादनको आधार कमजोर बनाएको सापकोटाको भनाइ छ। बाढीले उत्पादन गरेर आमदानी गर्ने किसानको सपना र कृषिजन्य खपतमा ठूलो असर पुगेको छ। सापकोटाले भन्नुभयो, यसले आपूर्ति प्रणालीलाई कमजोर बनाउने देखिन्छ। भोटेकोशीमा आएको बाढीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ। कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा ह्रास आउने जोखिम बढेको छ। बाढीले ठूलो क्षेत्रफलको कृषियोग्य जमिन, खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सरकारवाला बताउँछन्।
1: त्यसै गरी धनकुटामा रैथाने बिउ संरक्षणका लागि जिन ब्याङ्क स्थापना शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। परम्परागत रैथाने र स्थानीय बिउ मासिने जोखिम बढेपछि धनकुटा जिन ब्याङ्क स्थापनाको तयारी गरिएको छ। धनकुटा नगरपालिका परिसरमा हुसाडेक नेपालले धनकुटा नगरपालिका र UNDP सहकार्यमा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जिन ब्याङ्क स्थापना गर्न लागेको हो। स्थानीय रूपमा खेती हुँदै आएका तर पछिल्लो समय खेतीको चलनबाट हराउन लागेका धान, मकै, गहुँ, कोदो, दलहन, तेलहन तथा विभिन्न तरकारी बालीका रैथाने बिउ गत चैतदेखि संकलन भइरहेको संस्थाले जनाएको छ। जिन ब्याङ्कका लागि हालसम्म बेलगुटी, बासमती, तौली लगायतका रैथाने धानका जातसँगै फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुङ्गे, सौंफ, तोरी, चम्सुर, गहुँ, मकै, आलस, रातो तथा कालो दाल, भटमास, घिरौला, काँक्रा, सेतो रातो तिल, बकुल्ला, रातो सेतो मकै, माझी बोडी र विभिन्न रैथाने कोदो लगायत 25 भन्दा बढी प्रजातिका करिब 70 जातका बिउ संकलन भइसकेको हुसाडेक नेपाल धनकुटाका अध्यक्ष खेमराज थापाले जानकारी दिनुभयो। अहिले पनि बिउ संकलनकै चरणमा रहेको उहाँको भनाइ छ। गाउँ गाउँ गएर तथा हाट बजारसम्म पुगेर बिउ संकलन भइरहेको उहाँले बताउनुभयो। धेरै प्रजाति त अहिले नै लोपोन्मुख अवस्थामा रहेका छन्। त्यसैले यसलाई जोगाउनु पर्छ भनेर संकलन अभियान सुरु गरिएको हो, उहाँले भन्नुभयो। रैथाने बालीका बिउ किसानले प्रयोग गर्न छाडिसकेकाले खोज्दा पनि पाउन निकै मुस्किल हुने गरेको छ। पुराना रैथाने जातका बिउ बिजनमा रोग किराको दबाव, मौसमी र वातावरणीय प्रतिकूलता सहन सक्ने क्षमता हुने गरेको जानकारहरू बताउँछन्।
0: नागरिक दैनिकले राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्य भन्दा बढी शीर्षकमा समाचार छापेको छ। बन्दीपुर स्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष 2082-83 लक्ष्य भन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ। केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका 333 बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकोमा 411 बाख्रा उत्पादन गरेको केन्द्र प्रमुख राजु कणेलले जानकारी दिनुभयो। खरी प्रजातिका 40 बाख्रा उत्पादन गर्ने लक्ष्य रहेकोमा 48, 6 सिन्नालको लक्ष्य निर्धारण रहेकामा 8, 6 बारबारीको लक्ष्य राखेकोमा 10, 3 जमुनापारी क्रसको लक्ष्य राखेकोमा 3, 70 शुद्ध बोअरको लक्ष्य राखेकोमा 87, 160 बोअर क्रसको लक्ष्य राखेकोमा 184, 15 शुद्ध साननको लक्ष्य राखेकोमा 16 र 33 सानन क्रसको लक्ष्य राखेकोमा 55 बाख्रा उत्पादन भएका छन्। यसै गरी 2000 लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेकोमा 4231.5 लिटर, 200 किलोग्राम चीज उत्पादन गर्ने लक्ष्य राखेकोमा 463.3 किलोग्राम तथा 50 चुलेत्रो उत्पादन गर्ने लक्ष्य राखेकोमा 60 उत्पादन भएको छ। 70 मेट्रिक टन बाख्राको मल उत्पादन गर्ने लक्ष्य राखेकोमा 96.21 मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ। केन्द्रले सो अवधिमा रु 79,18,485 आमदानी गरेको छ। स्रोत बिउ तथा वस्तु बिक्रीबाट 53,36,425, उत्पादनका सह उत्पादनबाट 33,95,540 तथा अतिथि गृह तालिमहल र चमेना गृहबाट 1,52,425 आमदानी भएको छ। यसै गरी केन्द्रले किसानलाई बाख्रा तथा बाख्रासँग सम्बन्धित अनुसन्धान र प्रविधि विकासका साथै उन्नत जातका प्रजननयोग्य बोका, पाठी तथा घाँसका बेर्ना समेत वितरण गर्दै आएको छ। पशु स्वास्थ्य, पशु प्रजनन, पशु आहारा, चरन तथा घाँसे बाली, कृषि वन, पशु उत्पादन तथा व्यवस्थापन सम्बन्धी अनुसन्धान तथा कार्यक्रम पनि केन्द्रमा सञ्चालन हुँदै आएको छ।
1: कान्तिपुर दैनिकले गुणस्तरहीन खाद्य पदार्थ भेटिएपछि आकाश फुड्सलाई 3,00,000 जरिवाना गरिएको सम्बन्धी समाचार छापेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बालुवाटार स्थित आकाश फुड्सलाई 3,00,000 जरिवाना गराएको छ। नियमित अनुगमनका क्रममा गम्भीर लापरवाही भेटिएपछि विभागले उक्त कार्यवाही गरेको जनाएको हो। अनुगमनका क्रममा आकाश फुड्समा म्याद नागेको तथा म्याद खुलाउने लेभल स्पष्ट नभएको 8 प्याकेट लड्डु फेला परेको थियो। त्यस्तै पानीपुरीमा प्रयोग गरिने आलुको मसलामा असामान्य गन्ध पाइएको थियो भने तेल पनि पटक पटक प्रयोग गरिएको भेटिएको थियो। विभागको टोलीले कैफियत भेटिएका गनाएका आलु र म्याद सकिएको लड्डु तत्कालै नष्ट गराएको छ। साथै व्यवसायलाई उपभोक्ता स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी खाद्य स्वच्छता र गुणस्तर कायम राख्न कडा निर्देशन दिएको छ।
0: रेडियो कृषि पत्रिकाको अन्त्यमा भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका पशु वस्तु र चौपायामा भएको क्षतिबारे पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग गरिएको संक्षिप्त कुराकानी।
2: रसुवाको भोटेकोसीमा आएको जुन बाढी छ, त्यो बाढीका कारणले रसुवा, धादिङ र नुवाकोट अझ चितवन समेत लगायतका जिल्लामा पशु चौपायामा परेको समग्र क्षतिलाई यहाँ
3: प्रलय नै भन्नुपर्छ। एक किसिमले भोटेकोसीमा निकै ठुलो बाढी आयो, त्रिशुलीको नदी जलाधार सतह बढ्यो र ठुलो संख्यामा मानवीय क्षति पनि भयो र स्वाभाविक रूपमा मानवीय क्षति सँगसँगै पशु चौपायहरू र थुप्रै चाहिँ पशु सेवा सम्बन्धी संरचना लगायत भौतिक क्षति पनि ठुलो भएको अवस्थाहरू छ। सरस्वती हेर्दाखेरि रसुवाबाट सुरु भयो, त्यो वेग त त्यतिकै थामिँदैन थियो र नुवाकोट पशुपालनको हिसाबले सधैँ पोटेन्सियल जिल्ला पनि हो। नुवाकोटमा पनि पशु चौपायमा ठुलो क्षति भयो। धादिङ र गोर्खाका पनि नदीका तटीय क्षेत्रमा भएका फार्महरू अथवा केही व्यावसायिक फार्म लगायत किसानहरूको अनि आफू पनि विस्थापित हुनुभयो, आफ्नो पशु पक्षी पनि नष्ट भयो र यो प्रभाव चाहिँ त्यसपछि गोर्खा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी सहित त्यहाँ चाहिँ पशु वस्तुको क्षति भएन, तर यहाँबाट गएका पशु पक्षीहरू चाहिँ पशुहरू होइन, यसमा चाहिँ गाई भैँसीहरू, भेडा बाख्राहरू, बङ्गुरहरू, कुखुराहरू खासै भेटिने कुराहरू भएन। ठुलो सँग नदीको छेउछाउमा पनि विस्थापित भनौँ न चाहिँ बगाएर लगेको अवस्था भने चाहिँ विशेष 7 जिल्लामा चाहिँ यसको प्रभाव रह्यो र मूलत लसको हिसाबले धेरै क्षतिको हिसाबले रसुवा र नुवाकोट नि भयो र यसमा चाहिँ हाम्रो सुरुवातदेखि नै यो महाप्रलय महाविपत्तिमा चाहिँ तत्कालै 10-11 गतेदेखि पश्चिम विभाग आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर विभागीय स्तर टोली पनि र यहाँलाई मैले भन्नुपर्छ विशेष गरी यो विपदमा त जिल्ला स्थित पशुसेवाका कार्यालयहरू भए, त्यसबाट स्थानीय त सरकारका पशुसेवा शाखा, स्थानीय सरकार स्वयं र जिल्ला स्थित चाहिँ प्रमुख जिल्ला अधिकारी लगायत अरू सर्व चाहिँ म्याडमहरूसँग समन्वय गरिकन पशु पक्षीको क्षेत्रमा यो ठुलो क्षति त छँदैछ, मानवीय क्षति सबै मानवमा लाग्नु पनि भएको थियो, हामीले त्यसमा पनि सहयोग गर्यो आफ्नो हिसाबले, तर पशुसेवाको हिसाबले गर्नुपर्ने थप क्षतिहरू नहोस् र तत्कालै घाइते पशुको रेस्क्यु उद्धार गर्ने उपचार गर्नुपर्ने कुराहरू, एउटा मात्र चाहिँ भैँसी बाँच्यो भने पनि किसानको धेरै ठुलो बचाउन सकिन्छ, त्यस्ता टोलीहरू पनि हामीले परिचालन गरेका थियौँ र सुरुवातमा पक्कै पनि मानवीय संवेदनशीलता बढी भएको हुनाले हामीले दुवै क्षेत्रमा मानवीय क्षेत्रमा के सहयोग गर्न सकिन्छ, गएको बेला उद्धारमा सहभागी पनि हाम्रो साथीहरू हुनुभयो भनेपछि र पशु पक्षीको क्षेत्रमा व्यवस्थापनको हिसाबले पनि हामीले काम गर्यौँ। तथ्याङ्क हिसाबले हेर्नुहुन्छ भनेदेखि यो प्रारम्भिक तथ्याङ्कहरू किनभने अहिले पनि त्यहाँको वस्तुस्थिति, गाई भैँसीहरू छन्, तिनीहरूको मालिक कसको गाई भैँसी भन्ने थाहा छैन भने त्यस्तो पनि भेटिएको अवस्थाहरू छ भने समग्र रूपमा अहिले मानवीय क्षति ठुलो भएको छ। आफ्ना कति चाहिँ मानव नै छैन भने चाहिँ पशुपन्छी कति छन् भनेको त भनिदिने पनि भएन। यद्यपि बिस्तारै तथ्याङ्क सङ्कलन हुँदैछ र अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार गाई भैँसीको हिसाबले करिब 1580 गाई भैँसी चाहिँ क्षति भएको, बगाएको, पुरिएको अवस्थाहरू छ। बाख्राको हिसाबले झन् 2800 बाख्राहरू चाहिँ नष्ट भएको भन्ने कुरो चाहिँ यो विशेष गरी जिल्ला स्थित कार्यालय र पशु सेवा शाखा जुन चाहिँ स्थानीय सरकारमा पशु सेवा शाखा लगायत नदी र तटका क्षेत्रमा हाम्रो सरहरूले गर्नुभएको सामान्य सर्वे अनुसार आएको डेटा यसलाई विस्तृत चाहिँ हामीहरूलाई पछि पनि वास्तवमा कति हुन्छ, यथार्थ क्षति कति हो भन्ने कुरो अझै पनि आकलन गर्ने क्रममा छन्। कुखुराको हिसाबले केही व्यवसायिक कुखुरा फार्महरू चाहिँ नदीको तटीय क्षेत्रमा थिए, झन् 1,30,000 भन्दा बढी संख्यामा कुखुरा फार्महरू नष्ट भएका छन्। बङ्गुर फार्महरू पनि 1600-1700 संख्यामा बङ्गुरहरू र नदी तटीय क्षेत्रमा माछा र विशेष गरी चाहिँ अरू भौतिक संरचनाको हिसाबले नेपाल कृषि अनुसन्धान परिषदको चाहिँ माछा लगायत अरू नदी तटीय क्षेत्रमा भएको माछा फार्महरूमा पनि धेरै क्षति भएको चाहिँ जानकारी प्राप्त भएको छ। यी त पशुपन्छीमा भएका क्षतिहरू भयो भने सँगसँगै संरचनागत रूपमा पनि नुवाकोटको चाहिँ पशु सेवा कार्यालय आंशिक रूपमा क्षति भएको छ। टिमुरे रसुवागढीमा पनि एउटा पशु क्वारेन्टाइन चेक पोस्ट थियो, त्यसको चाहिँ अब त्यो सधैँ छैन, त्यो अवस्थै चाहिँ विकराल अवस्थाहरू छ। त्यहाँ क्षति भएको र केही नगरपालिका केही गाउँपालिकाको चाहिँ पशु सेवा शाखाहरू पनि बगाइएको भन्ने कुरो उत्तर गएको र अरू कालिकाको पनि भन्ने जानकारी प्राप्त भएको छ। यी भौतिक क्षति पनि भए मानवीय क्षति त कति हो कति भयो र पशुपन्छीको क्षेत्रमा पनि निकै नै ठुलो क्षति भएको अवस्थाहरू छ। र तत्काल हामीले सम्बोधन गर्ने कुराहरू त गरेका छौँ, तर के भने दीर्घकालीन रूपमा गर्नुपर्ने कुराहरू अहिले यहाँको जिज्ञासा हुन सक्छ, त्यसमा पनि पशु विभाग अनुरोध लागिपरेको छ।
2: यो महामारी विपद छ, यो एउटा विनाशकारी बाढी पछि जीवित जो पशु वस्तुहरू चौपायाहरू छन् नि मालिकविहीन अवस्थामा छन्, फार्महीन अवस्थामा छन्, वनमा चर्न गएको अवस्थामा बाँचेका छन्, त्यस्ता पशुहरूको उद्धारमा चाहिँ पशु सेवा विभागले के गरिरहेको छ?
3: एकदमै भनौँ न विभिन्न सामाजिक सञ्जालमा पनि आयो, टिमुरे क्षेत्रमा केही गाईहरू चाहिँ त्यतिकै बसेको अवस्था, गाई चरिरहेको छ, अनर छैन, कसको गाई भन्ने थाहा भएन भन्ने कुराहरू। हाम्रो टोलीले रसुवामै थियो त्यो बेलामा, त्यसपछि सिडिओ साहबसँग गएर त्यहाँको डिएसपी साहबसँग समन्वय गरेको के छ त्यहाँको अवस्थाहरू, किनभने त्यहाँ जान सक्ने अवस्थाहरू थिएन। यद्यपि चाहिँ गाई भैँसीको हिसाबले के छ भने तिनीहरू खानग्राहीले घाँसपातहरू त हुन्छ, अब बङ्गुर कुखुराले घाँसपात पनि खाँदैन, त्यसले गर्दाखेरि चाहिँ तिनीहरूको स्वास्थ्यमा प्रतिकूल समस्याहरू छैन। गाईहरू चाहिँ मजाले चरेर बसेको अवस्थाहरू छ, मालिकविहीन भएको अवस्थाहरू छ, हाम्रै संरक्षणमा छन्, त्यो यसमा चाहिँ समस्या लिनु पर्दैन भन्ने कुरो उहाँले भन्नुभएको अवस्थाहरू छ। तर त्यो एउटा प्रतिनिधिमूलक रूपमा यहाँलाई भने त्यसमा तलतिर आउने हो भनेदेखि हामीले जुन नदी तटीय क्षेत्रमा एउटा पशुपन्छी क्षेत्रमा के चाहिँ यहाँलाई मैले भन्नु पर्यो भन्दाखेरि वास्तवमा तटीय क्षेत्रमा भनेको चाहिँ सहर बजार हुने, बैङ्क, रेस्टुरेन्ट, अरू चिजहरू घना बस्तीहरू हुने हुनाले चाहिँ ठुला फार्महरू चाहिँ अलि माथि नै हुन्छ, जसले गर्दाखेरि केही फार्महरू परे सङ्ख्या मैले भनिहालेँ, किनभने थोरै हुनेको लागि सानो फार्म पनि सर्वस्व हो नि त, त्यसले गर्दाखेरि ठुला सानो भन्ने कुरा भएन। तैपनि निकै ठुलो क्षति त्यो क्षेत्रमा चाहिँ मानवीय क्षति चाहिँ जसरी भएको छ पशुपन्छी क्षेत्रमा कम भए तापनि, किनभने ओभरअल क्षतिको आकलन त हामी अझै पनि गर्दैछौँ, किनभने किसानहरूको जीविकोपार्जनको लागि पशु पन्छी कृषि त हो नि वास्तवमा गर्नुपर्ने गर्ने भनेको त्यो चाहिँ छ। तर चाहिँ के भन्दाखेरि व्यवस्थापकीय हिसाबले विस्थापित भएर पशुहरू बस्छ भनेको त्यो एक ठाउँमा हो, अन्त चाहिँ वास्तवमा त्यो नदी तटीय क्षेत्रमा भएका बगिहरू त्यसको व्यवस्थापन भएको छ र त्योभन्दा बाहेको क्षेत्रहरूमा
2: भएका पशुको उद्धार
3: होइन, घाइते भएका पशुहरूकोमा चाहिँ हामी तत्कालै भने भोलिपल्टै वास्तवमा कति चाहिँ मान्छे पुगेकै थिएन होला, हामी तत्कालै चाहिँ मन्त्रालयमा चाहिँ माननीय मन्त्रीजीको अध्यक्षतामा एउटा चाहिँ मिटिङ बस्यो, त्यही दिनै बस्यो अब के गर्ने भनेर, हामी भोलिपल्टै पशु सेवा विभागको चाहिँ सिनियर उच्च कार्यदल समूह छ सिनियर म्यानेजमेन्ट टिम बसेर तत्कालै ल हामीले चाहिँ रसुवा र नुवाकोटमा तत्काल दुईवटा टोली हामी पठाइहाल्नुपर्छ, यही बेला हामीले काम गर्ने भन्ने हामीले त्यो बेलामा चाहिँ अरू चाहिँ विशेष गरी पशु सेवासँग आबद्ध भएको सङ्घ संस्थाहरू पनि कसरी सहयोग गर्न सक्छ यसमा चाहिँ सबै जानु पर्यो, स्वतस्फूर्त काम गर्नु पर्यो, यो भनेको हामीले यहाँ बस्ने बेला छैन भने हामीले परिचालन गर्नु, बाटोको अवस्था सह थिएन, त्यही पनि हाम्रो टोलीले त्यहाँसम्म पुगेर चाहिँ दुवै ठाउँमा पुगेको अवस्थाहरू हो र चाहिँ पछि रेस्क्यूको लागि भने मैले यहाँलाई के भने खासै धेरै पशुहरू रेस्क्यूको लागि बसेको अवस्था भने, किनभने पशु वस्तुहरू मानिसको हिसाबले मानिसहरू भाग्ने क्रममा पशुहरूलाई चाहिँ कतिपयले छोडेर जानु बगाएर लग्यो, बरु पशुमा के देख्यो भने केही रेस्क्यू भएका छन् होइन, भनेको चाहिँ भनौँ केही चोटपटक लागेकोलाई चाहिँ अलिक सामान्य उपचार गरेर चाहिँ मारे भनौँ उहाँहरू जो अनर छ जसको चाहिँ पशु त्यो हामीले चाहिँ दिएका छौँ, हामीले संयोजन गरेका छौँ जिल्ला स्तरीय कार्यालय पनि छ अरू सङ्घ संस्था पनि पुगेका छ।
2: अब तर हजुर पशु सेवा विभागको महानिर्देशकको रूपमा यहाँलाई
3: हजुर
2: र कृषि वन तथा पर्यावरण मन्त्रालयको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा पशु सेवा विभागलाई एउटा प्रश्न के हो भने
3: हजुर
2: बाढी पछि जति पनि पशु चौपायाहरू चाहिँ मरे नि ती पशु चौपायाहरूको सुरक्षित व्यवस्थापन डिस्पोजलको काम चाहिँ पशु सेवा विभागले कसरी गरिरहेको छ?
3: बडो राम्रो र यहाँको एकदमै राम्रो कन्सर्न हो। मैले भनिहालेँ यहाँलाई ठुलो क्षति भयो वास्तवमा, क्षति भइसकेपछि मैले भने तलसम्म हामीले त हरेक जिल्लामा रसुवा, नुवाकोट, दादिङ, गोर्खा होइन त्यसपछि चितवन भइगयो र नवलपरासी दुईवटा पूर्व पश्चिम सब सातैवटा जिल्लामा हाम्रो टोली चाहिँ एउटा समन्वय गर्ने को कहाँ हरेक जिल्लामा हामीले चाहिँ एउटा वरिष्ठ पशु विशेषज्ञ टोलीहरू बनाएका थियौँ, समन्वयमा सातैवटा जिल्लामा थियो र यहाँलाई मैले भन्ने आज पनि भन्छु हामीले भन्ने कुरो चाहिँ यसलाई व्यवस्थापनमा चाहिँ यसलाई समन्वय स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर त्यो पशु जहाँ छ, किन पशुहरूलाई फेरि त्यहाँबाट बोकेर पोस्टमार्टम गर्न अन्त लगिँदैन, किनभने यहाँलाई मैले भने तर जहाँ भेट्यो त्यहीँ व्यवस्थापन गर्दा पनि त्यहाँ चाहिँ वातावरणीय हिसाबले हरेक हिसाबमा चाहिँ समस्या पनि पर्न सक्छ भन्ने किसिमले चाहिँ एउटा सामान्य एउटा चाहिँ सब व्यवस्थापनको एउटा कार्यविधि बनायो, ल यसरी पशुको सब व्यवस्थापन गरौँ भन्नु खोजे, कहीँ स्कुलहरू छ छेउछाउमा पनि गाडिदिनु भने, कहाँ पानीको स्रोत छ भने त्यहाँ पशु गाड्नु भएन, आयो भने जहाँ पायो त्यहीँ गाडेर त भएन नि त, एउटा प्रोटोकल बनायो र जाँदा पनि व्यवस्थापन गर्न जाँदा पनि हजुर सुरक्षित तपाईँले त्यो व्यवस्थापन गरेर मान्छे सुरक्षित हुनु पर्यो, रोग फैलिन नहुने वातावरण बनाउनु पर्यो भन्ने किसिम उहाँको व्यक्तिगत सुरक्षाका चाहिँ सामग्रीहरू सहित र पशु वस्तु चाहिँ गहिरो खालखाना व्यवस्थापन गरिसके पछाडि त त्यो दुर्गन्ध नफैलिस् भन्नको लागि त्यहाँ चुना फिनेल भिर्को अथवा भनौँ न निसङ्क्रमण गर्ने औषधिहरू ती सामग्रीहरू सहित चाहिँ हामीले चाहिँ समन्वय गऱ्यौँ र चाहिँ म स्थानीय सरकारलाई एकदम चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो स्थानीय सरकारसँग स्रोत छ नि त वास्तवमा, यो हामीसँग चाहिँ त्यो पशुहरू पूर्णको लागि इच्छाबाट चाहियो, डोजर चाहियो हरेक ठाउँमा, हामीले त्यो टोलले स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारका पशु सेवा शाखाहरू र हामीसँग भएका सङ्घीय सरकार प्रदेश सरकार निकायहरूको समन्वयमा हामीले करिब करिब 55-60 पशुहरूको चाहिँ सुरक्षित तपाईँलाई व्यवस्थापन गरिरहेको छ। मैले ठुलो सङ्ख्यामा पशुहरू हरायो भनेपछि ती त कतिपय पशुहरू पुरिए होइन, आज नदीको हिसाबले यहाँले हेर्नुहुन्छ भनेदेखि म एका ठाउँमा म पनि पुगेको थिएँ बस्ती थिएँ हेर्नको लागि, नदीको सतह नि 10 फिट 15 फिट माथि उठेको छ, अहिले मानिस खोज्ने क्रममा चाहिँ कति मान्छे अझै मानिस हराइरहेका छन् भने जस्तो कतिपय पशुहरू त्यो नदीको भित्र पुरिसकेका छन् भनेदेखि भोलि चाहिँ अरू चिजहरू खन्ने क्रममा चाहिँ त्यसरी दुर्गन्ध नफैलियोस् भनेर हामीले प्रहरी प्रशासन स्थानीय सरकार हाम्रो चाहिँ जिल्ला स्तरीय पशु सेवा कार्यालय र स्थानीय सरकारको स्थानीय पशु सेवा शाखासँग समन्वय गरेर यी सामग्रीहरू पनि हामीले एउटा चाहिँ आवश्यक रूपमा प्रदान गरिसकेका छौँ र थप आवश्यक परेन विभाग चाहिँ यहाँहरूको साथमा छ, किनभने हामी सबैको कर्तव्य हो, हामी सबैको त्याग हो, हामीले गर्नुपर्छ भन्ने किसिमले चाहिँ सम्पूर्ण संयन्त्रलाई हाम्रो तर्फबाट परिचालन गरेका छौँ। यसको चाहिँ विशेष गरी चाहिँ मन्त्रालय स्तरबाट माननीय मन्त्रीज्यूले आफै पनि चाहिँ यो चाहिँ स्थानीय सरकारसँग समन्वय गर्नको लागि आदेश दिनुभएको अवस्थाहरू छन्, हामीले समन्वय गरेको अवस्थाहरू छ र यो समन्वयात्मक हिसाबले नै यसलाई यहाँसम्म नियन्त्रण गर्न सकेको अवस्था र अहिले यहाँलाई मैले भन्नुपर्दाखेरि चाहिँ त्यसरी बाढीले बगाएको पशुहरू चाहिँ को सबहरू व्यवस्थापन भन्नेमा चाहिँ अहिले कुनै पनि समस्या नभएको र अझै पनि बाढी हो कहिलेकाहीँ बिस्तारै पानीको सतह त्यो घट्दैछ नि, त्यो बेला चाहिँ कहीँ फेरि पनि देखियो भने पनि तयारी अवस्थामा रहेर तत्कालै व्यवस्थापन गर्नको लागि हामीले निर्देशन पनि दिइसकेका छौँ। निर्देशन मात्र भएन कि विभागको टोली आफै पनि सक्रिय रूपमा काम गरेको अवस्था।
0: हवस् त आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित ग्रीष्मा गुरागाई र म नरेश न्यूपानी आज्ञा चाहन्छौ। नमस्कार।

If you saw me crying, would you save my soul?

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मीडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.13 मेगाहर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि तीस सम्बन्धी गीतहरू सुनाउनेछौँ। 3 बजे समाचार सुनाउनेछ, त्यसपछि 3:15 दनुवार भाषाको समाचार सुनाउनेछ भने 3:25 तीस सम्बन्धी गीतहरू सुनाउनेछ। 4 बजे समाचार सुनाउनेछ, 4:05 शेर्पा भाषामा समाचार सुनाउनेछ। 4:15 तीज गीत सुनाउनेछौँ। 5 बजे केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार सुनाउनेछ। 5:05 तामाङ भाषामा समाचार सुनाउनेछ। 5:15 तीज सम्बन्धी गीत सङ्गीतहरू सुनाउनेछ भने 5:45 उर्दू भाषामा समाचार सुनाउनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँहरूका माझमा राख्दैछौँ यो स्वदेश गान, राजन बम, निर्मला घिसिङ र साथीहरूको स्वरमा रहेको छ। आशा नेपालीको रचना, सुशील सिंह ठकुरीको सङ्गीतमा।

हजुर, बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गरिसक्यो स्वदेश गानबाट। अब भने करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका 30 गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ स्वस्तिका ढकाल सञ्जय चौलागाईको स्वरमा रहेको छ भने सृजना खत्रीको शब्दमा रहेको छ, कालीप्रसाद बासकोटाको सङ्कलनमा।

हजुर, अहिले सुनायौँ खिमारोका मगरको स्वरमा रहेको तीज गीत भने दिलीप खड्काको शब्द सङ्कलन रहेको थियो। अब अर्को तीज गीत राख्दैछौँ यहाँहरू माझमा, मल्लिका कार्कीको स्वरमा रहेको छ भने किरण केसी रोधीको रचना रहेको छ, तारा प्रकाश लिम्बूको सङ्गीतमा।

हजुर, अहिले सुनायौँ मेलिना राईको स्वरमा रहेको थियो सम्बन्धी गीत भने निहारिका लक्ष्मी शाहीको रचना रहेको थियो तारा प्रकाश लिम्बूको सङ्गीतमा। अब अर्को तिज गीत राख्दैछौँ यहाँहरू माझमा, एलिना चौहान समीक्षा अधिकारी रचना रिमालको स्वरमा रहेको छ भने घनश्याम ओलीको रचनामा रहेको छ दीपक शर्माको सङ्गीतमा।

हजुर, तीज गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। रचना रिमाल, बेनिसा पौडेल, समीक्षा अधिकारी, लिना चौहानको स्वरमा रहेको छ भने दीपक शर्माको गीत रचना अनि सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
4: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
3: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
4: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
3: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
10: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
3: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
10: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। उच्च जोखिममा रहेका हिमतालको पानी घटाउने सरकारको तयारी। कपिलवस्तु जिल्लाको बाणगंगा नदीमा फँसेका 12 जनाको सकुशल उद्धार। थारू समुदायको महत्वपूर्ण पर्व अटवारी विभिन्न जिल्लामा मनाइँदै। र पश्चिम एसियामा तनाव रोक्न इरान, इराक र टर्कीको आह्वान। समाचार अब विस्तारमा। जलवायु परिवर्तन र बढ्दो तापक्रमको कारण नेपालको हिमताल विस्तार हुँदै जाँदा हिमबाडीको जोखिम बढेको छ। जोखिम न्यूनीकरण गर्न सरकारले उच्च जोखिममा रहेका सङ्खुवा सभाको तल्लो बरुड, सोलुखुम्बुको लिम्छुङ छो र हङ्गुठु तथा मनाङको ठुलागी हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार पछिल्लो 2 दशक यता उच्च हिमाली क्षेत्रमा हिमतालमा पानीको मात्रा बढ्दै गएको छ। हिमताल विस्फोट भएर हिमबाडी आएमा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन लागि उहाँले बताउनुभयो। नेपाल सरकार, ग्रीन क्लाइमेट फन्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको सहकारीमा करिब 5 अर्ब रुपियाँ बराबरको 15 वर्षीय परियोजना अगाडि बढाइएको छ। पहिलो चरणमा 4 वटै हिमतालको सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन र पानी घटाउने कार्ययोजना तयार गरी त्यसपछि पानीको सतह घटाउने काम अघि बढाइनेछ। रुकुम पश्चिमको सानो भेरी गाउँपालिका छ देउता खोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवैजनाको शनाखत भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका एक रुघाका सुन्दर खड्का मगर र सानी भेरी छ कि अन्दाजी 16 वर्षीय प्रेम कलापुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 2 जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बद बहादुर पौडेलले जानकारी दिनुभयो। अन्यको सानो भेरी गाउँपालिका अस्पताल सिमलेमा उपचार भइरहेको छ। सुनसरीको इटहरी सत्रमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा परि इनरुवा 3 निवासी 29 वर्षीय पारस थापा र सोही स्थानमा बस्दै आएका 35 वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कपिलवस्तु नगरपालिका छ बर्मेली स्थित बाणगंगा नदीमा गैराती 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। बाढीको कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर फँसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्। कृष्णभीरमा राजमार्ग नै भाँसेपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते भन्दा अघि नै खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाँसिएको राजमार्ग सँगैको वीर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुङलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुल्ला गरिने जानकारी दिनुभयो। थारू समुदायको महत्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरिशन्द बागको रिपोर्ट।
1: अटवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम डगौरा,
2: यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
1: अटवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानुअघि विवाहित छोरीचेली तथा दिदीबहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरीचेली तथा दिदीबहिनीलाई दिने परम्परा छ।
3: बहिनीहरूको दिदीहरूको लागि छुट्याएर छुट्याइसकेपछि बाँचेको त्यो हिस्सामध्ये त्यो पनि पूजापाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
1: वर्षभरि माइती आउन नपाएका विवाहित छोरीचेली तथा दिदीबहिनी समेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदीबहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझपख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
4: राणा समुदायकहरूले आज व्रत बसेका छन्, उसलाई दिन आइतबार भन्छन्। साँझ व्रत खोलेर रोटी र सिमी खान्छन्।
1: यसरी अटवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिश्चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
0: रिपोर्ट पछि बाँकी समाचार। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनको लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागेको बताउनुभयो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनको लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गरेका छन्। मन्त्री पोखरेलले नयाँ क्याम्पस स्थापनाको लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम युटिएलमा सरकारको स्वामित्व स्थापित भएको छ। अनुमति पत्र खारेजीपछि युटिएलको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ। पहाडी जिल्ला बैतडीमा चालु आर्थिक वर्षको अहिलेसम्म 6 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौ महिनामा 3 जना गरी 6 जनामा डेङ्गी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
5: जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेङ्गी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
6: पछिल्लो अवस्था भनेर चाहिँ अहिले चाहिँ भदौको महिनामा चाहिँ जिल्ला अस्पतालमा चाहिँ तिनजना डेङ्गु बिरामी फेला परेका छन् होइन। त्यसै गरी चाहिँ साउनको महिनामा तिनजना हाम्रो चाहिँ सिद्धनाथतिर भयो पञ्चेश्वरमा चाहिँ पत्ता लागेको र उता उता भएको भन्ने कुरा चाहिँ छ।
5: पछिल्लो समयमा पहाडी जिल्लाहरूमा समेत डेङ्गी संक्रमण बढ्दै गएको छ। जिल्ला अस्पताल भैतडीका सूचना अधिकारी हरिश पन्त:
7: डेङ्गु संक्रमणका बिरामी लगभग एक दुईजना दिनमा आउँछन्, दिनको दुई ढाई सय बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये म्याक्सिमम भाइरल जदुका छन्, त्यो मध्ये पनि एक दुईजनालाई डेङ्गु पोजिटिभ आउँदैछ अहिले अस्पतालमा चाहिँ।
5: साउनदेखि कार्तिक महिनासम्म डेङ्गी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको छ। डेङ्गी रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बस्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोड दिएका छन्। मोहन कलौनी:
8: बिहान र साँझको पटकमा मात्रै हो, दिनमा ऊ आफू बिजी हुन्छ आफ्ना खानेकुराहरू खोज्नमा अर्को गर्नमा सबैमा व्यस्त हुन्छ भने त्यसको लागि हामीले विशेष गरी आफ्ना घर वरिपरिका कार्यालय वरिपरिका लामखुट्टे बस्ने ठाउँहरू चाहिँ सुरक्षित गर्नु पर्यो।
5: भैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेङ्गी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, भैतडी।
0: रिपोर्टपछि बाँकी समाचार। ठूला पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याकमा सुनाई गर्ने गरी सरकारले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी कानूनको मस्यौदा गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा राय प्रतिक्रियाको लागि सार्वजनिक गरेको छ। अदालतहरूमा लामो समयसम्म मुद्दा छिनोफानो नहुँदा पूर्वाधार निर्माण प्रक्रिया प्रभावित भएको भन्दै शीघ्र सुनवाई संयन्त्रको माग हुँदै आएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार।
9: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
10: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
9: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
10: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
9: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
10: र अझ रमाइलो कुरा,
9: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
10: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
9: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G भोल्टे,
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। इरानी विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघाचीले टर्की र इरानका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको छ। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ। त्यसै गरी इरानका इराकका विदेश मन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघाचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम र जारी प्रक्रियाबारे छलफल गर्नुभएको छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै क्षेत्रीय घटनाक्रमको जिम्मेवार दृष्टिकोण अपनाउँदै द्वन्द थप चर्कन र फैलन नदिन संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्। अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। उच्च जोखिममा रहेका हिमतालको पानी घटाउने सरकारको तयारी। कपिलवस्तु जिल्लाको बाणगंगा नदीमा फँसेका 12 जनाको सकुशल उद्धार। थारू समुदायको महत्त्वपूर्ण पर्व अठवारी विभिन्न जिल्लामा मनाइँदै र पश्चिम एसियामा तनाव रोक्न इरान, इराक र टर्कीको आह्वान। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

ए रेडियो नेपाल हो, धनवारी भाषा समाचार भेष बहादुर दनवारबाटै सुन। सरकार उप्र जोखिममा रहला नेपालक चारवटा हिमतालक पानीको सतह घटालाई तयारी थाल्ला र चट जलवायु फेर्ला त सुप बढ्ला ढिप्टोपना कारण हिमतालमा पानीको मात्रा बढेको जैल पासु सम्भावित हिमतालक विस्फोटक तसु उस्निकै बाट अक्ल जनधनक नाश मने कर्ला सरकारक प्रक्रिया आगु बढ्याला हो। जल विज्ञान अनुसार जलस्रोत अनुसन्धान केन्द्रक अनुसार सङ्कुवा सभाक हेटक वरुण सोलुखुम्बुक लुम्डिङ चौ तसु ढोङ्गु टु अन्छु मनायक ठुलागी हिमतालक पानी घटालाई कार्य लाग्ला हो। उयो मध्येको हेटक वरुण सबैभन्दा बर्के तसु गढ्ला हिमताल हो। जुनकेमा पानीको सतह करिब तिन दिनदेखि चार मिटर हट्यालाई तयारी र चट नेपाल भारत चिनमा 47 हिमतालक विस्फोटक उप्र जोखिममा रहला अध्ययन डिठाल र चट। उयो मध्ये 25 नेपालमा चट नेपाल सरकार ग्रिन क्लाइमेट फन्ड तसु संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपी मिलेको करिब 5 अर्ब रुपियाँ परियोजना चलाएर अक्लर छ। 15 वर्षक परियोजना अन्तर्गत पहिलो 7 वर्षमा हिम खवलाक पानी घटालाई दसु बाँकी 8 वर्षमा सुरक्षा मर्मत सम्भार अन्सो व्यवस्थापन खर्च खर्चट परियोजनाको पहिलो 4 वर्ष 4 हिम खौला सर्वेक्षण बाथरुम प्रभाव मूल्याङ्कन दसु कार्यजना बनाएलाई कर्ल अन्सो 2 वर्ष विश्वव्यापी बोलपत्र बाटे पानी घटालाई काम आगु बढ्छ। सरकारको स्कुल शिक्षा लागि व्यावहारिक सिपमूलक अञ्चल रोजगारीमुखी बानेलाई आएर शिक्षा सुरुदेखि बुक फ्री फ्राइडे तसु स्किल इन एजुकेसन कार्यक्रम देशभर लगाई गर्ने तयारी गर्न छ। शिक्षा अञ्चल खेलकुद मन्त्री सस्मित पोखरेलको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 फेरलाई सरकार लखक सँगै सुझाव जम्मा गरिरहला जानकारी दिटी नयाँ पुस्ताक चाहिला प्राविधिक विकास तसु रोजगारी माग अनुसार पाठ्यक्रम फेरलाई गर्ल बाध्य छ। साथै प्रदेश कार्यालयबाट एआई सूचना प्रविधि नैतिक शिक्षा जीवनोपयोगी सिप प्राविधिक अञ्चल व्यावसायिक शिक्षा साइबर सुरक्षा जलवायु फेला लगायत विषय पाठ्यक्रममा समेटला सुझाव आइल छ। पाठ्यक्रम विकास केन्द्र पहिलो चरण 28 जिल्लामा सुझाव जम्मा गरिरहेको छ। पहिलो चरण भदौ 30 गतेसम्म चालेर अक्ला तसु 2 चरणमा 77 जिल्लाबाट सुझाव जम्मा गरिरहेला केन्द्र जनालेर छ। यसनिकै नेपाल सरकारका मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आइओआई नयाँ क्याम्पस खडा गरेलाई तयारी आगु बढाएर चढ शिक्षा अञ्चल खेलकुद मन्त्री सस्मित पोखरेलको मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्दै इन्जिनियरिङ अध्ययन लागि विद्यार्थी अन्य प्रदेशमा ज्यापरला बाध्यता हटाएलाई गर्ला क्याम्पस खडा गरे लाग्ला बाजल चट। मधेस सरकारको मधेसमा इन्जिनियरिङ अध्ययन संस्थानको क्याम्पस स्थापना गर्ला पाछु यी क्षेत्रको विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गरेर अवसर रहला अपेक्षा गर्ला चट। साथै स्थानीय स्तरमा अनुसन्धान अनुसो प्राविधिक नवप्रदन वातावरण बनाइलाग्ला विश्वास गर्ला चट। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टक थारू समुदायिक पहिलेदेखि चलिआएला मानेला अटवारी पर्व एकै आपसमा सद्भाव भाइचार तसु सामाजिक एकता बनाइलालाई थप सुधारलाई कर्लार विश्वास व्यक्त कर्लार छ। अटवारी पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्ने उए पर्वक मौलिक संस्कृति परम्परा तसु चाहे पहिचानको जोगाइलाई अन्सु सबैतर्फी फैलालामा थप ऊर्जा मिलाएर बाजलाई शुभकामना व्यक्त कर्लार छ। थारू समुदायको पुरानी चलन अनुसार मनाटी आएला पवित्र अन्छु महत्त्वपूर्ण अटवारी पर्वक सुखद अवसरमा थारू समुदायको सबै दाय बहिनीक दाजुभाइक सुख शान्ति समृद्धि सुस्वास्थ्य अन्छु उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्ला छ। अटवारी पश्चिम नेपालको लुम्बिनी दाङ बाँके बर्दिया कैलाली तसु कञ्चनपुरको थारू समुदायको मानेलाई धार्मिक अन्छु सांस्कृतिक पर्व हो। यी पर्व भदौ महिनामा कृष्ण जन्माष्टमी पाछु आइतबार मानेलाई परम्परा रहेछ भने कठु कठु ठाउँमा खुसी औँसिक पहिला आइतबारलाई अटवारी बाजुको विशेष रूपमा मनाछ। तोक्ल समय सीमाभित्र वित्तीय दायित्व पुरा गरेलाई नैसक्ला पाछु अनुमति पत्र आफै नै खारेजमा पर्ला युटिएल टेलिकममा सरकारको स्वामित्व स्थापित अग्लर चट। अनुमति खारेज गर्ला पाछु युटिएल दूरसञ्चार सेवा सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वतः दिल अक्ल नियामक नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार जारी गर्ला सूचनामा उल्लेख र चट। प्राधिकरण प्रवक्ता मिन प्रसाद अर्यालक भदौ 24 गते बसला बोर्ड बैठकबाट यी सम्बन्धी निकल कर्ला तसु युटिएलक सम्पत्ति अग्नि सोझे सरकार र हकल बाजला चट। युटिएल पाइला कर्ला आधारभूत दूरसञ्चार सेवाको अनुमति पत्रक 10 वर्षको म्याद यी भदौ 19 गते सक्ला चट। भोटेकोसी बारमा परेको छेदविच्छेद अवस्थामा फेला परेला लासक वैज्ञानिक विधिबाट पहिचान गरेर देशभरिबाट मर्ला तसु बेपत्ता आफ्नै डिएनए नमुना जम्मा भएर लछट। बेपत्ता अन्छ मर्ला मानसक आफ्नै डिएनए जम्मा कार्यालयलाई काठमाडौँ उपत्यका हकमा नेपाल पुलिस अस्पताल अन्छ अन्य जिल्लाको हकमा जिल्ला पुलिस कार्यालय समन्वयमा सम्बन्धित जिल्ला अस्पतालको स्वास्थ्यकर्मी नमुना जम्मा गरेको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइलाई व्यवस्था मिलाएर केन्द्रीय पुलिस प्रवक्ता अभिनारायण कापले जानकारी दिलछ। बारमा परेको मर्ला अख्ल अन्छ बेपत्ता अख्ल पहिचान कार्यालय तसु हेराला आफ्नै खोजे
जिल्ला लागि अग्निशम 37 जिल्लाबाट नमुना जम्मा भएर नभएर छ भने सबैभन्दा धेरै महाराजगञ्ज ठोक नेपाल पुलिस अस्पतालमा नमुना जम्मा अग्लर छ। रोटरी क्लब अफ धुलखेलबाट जिल्ला 4 पालिकामा एकै पटक आयोजना गर्न पैसा हुने लाग्ला बर्खे आँखी शिविर 1400 आँखी जाँच गर्न छ। चौतारा सागाचोक गढी नगरपालिका 5 मेलम्ची नगरपालिका 11 12 विषय नगरपालिका 3 तसु इन्द्रावती गाउँपालिका 5 आयोजना गर्न शिविरमा आँखी जाँच कलक साथै औषधि पनि बाँड्न गर्न छ। शिविरमा 100 मोतीबिन्द अक्ल शल्यक्रिया पनि गर्न शिविर संयोजक अशोक कुमार श्रेष्ठ जानकारी दिएका छन्। शनिबार आयोजित उही शिविरमा रोटरी क्लब अस्ट्रेलिया आरसिसी सिन्धुपाल्चोक लगायतका संस्था सहयोग गर्न छ। कपिलवस्तु नगरपालिका 6 बर्मेली ठाउँ बाणगङ्गा लडीमा शनिबार आइल आकस्मिक बारमा फसला 12 सशस्त्र पुलिसक सकुशल उद्धार गर्नछ। बार कारण लडी क्षेत्रमा फसला 11 महिला तसु 1 पुरुष लागि सशस्त्र पुलिस बलक नेपाल 28 गण हेड क्वार्टर कपिलवस्तुबाट खटला टोलक उद्धार गरेको सुरक्षित ठाउँमा पुर्याएल र छ। बार आइल सूचना पाएला साथै नेपाल पुलिसक तसु सशस्त्र पुलिसक मिलेको टोली घटना घटना ठाउँमा पुगेको उद्धार काम चलाएर गर्न गणक जनाएल छ। नेपाल तसु चिनक सिमाना जिल्लामा बनाएल अक्ल 2 देशक मैत्री पुलक उद्घाटन कार्यलाई चिनक पक्ष तयार र अक्लर छ। पुल उद्घाटन कार्यलाई चिनिया पक्ष तयार अक्ल तसु अख्नी नेपालक मैत्री पुल उद्घाटनको लागि समय मिलाएको उही काम चाँडसो कर्ल चिनिया पक्ष जनाएल छ। पाछलो 1 महिनापछि इसी चिनक पक्ष आफ्नै पटक पटक बनाएल सक्ल हकीको चालनामा आएर नै सक्ल मैत्री पुलक उद्घाटनको व्यवस्थालाई नेपाली पक्ष तयार रहेलाई आग्रह कर्ल यारी नाका भन्सार कार्यालयको मुख्य रामराज जयसी बाजलर छ। नेपालक सम्बन्धित निकाय चाँडसोको भन्दा चाँडो पुल उद्घाटन व्यवस्थाको लागि तयारी कार्यालय मुखैसो आग्रह कर्ल तसु उही अनुसार जिल्ला प्रशासन कार्यालयले लेखेको जानकारी कार्यालय ओखे बाजलर छ। धान मकै जस्ने कृषि बालीमा बाँदरक नाश पुर्याएल बाजीको स्याङजाक बोलिङ तेह्र तारु लरे किसान लोके व्यावसायिक रूपमा अकबरी खुर्सानी खेती सुरु गर्न छ। धान मकै लगायतै खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट सोलरी आम्दानी अक्ल तसु बाँदर समेत नाश नै गर्ला खेती विस्तार गर्ल बोलिङ नगरपालिका चालयले कृषि विकास परियोजना अन्तर्गत केदारनाथ कृषि फार्मबाट व्यावसायिक रूपमा खुर्सानी खेती गर्ल फार्मक चालयले दयाराम पाठक बाजल छ। अख्नीसम्म करिब 7 खुर्सानी बेचेस तला तसु फार्मक सवारी साधनबाट ओख्रिक भिन्ने भिन्ने किसानक अन्चो व्यापारी पाखा पाठाला कटिरहला आइल बाजल छ। पहाडी जिल्ला बैतडीमा चल्ला आर्थिक वर्षमा अख्निसम्म 6 डेङ्गु संक्रमण पुष्टि अग्लर छ। साउन महिनामा 3 तसु भदौ महिनामा 3 करिकु 6 डेङ्गु संक्रमण पुष्टि अग्ल बाजीको जिल्ला स्वास्थ्य कार्यालय बैतडिक ओख्रिक बारेमा सचेतना फैलाइलाई कायम भइरहला जनालर छ। हरितालिका तिजक व्रतक लागि शक्ति जम्मा गरेलाई नेपाली महिलालाई आज दर खाइरहे। भाद्र शुक्ल द्वितीया दिन माइती अन्चो दाय बाहेक चेलीबेटीलाई बोलाएको दर खुवाएर परम्परा अनुसार आज दर खाएर गर्छ। दर खाएर पछु भाद्र शुक्ल तृतीयाक दिन किचु नखाएको हरितालिका व्रत चौथीमा गणेश पूजा तसु पञ्चमे सप्तऋषिक पूजा गरेको तिज पर्व सकेला अख्ला धार्मिक परम्परा रहेछ। पाछलो समय तिजक नाममा महिनौ आगुदेखि दर खाएर तडकबटक तसु गरगना टिठाला गर्ल प्रवृत्ति बाजल बढ्ल बाजीको संस्कृतिविद अञ्चो समाजशासीलाई मौलिक संस्कृति जोगाएलाई आग्रह गर्दछ। उही लखक तिजलाई भड्किलो नखेको सामाजिक सांस्कृतिक तसु पारिवारिक पर्वको रूपमा मान्यलाई पढ्नेमा जोड दिएर छ। बेनी नगरपालिका घरमै प्रसुति अक्ल संख्या लगातार 4 वर्ष शून्यमा काम रहला रहेछ। आर्थिक वर्ष 78-79 इसी नगरपालिकामा सबै पाइलाने महिलाको स्वास्थ्य संस्थामै पुग्यो। दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिटी आइरहला रहेछ। नगर मुख्य सुरत केसी कन्सा सुरक्षित प्रसुति सेवा पहुँच बढाएलाई सचेतनामूलक कार्यक्रम लागि निरन्तरता दिएर छ। आर्थिक वर्ष 82-83 मात्रै 344 स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुति सेवा लिएर छ। नगरपालिका भिन्न भिन्न स्वास्थ्य चौकी सँगै प्रदेश अस्पताल बेनीमा सुरक्षित प्रसुति सेवा उपलब्ध रहला जनाएल छ। भिन्न भिन्न दुर्घटनामा 5 मर्ल छ। रुकुम पश्चिममा सानीबेरी गाउँपालिका 6 देउतालरीमा जीप दुर्घटना भएको ड्राइभरसँगै 2 मर्ल छ। कोट गाउँबाट खलङ्गातर्फ आएर जीप दुर्घटनामा 4 बेसको सँगै 9 खजाला रक्ल छ। खजाला लख उद्धारको लागि नेपाली सेना हेलिकप्टर मार्ग गर्ल छ। यसनिकै इटहरी उपमहानगरपालिका 7 बालग्राम ठाउँ पूर्व पश्चिम लोक मार्गमा मोटरसाइकल कलवटमा ठोकटे 2 मर्ल छ भने दुर्घटनामा इन्द्रुवा तिनाक सागर एकमितहरू तसु पारस थापा उपचार कलक्रममा मर्लक्ल पुलिस कार्यालय जनाएल छ। यसनिकै सुर्खेतक वीरेन्द्रनगर 10 बरिया पार्टीमा मोटरसाइकल ठोकट्टे 55 आशा बुढाक उपचार कलक्रममा मर्लक्ल छ। बाटपेटीमा हिँडिरहला बुढा लागि ठक्कर दिला पाछु उपचार कलक्रममा मर्लक्ल हो। पुलिसक मोटरसाइकल तसु चालक लागि नियन्त्रणमा लिएर छ। आजलाई धनवारी भाषाक समाचार सिद्धिलेख हस्त शिवा ढोकरिनु।

हामी सागुन प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा यो पार्समा बजेको गीत सुन्दै हुन्छ तिज सम्बन्धी निरु श्रीस र एमन बिसीको स्वरमा, एमन केसीको रचना सङ्गीतमा।

भर्खरै सुन्नुभयो राधिका हमालको सुरमा रहेको तीज गीत। यो गीतमा चन्द्र गुरुङको रचना र सङ्गीत रहेको थियो। अब सुनाउँछौ एलिना चौहानको सुरमा रहेको तीज गीत, दीपक शर्माको रचना र सङ्गीतमा।

0: भर्खरै यहाँलाई सुनायौँ पशुपति शर्मा र अन्त चलाउनेको सुरमा रहेको गीत पशुपति शर्माको रचना सङ्गीतमा हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट ठिक 4 बजे अपरान्न 4 बजेको समाचार सुनिसकेपछि 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। अब भने यहाँहरूका माझमा राख्दैछौँ केही सूचना र सन्देश।
1: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। जलवायु परिवर्तन र बढ्दो तापक्रमको कारण नेपालको हिमताल विस्तार हुँदै जाँदा हिमबाडीको जोखिम बढेको छ। जोखिम न्यूनीकरण गर्न सरकारले उच्च जोखिममा रहेका सङ्खुवा सभाको तल्लो बरुण, सोलुखुम्बुको लुम्सिङ छु र हङ्गुटु तथा मनाङको ठुलागी हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार पछिल्ला दुई दशक यता उच्च हिमाली क्षेत्रमा हिमतालमा पानीको मात्रा बढ्दै गएको छ। हिमताल विस्फोट भएर हिमबाडी आएमा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन लागि उहाँले बताउनुभयो। नेपाल सरकार, ग्रीन क्लाइमेट फण्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा करिब 5 अर्ब रुपियाँ बराबरको 15 वर्षीय परियोजना अगाडि बढाइएको हो। रुकुम पश्चिमको सानो भेरी गाउँपालिका छ देउता खोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवैजनाको शनाखत भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका एक रुघाका सुन्दर खड्का मगर र सानी भेरी छ कि अन्दाजी 16 वर्षीय प्रेमकलापुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक बद बहादुर पौडेलले जानकारी दिनुभयो। अन्यको सानी भेरी गाउँपालिका अस्पताल सिमलेमा उपचार भइरहेको छ। सुनसरीको इटहरी सत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा परि इनरुवा 3 निवासी 29 वर्षीय पारस थापा र सोही स्थानमा बस्दै आएका 35 वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल सडकको डिभाइडरमा ठोकेर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका 6 बर्मिले स्थित बाणगङ्गा नदीमा गैराती 81 आएको बाढीमा फँसेका 12 जनाको सकुशल उद्धार गरिएको छ। बाढीको कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते भन्दा अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाँसिएको राजमार्गसँगैको वीर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुङलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकेकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुल्ला गरिने जानकारी दिनुभयो। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अगाडि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनको लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो। मन्त्री पोखरेलले नयाँ क्याम्पस स्थापनाको लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघाचीले टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभयो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी इराकका विदेश मन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघाचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम र जारी प्रक्रियाबारे छलफल गर्नुभयो। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्विके कि सङ्ख्योर सेनुनाङ नाम गिरवाताङ छजु फरुप्तपकी इम्बुकी खाकी सो मङ्गी गिरफोडै वतुप्ताङ तितेमा खाकी स्वत खुङथपु नेताङ फरुप सेन्क्वा सुङ्की खाकी स्वत खुङथपु थोरिम नेताङ कलिला वतुप चोतिवा सङ्खा सोबाकी फरन्चो सोलुखुम्बुकी लुम्डिङ छो ताङ हुङरु टु सेजेन मनाङ्की ठुलागी चोकी छुङमो चब्लाका टडी केतोप जल विज्ञान तेजेन जलस्रोत अनुसन्धान ल्याखुङकी उप कार्यकारी निर्देशक डाक्टर राजन फट्राईकी ख्यान्तोक नाङसुङ तिङसुकी लोङी सुचुर गेम्बो खाङ्री सखुल्ला खाकी चोतिवला छुफरी गलुप्ताङ चोकानी हसिङ चेहोक्ला वतोप सखुल्ला बङ्गी क्युन फोक्थोपु काले वतोपताकी सुङकी चे छुङमो चप टडी क्याउ छाक्रोक कार्यकारी निर्देशक डाक्टर फट्राईकी सुङसुङ दिलाकी तन्दोक्ला यम्बुसुङ ग्रीन क्लाइमेट फन्ड ताङ्गाङ्गामडु गाखप छोपे लारम युएनडिपीकी चिक्डिला टेङ्गा अरफ ङाचोइ पेनी लोच्याङे छर्सिजो सेन्क्वा सुङकी मधेस प्रदेशला त्रिभुवन जम्बुलिङ लोप्टा ताङ क्यान डेल्वा चाङ इन्जिनियरिङ लोपचुङ्गो छोक्पा आइओसीकी क्याम्पस सम्बा गोजुतोप लाका गोचुङ्क्वा मधेस प्रदेशला प्राविधिक लोपचुङकी सुग ग्याछा सप्तङ इन्जिनियरिङ लोपचुङकी तन्दकला लोपटुतिवा यम्बा प्रदेशला डोगो नेताङ मेता सप्ला सम्बा क्याम्पस गोजुतोप टेक्याउ लोपचुङ तेजेन चेयरमोल लोन्फो सस्मित पोखरेलकी ख्यान्तोक नाङसुङ सुङकी मधेसला इन्जिनियरिङ लोपचुङ्ग केतोप क्याम्पस गोचुनी तिसखुकी लोपटुक्तिवाला रङ्गी प्रदेश लरङ प्राविधिक लोपचुङकी ककप यतोप्ताङ सानेदेसुन स्थल लरङ यामसिपकी खोरियुक जोथोपु यछे क्यानु गोतो सिनक्वा तुग्राङ केने सुङकी लोपटाकी लोजुङला माङ ल्यावा ताङ लक्से नाङसिन केसा सब मिगुलकी बुक फ्री फ्राइडे ताङ स्किल एन्ड एजुकेसन कि छर्सी थाहोगोफ लोसम्बने सुन ग्यालखफ नाङला लग्लेने कितोफ टडी क्यानुवा लोपजुङ तेजेन चेयरमोल लोन्फो सस्मित पोखरेलकी राष्ट्रिय पाठ्यक्रम प्रारूप नितोङ तिन्चु थोन ठुक्ला किरुवा तोङ तन्दोक्ला टेल्वा कोतुप्तिवा ताङ क्यान टोङ्गु दुतुप रिम्बला सिरा ताङ सप्तरीकी लोप्टा नाचोक्ला कोडिक्याउ ल्यारिम्ला थालो सम्बाने जुन बुक फ्री फ्राइडे ताङ स्किल इन एजुकेसन छर्सी गोजुतुप मिगिलो वतुप ख्यान्थोक नगोभिएन तुछो नाङसिन लक्ष्य सिलाल हानी लोप्टाला लोपजुङ ग्यासा जप लाकी कोकब्ला खाक्सेन्पो चिन लोप्टाकी लोपजुङ कोर्की राष्ट्रिय पाठ्यक्रम प्रारूप किरुवा तोङ्गो ताङ तिकी तन्दोक्ला लाकी छोक्पा जोनी गाखाफटाङ्गी दासा तिरिकी लोपटुक ग्याग्यान लोपटुक टिभी खाङमेमी तेजेन डेल्वा वतोप्तिवा ताङ क्यान टोङ्गो दुतोप लाका खि वतोप लोन्फो पोखरेलकी सुङसुङ फोटेको सी शतकला सोर्नी रगल्लो पृथ्वी फुङबुतिवा घोसी किथोपु नेताङला मेतोप तप्की वैज्ञानिक सितेमा घोसी किथोपला ग्यालखाफ नङ्गी दासा तेरिने नासा गलोप्ताङ शतकला तोरुप मि खाङबे मिके डियाने नमुना दुतोप वतोप सेन्क्वा तोरुप मिथिवी खाङबे मिके डियाने दुतोप तन्दोग्ला काठमाडौँ उपत्यकाला वतोप मिथिवी यम्बी कोर्सोङ माक्पी मेन खाङ तेजेन यम्बा जोङखी तन्दोग्ला दक्तापी जोङखी कोर्सोङ माक्पी ल्याखुङताङ क्यान चिकडेल क्यानी जोङखी मेन खाङकी ठोतेन लचत पाथिवी डियानिकी नमुना दुनि केन्द्रीय विधि विज्ञान प्रयोगशाला कल्तगुप्त डिक्याउ उले कोर्सुङ मक्मी सुङसेपा अभिनारायण काफ्लेकी ख्यान्थोक नाङसुङ तुग्राङ केने तन्दा सेक्ला जुङखा सुमजुसुवा दिने डियानिकी नमुना दुति गोतोप्ताङ तेरिसिनाङ लाक्पा महाराजगञ्जकी एमबी कोर्सुङ मक्मी मेनखाङला डियानी नमुना दु सेन्क्वा भोटेको सिसो तक्तेमा रसुवा नुवाकोट ताङ धादिङकी लोप्टा चपगेला क्युन फोको सेन्क्वा तिनाङला लोप्टा चुचिङला भङ्गी क्युन फोको ताङ तितेमा टेङ्गा करोड गुप्चुगुवा सुमताङ बुम दिन्छु थोन सुमचोकी क्युन फोको सेन्क्वा काभ्रे प्लान्चोक जोङखी पाँचखाल टोङख्यार्की सामुदायिक ठोतेन छोकपी लचुतपा तिवी तिजला दर साब्ला पेउ टेङ्गा सिलोनकी रात कोसला रोक्रा विज्ञानक्वा पाँचखाल टोङख्यार्की वडा आङ सुमुजी गाताङ ठोकी स्वयंसेविका तिवी गलु फदुलाकी गते चिछर्मा सुर्मो हौ रसुवाला हौ फोटिको सिसो तग्ला सुनी क्योन फोको तन्दोग्लासी टेङ्गा बुम च्याङ सै गाताङ शिवजुस्याङा रोक्रामा क्याउ सरस्वती फेटवालकी ख्यान्थोक नाङसुङ तुग्राङ केनी काभ्रेकी नमोभुता टोङख्यार्की आम्पुमितिविसँग गलुफ तुन्थक्ला तिस्की लारिमला सिने पेउ टेङ्गा तोङ गुप्चुगुवा चिक सै सुमताङ शिवजुस्या ङा सुङकी कोसला रोक्रामा क्याउ हिन स्वतङला सोर्नि आरिङ सेग्ला मेरा तोङ चिक सै सुमताङ गेचुग्या ङाकी फुङबु ङ्याउताङ तरुङसँग मेरा तोङा सै चिकताङ मेरा सुमजु तोर्नि वतोप राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजेन्द्र टरिक प्राधिकरणकी सेतोभिएन तुरङ्क्याने स्वत
tangla shoni kyon foku mera tong chuksum sai thuk tanga dinchu thon thukla sungkyop kyau shenwa Krishna Firla Nagalu Prithivi Gelam Tha Osos Laki Gatechi Gomalaranga Petov Tatiko Tovshinkwa Trisuli Changbi Josalinsi Nagalu Prithivi Gelam Ki Chakkani Tha Gelama Gyesa Choflaka Ki Gotov Mugling Maliku Chokki Lamgi Ayusuna Ki Cho Senior Divisional Engineer Sajana Adhikari Ki Khyantok Nangsungo Tingsho Ki Nima Ngala काठमाडौँ उपत्यकाला कम्पनी नासोक्तेमा बुमङी तोङ सुमजुसा सुमसै ठुक्तङ ठुक्चुरेङी ग्यास सिलिन्डर चौसिन ग्वा पृथ्वी गेलामकी कृष्णफिर लामला टोक्पा हनी लामना गल्सीमा यम्बा लाम थनी नेपाल आयल निगमकी चिकडिल्ला तराईकी चुक्टुन्ला सिलिन्डर क्याङनी काठमाडौँ ख्वानी बुमङी सिनाङ लाक्पा ग्यास सिलिन्डर चौकिएन यम्बुतङ ज्ञानकी सन्छाम हिलसला जोनी फोतौ सावा गोभेतेमडेल कितोब्ला ज्ञानक सुङकीसँग हुर्थक कितोप कल्गुवा सावा गोभेतेमडेल कितोब्ला ज्ञानकी छोक्ने हुर्थकी गोतोप्तङ था यम्बुकीसँग तुछो तेन्तेन ज्ञानी तिलाका टिम्बु कितोप यारी नाका फन्चा ल्याखुङकी चो रामराज जोइसिकी ख्यान्थोक नाङसोङो स्वातङ लिची चिङै ससिङला फिक्की जोसालिन्सी बङ्गी क्युन फोकुसी स्याङ्जाकी वालिङ टोङखेर वराङ चुक्सुम तारु खोलाकी ससिङ मित सिङ्खला मर्ची तम्नी मर्चीकी छोङ गोचो सेन्क्वा स्वातङ लिची तेमा खेप्साङ सङ्गाला म्याङ्गोतङ फिक्कीसँग दुक्पा तेरुसी मर्चीकी ससिङ गोचो ससिङ मित दयराम पाठकी ख्यान्थोक नाङसुङ तुग्राङ खेनी तन्दा सेग्ला टेङ्गा बुम दिन चोकी मर्ची चौतङ फम तेमा रङ यम्बा ससिङ मित तिवाताङ सोङमेन तिवालासँग मर्ची चोङ्गी वाउ दयराम पाठकी सुङसुङ नुप रुकुमकी सानी फेरी युसोक्वा वराङ ठोकी देउता स्वरूप साङबोला चिप तपचुक्ला सोनी मेराङी नासगल्क्वा मि मेरा चुची खुनी आरिङ टोप्ला वराङ ठोक काठ गाउने युसोक्वी ल्याखोङ वरा आगु सिम्लिने खलङ्गा छोक्ला जय गोतोप चिप तपचुक्ला सोनी मेराङी नासगलुफ जोङखीकुर सुङमाङपी ल्याखुङकी डिएसपी बेद बहादुर पौडेलकी ख्यान्थोक नाङसोङ जिप तपचुक्ला सोनी जिप्तोङ मित्रिफेनी युसोक्वा वराङ चिक रुगाकी सुन्दर खटका मगरताङ सानी फेरी वरा अङ ठुकी लोचुरुक चुकी प्रेम कला फुन नासा गलोप डिएसपी पौडेल कि सुङसुङ सिसी क्योन फोको यम्बा मेरा निला यम्बी मगमी हेलिकप्टर तेमा प्रादेशिक मेनखाङ सुर्खेत ताङ्गुप सेन्क्वा तुग्राङ क्याने इटाहरी उपमहानगरपालिका वरा अङ दिल बाल ग्राम कि स्यानोप गेलामला आरिङ टोप्ला मोटरसाइकल दापचुक्ला सोनी मेरा नि नासा गल्क्वा मोटरसाइकल दापचुक्ला सोनी बनी क्योन फोको इनरुवा टोङखेर वरा अङ सुम्की सागर रेग्मेताङ पारस थापा धरानके बिपी कोइराला मेनखाङला मेन्जु किटोफ्रिङबाला नासा गलोफ जोङखीकुर सुङमाङमी ल्याखुङकी लेन ख्याफेल कितुमी चन्द्रबहादुर खट्काकी ख्यान्थोक नाङसुङ कपिल वस्तु टोङखेर वराङ ठुक बर्मेलिकी फानगङ्गा चाङबुला दाङ्गमो फौ शतकला सोनी कलिला स्वरूप मेरा चुङ्गिला सशस्त्र कुर्सुङमाकमी सुङक्योप क्यान ग्वा शतकी जोसालिन्ची चाङबी सखुला कलिला स्वरूप पुम्पेजा मेरा चु चिक्तङ खेकपेजा मेरा चुक्यान मेरा चिङ्गिला सशस्त्र मकमी बल नेपाल आङ यिसु ग्याकी कर्ण हेड क्वार्टर कपिल वस्तु ने लक्लेन क्याउ छोकपी कङतिओला सुङक्योप क्याउ सशस्त्र मकमी ल्याखुङकी सेतुफिन रेडियो नेपाल ने शेरवी संग्योर डुप्सुङ थुचुछे।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

अहिले सुनायौँ अन्जु गौतमको स्वरमा रहेको तेज गीत सुनायो भने राजकुमार बगरको गीत रचना अनि सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, एलिना चौहान रचना रिमाल, मेलिना राईको स्वरमा रहेको यो गीत राख्दैछौँ भने दीपक शर्माको गीत रचना अनि सङ्गीत रहेको छ।

हजुर, अहिले सुनायो मल्लिका कार्कीको स्वरमा रहेको तिज गीत भने किरण केसी रोधीको रचना रहेको थियो तारा प्रकाश लिम्बूको सङ्गीतमा. अब अन्तिम गीत राख्दैछौँ यार माझमा. एलिना चौहान समीक्षा अधिकारी, रचना रिमाल र बेनिसा पौडेलको स्वरमा रहेको यो गीत राख्दैछौँ भने दीपक शर्माको गीत रचना नै सङ्गीतमा.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा, बब्बाल फेस्टिभल अफर।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा सुधीर मिश्र, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणको लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको बताउनुभयो। श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फण्ड जिसिएसबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ। इसिमोड र युएनडिपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त छन्। यसै गरी जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार पछिल्ला 2 दशक यता उच्च हिमाली क्षेत्रमा हिमतालमा पानीको मात्रा बढ्दै गएको छ। हिमताल विस्फोट भएर हिमबाढी आएमा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन लागि बताउनुभयो। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवैजनाको शनाखत भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुघाका सुन्दर खड्का मगर र सानीभेरी 6 कि अन्दाजी 16 वर्षीय प्रेम कलापुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 2 जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बहादुर पौडेलले जानकारी दिनुभयो। अन्यको सानीभेरी गाउँपालिका अस्पताल सिमलीमा उपचार भइरहेको छ। यस्तै सुनसरीको इटहरी सत्रमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा परि इनरुवा 3 निवासी 29 वर्षीय पारस थापा र सोही स्थानमा बस्दै आएका 35 वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको हो। कपिलवस्तुको कपिलवस्तु नगरपालिका 6 बर्मिले स्थित बाणगंगा नदीमा गैराती 81 आएको बाढीमा फँसेका 12 जनाको सकुशल उद्धार गरिएको छ। बाढीको कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरेको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बाणगंगा नदीमा 81 बाढी आएपछि मानिसहरू फँसेको भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार गरेको जानकारी दिनुभयो। भोटेकोसी बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93 करोड 73 लाख रुपियाँ बराबरको हानि भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। कृष्ण भीरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 गते भन्दा अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भासिएको राजमार्ग सँगैको भीर कटान गरेर खुलाउन लागि हो। पृथ्वी राजमार्गको मुङलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भीरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुल्ला गरिने जानकारी दिनुभयो। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अगाडि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनको लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो। मन्त्री पोखरेलले नयाँ क्याम्पस स्थापनाको लागि उपयुक्त स्थान छनौट गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन्. इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले टर्की र इरानका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको छ. टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनु भएको छ. त्यसै गरी इराकका विदेश मन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम र जारी प्रक्रियाबारे छलफल गर्नुभयो. दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार. सकियो, हौस् त, नमस्कार.
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ. अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार.

तीज गीत सुनाउने क्रममा भर्खरै राख्यौं मनमाया पङ्गेनी र दीपक विश्वकर्माको स्वरमा मनमाया पङ्गेनीको रचना र संगीतमा, अब राख्दैछौ अस्मिता श्रेष्ठ र बसन्ती लामाको स्वरमा भरत लामाको रचना पूर्णश्रीको संगीतमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। तीज गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं राधिका हमालको स्वरमा, चन्दा गुरुङको रचना र संगीतमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, भक्तराज आचार्य र फतेमान राज भण्डारीको स्वरमा, उपेन्द्र प्रेमको रचना, भक्तराज आचार्यको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। भोटे कोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 रुपैयाँ खर्च लाग्ने आकलन गरेको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका छाकको देउता खोलामा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुघाका सुन्दर खड्का मगर र सानीभेरी छाकी अन्दाजी 16 प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी 9 सिमली हुँदै खलङ्गातर्फ जाँदै गरेको जीप सडकबाट 50 तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा 1 मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत वारीपाटीका 55 आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। यसै गरी सुनसरीको इटाहारी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्वपश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा 2 मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल कलभर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगङ्गा नदीमा गएराति 81 आएको बाढीमा फँसेका 12 सशस्त्र प्रहरीले साकुशल उद्धार गरेको छ। बाढीका कारण नदी क्षेत्रमा फँसेका 11 महिला र 1 पुरुषलाई उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताउनुभयो। उद्धार गरिएका सबैजनालाई सुरक्षित स्थानमा पुर्याइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ। थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको अटुवारी पर्व आज पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मनाइँदैछ। यो पर्व भदौ महिनामा कृष्ण जन्माष्टमी पछिको आइतबार मनाउने परम्परा छ भने कतिपय ठाउँमा कुसे औँसी पछिको पहिलो आइतबारलाई अटुवारी भनेर विशेष रूपमा मनाइने गरिन्छ। अटुवारी पर्वका अवसरमा आज छुट्टा छुट्टै शुभकामना सन्देश जारी गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले यस पर्वले मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण एवं प्रवर्धनमा थप ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। यता हरितालिका तीज दर खाएसँगै आजदेखि सुरु हुँदैछ। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज भाद्र शुक्ल द्वितीयका दिन दर खाने गरिन्छ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मिठा र आडिलो परिकार दरका रूपमा खाई भोलि तीजको व्रतका लागि पूर्व तयारी गर्ने गर्दछन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्ने गर्दछन्। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीज पर्वलाई उपयोग गर्ने गर्दछन्। आज बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइने गरिन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज पर्व समापन गर्ने गरिन्छ। पृथ्वी राजमार्गको कृष्ण भीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ। सडकमा फराकिलो
पार्ने सतह मिलाउने कामसँगै ग्राभल गर्न सुरु गरिएको हो। यही भदौ 14 गते त्रिशुली नदीको बाढीले सडकको फेदमा कटान गरेर भाँसिएपछि सँगैको पहाड खोलेर ट्र्याक निर्माण भइरहेको 9 बिसे मुगलिङ सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। केही दिनभित्रै काम सम्पन्न गर्ने गरी ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको इन्जिनियर ढकालले जानकारी दिनुभयो। पर्साको वीरगन्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्म सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। हेटौडा स्थित सडक डिभिजन कार्यालयका इन्जिनियर दुर्गा प्रसादले सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको बताउनुभयो। सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना हटाउने काम समेत तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। पच्चिसको समयमा सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटीका, 46 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 तीजका गीतहरू सुन्न सक्नुहुनेछ करिब 8 बजेसम्म, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाली सैनिक कार्यक्रमको, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, 9:20 समयमा कार्यक्रम हाम्रो बोली सुन्न सक्नुहुनेछ भने 9:45 समय रहनेछ करिब 10 बजेसम्म तीजको गीतहरूको, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 तीज गीत सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म, 11 बजेको समय रहनेछ समाचारको, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुनाउनेछौँ तीज गीत मदन परियार र पूर्णकला बिसीको स्वरमा, शिव हमालको रचना, खेम सेन्चुरीको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका का।

नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु उत्तम पाण्डेका साथ म कार्यक्रम सञ्चालिका प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट। के गर्दै हुनुहुन्छ यति बेला? पक्कै पनि आज तपाईँहरूको बिदा थियो होला, होइन त? के तपाईँहरू मामघर पनि पुगिसक्नुभयो? मामघर नपुग्नु भएको भए अर्थात् घरमै हुनुहुन्छ भने पनि दर खाने तयारी गर्दै हुनुहुन्छ होला, होइन? यदि तपाईँको घरमा खिर अर्थात् दर खाने तयारी गर्दै हुनुहुन्छ भने आमा बुबा वा हजुरआमा को हुनुहुन्छ भान्सामा गएर एकपटक हेर्नुहोस् त। हेर्नुभयो? अब सुन्नुहोस्, जो भान्सा घरमा पकाउने तयारी गर्दै हुनुहुन्छ अल्छी नमाने उहाँहरूलाई काममा सघाउँदै गर्नु। अहिलेका लागि भने सुनौ रामबाबु सुवेदीको रचना, जसमा स्वर रहेको छ दर्शील पन्तको र यस गीतलाई सङ्गीत भन्नुभएको हो दाजु मिलन तिमल सिन्हाले।

मेरा प्यारा प्यारा भाइ बहिनी, अल्छी बन्नुहुन्न भन्ने गीत त सुनिहाल्नु भयो। आज विशेष दिन अर्थात् हरितालिका तीजको पहिलो दिन। हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको एउटा निकै महत्त्वपूर्ण र ऐतिहासिक सांस्कृतिक चाड पनि हो। आज भाद्रपद शुक्ल तृतीया तिथि हो भाइ बहिनी, आज तीजको पहिलो दिन हो। आजकै दिन तपाईँको घरमा दिदी बहिनीहरू पनि जम्मा हुनुभएको होला, अथवा तपाईँहरू मामाघर वा आफन्तकोमा जानुभएको पनि हुनसक्छ, होइन त? आज विभिन्न मिठा परिकारहरू खाने दिन हो, जस्तै खिर, सेलरोटी, अनादिको लट्टे, जसलाई हामी चाहिँ दर खाने दिन भन्छौँ भाइ बहिनी। आज राति दर खाएपछि भाइ बहिनी भोलि चाहिँ विवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयु, स्वास्थ्य र समृद्धिको कामना गर्दै व्रत बस्छन् भने अविवाहित युवतीहरू असल पतिको प्राप्ति होस् भनी व्रत बस्छन्। धेरै जसो महिलाहरू हरितालिका तीजको दोस्रो दिन पानी पनि नपी निराला व्रत बस्ने गर्दछन्। महिलाहरू रातो साडी पोते र गरगहनामा सजिएर शिव मन्दिरमा पूजा गर्न जान्छन्। दिनभर नाचगान गरेर रमाइलो गर्छन्। मेरा प्यारा प्यारा भाइ बहिनी, अब म हरितालिका तीजको तेस्रो दिनको बारेमा बताउँछु। तेस्रो दिन अर्थात् गणेश चतुर्थी, यो चाहिँ व्रतको भोलिपल्ट बिहान भगवान शिव र पार्वतीको पूजा अर्चना गरी व्रत फुकुवा गर्ने दिन हो भाइ बहिनी। हरितालिका तीजको तेस्रो दिनलाई खल्टा वा कतै खाल्चा पनि भनिन्छ भाइ बहिनी। यस दिन चाहिँ तीजको कडा निराहार व्रत बसेका महिलाहरूले बिहानै पूजाआजा सकेर फलफुल वा चोखो खानेकुरा खाएर व्रत फोल्ने अथवा व्रत फुकुवा गर्ने काम गर्छन्। अनि चौथो दिन अर्थात् ऋषि पञ्चमीको दिनमा नुहाउनका लागि आवश्यक पर्ने 365 दत्युन अर्थात् अपामार्गका डाँठहरू खोजेर काटेर घरको छानामा वा चोखो ठाउँमा राख्ने काम यही खाल्चा अर्थात् खल्टाकै दिन गरिन्छ। यस दिन गरौँ खाना खाँदैनन्, शरीरलाई सफर आराम दिन्छन् भाइ बहिनी। ऋषि पञ्चमीमा सप्त ऋषिको पूजा हुन्छ। वैदिक सनातन धर्मका अनुसार सप्त ऋषि भन्नाले ब्रह्माजीका मानस पुत्र मानिएका सात महान ऋषिहरूलाई बुझाउँछ भाइ बहिनी। प्रत्येक मनवन्तर अर्थात् समयको कालखण्डमा सप्त ऋषिहरू परिवर्तन हुन्छन् भनिन्छ। तर हाल चलिरहेको मन्वन्तरका सात मुख्य ऋषिहरू कश्यप ऋषि, अत्रि ऋषि, भारद्वाज ऋषि, विश्वामित्र ऋषि, गौतम ऋषि, जमदग्नि ऋषि र वशिष्ठ ऋषि रहेका छन् भाइ बहिनी। ऋषि पञ्चमीका दिन यी सात ऋषिहरू र उनीहरूका साथमा अरुन्धती ऋषि वशिष्ठकी पत्नी हुनुहुने चाहिँ उनको पनि विशेष पूजाआजा गरिन्छ भाइ बहिनी। अब ऋषि पञ्चमीको पूजा विधि बारे तपाईँहरूलाई थाहा छ कि छैन? थाहा छैन भने ऋषि पञ्चमीको दिनको

कुशको सातवटा प्रतीक बनाएर सप्तऋषि र उनीहरूको पत्नी माता अरुन्धतीको स्थापना गरिन्छ। भाइ बहिनी, सप्तऋषिहरूलाई पञ्चामृतले स्नान गराई अबीर, केसरी, चन्दन, जनै, वस्त्र, सेतो फुल, धूप र दीप प्रज्वलन गरी पूजा गरिन्छ। जल र फलफुलको अर्पण दिइन्छ। यस दिन विशेषत हलोले जोतेको वा खनजोत गरी उब्जाइएको अन्न जस्तै धान गहुँ खाइँदैन। प्रकृतिमा आफै उम्रेका कन्दमूल जस्तै पिँडालु, तरुल, सखरखण्ड र सामकको चामलको भात वा कर्कलोको तरकारी खाइन्छ। भाइ बहिनी, मेरा प्यारा प्यारा भाइ बहिनी, तिज पर्वले महिलाहरूको सुख दुःख, माइतीको सम्झना र समाजको चित्र बोकेका हुन्छन्। पुराना परम्परागत गीतका केही हरफमा यी विषयहरू छरपष्ट भएका हुन्छन्। भाइ बहिनी,

0: मेरा प्यारा प्यारा भाइ बहिनी, तिजको भाकाको यी केही हरफले तपाईँले एउटा सिङ्गै कथा बुझ्नुभयो होला। अहिलेका गीतहरू सम्झिँदा केही आधुनिक र भड्किला भए पनि गाउँघरमा अझै पनि मौलिक भाकाहरूमा ताली पड्काउँदै समूहमा नाचगान गर्ने चलन निकै सुन्दर छ भाइ बहिनी। म यो किन जोडिरहेकी छु भने नि, तिज महिलाहरूको मात्र पर्व नभएर पुरुषहरूको पनि उत्तिकै जिम्मेवारी रहन्छ भन्ने सन्देश दिने पर्व हो। यस पर्वमा आमाहरू, दिदीबहिनीहरू, पत्नीहरूप्रतिको माया, सम्मान र साथ पुरुषहरूले देखाउन जरुरी छ। हरितालिका तिजको बारेमा बताउँदा बताउँदै आजको हाम्रो समय सकिने लागिसकेछ भाइ बहिनी। जाँदा जाँदै तपाईँ यति बेला भान्सामा काम सघाउँदै हुनुहुन्छ होला भन्ने आशाका साथ भान्साघरमा खाना पकाउँदै गर्नुभएका तपाईँका आमा, बुबा, दाई, दिदी, हजुरआमा सबैलाई स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ भन्नुहोला। बढी गरौँ तेलिलो र तामसी खानेकुरा नखान नबनाउन आग्रह गर्नुहोस्। अनि छ नि, खाली पानी पनि नखाई व्रत बस्नु नै फलदायी हुन्छ भन्ने सोच चाहिँ पूर्ण त सही होइन भनेर सिकाउनुहोस् है। लौ त भाइ बहिनी, समयले नेटो काट्नै लाग्यो। आजको यो अङ्कबाट प्राविधिक दाजु उत्तम पाण्ड्य र म प्रस्तुता प्रमिला गजुरेल बिदा माग्छौँ। अर्को हप्ता तपाईँहरूसँग भेट हुने नै छ। त्यतिन्जेल स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, रमाइलोसँग तिज पर्व मनाउनुहोस् भन्दै आजका लागि हामी सबैलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।
1: जय।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: नेपाली महको उत्पादन वृद्धि, गुणस्तर सुदृढीकरण तथा स्वदेशी एवं अन्तर्राष्ट्रिय बजार विस्तारका लागि पोखरामा नेपाली मह मूल्य श्रृङ्खलाका लागि बजार पहुँच कार्यक्रम अन्तर्गत बहुसरकरवाला सम्वाद कार्यक्रम भाद्र 25 गते सम्पन्न भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, व्यवसायिक किट विकास केन्द्र लिबर्ड र संयुक्त राष्ट्र संघीय औद्योगिक विकास संगठन युनिडोको ग्लोबल मार्केट एक्सप्रेस प्रोग्राम जिम्यापको संयुक्त पहलमा आयोजित कार्यक्रममा मौरीपाला किसान, प्रशोधनकर्ता, निर्यातकर्ता, नीति निर्माता तथा गुणस्तर नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डाक्टर प्रेरणा सेडाई भट्टराई, कास्की जिल्ला मौरी पालक महासंघका अध्यक्ष श्री बहादुर बराल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले नेपाली महको उत्पादन, गुणस्तर र बजारीकरणमा जोड दिनुभयो।
3: अब यो महको बारेमा हाम्रो विभिन्न नीति शास्त्रले पनि भनेको छ, हाम्रो कल्चरले पनि भन्छ, मार्क्स अफ मह। तर मलाई लाग्छ यो महको बारेमा यत्रो इस्यु उठिराख्दा यसको व्यवस्थापन देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी छलफल गरिरहँदा मलाई लाग्छ पहिलो कुरा त हामीले आन्तरिक खपतको निम्ति नै त्यसको व्यापक रूपमा प्रचार प्रसार गरिनुपर्छ भन्ने लाग्छ मलाई। हाम्रो देशमा संसारकै नभएका चाहिँ 5 प्रजातिका माउरीहरू हामीहरू कहाँ पाइने रहेछ। हाम्रो भूगोल कति राम्रो छ हेर्नुहोस् त, हिमाल, पहाड, तराई, त्यही अनुसार हामीले महको मह पालनलाई प्रोत्साहन गरेर जसले माउरी पाल्नुहुन्छ उहाँलाई प्रोत्साहन दिएर हामीले हाम्रो देशको भूबनोट अनुसारको मार्केटिङ गर्न सक्यौँ भने अन्तर्राष्ट्रिय बजारमा हाम्रै देशमा राम्रो सम्भावना छ। अनि हाम्रो कृषक साथीहरूको त्यो आन्दोलन पनि अलिकति रूपान्तरण गर्नुपर्ने, चेन्ज हुनुपर्ने छ। हामीले राज्यले जुन लगानी गरिरहेको छ त्यो त तपाईँ माथिको लगानी हो नि, समाजमाथिको लगानी हो। त्यो लगानीको हामीले समुचित प्रयोग गर्न जान्नु पर्यो र हामी प्रत्येक कृषकहरू जो यो क्षेत्रमा लागेका छौँ हामी व्यवसायिक हुनु पर्यो। कसरी शुद्ध मह उत्पादन गर्न सकिन्छ, यो महहरू चाहिँ बजारमा त्यो अशुद्ध मह, खराब मह, चिनी चिनी मिसाएको मह, यो शुद्ध छैन भन्ने प्रश्न पनि उठ्छ नि। त्यो मह शुद्धिकरणको काममा पनि हामी व्यवसायी साथीहरू लाग्नुपर्छ। राम्रो खालको उत्पादन गर्न सक्यौँ भने हामीले अनि देशभित्र नै खपतलाई बढाउन सक्यौँ भने यसको माग दिन प्रतिदिन बढ्न सक्छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको जुन मह छ त्यसको महत्त्व, त्यसको गरिमा अझै बढ्छ।
4: चिनीबाट अहिलेको पुस्ता महमा सिफ्ट हुँदैछ, कसैले पुस गरेर होइन, उनीहरू सेल्फ ड्रिभन भएर। चिनीबाट सक्खरमा पनि यो पुस्ता मुभ गरिरहेको छ र यो भनेको हाम्रो लागि निकै नै खुसीको कुरा हो। अर्को कुरा, गुणस्तरीय प्रडक्ट छ भने त्यसको लागि पैसाको मोलमोलाई गर्नु पर्दैन। तेस्रो नम्बरमा त नेपालकै मह पनि रहेछ नि त, $820 प्रति केजीमा त म्याड हनी भनेर बिकि नै रहेको रहेछ नि त। भनेपछि हामीसँग जुन चिज छ, जुन चिज हाम्रो महको क्वालिटी छ, त्यसलाई हामीले किन नबेच्ने?
5: यस प्रदेशका सम्पूर्ण मौरीपालक कृषकहरू र महसित सम्बन्धित सरकारवाला कृषकहरू समक्ष हाम्रो सरकार कसरी पुग्न सक्छ भन्दा डाइरेक्ट सिधै गएर जाँदाखेरि सबै समक्ष पुग्न नसकिँदा जिल्ला, पालिका, वार्ड, टोललाई समेट्ने किसिमको एउटा सञ्जाल गठन गर्नको निम्ति अब कृषि मन्त्रालयजीको प्रतिनिधिज्यू पनि यहाँ उपस्थित हुनुभएको हुनाले उहाँहरू समक्ष अनुरोध गर्दै यस्तो किसिमको कार्यक्रम बनोस् र यो कार्यक्रम र यसलाई राम्रो किसिमले रूप लिएको छ, यसलाई सुझाव दिँदै र यी समस्या र समाधानका बाटाहरू कसरी निकाल्न सकिन्छ।
6: पुरानो एउटा परम्परा छ मह प्रति हेर्ने दृष्टिकोण, तर जुन दृष्टिकोणबाट हामी यथास्थितिवादीबाट छौँ त्यसलाई परिवर्तन गर्नुपर्छ। आज विज्ञान र प्रविधिले फड्को मार्यो, आज विश्व जगत एउटा कोठाबाट सञ्चालित छ भने हाम्रो मह किन अन्तर्राष्ट्रिय जगतमा यसले मार्केट लिन सक्दैन त नि। आज हाम्रो देशमा अन्य देशका उत्पादनहरू हामीले चाहिँ हाम्रा भान्सा भान्सामा चुला चुलामा र हामीले लगाउने पहिरनमा सबै विदेशीका उत्पादनहरू छ भने हाम्रो देशले किन त्यो मार्केट पाउन सक्दैन? यो कुरामा आज नीतिगत तहमा पनि एउटा निर्णय गर्न सक्ने व्यक्तित्वहरूको यहाँ उपस्थिति देखिएको छ र उपभोक्ताको पनि एउटा उपस्थिति देखिएको छ भने कृषक जसले जीवनभरि आफ्नो नङ्ग्रा खियाएर यो देशको लागि केही गर्छु भनेर सधैँभरि यसमा लागिरहनु भएको व्यक्तित्वहरू पनि यहाँ हुनुहुन्छ। हाम्रा किसानहरू यस्ता खालका उद्योगी यस्ता खालका व्यवसायीहरूसँग जोड दिएर कमसे कम प्रत्येक घर घरबाट उत्पादन भएका महलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने खालको वातावरण राज्यले नलिएसम्म सधैँभरि किसान चाहिँ के हुनुहुन्छ भने आफ्नो निर्वाहमुखी कृषि प्रणालीबाट उहाँहरूको गुजारा चल्नेवाला छैन। उहाँको गुजारा चल्नको लागि उहाँको उत्पादनले थोरै उत्पादनले बढी भ्यालु चाहिँ कसरी पाउन सकिन्छ भन्ने कुरामा संवेदनशील हुनलाई राज्य पछि लाग्नुपर्छ।
2: व्यवसाय केटी विकास केन्द्रकी प्रमुख डाक्टर सावित्री बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा जिम्यापका राष्ट्रिय प्राविधिक संयोजक जगदीश भक्त श्रेष्ठ र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले महमूल्य श्रृङ्खला विकास र आधुनिक मौरी पालनका अवसर तथा चुनौतीहरू बारेमा प्रकाश पार्नुभयो।
7: भोलुम आउनु पर्यो पहिला, त्यसपछि क्वालिटीको कुरा आउनु पर्यो। भोलुम सँगसँगै क्वालिटीको कुरा आउनु पर्यो, स्वच्छताको कुरा आउनु पर्यो, ती कुराहरू छन्। त्यस कारणले गर्दाखेरि एउटा कुरा चाहिँ अनुदान मोडललाई तुरुन्तै आउटपुट बेस्ड, हामी घर गोला वितरण गर्दैछौँ भने तिमीले यति घरबाट यति गोलाबाट तिमीले चाहिँ अर्को साल यति उत्पादन गर्यौ भने मात्रै तिमीले चाहिँ इन्सेन्टिभ पाउँछौ भनेर अब उसलाई चाहिने उत्पादनमा चाहिँ हामीले बन्ड गर्न पर्यो। त्यो कुरामा जबसम्म हामी जाँदैनौँ हामी यो सफल हुन सक्दैनौँ। स्मल ह्याबिटलको एउटा ठुलो एउटा ह्याबोक एउटा इपिडेमिकको रूपमा फैलिएको छ। अब त्यसको व्यवस्थापनमा हाम्रो साथीहरूले चाहिँ एकदमै प्रयास गरिराख्नु भएको छ। विभिन्न किसिमका यु सामग्रीहरू उहाँहरूले युज गर्नुभएको छ व्यवस्थापनको लागि, तर सफलता हात परेको छैन। त्यसले गर्दाखेरि त्यस्तो पाटोमा चाहिँ नार्कले काम गरिदिनु पर्यो। अफ सिजनमा घार गोला वितरण गर्ने होइन, गोला स्ट्रङ हुनुपर्छ। हामीले घार गोलाको मापदण्ड बनाउँदैछौँ अहिले व्यवसायिक किट विकास केन्द्रले, घारको अनि मौरीको गोला कस्तो हुनुपर्छ, गोलाको र स्रोत केन्द्र कस्तो हुनुपर्छ, रजिस्टर स्रोत केन्द्रबाट घार गोलाको बिक्री वितरण हुन पर्यो। व्यावसायिक हुनको लागि हामीले हाम्रो चिजको क्वालिटी कस्तो हुनुपर्छ, त्यसले मार्केट कस्तो कहाँ लगेर मैले बेच्ने भन्ने कुराको पूर्वानुमान नभइकन हामी व्यावसायिक हुन सक्दैनौँ। त्यस कारण हामी व्यावसायिक हुनु पर्यो र हाम्रो हामीले उत्पादन गरेको वस्तुको गुणस्तरीयता स्वस्थताको प्रमाणीकरण गर्ने पहिलो बिन्दु प्रस्थान बिन्दु भनेको हामी स्वयं नै हो।
2: त्यस्तै कार्यक्रममा वरिष्ठ मौरी विज्ञ डाक्टर सुरेन्द्र राज जोशीले मौरीका समस्या चुनौती एवं आगामी दिनमा गर्नुपर्ने कार्यनीतिका बारेमा प्रस्तुतीकरण गर्नुभयो।
8: यी कुनै पनि महादेशहरूमा अफ्रिका त्यहाँ एउटा मात्रै मौरी छ प्रजातिको हिसाबले मेलिफेरा मात्रै, बाँकी सबै मौरीका प्रजाति एसियामा मात्रै छन्, नेपालमा 5 छन्। हामी त्यो हिसाबले एकदमै धनी छौँ। अनि विश्वभरिको जुन तथ्याङ्कहरू तपाईँले हेर्नुभयो भने त्यो ग्लोबल एसेसमेन्टहरू हुन्छ, निकै धेरै 3-4 वैज्ञानिकहरू मिलेर गरेको अध्ययनहरू इपिएस भन्छ, त्यस्तै गरेर यो जोइन्ट नेचर कन्जर्भेसन सेन्टरले गरेको अध्ययन, यिनीहरूले के भन्छ भने पराग चेचकहरूको सङ्ख्या निकै घटिराखेको छ। जस्तो त्यो अध्ययनले 87-22 25% घट्यो अरे। पराग चेचक भनेको मह दिने मौरी मात्र होइन कि पराग चेचन गर्ने विभिन्न किसिमका किराहरू, त्यत्रो ठुलो ह्रास आएको छ। अब नेपालको अर्को सबैभन्दा ठुलो च्यालेन्ज भनेको यो जर्मन वासले गरेको एउटा अध्ययनमा के भन्छ भने क्लाइमेट चेन्जको हिसाबले, जलवायु परिवर्तनको हिसाबले सबैभन्दा संवेदनशील 5 देशहरूमध्ये नेपाल पनि पर्छ। किसानहरू अब त राम्रो भयो मौरी अब बिस्तार चलखेल गर्न थाल्यो, अब चरन लैजाउँ भन्ने बेलामा लामो झरी परिदिन्छ, कहिले सुक्खा भइदिन्छ, कहिले फुलमा भएको सबै रस पखालेर जान्छ। यी सबै विविध कारणले गर्दा यो क्लाइमेट चेन्जले अनि केही नयाँ यस्ता बिरुवाहरू आएको छ। अस्ति चितवन सर्लाहीमा जाँदाखेरि पहिला रुदिलोको मह भनेपछि खुब चलेको थियो, रुदिलो भन्थ्यो, अहिले त्यो रुदिलोलाई रिप्लेस गर्नलाई अफ्रिकन फेमाइनोइड आएछ, नामै अफ्रिकन फेमाइनोइड, यस्तो झार जुन झार आएपछि यसले भोकमरी निम्त्याउँछ।
2: कार्यक्रमको दोस्रो प्राविधिक सत्रमा कृषि विभागका उपमहानिर्देशक डाक्टर दिवस राज विष्टको अध्यक्षतामा सहभागीलाई 3 प्रमुख विषयगत समूहमा विभाजन गरी सघन छलफल गरिएको थियो। समूहगत रूपमा आधुनिक प्रयोगशाला प्रणालीको विकास गर्ने, जलवायु परिवर्तन र विषादी प्रयोगले घटेको चरण क्षेत्र संरक्षण गर्ने, मौरीमा लाग्ने रोग नियन्त्रण, गुणस्तरीय रानी मौरी प्रवर्धन तथा आधुनिक घार व्यवस्थापनद्वारा उत्पादन र उत्पादकत्व बढाउने रणनीति तय गर्नुपर्ने, नेपाली हिमाली भीर मौरीको निर्यातमा देखिएको झन्झटिला नीति सरलीकरण गर्न संस्थागत समन्वय बढाउनु पर्नेमा जोड दिएको थियो।
9: सरकारी निकाय, स्थानीय तह र खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयहरू, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागहरूले नै यस यो कार्य गर्नुपर्ने हुन्छ। र यो कहिले गर्ने भन्दाखेरि उत्पादन गर्नु पूर्व, हजुरहरूले उत्पादन गरिसके पश्चात चाहिँ त्यसको मिसावट परीक्षण गर्ने होइन कि, उत्पादन गर्न अगाडि नै त्यसलाई पहिला त्यो सुनिश्चित गर्नु पर्यो, त्यसको उत्पादन कस्तो छ त, त्यसको गुणस्तर कस्तो छ त भन्ने कुरा नै हजुरहरूले सुनिश्चित गर्नु पर्यो। त्यो चाहिँ बिक्री वितरण गर्नु पूर्व त हजुरहरूले त्यसलाई मिसावट रहित छ कि छैन भन्ने कुराहरू चाहिँ त्यसलाई प्रमाणित गराउनु पर्ने हुन्छ। र अर्को दोस्रो नम्बरमा यसलाई समाधान कसरी गर्ने भन्ने कुरामा उपभोक्तालाई महको गुणस्तर र शुद्धताका बारेमा सचेतना फैलाउने भन्ने रहेको छ, र यो कसले गर्ने भन्दाखेरि स्थानीय तहमा रहनुभएका सम्पूर्णले यसको जिम्मेवारी लिनुपर्ने हुन्छ।
5: मौरीको चरण विस्तार, दुई चारवटा तिउरीका बोट रोपेको छ कि छैन, हुर्काएको छ कि छैन, मिल्ने ठाउँमा पहिँ रोपेको छ कि छैन, त्यो पनि एउटा नीति ल्याएर अनिवार्य रोपाउने गरियो भने चरण विस्तार अवश्य हुनेछ। र जसले तिउरीको बोट पहिँको बोट रोप्नेलाई मात्रै वन कार्यालयले विभिन्न किसिमको घाँस अरू घाँसहरू दिने किसिमको व्यवस्थापन गरियो भने पशुसेवा कार्यालयले पनि त्यो व्यवस्था गर्यो भनेदेखि मौरीको चरण विस्तार यसरी पनि हुन्छ।
10: र भौगोलिक पहिचान परिकार होइन प्रमाणीकरण भनेको धीरमौरीको मह अथवा सेरेनाको मह यो ठाउँमा यसरी उत्पादन भएको मह हो भनेर हामीले किटानका साथ बेच्न अझै पनि प्रमाणीकरण गर्न सकेका छैनौँ। होइन मेलफेराको मह ल्याउने सेरेनाको मह हो भनेर त्यत्तिकै हजुरतालाई ल मह किन्नुहोस् भनेर बेचिरहेको अवस्था पनि छ, यो चुनौती हो। अन्तर्राष्ट्रिय मापदण्ड जस्तै नेपालको मापदण्ड, अन्तर्राष्ट्रिय बजारमा जानको लागि हामी किन मापदण्डमा काम गर्न सकिरहेका छैनौँ? अन्तर्राष्ट्रियले मागेको हिसाबले हामीले त्यसलाई केले क्याच गर्न सक्छौँ त्यही अनुसारको हामीले नेपालको हाम्रो छुट्टै नेपालको मह भनेपछि एकदम मार्केटमा खोजेर खाउँ कि त्यो खालको हामीले एउटा तय गर्नुपर्छ। उत्पादन लिनको लागि फाइदा छ है परागसेचन पनि भनेर किसानहरूलाई मोटिभेसन गर्यो भने त मेरोमा मौर चरणले अथवा यो ठाउँमा धुवानी गर भन्यो भने उत्पादन त हामी मौरी पालनले लिन सक्यौँ नि, बढी उत्पादन भयो भने मह आयो भने त बजार पैसा त हामीलाई आउने हो नि त।
2: कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूले मौरी पालन क्षेत्रको पूर्वाधार विकास, अनुदान सहजीकरण र नीतिगत रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन सत्रमा पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी र कृषि विभागका उपमहानिर्देशक डाक्टर दिवसराज विष्टले यस संवादबाट तयार पारिएको अल्पकालीन र दीर्घकालीन कार्ययोजनाले नेपाली महलाई विश्व बजारमा प्रतिस्पर्धी र जैविक उत्पादनको रूपमा स्थापित गर्न कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो।
11: समूह सहकारी अथवा व्यक्तिहरूलाई हामीले जबसम्म आर्थिक हिसाबले सबल बनाउन सकिँदैन, आर्थिक आयार्जनका गतिविधि अगाडि बढाउन सकिँदैन, तब मात्रै हामीले एउटा समृद्धिको मार्ग तय गर्दैन भन्ने विषयमा हामी सचेत छौँ। सही बमोजिम तिनवटै सरकारले आर्थिक गतिविधिहरूलाई अगाडि बढाउने सन्दर्भमा यो मौरी पालन क्षेत्रमा पनि लगानी गरिरहेको छ, र मौरी पालन एउटा व्यक्तिगत रूपमा, समूहगत रूपमा तथा संस्थागत रूपमा एउटा व्यवसाय मात्रै नभएर एउटा स्थानीय रूपमा रोजगारी सिर्जना गर्ने, स्थानीय आर्थिक विकास को एउटा सम्भावना र आर्थिक आय आर्जनको एउटा महत्त्वपूर्ण आधार पनि भएको हुँदाखेरि यो मौरी पालनलाई प्रवर्धन गरेर यो मौरी पालन व्यवसायलाई बढीभन्दा बढी हामीले प्रोत्साहित गरेर बढीभन्दा बढी नागरिकहरूलाई एउटा स्वरोजगार सिर्जना गर्ने हिसाबले अगाडि बढायो भने अवश्य पनि हामीले रोजगारी बेरोजगारलाई न्यूनीकरण गर्नको लागि र आर्थिक हिसाबले हाम्रा नागरिकहरूलाई सबल गराउन सकिन्छ भन्ने विषयमा हामी विश्वस्त छौँ। र सही बमोजिम आज यो र यहाँहरूले बनाउनु भएको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि स्थानीय सरकारको तर्फबाट पनि मैले प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, र हामीले यहाँहरूले बनाउनु भएको नीति कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि निरन्तर रूपमा समन्वय सहकार्य र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
12: यहाँ जति पनि सुझावहरू आएका छन् त्यहाँ विभागले गर्न सक्ने विषयमा कोअर्डिनेसन गर्नुपर्ने, त्यसै गरी बजेटरी प्रोभिजन वा नन बजेटरी प्रोभिजन कुन तरिकाले सम्बोधन गर्न सकिन्छ त्यसको लागि विभाग सधैँ प्रतिबद्ध छ, र मैले त्यसमा कमिटमेन्ट पनि जनाउँछु। हामीले यसमा विभागको तर्फबाट गर्न सक्ने सबै खालको कामहरू गर्छौँ। उत्पादकहरू रजिस्ट्रेसन हुने, दर्ता हुने, यो बडा राम्रो कुरो छ, किनभने अहिले हाम्रो उत्पादकहरू रजिस्टर नहुँदा, दर्ता नहुँदा सानो सानो चाहिँ उत्पादकको चाहिँ प्रशोधन गर्ने लेबलिङ प्याकेजिङ वास्तवमा कस्टली हुन्छ थोरै थोरै उत्पादन गर्नेलाई। त्यस कारणले एउटा निश्चित भोल्युममा कलेक्सन र प्राइमरी प्रशोधन चाहिँ कसले गर्ने भन्दाखेरि उत्पादकहरूको एउटा सङ्गठित केही संरचना हुनु पऱ्यो, त्यसमा एफएनबीकेले प्ले गर्न सक्छ र या प्राइभेट सेक्टरले चाहिँ कलेक्सनको काम गर्न सक्छ। यसमा मैले यहाँहरूलाई ध्यान दिनलाई अनुरोध गर्दछु, ताकि अनि मूल्य श्रृङ्खलाका पात्रहरूलाई त्यसपछि हामीले फेरि रजिस्ट्रेसन गर्ने अनि कहाँबाट कहाँ मुभ भयो भन्ने ट्रेसिबिलिटी हेर्ने भयो भने बल्ल हामीले चाहिँ किसानले कति मूल्य पायो, उपभोक्ताको मूल्यमा किसानको हिस्सा कति छ र आपूर्ति श्रृङ्खला कस्तो छ भन्ने कुरा बल्ल थाहा हुन्छ। नत्र भने त्यो बिचमा हामीले चाहिँ चाहेर पनि कसरी मुभ भइरहेछ भन्ने कुरो थाहा पाउँदैनौँ। यो विषयमा राम्रो सुझाव दिनुभएको छ।
2: कार्यक्रमले तय गरेका अल्पकालीन र दीर्घकालीन कार्य योजनाहरूको प्रभावकारी कार्यान्वयनबाट नेपालको मह उत्पादन र निर्यातमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ। स्थानीय स्तरदेखि राष्ट्रिय नीति निर्माण तहसम्मका सरोकारवालाहरूको यस किसिमको सहकार्यले नेपाली महको गुणस्तर वृद्धि, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार पहुँचलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त छापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
6: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
3: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य सुरु। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष। भोटेको सिवाडीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित र इन्डोनेसियामा 240 सवार यात्रुवाहक विमान जावा सागरबाट बेपत्ता।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG voice quality sanga, kom background noise ro ultra clear awaz.
1: Esto anubhav mano tapai le kura garirhanu bhayeko byakti tapai ko chhaumai hununcha.
2: Ra aza ramailo kura.
1: Phone ma kura gardai garda pani chalai rahanu hos. 4G speed internet.
2: Clear calls ra fast internet ekai sath.
1: Sewa sucharu garna aafno phone ma *444 hash dial garnu hos. 4G bolte.
3: Nepal Telecom, rashtrako sanchar.
0: अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको नौबिसे मुङलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भए पनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सडक भाँसिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सडक हुँदै दैनिक 14,000 बढी सवारी साधन आवत जावत गर्ने गर्दछन्। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन RDNA प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी सो परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालय 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 रुपियाँ खर्च लाग्ने आकलन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड GCSबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ। इसिमोड र UNDP संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल छन्। हरितालिका तीज अन्तर्गत आज घर घरमा महिलाहरू दर खाने तयारीमा छन्। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले मिठा मिठा खानेकुरा दरका रूपमा खाई भोलि तीजको व्रत बस्ने चलन छ। विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र ऋषि पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन गर्ने गरिन्छ। थारू समुदायको महत्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
4: अटवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथनअनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा पाँच पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम डगौरा,
5: यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
4: अटवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानुअघि विवाहित छोरीचेली तथा दिदीबहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरीचेली तथा दिदीबहिनीलाई दिने परम्परा छ।
6: बहिनीहरूको दिदीहरूको लागि छुट्याइसकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजापाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
4: वर्षभरि माइती आउन नपाएका विवाहित छोरीचेली तथा दिदीबहिनी समेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदीबहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझपख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
7: राणा समुदायकहरूले आज व्रत बसेका छन्। उसलाई दिन इतबार भन्छन्। साँझा व्रत खोलेर रोटी र सिमी खान्छन्।
4: यसरी अटवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
0: सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आइओईको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताउनुभयो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गरेका छन्। रुकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुमा आज भएको सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 को देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुगाका सुन्दर खड्का मगर र सानीभेरी 6 की अन्दाजी 16 वर्षीय प्रेम कला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 को कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी फेरि नौ सिम्ली हुँदै खलङ्गातर्फ जाँदै गरेको जीप सडकबाट 50 मिटर तल खसेको थियो। यसै गरी सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बरीपाटीका 55 वर्षीय आशा बुढाको उपचारको क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलभर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 12 कमलाबारीमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहाड़ी जिल्ला बैतडीमा 2 महिनामा 6 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौ महिनामा 3 जना गरी 6 जनामा डेंगी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
8: जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेङ्गी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
9: पछिल्लो अवस्था भनेपछि अहिले भदौको महिनामा जिल्ला अस्पतालमा 3 जना डेङ्गुका बिरामी फेला परेका छन् होइन। त्यसै गरी साउनको महिनामा 3 जना हाम्रो शिवनाथतिर भयो, पञ्चेश्वरमा पत्ता लागेको
8: पछिल्लो समयमा पहाडी जिल्लाहरूमा समेत डेङ्गी संक्रमण बढ्दै गएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त।
10: डेङ्गु संक्रमणका बिरामी लगभग 1-2 जना दिनमा आउँछन्, दिनको 2-250 बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये म्याक्सिमम भाइरल जदुका छन्, त्यो मध्ये पनि 1-2 जनालाई डेङ्गु पोजिटिभ आउँदैछ अहिले अस्पतालमा।
8: साउनदेखि कार्तिक महिनासम्म डेङ्गी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको छ। डेङ्गी रोगको संक्रमणबाट बस्न लागि लामखुट्टेको टोकाईबाट बस्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोड दिएका छन्। सिआइएब मोहन कलौनी। बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेङ्गी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। करिब 240 यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक पानी जहाज जावा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। सो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बान्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ। जहाज सम्पर्कविहीन भएपछि खोज तथा उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाइएको छ। उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्थित पत्ता लगाउने तथा त्यसमा सवार यात्रुहरूको खोजी गर्ने प्रयास गरिरहेको छ। समुद्री क्षेत्रमा प्रतिकूल मौसमका कारण जहाजको यात्रा प्रभावित भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा चीन, रूस, भारत सहित 11 देशका ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। 18 ब्रिक्स सम्मेलनमा नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। मोदीका अनुसार ब्रिक्स राष्ट्रहरूले विश्वको करिब 50% जनसंख्या, 40% कुल ग्राह्यस्थ उत्पादन जीडीपी र 25% भन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन्। चिनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। अब आर्थिक समाचार। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड रुपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन इभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरोला नाका गत वर्ष तातोपानी र रसुवागढी नाका बाढी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 रुपियाँको राजस्व संकलन गरेको थियो। बाँकी जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2,800 बढी नयाँ रोजगारी सृजना भएका छन्। जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2,861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी दिनुभयो। अब खेल समाचार रमेश टमटाबाट।
11: आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स युएई सँगको फाइनल खेलमा 1 विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र टी20 आई क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र टी20 आईमा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसएससी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाडी समेत बनेका छन्। सन्दीपले एसएससी प्रिमियर कप 2026 6 खेलमा 2.98 को शानदार इकोनोमी रेटमा सबैभन्दा बढी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरत बहादुर अयरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
0: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षा विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 26.3 मिलिमिटर र दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पृथ्वी राजमार्गको कृष्णभीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सड़क सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेकोशी बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इन्डोनेसियामा डुङ्गा डुब्दा 6 जनाको मृत्यु, 107 जनाको उद्धार, अझै 130 जना बेपत्ता। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: भोटेकोसी बाढीले उजाडिएका परिवारको पुनर्स्थापनामा सरकारको प्राथमिकता, तत्काल राहतदेखि सुरक्षित आवाससम्मको योजना।
2: बाढीले दिएको पीडा भुल्न समय लाग्ने भए पनि प्रभावितको मनमा आशा जगाउने प्रयास। भौतिक राहतसँगै मनोसामाजिक राहतलाई प्राथमिकता।
1: बाढीपछि भत्किएका सडक र पुलमा बेली ब्रिजको सहारा, तत्काल आवागमन खुलाउँदै स्थायी पुननिर्माणको तयारी।
2: पाठ्यक्रम सुधारमा नयाँ प्रयास, विद्यालय शिक्षालाई समयानुकूल बनाउने सरकारको प्रयास।
1: र एसियन गेम्समा पदकको लक्ष्य, नेपाली क्रिकेटमा नेतृत्वको नयाँ परीक्षा।
0: कार्यक्रम सुरु गरौँ। भोटेकोसी बाढी राहतसँगै पुनस्थापनामा सरकारको जोड सम्बन्धी प्रसङ्गबाट। भोटेकोसी बाढी प्रभावित नागरिकको राहत, पुनस्थापना र पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्ने निर्णय मन्त्री परिषदले गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र 4 जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रुपियाँ अतिरिक्त उपलब्ध गराइनेछ। नगद सहायता लिन नचाहने परिवारका लागि सरकारले नै अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत अघि सारिएको छ। यसका लागि प्रभावित परिवारको विवरण सङ्कलन गर्न सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको सरकारले जनाएको छ। प्रारम्भिक क्षति मूल्याङ्कन पूरा भइसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन अर्थात् पीडीएएन जारी रहेकाले विस्तृत आवश्यकता मूल्याङ्कनका आधारमा पुनर्निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गर्ने सरकारको तयारी छ। थप विवरण सहित सहकर्मी दिनेश लुइटेल।
2: भोटेकोसी बाढीपछि विस्थापित परिवारका लागि तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारले राहत प्याकेज अघि सारेको हो। मन्त्री परिषदको निर्णय अनुसार 4 सदस्यसम्मको परिवारले स्थायी आवास नबनेसम्म मासिक 15,000 रुपियाँ पाउनेछन्। 4 जनाभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि 2,000 रुपियाँ थपिनेछ। तर नगद भाडा सुविधा नलिने परिवारका लागि सरकारले नै अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि दिएको छ। सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका अनुसार प्रभावित परिवारको विवरण सङ्कलनका लागि स्थानीय तहमा आवश्यक फारम पठाइसकिएको छ। सरकारले प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन पुरा गरेको छ भने अहिले पीडीएनए जारी छ। त्यसबाट प्राप्त निष्कर्षका आधारमा पुनस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गरिने सरकारको भनाइ छ। तर राहत रकम तत्कालको आवासीय समस्या समाधान गर्ने उपाय भए पनि स्थायी आवास, रोजगारी र क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधारको सुरक्षित पुनर्निर्माण नै दीर्घकालीन चुनौती हो। त्यसैले भोटेकोसी बाढीपछिको सरकारी प्रयासको मूल्याङ्कन राहत घोषणा मात्र होइन, विस्थापित नागरिकलाई सुरक्षित रूपमा घर फर्काउने र भविष्यको विपद जोखिम घटाउने गरी पुनर्निर्माण गर्न सक्ने क्षमताबाट हुनेछ।
0: नेपालको विद्यालय शिक्षा बदल्ने बहस फेरि एकपटक राष्ट्रिय प्राथमिकतामा आएको छ। सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि देशभरबाट सुझाव सङ्कलन गरिरहेको छ। तर यसपटकको प्रयासको विशेषता के छ भने नीति बनाउने मन्त्रालय र विज्ञको टोली मात्र होइन, शिक्षा मन्त्री स्वयं विद्यालय र कक्षा कोठामा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय तहका प्रतिनिधिको कुरा सुनिरहनु भएको छ। यसैबीच सिराहाको औरहीमा भएको एउटा कार्यक्रममा देखिएको विवादले भने पाठ्यक्रम सुधारको यो मूल बहसलाई केही समय ओझेलमा पारिदिएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: विद्यालयको पाठ्यक्रम भनेको विद्यार्थीले पढ्ने विषयको सूची मात्र होइन, उसले के सिक्ने, कसरी सिक्ने, सिकेको ज्ञानलाई जीवनमा कसरी प्रयोग गर्ने र बदलिदो प्रविधि तथा रोजगारीको संसारका लागि विद्यार्थीलाई कसरी तयार गर्ने, यी सबै प्रश्नको जवाब पाठ्यक्रमले दिनुपर्ने हुन्छ। त्यसैले अहिले भइरहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन सामान्य प्रशासनिक प्रक्रिया मात्र होइन, सरकारले साथै प्रदेशका 28 जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधान अध्यापक, अभिभावक, शिक्षा समेत स्थानीय तह र अन्य सरकारवालाबाट सुझाव संकलन गरिरहेको छ। कार्यदलका सात टोली फिल्डमै पुगिरहेका छन्। त्यसपछि 77 वटै शिक्षा विकास तथा समन्वय एकाइ र अनलाइन माध्यमबाट समेत सुझाव लिने तयारी रहेको छ। यसको मूल उद्देश्य स्पष्ट छ। काठमाडौँमा बसेर बनाइएको नीतिले कक्षा कोठाको वास्तविकता कति समेटेको छ भने पत्ता लगाउनु। यही क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल पनि विभिन्न जिल्लामा पुगिरहनु भएको छ। मधेसका धनुषा, महोत्तरी, सिरहा र सप्तरी लगायत जिल्लामा पुगेर उहाँले शिक्षक, विद्यार्थी र अभिभावकका कुरा सुनिरहनु भएको छ। विद्यालयमा पुग्दा देखिने समस्या कागजमा देखिँदैनन्। कतै शिक्षक अभाव छ, कतै पूर्वाधारको समस्या छ, कतै विद्यार्थीको सिकाइ स्तर कमजोर छ त कतै प्रविधिको पहुँच छैन र कतिपय ठाउँमा पाठ्यक्रम र स्थानीय आवश्यकता नै बीच ठूलो दूरी रहेको छ। त्यसैले नीति निर्माण गर्नेहरूले यस्ता वास्तविकता प्रत्यक्ष सुन्नु महत्वपूर्ण हुनेछ। तर सिराहाको औरहीमा यही संवादको क्रममा केही बेर विवाद भयो। कार्यक्रममा सहभागी केही व्यक्तिले आफूहरूले पनि बोल्न पाउनु पर्ने माग खोरेपछि हो हल्लाको अवस्था बनियो र मन्त्री कार्यक्रमबाट बाहिरिनु भयो। त्यसको भिडियो सामाजिक सञ्जालमा फैलियो। कतिपयले यसलाई मन्त्रीलाई कार्यक्रमबाट लखेटिएको अर्थमा प्रस्तुत गरे। मन्त्री पोखरेलले भने घटनालाई अतिरञ्जित गरिएको बताउँदै निर्धारित संवाद पूरा गरेर अर्को कार्यक्रमतर्फ गएको जानकारी दिनुभएको छ। यसपछि एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ। शिक्षा सुधारका लागि भइरहेको संवादलाई राजनैतिक विवादको विषय बनाउने कि त्यसबाट शिक्षा सुधारकै प्रश्न खोज्ने? लोकतन्त्रमा मन्त्रीसँग प्रश्न गर्न पाइन्छ, सरकारको नीतिमाथि असहमति जनाउन पाइन्छ, आफ्नो धारणा राख्न माग गर्न पाइन्छ। तर प्रश्न र असहमतिको अभिव्यक्तिसँगै संवादको मर्यादा पनि उत्तिकै महत्वपूर्ण हुन्छ, किनभने अहिले विद्यालय शिक्षासँग जोडिएका प्रश्न निकै गम्भीर छन्। पाठ्यक्रमको बोझ कसरी घटाउने, किताबी ज्ञान र व्यवहारिक सेबीच सन्तुलन कसरी कायम गर्ने, विद्यार्थीलाई परीक्षामुखी होइन जीवन र रोजगारीका लागि तयार कसरी बनाउने, कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई शिक्षाको चुनौती मात्र होइन अवसरका रूपमा कसरी प्रयोग गर्ने र सबैभन्दा महत्वपूर्ण मधेस जस्ता क्षेत्रमा विद्यालय शिक्षाको गुणस्तर कसरी सुधार गर्ने, यी प्रश्नको उत्तर एउटा मन्त्रालय वा एउटा मन्त्रीसँग मात्र छैन। यसको उत्तर शिक्षकसँग छ, विद्यार्थीसँग छ, अभिभावकसँग छ, स्थानीय सरकारसँग छ र कक्षा कोठामा दैनिक काम गरिरहेका हजारौं मानिससँग छ। त्यसैले अहिले भइरहेको फिल्ड संवादको महत्व यही छ। मधेसमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने विषय पनि यही बहससँग छोडिएको छ। सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। आगामी 3 वर्षभित्र पठन पाठन सुरु गर्ने लक्ष्यसहित स्थान छनौट र अध्ययनको प्रक्रिया अघि बढाउने तयारी छ। यदि यो योजना कार्यान्वयन भयो भने मधेसका विद्यार्थीलाई इन्जिनियरिङ पढ्न काठमाडौँ वा अन्य प्रदेशमा जानुपर्ने बाध्यता केही हदसम्म कम हुन सक्छ। तर नयाँ क्याम्पस खोल्नु मात्र पर्याप्त हुँदैन। त्यहाँ गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र रोजगारीसँग जोडिएको सिप विकासको वातावरण बनाउन सक्नु पर्दछ। त्यसै गरी पाठ्यक्रम परिवर्तन पनि कागजमा मात्र हुनु हुँदैन। मन्त्री वा मन्त्रालयले कति जिल्ला पुग्यो भन्ने भन्दा महत्वपूर्ण कुरा फिल्डबाट आएको सुझाव मध्ये कति पाठ्यक्रममा समेटियो, विद्यार्थीको सिकाइमा कस्तो परिवर्तन आयो, शिक्षकलाई पढाउन कति सहज भयो, अभिभावकले परिवर्तन महसुस गरे कि गरेनन् र विद्यालयबाट निस्कने विद्यार्थीले जीवन तथा रोजगारीको संसारमा आफूलाई कति सक्षम बनाउन सक्यो। अन्तत शिक्षा सुधारको सफलता यही आधारमा मापन हुनेछ। त्यसैले सिराहाको एउटा कार्यक्रमको विवादलाई राजनीतिक आरोप प्रत्यारोपमा सीमित गर्नुको सट्टा त्यसले उठाएको मूल प्रश्नतर्फ फर्कन आवश्यक छ। नेपालको शिक्षा नीति साँच्चीकै विद्यार्थी, शिक्षक र कक्षा कोठाको आवाज सुनेर बन्ने हो कि फेरि पनि सिंहदरबारमै बसेर तयार हुने हो? अहिलेको सुझाव संकलनले पहिलो विकल्प रोज्ने अवसर दिएको छ। तर अवसरलाई परिणाममा बदल्न सरकारको प्रतिबद्धता सँगै सरकारवालाको रचनात्मक सहभागिता पनि आवश्यक छ। किनभने पाठ्यक्रममा हुने परिवर्तन कुनै मन्त्रीको कार्यकालका लागि होइन, आज विद्यालयमा पढिरहेको पुस्ताको भविष्यका लागि हो।
0: भोटेकोसी बाढीले रसुवा र नुवाकोटमा सडक तथा पुलको संरचना तहस नहस बनाएपछि तत्काल आवागमन खुलाउन बेली ब्रिजको विकल्प अघि सारिएको छ। भारतले 3 वटा बेली ब्रिज नेपाललाई हस्तान्तरण गरेको छ भने नेपाली सेनाले देवीघाटको तादी खोलामा ब्रिज सञ्चालन गरी सडक सञ्चालनमा ल्याएको छ। तर विपदपछिको पुनर्निर्माणमा यस्ता अस्थायी संरचनाले बाटो त खोल्छन्, स्थायी समाधानका लागि भने जोखिम अनुकूल पूर्वाधार निर्माणको अर्को चरण आवश्यक छ। प्रस्तुत छ थप सामग्री सहितको यो रिपोर्ट।
2: भोटेकोसीको बाढीले रसुवा र नुवाकोटमा सडक मात्रै बगाएन, स्थानीय बस्ती, बजार र उत्तरी क्षेत्रसँगको सम्पर्क जोड्ने पुलहरूको सञ्जालमै ठूलो धक्का पुर्यायो। बाढीमा 35 पक्की र 17 झोलिङ्गे पुल क्षतिग्रस्त वा बगेपछि आवागमन पुनः सञ्चालन गर्नु तत्कालको मुख्य चुनौती बनेको छ। यही अवस्था बीच सरकारले छिमेकी भारत र चीनसँग बेली ब्रिजका लागि सहयोग मागेको थियो। भारतले शनिबार 70 लम्बाइका 3 बेली ब्रिजका सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले सडक डिभिजन कार्यालय हेटौँडाका किरण कार्कीलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। अब यी संरचना आवश्यक स्थानमा पठाएर जडान गर्ने तयारी छ। तर यहाँ प्रश्न उठ्छ, आखिर विपदका बेला बेली ब्रिज नै किन? बेली ब्रिज कुनै नयाँ प्रविधि होइन। यसको विकास दोस्रो विश्वयुद्धका बेला बेलायती इन्जिनियर सर डोनाल्ड बेलीले गर्नुभएको थियो। सन् 1940-41 विकास गरिएको यो प्रविधिको मूल विशेषता थियो कारखानामा तयार भएका स्टिलका प्यानल र अन्य भागलाई घटनास्थलमै जोडेर छोटो समयमा पुल तयार गर्न सकिनु हो। ठूलो क्रेन वा जटिल निर्माण प्रक्रियामा निर्भर हुनु नपर्ने भएकाले युद्धका क्रममा ध्वस्त भएका पुल र सडक सम्पर्क तत्काल पुनस्थापित गर्न यसको व्यापक प्रयोग भयो। त्यसपछि यही अवधारणा युद्धभूमिबाट नागरिक पूर्वाधारतर्फ विस्तार भयो। आज बाढी, पहिरो, भूकम्प वा अन्य विपदपछि स्थायी पुल निर्माण नहुँदासम्म यातायात सञ्चालन गर्ने भरपर्दो अन्तरिम उपायका रूपमा बेली ब्रिज प्रयोग हुन्छ। नेपालका लागि यसको महत्त्व झन बढी देखिन्छ, किनकि पहाडी भूगोल, तीव्र नदी प्रवाह र बाढी पहिरोको जोखिमका कारण एउटा पुल बग्दा त्यसले एउटा सडक मात्र होइन सम्पूर्ण क्षेत्रको आर्थिक र सामाजिक गतिविधिलाई प्रभावित पार्न सक्छ। यही कारणले अहिले भारतबाट आएको बेली ब्रिज र नेपाली सेनाले देवीघाटमा जडान गरेको मोड्युलर पुललाई केवल फलामका संरचना भनेर हेर्न मिल्दैन। देवीघाटको ताँदी खोलामा नेपाली सेनाले 57.9 लामो, 5.5 चौडा र 60 भार थेग्न सक्ने एडभान्स मोड्युलर प्यानल ब्रिज जडान गरेर सडक सञ्चालनमा ल्याएको छ। यसबाट स्थानीय आवागमनसँगै राहत, उद्धार र अत्यावश्यक सामग्रीको ढुवानी सहज भएको छ। अर्थात् यस्तो पुलको पहिलो भूमिका भनेको चाहिँ विपदपछि जीवनको गति फर्काउनु हो। तर समस्या यही सकिँदैन। एउटा बेली ब्रिजले नदीमाथि बाटो त दिन सक्छ, तर बाढीले कटान गरेको सडक, क्षतिग्रस्त पुलको जग, नदीको बदलिएको बहाव र भविष्यमा आउन सक्ने बाढीको जोखिमलाई सम्बोधन गर्दैन। त्यसैले अहिलेको आवश्यकता दुई तहमा देखिन्छ। पहिलो भनेको चाहिँ तत्काल सम्पर्क पुनस्थापना गर्ने, यसका लागि चाहिँ बेली ब्रिज र मोड्युलर पुल प्रभावकारी विकल्प हुन्। अर्को दोस्रो भनेको चाहिँ स्थायी पुनर्निर्माण, यसका लागि भने पुल कहाँ बनाउने, कस्तो उचाइमा बनाउने, कति भार थेग्ने बनाउने र नदीको सम्भावित बहावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन आवश्यक हुन्छ। अझ महत्त्वपूर्ण कुरा चाहिँ के भने बाढीले जहाँ पुल बगायो त्यही ठाउँमा पहिलेको संरचनाकै स्वरूपमा अर्को

0: परेको गहिरो चोट, घर सम्पत्ति गुमाउनुको पीडा, आफन्त गुमाएको शोक, बेपत्ता प्रियजनको प्रतीक्षा र विस्थापनले लामो समयसम्म मानसिक असर पार्न सक्छ। त्यसैले विपदपछि भौतिक पुननिर्माणसँगै प्रभावितको मनोसामाजिक पुनस्थापनालाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ। बाढीपछिको मनोसामाजिक असर र मनोवैज्ञानिक प्राथमिक सहायताको आवश्यकताबारे सहकर्मी हरिराम पौडेलले तयार पार्नुभएको यो रिपोर्ट।
1: बाढी आउँदा हाम्रो प्रश्न हुन्छ, कति घर डुबे, कति मानिस विस्थापित भए, कति सडक र पुल बगे, कतिजनाको उद्धार भयो। विपदको तत्कालीन अवस्थालाई बुझ्न यी प्रश्न महत्त्वपूर्ण छन्, तर बाढीको पानी घट्दै गएपछि देखिने क्षति यतिमै सीमित हुँदैन। पानीसँगै बगेका घर, खेत र संरचना देखिन्छन्, तर मानिसको मनमा परेको चोट देखिँदैन। भदौ 10 गते आएको विनाशकारी बाढीपछि नेपालका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ। कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपय अझै बेपत्ता प्रियजनको खबर पर्खिरहेका छन्, सयौँ परिवार विस्थापित भएका छन्। यस्तो अवस्थामा पीडितको मानसिक अवस्था पनि विपद व्यवस्थापनकै महत्त्वपूर्ण पाटो हो। घर गुमाउनु, आर्थिक स्रोत गुमाउनु, विस्थापित हुनु वा आफ्नो सुरक्षामाथिको विश्वास गुम्नुले मानिसमा डर, दुःख, आत्तिने अवस्था, निन्द्रामा समस्या, एक्लोपन र भविष्यप्रतिको चिन्ता देखिन सक्छ। विश्व स्वास्थ्य सङ्गठनले पनि विपदपछि विस्थापन, स्वास्थ्य सेवा अवरुद्ध हुनुका साथै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई प्रमुख चुनौतीका रूपमा औँल्याउँदै आएको छ। तर राहतको परिभाषामा भने अझै पनि धेरैजसो खाद्यान्न, पानी, कपडा, त्रिपाल र औषधिमा सीमित हुने गरेको छ। मनोसामाजिक सहयोग भनेको मानसिक रोगको निदान वा उपचार मात्र होइन। विपदका बेला मनोवैज्ञानिक प्राथमिक सहायताको उद्देश्य प्रभावित व्यक्तिलाई सुरक्षित महसुस गराउनु, उसको कुरा संवेदनशीलतापूर्वक सुन्नु र आवश्यक सहयोग तथा सेवासँग जोड्नु हो। विपदपछि देखिने सबै मानसिक प्रतिक्रिया भने असामान्य हुँदैनन्। डर, दुःख, आत्तिनु, निन्द्रा नलाग्नु वा भविष्यप्रति चिन्ता हुनु विपदपछिका स्वाभाविक मानवीय प्रतिक्रिया हुन सक्छन्। अधिकांश मानिसले सुरक्षा, समय र सामाजिक सहयोग पाएसँगै यस्ता समस्या बिस्तारै सामना गर्न सक्छन्, तर केही व्यक्तिमा यसको प्रभाव लामो समयसम्म रहन सक्छ। बालबालिकामा यसको असर अझ फरक ढङ्गले देखिन सक्छ। उनीहरूले आफ्नो डर र पीडा शब्दमा व्यक्त गर्न नसक्दा बारम्बार रुने, निद्रामा समस्या हुने, अभिभावकसँग असामान्य रूपमा टाँसिरहने वा खेल्ने व्यवहारमा परिवर्तन आउने हुनसक्छ। त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल व्यक्ति र दीर्घ रोगीका लागि विस्थापन थप कठिन हुनसक्छ। त्यसैले राहत शिविरमा खाना र बस्ने ठाउँको व्यवस्थासँगै भावनात्मक सुरक्षा र सामाजिक सम्बन्धका संरक्षणमा पनि ध्यान दिन आवश्यक छ। यस काममा सामाजिक कार्यकर्ता र मनोसामाजिक परामर्शदाताको भूमिका महत्त्वपूर्ण हुन्छ। उनीहरूले जोखिममा रहेका व्यक्तिको पहिचान गर्ने, परिवार पुनर्मिलनमा सहयोग गर्ने, आवश्यक सेवामा पहुँच पुर्याउने र थप मनोसामाजिक परामर्श आवश्यक पर्ने व्यक्तिलाई सम्बन्धित सेवासम्म पुर्याउन सक्छन्। तर मानसिक स्वास्थ्यको कुरा गर्दा पीडितलाई मात्र हेरेर पुग्दैन। विपदका समयमा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता तथा स्वयंसेवक पनि लगातारको तनाव, थकान र भावनात्मक दबावमा हुन्छन्। उद्धारकर्तालाई पनि मनोसामाजिक सहयोग चाहिन्छ भन्ने दृष्टिकोण विपद व्यवस्थापनकै हिस्सा बन्नुपर्छ। मनोसामाजिक सहयोग विपदको सुरुवाती केही दिनमा मात्र सीमित हुनु हुँदैन। सडक र पुल निर्माण गर्न सकिन्छ, घर फेरि बनाउन सकिन्छ, भौतिक संरचना पनि पुनस्थापित गर्न सकिन्छ, तर प्रियजन गुमाएको पीडा, विस्थापन र मानसिक आघात निको हुन समय लाग्न सक्छ। त्यसैले स्थानीय तहदेखि सङ्घीय सरकारसम्मका विपद व्यवस्थापन योजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई स्थायी रूपमा समेट्न आवश्यक देखिन्छ। किनकि विपदका बेला भोकाएको मानिसलाई खाना चाहिन्छ, घाइतेलाई उपचार चाहिन्छ, घर गुमाएकालाई

0: आश्रय चाहिन्छ, तर आफन्त गुमाएकालाई शोक व्यक्त गर्ने ठाउँ पनि चाहिन्छ। डराएको बालबालिकालाई सुरक्षित महसुस हुने वातावरण चाहिन्छ र बेपत्ता परिवारजनको खबर पर्खिरहेको परिवारलाई सही सूचना र भावनात्मक साथ चाहिन्छ। त्यसैले राहतको प्रश्न अब तपाईँलाई के चाहिन्छ मा मात्र सीमित हुनु हुँदैन। कहिलेकाहीँ हामीले सोध्नुपर्छ, तपाईँ अहिले कस्तो महसुस गरिरहनु भएको छ? बाढीको पानी बिस्तारै घट्दै जान्छ, सडक र पुल फेरि बन्छन्, घर पनि पुननिर्माण हुन्छन्, तर मानिसका मनमा परेका चोट निको पार्न समय, संवेदना र निरन्तर साथ चाहिन्छ। विपदको समयमा एउटा हातले राहतको सामग्री दिनुपर्छ भने अर्को हातले आशा पनि दिनुपर्छ, किनकि बाढीले घर भत्काउन सक्छ तर संवेदनाले मानिसलाई फेरि उभिन सक्ने बनाउँछ।
1: कार्यक्रममा एउटा खेलकुद सम्बन्धी प्रसङ्ग। 4 वर्ष अघि कप्तानी गर्दा आलोचनाको केन्द्रमा रहेका सन्दीप लामिछाने अहिले फेरि नेपाली क्रिकेटको महत्त्वपूर्ण पात्र बनेका छन्। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोलीमा उनको प्रदर्शनले पुनरागमनलाई प्रमाणित गरिरहँदा जापानमा हुने एसियन गेम्सका लागि भने नेपालले नेतृत्वको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको छ। अनुभवी र युवा खेलाडीको मिश्रणसहित सार्वजनिक गरिएको यो टोलीसँग नेपालले पदकको अपेक्षा राखेको छ, तर एसियाली क्रिकेटको प्रतिस्पर्धामा नेपालका लागि चुनौती पनि उत्तिकै कडा छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
2: नेपाल ओलम्पिक कमिटीले एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय क्रिकेट टोली सार्वजनिक गरेको छ। टोलीमा रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपालले समूह चरणमै अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। कागजमा हेर्दा नेपालको टोली अनुभवी र युवा खेलाडीको राम्रो संयोजन देखिन्छ। सोमपाल र करणको तीव्र बलिङ, ललित राजवंशी र सन्दीप लामिछानेको स्पिन, रोहित, आसिफ र कुशल भुर्तेलको ब्याटिङ तथा दिपेन्द्र र कुशल मल्लको अलराउन्ड क्षमताले नेपाललाई सन्तुलित बनाएको छ। तर एसियन गेम्सको यात्रा नेपालका लागि सहज बने छैन। अफगानिस्तान विश्व क्रिकेटको स्थापित टोली हो। उसका खेलाडी अन्तर्राष्ट्रिय T20 क्रिकेटमा लामो समयदेखि प्रभावशाली छन्। जापानसँग घरेलु मैदानको फाइदा हुनेछ, त्यसैले नेपालका लागि समूह चरणदेखि नै आफ्नो उत्कृष्ट लय देखाउनु पर्ने बाध्यता छ। यही बीच नेपाली क्रिकेटमा सन्दीप लामिछानेको कथा पनि उल्लेखनीय छ। 4 वर्ष अघि कप्तानीका क्रममा आलोचना खेपेका सन्दीप अहिले पुनः राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडी बनेका छन्। एसिसी प्रिमियर कपको उपाधि यात्रामा उनको प्रदर्शनले आलोचनाबाट पुनः विश्वासतर्फको यात्रा देखाएको छ। तर एसियन गेम्समा कप्तानी भने दिपेन्द्र सिंह ऐरीले गर्दैछन्। यो परिवर्तनलाई नेपाली क्रिकेटमा नेतृत्वको विकल्प र जिम्मेवारी बाँडफाँडको रूपमा पनि हेर्न सकिन्छ। एउटा खेलाडीको प्रदर्शनमा मात्र निर्भर नभई टोलीभित्र धेरै नेतृत्वकर्ता तयार हुनु नेपाली क्रिकेटका लागि दीर्घकालीन रूपमा महत्त्वपूर्ण मानिन्छ। अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपालको पछिल्लो अन्तर्राष्ट्रिय लय हो। प्रिमियर कपको उपाधिले नेपाली टोलीको आत्मविश्वास बढाएको छ, तर क्षेत्रीय प्रतियोगितामा उपाधि जित्नु र एसियाली खेलकुदमा अफगानिस्तान जस्तो बलियो टोली विरुद्ध प्रतिस्पर्धा गर्नु फरक चुनौती हो। नेपालले अब ब्याटिङमा सुरुवाती साझेदारी, मध्यक्रमको स्थिरता र डेथ ओभरको बलिङमा विशेष ध्यान दिनुपर्नेछ। साथै दबावपूर्ण खेलमा निर्णय क्षमता र फिल्डिङ पनि पदक यात्राको निर्णायक पक्ष बन्न सक्छ। यस अर्थमा जापानको एसियन गेम्स नेपाली क्रिकेटका लागि अर्को उपाधि जित्ने अवसर मात्र होइन, नेपालले एसियाली स्तरमा आफ्नो वास्तविक प्रतिस्पर्धात्मक क्षमता कहाँ पुगेको छ भन्ने परीक्षण गर्ने मञ्च पनि हो। प्रिमियर कपको सफलताले आत्मविश्वास जगाएको छ। अनुभवी खेलाडी फर्किएका छन्, नयाँ पुस्ताले पनि स्थान बनाइरहेको छ। अब त्यो आत्मविश्वासलाई एसियाली पदकमा रूपान्तरण गर्ने चुनौती दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको नेपाली टोली सामु छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
3: कोशी प्रदेशमा
4: भेडेटार धनकुटा,
3: आइतबारे इलाम,
4: पत्ताले डाँडा सोलुखुम्बु
3: र सिलौटी डाँडा पाँच थर,
4: मधेस प्रदेशमा
3: जितपुर बारा
4: र गौरी डाँडा महोत्तरी,
3: बागमती प्रदेशमा
4: खुमलटार ललितपुर,
3: सिमभन्ज्याङ मकवानपुर
4: र चरीकोट दोलखा,
3: गण्डकी प्रदेशमा
4: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
3: दुर्लुङकोट पर्वत,
4: पोखरा कास्की,
3: जोमसोम मुस्ताङ
4: र बन्दीपुर तनहुँ,
3: लुम्बिनी प्रदेशमा
4: सात दोबाटो रोल्पा,
3: बगनास काली पाल्पा,
4: रेसुङ्गा गुल्मी
3: अनि हेमन्तपुर र चौपट्टा दाङ,
4: कर्णाली प्रदेशमा
3: सिमीकोट हुम्ला,
4: खलङ्गा जुम्ला,
3: मानमा कालीकोट,
4: मुर्माटप मुगु,
3: जुफाल डोल्पा,
4: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
3: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
4: सुदूरपश्चिम प्रदेशमा
3: बुढीतोला कैलाली,
4: खोडपे बैतडी,
3: छापरी दार्चुला,
4: हेमन्तबाडा बझाङ,
3: उडीतोला डोटी
4: र काला जाग्रा पोरखेगढी बाजुरा।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। तीज गीत सुनाउने क्रममा भर्खरै राख्यौँ चन्द्रकला शाह र लीला बती बुढाको स्वरमा तुम्री तीज, चन्द्रकला शाहको रचना र सङ्गीतमा। अब राख्दैछौँ एलिना चौहान र साथीहरूको स्वरमा दीपक शर्माको रचना र सङ्गीतमा।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा विद्यानन्द यादव। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले भोटेकोसी बाढीबाट क्षति भएको सडक सञ्जाल सञ्चालन तथा बाढी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको बेजिङमा सञ्चालन हुने दि 13th बेजिङ स्याङसान फोरममा सहभागी हुन भदौ 28 गते चीन प्रस्थान गर्नुभएको छ। उहाँ जनवादी गणतन्त्र चीनको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो। प्रधान सेनापति उक्त फोरममा सहभागी भई असोज 3 गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। रसुवाको भोटेकोसीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धारमा सक्रिय रहेको छ। सो क्रममा विभिन्न सुरुङमा ब्लास्टिङ गरी प्रवेश मार्ग बनाएर ड्रोनको सहायताबाट तथा आफै प्रवेश गरी फसेका हुन सक्ने व्यक्तिहरूको खोज तथा उद्धार गरिरहेको हो। यसका साथै खोज तथा उद्धारमा थर्मल इन्फ्रारेड ड्रोन मार्फत समेत स्क्यानिङ गरिएको थियो। यसै गरी थर्मल प्रविधिले जमिन मुनिको अवस्था देखाउन नसक्ने भएकाले सुरक्षा फौजले संयुक्त रूपमा पैदल गस्ती समेत सञ्चालन गरी खोज तथा उद्धार गरेको थियो। यसै गरी नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गतको फौजले नुवाकोट तथा रसुवा जिल्लाका विभिन्न स्थानमा बेस स्थापना गरी खोज तथा उद्धार गरिरहेका छन्। यस क्रममा अर्ली वार्निङ सिस्टमका लागि विभिन्न स्थानमा सिग्नल टोली तैनाथ गरिएको छ। बाढी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि समेत नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यसै गरी नेपाली सेनाले हालसम्म प्रभावित क्षेत्रबाट 3,874 स्वदेशी तथा 283 विदेशी गरी 4,157 जनाको हवाई उद्धार गरेको छ। त्यस्तै त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म 3,720 जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विनाशकारी बाढी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङमा खोजी कार्य जारी राखेको छ। यस क्रममा नेपाली सेनाबाट खटिएको उद्धार टोलीले रसुवा स्थित रसुवागढी जलविद्युत आयोजना, लाङटाङ जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना र नुवाकोट स्थित त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङमा परिचालित भई खोज तथा उद्धार गरेको हो। यस क्रममा रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा आयोजनाको प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोलीले पावर हाउस, ट्रान्सफर्मर रूम र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरेको थियो। त्यस्तै लाङटाङ हाइड्रोमा नेपाली सेनाका 25 जनाको टोलीले टनेलभित्र खोजी गरेको छ भने चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेलभित्रको लेदो फालेको छ। त्यसै गरी टनेलभित्र हेभी इक्विपमेन्ट लैजान ब्लास्टिङ गरी बाटो निर्माण गरिरहेको छ भने सड़कको ट्र्याक समेत खोलिएको छ। नेपाली सेनाले नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज निर्माण गरेको छ। उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हो। रसुवाको भोटेकोसी नदीमा गत भदौ 10 गते आएको बाढीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 57.9 मिटर लम्बाई, 5.5 मिटर चौडाइ र 60 टन भार वाहन क्षमता भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 19 गतेबाट जडान कार्य सुरु गरी भदौ 24 गते निर्माण सम्पन्न गरिएको हो। धादिङको गजुरीमा नेपाली सेनासँग स्टक रहेको एक्रो ब्रिज, उक्त स्थानमा जडानको लागि ब्रिजिङ युनिटका प्रमुख सेनानी श्री करूड बहादुर थापाको कमाण्डमा फौज खटिएको थियो। यसका साथै अन्य बाढी प्रभावित स्थानमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माण र सड़क सुचारू गर्न सहयोग, हवाई तथा ड्रोन रेकी र सड़क विभागलाई सहजीकरण गर्ने काम गरिरहेको छ। यसै गरी नेपाली सेनाले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न स्थानमा आवत जावत सहज बनाउन 3 तुइन जडान गरेको छ। नुवाकोटको विदुर नगरपालिका 9 स्थित इन्द्रायणी घाटमा 250 मिटर लम्बाईको तुइन भदौ 14 निर्माण शुरू गरी 16 जडान सम्पन्न गरिएको थियो। त्यस्तै सोही स्थानमा 240 मिटर लम्बाईको तुइन भदौ 20 निर्माण शुरू गरी 23 जडान सम्पन्न गरिएको थियो। त्यस्तै नुवाकोटकै विदुर नगरपालिका 5 स्थित देवीघाटमा 155 मिटर लम्बाईको तुइन भदौ 19 निर्माण शुरू गरी 20 जडान सम्पन्न गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले भदौ 22 सकल दर्जालाई सम्बोधन गर्नुभई बाढीमा दिवंगत हुनुभएका सकल दर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले कर्तव्य पालनाको सिलसिलामा सम्पर्कविहीन हुनुभएका सकल दर्जा, अवकाश प्राप्त सैनिक तथा आश्रित सैनिक परिवारको सदस्यहरू र सो पीड़ाबाट मर्माहत हुनुभएका सैनिक परिवारजनको साथमा नेपाली सेना सदैव रहने बताउनु भएको छ। साथै उहाँले बाढ़ी आए लगत्तै खोज, उद्धार र राहत कार्यमा सकल दर्जाले देखाएको त्याग, उच्च पेशागत दक्षता एवं कार्यकुशलताको लागि धन्यवाद व्यक्त गर्नुभएको छ। सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले रसुवाको टिमुरे स्थित नेपाल चीन सीमा नाका रसुवागढीमा भदौ 20 राष्ट्रिय झण्डा पुनस्थापना गरी सलामी अर्पण गरेको छ। भदौ 10 आएको विनाशकारी बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचनाहरू बगाए पश्चात टोलीले राष्ट्रिय झण्डा पुनस्थापना गरेको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेव टार सुरुङ मार्गको भदौ 18 ब्रेक थ्रू गरिएको छ। प्याकेज नम्बर 1 रहेको मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेव टार सुरुङको जोडी सुरुङ मध्ये 3,486 मिटर लम्बाई रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङको ब्रेक थ्रू गरिएको हो। ब्रेक थ्रू भएको उक्त सुरुङ नेपालको सड़कहरूमा निर्माण सम्पन्न भएका सुरुङहरूमध्ये सबैभन्दा लामो सुरुङ हो। काठमाडौँ उपत्यकालाई तराई मधेससँग करिब 2 समयमा जोड्ने गरी द्रुत मार्ग निर्माण भइरहेको छ। 70.977 किलोमिटर लामो उक्त द्रुत मार्गमा 7 स्थानमा गरी 11.210 किलोमिटर लम्बाईको ट्विन ट्युब सुरुङहरू रहेका छन्। उक्त सुरुङहरूमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रू भइसकेको छ भने अन्य 4 स्थानमा निर्माणाधीन अवस्थामा रहेको छ। पाल्पाको तानसेनमा भदौ 20 ऐतिहासिक श्री 7 रड उजिरेश्वरी भगवती जात्रा एवं 207 खट जात्रा मनाइएको छ। जितगढी किल्लामा विक्रम सम्बत 1871 र 72 भएको लडाईँमा कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज फौजलाई पराजित गरेको खुसियालीमा विक्रम सम्बत 1877 निरन्तर रूपमा प्रत्येक वर्ष श्रीकृष्ण नवमीको दिन यो जात्रा मनाउन थालिएको हो। विशेष पूजा गरी जात्रा शुभारम्भ गर्ने परम्परा अनुसार भदौ 19 नेपाली सेनाको दि फेमस महेन्द्र दलगढका गणपति प्रमुख सेनानी श्री शान्त कुमार थापाले भगवतीको कालरात्रि पूजा गर्नुभएको थियो। त्यस्तै भगवती मन्दिरमा कर्णेली पूजा गरी रथयात्राको विधिवत शुभारम्भ गरिएको थियो। रथमा श्री 7 रड उजिरेश्वरी भगवती देवीको मूर्ति र कर्णेल उजिर सिंह थापाको खड्ग राखी 3 मन्दिर परिक्रमा गराई नेपाली सेनाले बढाई दिने प्रचलन रहेको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।

0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले भोटेकोसी बाढीबाट क्षति भएको सडक सञ्जाल सञ्चालन तथा बाढी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री।
1: श्रोता, विपदपछिको पहिलो प्राथमिकता भनेकै प्रभावित नागरिकको उद्धार र जीवन रक्षा हो। त्यसपछि घाइतेको उपचार, स्वास्थ्य सुरक्षासँगै सडक सञ्चालन र क्षतिग्रस्त पुल तथा संरचनाको पुनर्स्थापना आवश्यक हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा भौतिक संरचना पुनर्स्थापनालाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको छ। विपदको प्रत्यक्ष प्रभावमा परेका नागरिकलाई सुरक्षित राख्नुका साथै बाढीपछि उत्पन्न हुन सक्ने रोग, संक्रमण र मानसिक तनावबाट जोगाउनु पनि उत्तिकै आवश्यक हुन्छ। यही आवश्यकता अनुरूप नेपाली सेना बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरण लगायत विभिन्न भूमिकामा रही कार्य गरिरहेको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गर्दै आएको स्वास्थ्य सेवा र बाढीबाट अवरुद्ध सडक मार्गहरू खुलाउन गरिएको प्रयास बारे चर्चा गर्नेछौ। विषय प्रवेश गरौ बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गरिरहेको स्वास्थ्य सेवाबाट।
2: भदौ 10 गते भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षति अकल्पनीय रहेको छ। जसरी यो बाढीले पुर्याएको क्षतिको आयतन ठूलो छ, उसै गरी विपद प्रतिकार समेत कठिन र जोखिमपूर्ण छ। यसबीच नेपाल सरकार, सुरक्षा निकायहरू लगायत सरकारवाला सबै पक्षको एकीकृत प्रयास र साझा संकल्प विपद प्रतिकारको सबैभन्दा ठूलो शक्ति बन्न पुग्यो अनि यस विपद प्रतिकारमा अग्रणी भूमिकामा रह्यो नेपाली सेना। भोटेकोसी बाढीपछिको विपद प्रतिकारमा नेपाली सेनाको सक्रियताले जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने भनाइलाई सार्थक पारेको छ। विपद आउनासाथ खोज, उद्धार, उपचार, राहत वितरण र सडक सञ्जालको पुनर्स्थापना जस्ता सबै कार्यमा नेपाली सेना नागरिकको सारथी बन्न पुग्यो। यस क्रममा आपतकालीन स्वास्थ्य सेवा, घाइतेहरूको उपचार, प्रभावितहरूलाई मनोपरामर्श तथा प्रभावित क्षेत्रमा हुन सक्ने महामारी नियन्त्रण लगायतका स्वास्थ्य सेवामा नेपाली सेनाको भूमिका अर्को उपलब्धि बनेको छ, जसमा त्रिशुली र धुन्चेमा स्थापना भएका आपतकालीन उपचार केन्द्र मार्फत नेपाली सेनाले झण्डै 4,000 जनाको स्वास्थ्य उपचार गरिसकेको छ। यससँगै विपद प्रभावित क्षेत्रमा फैलन सक्ने सम्भावित महामारीलाई लक्षित गरी इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा कार्य गरिएको जनस्वास्थ्यविद प्राविधिक प्रमुख सेनानी श्री सरिता दुवालको भनाइ छ।
3: क्याम्पभित्र पनि हामीले महामारी फैलाउन त भएन, त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रै क्याम्पभित्रको अवस्था, सरसफाइको अवस्था, त्यसै गरेर पानीको अवस्थाहरूलाई विशेष गरी यो वासमा चाहिँ फोकस भएर चाहिँ हामीले आएदेखि नै हामीले यो वाटर डिसइन्फेक्सन गर्ने, त्यसै गरेर चाहिँ हामीले क्याम्प डिसइन्फेक्सन गर्ने कार्यहरू पनि हामी गरिरहेका छौँ। त्यसै गरेर चाहिँ यहाँको भान्साहरूको निरीक्षण गरेर चाहिँ त्यसलाई चाहिँ स्ट्यान्डर्ड भान्साहरूलाई निरीक्षण गरेर त्यहाँ पनि सरसफाइदेखि लिएर त्यहाँको फुड हाइजिन, फुड सेफ्टी सम्बन्धी चाहिँ अवेरनेस गराएर चाहिँ उहाँहरूलाई चाहिँ त्यही अनुसारको चाहिँ कार्य गर्नलाई चाहिँ हामीले भनेका छौँ। त्यसै गरेर हामीले यो एकदमै महत्त्वपूर्ण यो हेली डिसइन्फेक्सनको जुन कार्य छ, सब व्यवस्थापन जुन कार्य छ, त्यसलाई चाहिँ हामीले त्यसबाट हुन सक्ने महामारी भनेर जस्तो कुराहरू चाहिँ लाई चाहिँ हामीले एड्रेस गर्नको लागि चाहिँ हामीले चाहिँ हेली डिसइन्फेक्सन सब ल्याइसकेपछि चाहिँ त्यसलाई चाहिँ हेली डिसइन्फेक्सन गर्ने र साथसाथै चाहिँ जहाँ डेड बडीहरू राखिएको छ हाम्रो स्पेसली क्याम्पभित्रको, त्यो क्याम्पभित्र चाहिँ हाम्रो डिसइन्फेक्सन कार्यहरूलाई पनि हामीले एकदमै जोड दिएर चाहिँ त्यो कार्यहरू पनि हामीले गरेका छौँ।
2: विपदले ल्याउने संकट फरक फरक हुन सक्छन्। यो स्वास्थ्यको क्षेत्रमा पनि लागू हुन्छ। त्यसैले भोटेकोसी बाढीले प्रभावित क्षेत्रमा निम्त्याउन सक्ने स्वास्थ्यका विभिन्न संकटहरूलाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। वीरेन्द्र अस्पतालबाट विशेषज्ञ सहितको जनशक्ति, उपकरण तथा औषधि सहितको स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाले उपचार र परामर्श सेवा दिने विशेषज्ञदेखि आवश्यकता अनुसार सरसफाईसम्मका कार्य गर्न सक्ने जनशक्ति खटाई सेवा दिइरहेका छन्। यस्तै सेवा हो सम्भावित महामारी नियन्त्रणका लागि निर्मलीकरण अर्थात् डिसइन्फेक्ट सम्बन्धी कार्य। सफाई कर्मी सागर सुनाम दर्जी,
4: यो बाढी पीडितले गर्दाखेरि जति पनि डेड बडीहरू यताउता भएको कारणले गर्दाखेरि औषधि छर्किने काम गरिरहेका छन्। कुनै किटाणुहरू किराहरूले चाहिँ अरूको शरीर अथवा कुनै खानेकुराहरूमा गएर चाहिँ नपरोस् भन्ने तरिकाले चाहिँ औषधि छर्किनु परेको। सबभन्दा पहिले हेलिकप्टरमा जान्छौँ। हेलिकप्टरमा छर्केर हामीले 5-10 मिनटको लागि चाहिँ हामीले त्यो किटाणु मर्नको लागि चाहिँ बन्द गर्छौँ। अनि त्यसपछि अनि त्यो डेड बडी ल्याएको बाटोलाई चाहिँ औषधि हाल्दै ल्याएर अनि डेड बडी भएको ठाउँसम्म आइपुग्छौँ। अनि त्यहाँबाट डेड बडी उठाइसकेपछि अनि डेड बडी भएको ठाउँमा फेरि अनि पछि औषधि छर्छौँ।
2: विपद प्रभावित क्षेत्रको आवश्यकता अनुसार नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गर्ने गरी जनशक्ति, उपकरण र औषधि उपलब्ध गराएको हो। त्यसो त विपदले भौतिक क्षति मात्र गराउँदैन, मानिसको शरीरसँगै मनस्थितिलाई पनि विक्षिप्त बनाउँछ। बाढीको त्रास, घर सम्पत्तिको क्षति र आफन्त गुमाउनुको पीडाले प्रभावित नागरिकलाई विक्षिप्त पारिरहेको छ। विपदले निम्त्याएको यो समस्यालाई समेत सम्बोधन गर्ने गरी नेपाली सेनाले तनाव व्यवस्थापनको लागि प्रभावित क्षेत्रका नागरिकहरू र उद्धारमा खटिएका सैनिक टोलीलाई समेत मनोपरामर्श सेवा प्रदान गरिरहेको छ। यस्तो परामर्श बाढी प्रभावित नागरिक र सो क्षेत्रमा खटिएका सैनिकहरूलाई समेत आवश्यक पर्ने भएकोले सेनाले प्रभावित क्षेत्रमा मनोपरामर्शलाई समेत अपरिहार्य ठानेको हो। वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल,
5: जो आघातमा परे, जसले देखे त्यो आफ्नै आँखाले, ती बाहेक जसले चाहिँ उद्धारमा खटिने टोलीहरू, जुन चाहिँ अब विशेष गरी सेक्युरिटी फोर्सेसको टोलीहरूलाई पनि जुन यो विभत्स दृश्यहरू देखिन्छ होइन, त्यसले चाहिँ मनमा अवश्य पनि गाह्रो बनाउँछ। वाट नेक्स्ट भन्ने, के हुन्छ त अब पछि भन्ने एउटा कौतूहल चाहिँ हुन सक्छ। त्यो त्यसको लागि नै हो यो डिस्ट्रेस आइडेन्टिफिकेसन, जस्तै कसैको मुटु डुक डुक डुक अहिले फेरि आउँछ कि जस्तो लाग्ने, अथवा गडाङ गुडुङ अलिकति हुने बित्तिकै धेरै तर्सिने, झस्किने, राति निन्द्रामा गडबड हुने, यस्ता यस्ता लक्षण चाहिँ यो उद्धारमा गएको टोलीमा पनि हुन्छ कि। र त्यसलाई पनि हामीले चाहिँ पहिला चाहिँ थाहा पाउनु पर्यो कि, जस्तै यस्तो यस्तो लक्षण चाहिँ मलाई अहिले आउनु स्वाभाविक हो र केही समयपछि यिनीहरू कम हुँदै जानुपर्छ, बिस्तारै बिस्तारै हट्दै जानुपर्छ भन्ने कुराहरू जानकारी गराउनु नै प्रथम स्टेप हो त्यसको लागि। यति समयसम्म हुन सक्छ भन्ने कुराहरू जानकारी भयो भने अन्यलता नहुन सक्छ पछि। यो ठुलो विपदमा परेको व्यक्ति तथा उद्धारमा खटिएको व्यक्तिहरूलाई पनि केही गरी समयमा मनोवैज्ञानिक रूपमा हामीले चाहिँ एड्रेस गर्न सकेनौँ भने पछि गएर लामो समयमा विभिन्न एङ्जाइटी, डिप्रेसन तथा पिटिएसडी जस्ता समस्याहरू देख्न सकिन्छ। त्यही कुरा नहोस् भन्ने हिसाबमा चाहिँ हामीले अहिले यो मनोवैज्ञानिक परामर्श र यो विभिन्न थेरापीहरू अहिले हामीले आएर चाहिँ त्रिशुलीमा गरिरहेका छौँ।
2: यसैबीच बाढीबाट प्रभावितहरूमा डर, त्रास, निन्द्रामा समस्या, बेचैनी, अत्याधिक चिन्ता, निराशा र घटना बारम्बार सम्झने लगायतका समस्या देखा पर्न सक्छ। बाढीले परिवार, घर, सम्पत्ति र थाथलो गुमाएका नागरिक गहिरो मानसिक आघातमा पर्न सक्ने विषयलाई आकलन गर्दै नेपाली सेनाले प्रभावित क्षेत्रमा समयमै मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवालाई समेत प्राथमिकता दिएको हो। बाढी गएदेखि हालसम्मको अवधिमा प्रभावितहरूलाई के कस्तो मनोपरामर्श सेवा प्रदान गरिएको छ त, यसबारेमा जानकारी गराउनु हुँदै पुनः वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल,
5: छाउनी अस्पतालबाट हामी 15 गते त्रिशुली ब्रेकथ्रू ट्रेनिङ सेन्टरमा आइसकेपछि तत्कालै आफूले गर्न सक्ने कामहरू के हेर्यौँ र यो मनोपरामर्शको लागि चाहिँ हामीले सुरुमा मैलुङ पोस्ट, काठको बेसी पोस्टमा जोगिएर निक्लिनु भएको सर्भाइभरहरूलाई चाहिँ फोकस गरेर धुन्चेमा गएर सुरुमा डिस्ट्रेस आइडेन्टिफिकेसन गर्नको लागि उहाँहरूलाई टेक्निकहरू सिकायौँ र त्यसपछि त्यसलाई रिल्याक्सेसन टेक्निकहरू के प्रयोग गरेर त्यसलाई सहज बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ जानकारी गरायौँ। मेडिकल टिमलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गरायौँ र 319 जना सैनिकहरूलाई चाहिँ एक ठाउँमा राखेर उनीहरूलाई पनि स्ट्रेस आइडेन्टिफिकेसन सिक हेल्प कहिले चाहिँ परामर्श लिने भन्ने कुरामा र साइकोलोजिकल फर्स्ट एड किनभने उनीहरू पनि त्यही स्थानमा खटिराखेको र सपेटाबाट परेर आएको व्यक्तिहरूसँग समन्वय हुने कारणले उनीहरूलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गराएर कसरी गर्ने के गर्ने भन्ने कुरा जानकारी गरायौँ। त्यसपछि त्रिशुलीमै रहेको शेरगढमा पनि देवीघाटमा पर्नुभएको सर्भाइभ गर्नुभएको व्यक्तिहरूलाई चाहिँ विशेष गरी फोकस गरेर हामीले अहिलेको अवस्थामा चाहिँ डिस्ट्रेस आइडेन्टिफिकेसन र त्यसलाई कसरी निमन गर्ने भन्ने कुराहरूमा फोकस भएर हामीले जानकारी दियौँ। समग्रमा भन्दाखेरि कामहरू चाहिँ यिनीहरू नै थिए।
2: नेपाली सेनाले स्वास्थ्य उपचार मनोपरामर्शसँगै प्रभावित नागरिकले स्वच्छ र गुणस्तरीय खाद्यान्न उपभोग गर्न सकुन् भन्नेतर्फ समेत ध्यान दिएको छ। यस क्रममा विभिन्न स्रोतबाट संकलित राहत सामग्रीको गुणस्तर जाँच गरे पश्चात मात्र सेनाले प्रभावित क्षेत्रमा वितरणका लागि पठाउने गरी पोषणविदहरूलाई खटाएको छ। यससँगै नेपाली सेनाले प्रभावित क्षेत्रमा व्यवस्था गरेको बासस्थानमा स्वास्थ्य शिविर सञ्चालन र खाद्य गुणस्तर जाँच गर्दै आएको छ। वीरेन्द्र अस्पतालका पोषणविद प्राविधिक सहसेनानी श्री एन्जेस पौडेल,
6: हामीले होल्डिङ सेन्टरमा आएको नेपालीको चाहिँ हामीले चाहिँ अब फुड नै हेरेर हामीले फिजिकली हेर्ने हो। यसमा चाहिँ कुनै केमिकल एनालाइसिसहरू प्रिपेयर होइन। हामीले चाहिँ यसमा फरेन एडहरू चाहिँ जस्तो प्याकेजिङहरू हुन्छ त्यसको अब नियर एक्सपायरी छ कि कन्ज्युम गर्न कति अवधि छ खपत अवधिहरू चाहिँ हामीले त्यसरी त्यसलाई स्क्रिनिङ गर्नु। अरू त हाम्रो सबै होल्डिङ सेन्टरमा गएको ठाउँमा त्यहाँको अब बच्चाहरूको चाहिँ पोषण उसको हाइट वेट कति छ भनेर चाहिँ त्यो आमाहरूसँगै सोधेर बच्चाको उमेर अनुसारको तौल छ कि छैन पोषण स्थिति बिहान बेलुका मात्र खाना छ कि अरू एक्स्ट्रा केही फिडिङहरू पनि खाइरहेको छ कि भन्ने कुरो पनि उसैसँग सोधेर दिनभरिको बच्चाहरूलाई रिक्वायर हुने पोषणको मात्राको चाहिँ पुगेको छ कि छैन भनेर त्यो घर पनि हामीले क्वेसन सोधेर चाहिँ त्यहाँ आमाहरूसँगै हामीले त्यो बच्चाहरूको चाहिँ हेर्ने गरेका थियौँ। होल्डिङ सेन्टरमा अरू मेडिकल सेवाहरू हामीले अब रोग विशेष विशेषज्ञहरू जस्तै मेडिसिन विभागकोबाट पनि गइसकेको थियो त्यस्तै स्किनको पनि स्पेसलिस्टहरू पनि गइसकेको थियो त्यो अब त्यसमा अरू सँगसँगै मेडिकल रिलेटेडहरू हामीले कन्सल्टेन्टहरू भएको कारणले गर्दाखेरि चाहिँ लगभग हामीले मेडिसिन रिलेटेड अनि छाला रोग सम्बन्धी रिलेटेड डाइट रिलेटेड चाहिँ हामीले त्यो होल्डिङ सेन्टरमा गएर परामर्श तथा सेवाहरू सबै गराएको छ।
1: श्रोता, यसअघि हामीले भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा खटिएको सैनिक स्वास्थ्य कर्मीको टोलीले दिइरहेको सेवाहरूबारे चर्चा गर्यौं। अब कार्यक्रमको दोस्रो खण्डमा भोटेकोसी बाढीबाट अवरुद्ध सड़क सञ्जाल सुचारू गर्न र प्रभावित क्षेत्रहरूमा पहुँच विस्तार गर्न गरिएको प्रयासबारे चर्चा गर्नेछौ।
7: भदौ 10 गते आएको भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्गहरू, ती मार्गहरूमा रहेका दर्जनौं पक्की पुल, बेलीब्रिज तथा झोलुङ्गे पुलहरू समेत ध्वस्त बनायो। बाढीले सड़क र पुल बगाउँदा आवागमन ठप्प भयो भने नागरिकको दैनिक जीवन नै सकसपूर्ण बन्यो। यस्तो अवस्थामा बाढीले टुटाएको पुल जोड्नु भनेको केवल 2 किनार जोड्नु मात्र नभई रोकिएको जीवनलाई गतिशील बनाउनु पनि थियो। यही आवश्यकता महसुस गर्दै नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनस्थापना र वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिइरहेको छ। यसै क्रममा नुवाकोट र रसुवाको लाइफलाइनको रूपमा रहेको गल्छी त्रिशुली खण्डको देवीघाटको तादी नदीमा एक्रोब्रिज जडान गरिएको छ। श्रोता, नेपाली सेनाको

0: सबैको सहयोगका प्रयास, सबैको टिम एफोर्ट, सबैजनाको सहयोग समन्वयबाट यो सम्पन्न भएको छ। वास्तवमा भन्ने हो भने यो 72 घन्टाको रनिङ टाइमको हो, जम्मा काम चाहिँ 72 घन्टा भएको हो। दिन 5 भए पनि रनिङ टाइमको काम गराइ चाहिँ 72 घन्टाभित्रमा यो सम्पन्न भएको हो र यसले चाहिँ आज सडक सञ्जालको पुनस्थापित गरेर हामीले सुचारु बनाएका छौँ र यसबाट केही सहयोग मिल्नेछ र यसमा सबैको सहयोगबाट यो भएको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। टेक्निकल विषय सम्बन्धी जो यहाँ काम गरिरहनु भएको छ प्रमुख सेनानी हाम्रो करुण बहादुर थापाको नेतृत्वमा चाहिँ यो काम सम्पन्न भएको म जानकारी गराउँछु।
1: बाढीले सडक र पुल बगाउँदा आवागमन मात्र रोकिएको थिएन, एक गाउँ र अर्को ठाउँ बीच सम्बन्ध समेत टुटेको थियो। विपदमा सहयोगी हातहरू समेत प्रभावित क्षेत्रहरूमा पुग्न सकेका थिएनन्। यस्तो अवस्थामा एक्रो ब्रिज जडान भएपछि खुसी सार्दै स्थानीयहरू,
2: मेरो नाम चाहिँ माधव कुमार गजुरेल हो, म चाहिँ यहीँको स्थायी बासिन्दा, यो पुल बनिरहेको सँगैको मेरो घर हो, घर पुरियो अनि पसलहरू थियो, मेरो कपडा पसलहरू सबै पुरियो, हामी यो ज्यान मात्र यही कपडा लगाएर मोबाइलबाट बोकेर कुदे हो। यहाँ हामी हिँडेको 4 मिनटमा चाहिँ हामीलाई बाढीले यो सबै बगाएको देख्नु पाइयो र जब जब चाहिँ यो सङ्कटहरू आउँछ सेनाले उद्धार गरेको छ। यो पुल बनेपछि त लगभग अब यो के भन्छ हामी सिधै इन्डियासित कनेक्ट हुन्छौँ, अहिले त त्यो दुरी नै टुट्या छ नि त, यहाँबाट हामी गल्छी पुग्छौँ, गल्छी पुगेपछि त हामी अब एकैचोटि इन्डियासम्म पुग्न सक्यौँ। अब यतापट्टि पनि अब रसुवा जिल्लासम्म कनेक्ट हुनु सजिलो छ र धादिङका पनि धेरै ठाउँहरू यसमा कनेक्ट हुन्छन्। अब काठमाडौँकै पनि अलिअलि यताको बेल्ट सिन्धुपाल्चोको बेल्टहरू पनि यसमा कनेक्ट हुन्छ, यो बन्नु अत्यन्तै राम्रो कुरा हो। यो पुल बनेपछि यहाँभन्दा अरू अरू बेली ब्रिजलाई पनि सामानहरू ल्याउनु सजिलो हुन्छ, यो उपयुक्त कुरा नै छ।
3: मेरो नाम दुर्गा देवी दाल हो, विदुर नगरपालिका 5 मेरो पसल थियो, पसल गोदाम साथसाथै गाडी सबै बगायो मेरो 14 परिवार, बेद्रावती खोलाले 1 सेकेन्डले बाँच्नु भयो। हामी देवी हेडको कच्ची पुलबाट जाँदाखेरि हामीलाई बगाउँछ भनेर पक्की पुलमा तर्न लाग्दाखेरि पारिपट्टि खोला उफ्रेको देखेर यता फर्केर पिपलटार भाग्न भ्याएर हामी पनि सेकेन्डले बाँचेर यता आयौँ। बिहान उठेर चिया खाएर 2 घन्टाको बाटो हिँडेर माथि हल्चे खोला भन्ने ठाउँमा गएर त्यहाँबाट पुल तलेर पिपलटार दाना फ्याक्ट्रीभन्दा माथिबाट निक्लेर अनि हिँडेर आएको हामी। यो हामीलाई खुसी लागिरहेको छ, 5-10 मिनटको बाटो आउनलाई हामी 2 घन्टा हिँड्नु परेको छ। यो पुल बनेको धेरै खुसी लागेको छ, हामी यहीँबाट ओहोरदोहोर गर्न पाउँछौँ, धेरै धेरै धन्यवाद भन्छु।
4: म सीताराम रिमाल, विद्युत 5 देवीघाट। तत्कालीन परिस्थिति यो चाहिने पनि हो, खाद्यान्न अभाव, विभिन्न सरसामान अभाव हुने समयमा यो बनेर सुचारू भइदियो भने राम्रै हो। अब यो नेपाली सेना सुरक्षा निकायहरूको डिजास्टर पछाडिको गतिविधि राम्रो छ।
5: मधुसूदन काफ्ले, खुसी होइन महाखुसी भन्नु, खुसी त त्यो त साधारण भयो, भनिसकेपछि त हजुर आदान प्रदान भयो, लत्ता कपडा राशन इत्यादिको लागि चाहिँ सहयोग पुग्यो नि त, अति खुसी लाग्यो।
1: नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजले स्थानीय बासिन्दाहरूलाई मात्रै सहज बनाएको छैन, यसले विपद प्रभावित जिल्लाहरूलाई एक आपसमा जोड्दै प्रभावित क्षेत्रमा राहत लगायतको अत्यावश्यक सामग्री ढुवानीलाई समेत सहज बनाएको छ, जसबाट राहत र पुनर्स्थापनालाई थप गति प्रदान गर्नेछ। एक्रो ब्रिज जडानसँगै यातायात सुचारु भएपछि प्रभावित क्षेत्रमा के कस्तो सहजता ल्याउँछ त? विदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठ,
6: एकदमै ठुलो चाहिँ हाम्रो सहयोग आदान प्रदान भएको छ, समन्वयकारी भूमिका भएको छ। अहिलेको यो जुन बाढी पहिरो छ यो एकदम ठुलो महाविपत्ति छ, यो वज्रपात महाप्रलय भएको अवस्थामा जुन खालको नेपाली सेनाले भूमिका निर्वाह गरेको छ यो एकदमै सराहनीय छ। विदुर नगरपालिकाको तर्फबाट पनि म उहाँहरूलाई धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। अहिले अमेरिकन पद्धतिको एग्रो ब्रिज चाहिँ 5 दिनमा काम सम्पन्न भएको छ। यो चाहिँ ब्रिजले चाहिँ हाम्रो जीवनलाई अलिकति सहज बनाएको छ, यसले चाहिँ पृथ्वी राजमार्ग सँगको कनेक्टिभिटी जोडेको छ। विदुर नगरपालिकाको स्थानीयवासी कनेक्टिभिटी रसुवादेखि सबैको यो कनेक्टिभिटीलाई यसले चाहिँ जोडेर जुन खालको सहयोग प्राप्त भएको छ नेपाली सेनासँग, अभियसली हामी हरेक दिन जोडेर काम गरिरहेको अवस्था छ।
1: नागरिकको हरेक दुःखमा साथ दिइरहेको नेपाली सेनाले बाढीले सम्बन्ध विच्छेद गराएका बस्तीहरूलाई एक आपसमा जोड्ने कार्यमा अग्रणी भूमिका खेल्दै आइरहेको छ। यस क्रममा बाढीको केही दिनमा नै अस्थायी विकल्पका रूपमा नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा 1 र विदुर नगरपालिका 9 इन्द्रायणी घाटमा 2 ट्विन जडान गरेको थियो। सेनाको यस्तो सक्रियता र पहल कदमीको सर्वसाधारणले प्रशंसा गरेका छन्। स्थानीय फुलबहादुर खाती,
7: नेपाली सेनाले ट्विन बनाएको नै एकदम खुसी लागिरहेको छ, हामी जनताकै लागि हो, जनताको लागि लडिरहनु भएको छ है, त्यही नै खुसी लागेको छ। ट्विन बनेपछि मलाई चाहिँ कस्तो लागेको छ भने सहिले जस्तो लागेको छ, हामीहरूलाई अब पार पार गर्न पहिला धेरै सङ्घर्ष परेको थियो, अब पारीको मान्छे वारी आउन, वारीको मान्छे पाइजान धेरै सङ्घर्ष थियो, अब नेपाली सेनाहरूले चाहिँ बनाइदिनुभयो, हामी धेरै खुसी पनि लागेको छ, राम्रै नेपाली सेना काम धेरै खुसी नै लागिरहेको छ, लडी पनि रहेको छ जनताको लागि, सङ्गठन पनि गर्नुभएको छ, तपाईँहरूले दिनरात नभनिकन गरिरहनु भएको छ।

0: नेपाली सेनाका सकल दर्जाले आफ्नो परिवार र व्यक्तिगत सुविधाभन्दा कर्तव्यलाई प्राथमिकता दिँदै विपद प्रभावितको जीवन रक्षामा आफूलाई समर्पित गर्दै पुनः एकपटक जनभरोसा र जनविश्वासलाई चुल्याएको छ। सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँगको सहकार्य र समन्वय तथा साझा प्रयासले भोटेकोसी बाढीपछिको विपद प्रतिकार्यलाई प्रभावकारी बनाएको हो। त्यसैले यो विपद प्रतिकार्यमा सबै सरकारवाला पक्षहरूको योगदान स्मरणीय छ, प्रशंसनीय छ। अबको पुनर्निर्माण र पुनर्स्थापना कार्यमा समेत सबैसँग हातीमालो गर्न नेपाली सेना प्रतिबद्ध छ।
1: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष पजगाईसँगै म प्राविधिक हुद्दा विद्यानन्द यादव पनि बिदा हुन्छु। नमस्ते।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ शास्त्रीय सङ्गीत। शास्त्रीय सङ्गीत अन्तर्गत आज हामी सुनाउँदैछौँ सितार वादन। कलाकार हुनुहुन्छ सुभद्रा देवी। तबलामा हर्ष डङ्गोल हुनुहुन्छ भने तानपुरामा कान्छाराम राजकर्णिकार हुनुहुन्छ। राग रहेको छ शिव रञ्जनी।

0: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौँ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाउ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि हाम्रो बोली कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबेला रातिको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य सुरु। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इन्डोनेसियामा डुङ्गा डुब्दा 6 मृत्यु, 107 उद्धार, अझै 130 बेपत्ता। समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा अवरुद्ध सडक आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको नौबिसे मोगलिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भए पनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 सडक भाँसिएको थियो। राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्गको यो सडक हुँदै दैनिक 14,000 बढी सवारी साधन आवत जावत गर्ने गर्दछन्। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फन्ड जिसिएसबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ। इसिमोड र युएनडिपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा 4 अति उच्च जोखिमयुक्त हिमताल रहेका छन्। हरितालिका तीज अन्तर्गत आज घर घरमा महिलाहरू दर खाने तयारीमा छन्। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले मिठा मिठा खानेकुरा दरका रूपमा खाई भोलि तीजको व्रत बस्ने चलन छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई देश विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको हो। थारू समुदायको महत्त्वपूर्ण पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोडिएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
1: अटवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दङ्गी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम डगौरा,
2: यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
1: अटवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानुअघि विवाहित छोरीचेली तथा दिदीबहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरीचेली तथा दिदीबहिनीलाई दिने परम्परा छ।
3: बहिनीहरूको दिदीहरूको लागि छुट्याइसकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजापाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
1: वर्षभरि माइती आउन नपाएका विवाहित छोरीचेली तथा दिदीबहिनी समेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदीबहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
4: राणा समुदायहरूले आज व्रत बसेका छन्। उसलाई दिन आइतबार भन्छन्। साँझ व्रत खोलेर रोटी र सिमी खान्छन्।
1: यसरी अटवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
0: अब बाँकी समाचार। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्ने क्याम्पस स्थापना गर्न लागिएको बताउनु भएको हो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गरेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। रुकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुँमा आज भएको सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 6 को देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रुघाका सुन्दर खड्का मगर र सानी भेरी 6 की अन्दाजी 16 वर्षीय प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानोभेरी 9 सिमली हुँदै खलङ्गातर्फ जाँदै गरेको जीप सडकबाट 50 मिटर तल खसेको र दुर्घटना भएको थियो। यसै गरी सुर्खेतमा मोटरसाइकलको ठक्करबाट 1 जनाको मृत्यु भएको छ भने ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बरीपाटीका 55 वर्षीय आशा बुढाको उपचारका क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलभर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 का सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 कमलाबारीमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको जाभा र बोर्नियो टापु बीच एउटा डुङ्गा डुब्दा कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 130 जना बेपत्ता भएका इन्डोनेसियाका उद्धारकर्ताहरूले बताएका छन्। भाइग्रो ट्रान्सपोर्ट 8 नामक डुङ्गामा 243 यात्रु र 30 चालक दलका सदस्य सवार थिए। यो जहाज पूर्व जाभाको सुराबायाबाट प्रस्थान गरेपछि आज बिहान आफ्नो कम्पनीसँग सम्पर्कविहीन भएको थियो। इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय बासानार्सले 6 जनाको मृत्यु र 130 जना बेपत्ता रहेको जनाएको छ भने 107 जनाको उद्धार गरिएको बताएको छ। अब आर्थिक समाचार सुमिता लामाबाट।
4: मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रुपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र तातोपानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रुपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरोला नाका गत वर्ष तातोपानी र रसुवागढी नाका बाढी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 रुपियाँको राजस्व संकलन गरेको थियो। बाँकी जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2,800 बढी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2,861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी जानकारी दिनुभयो।
3: अब खेल समाचार। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसिसी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स युएई सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र टी20 आई क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र टी20 आईमा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाडी समेत बनेका छन्। सन्दीपले एसिसी प्रिमियर कप 2026 6 खेलमा 2.98 शानदार इकोनोमी रेटमा सबैभन्दा बढी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरत बहादुर अयरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
0: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ भने मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सञ्चालन हुन केही दिन लाग्ने, सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य सुरु, नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष, भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित र इन्डोनेसियामा डुङ्गा डुब्दा 6 मृत्यु, 107 उद्धार, अझै 130 बेपत्ता। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रममा यहाँहरूले हरेक आइतबार रातको 9 बजेको समाचार पछि यसै समयमा सुन्दै आउनु भएको छ। अधिकारको खोजी र आवाज विहीनको आवाज बन्ने हाम्रो प्रयास कार्यक्रम हाम्रो बोलीमा फेरि पनि सबैलाई स्वागत छ। हामीले देख्ने र सुन्ने यो संसार कति रङ्गीन छ, तर श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूका लागि यो संसार मौन र अन्धकार हुन सक्छ। आजको हाम्रो कार्यक्रम उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्थामाथि केन्द्रित छ। राज्यको नीति र हाम्रो समाजको दृष्टिकोण उहाँहरू प्रति कति उदार छ, आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। आजको यस विशेष संवादका लागि हामीसँग हुनुहुन्छ बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष, डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कका लिडर एवं अपाङ्गता राष्ट्रिय निर्देशन समितिका प्रथम उपाध्यक्ष लाक्पा नुरु शेर्पाज्यू, जसले आफै संघर्ष गरेर स्पर्शको भाषाबाट यो समाजलाई आफ्नो परिचय दिनु भएको छ। लाक्पा नुरु शेर्पाज्यू, हाम्रो बोलीमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर, तपाईँलाई
0: आरामै हुनुहुन्छ?
1: आरामै छ भन्नु पर्यो।
0: हाम्रो समाजमा श्रवण दृष्टिविहीन व्यक्तिहरूको अवस्था अन्य अपाङ्गता भन्दा फरक र जटिल छ, यसलाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ?
1: अब यो श्रवण दृष्टिविहीन अपाङ्गता भनेको चाहिँ एउटै व्यक्तिमा सुनाइ र हेर्नेमा चाहिँ उहाँहरूको चाहिँ समस्या आइसकेपछि यस्तो खालको व्यक्तिहरू श्रवण दृष्टिविहीन अपाङ्गता हुन्छन्। अब हामीले हेर्दाखेरि चाहिँ हाम्रो समाजमा अपाङ्गता भएको व्यक्ति एकदमै पछाडि परेको छन् समाजमा। अपाङ्गताको भित्र पनि हेर्ने भने 10 अपाङ्गताको वर्ग भनेर अहिले नेपाल सरकारले चाहिँ छुट्याइदिएको छ। 10 अपाङ्गताको वर्गभित्र हेर्ने भने पनि सबैभन्दा पछाडि परेको श्रवण दृष्टिविहीन अपाङ्गता पर्छ, किनभने यस्तो खालको व्यक्तिले उसले लिनुपर्ने सूचना जम्मा 95% चाहिँ आँखा र कानबाट चाहिँ सञ्चारको सुविधाहरू लिन सक्छन् भने यस्ता खालका अपाङ्गता भएको व्यक्तिले चाहिँ जम्मा 5% मात्र चाहिँ लिन सक्छ। उनीहरूले चाहिँ नाकले सुन्ने, छालाले चाहिँ छाम्ने र जिब्रोको टेस्ट, 3 इन्द्रियले मात्रै काम गर्दाखेरि यस्ता खालका बालबच्चाहरू चाहिँ अझै पछाडि परेको र एकदम जटिल अवस्थामा छन् भनेर चाहिँ म भन्न चाहन्छु। हाम्रो यो बहिरा दृष्टिविहीन अभिभावक समाज, अङ्ग्रेजीमा चाहिँ यसलाई सोसाइटी अफ डेफलाइन प्यारेन्ट्स भन्छ, यो चाहिँ हाम्रो विक्रम सम्बत 2062 साल काठ 7 स्थापना भएको, करिब अब यो 20 पुरा भइसकेको छ। हामीले चाहिँ काठमाडौँ विशेष गरेर हामीले चाहिँ केन्द्रमा चाहिँ हामीले चाहिँ काम गर्छौँ र हामीले प्रदेश स्तरमा चाहिँ अहिले हाम्रो मोरङमा चाहिँ कार्यक्रमहरू चलिरहेको, अनि रूपन्देहीमा चाहिँ लुम्बिनी प्रदेशमा चल्दैछन् भने कास्कीमा पनि हामीले अहिले नयाँ काम चाहिँ हामीले सुरु गरिरहेको छौँ। हामीले चाहिँ त्यही नै अभिभावकहरूको सञ्जाल विस्तार गरेर उहाँहरूलाई नै त्यहाँ स्थानीय तहमा चाहिँ प्रदेश स्तरमा चाहिँ हामीले संस्था खोलिदिएर उहाँहरूले त्यो क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको छ भने हामीले यस्ता खालका श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरूलाई अर्ली स्क्रिनिङ गर्ने, सुरुमा उनीहरूको पहिचान गर्ने, पहिचान गरेपछि उनीहरूको आइडेन्टिफिकेसन, उनीहरूको परिचयहरू चाहिँ परिचय पत्रहरू हामीले चाहिँ उनीहरूलाई चाहिँ दिलाउने कामहरू, त्यसपछि विद्यालयमा चाहिँ जोड्ने कुराहरू, त्यसपछि हस्पिटलमा लगेर चाहिँ उनीहरूको चाहिँ कान र आँखाको चाहिँ चेक जाँच गर्नेहरू, त्यसपछि अभिभावकहरूलाई यसको बारेमा अवेरनेस दिने, अभिभावकहरूको क्षमता विकास गर्ने, होइन, यस्ता खालका अपाङ्गता भएको व्यक्तिको चाहिँ परिवारहरू गरिबी गरेखा मुनि भएको भएर उनीहरूलाई चाहिँ स्वरोजगार बन्नको लागि विभिन्न तालिमहरू चाहिँ हामीले दिइरहेछौँ। अहिले पनि भर्खरै हामीले अभिभावकहरूलाई सिलाइ कटिङको भर्खरै तालिम सक्यौँ, भनेपछि योभन्दा अगाडि पनि हामीले अर्ग्यानिक खेती कसरी गर्ने भन्ने तालिमहरू पनि हामीले अभिभावकहरूलाई दिइसकेको छौँ, होइन, यस्ता खालका विविध कार्यक्रमहरू गरेर चाहिँ हामीले अभिभावकहरूलाई इन्गेज गराउने र सर्वप्रथम चाहिँ यस्ता खालका बालबालिकाले पनि गर्न सक्छन्, पढ्न सक्छन् भन्ने कुरा चाहिँ हामीले अभिभावकलाई, समाजलाई, सरकारलाई चाहिँ हामीले निरन्तर रूपमा चाहिँ एडभोकेसी गर्ने काममा चाहिँ यो संस्थाले गरिरहेछ। त्यति मात्र नभएर अहिले म आफै चाहिँ यो डेफलाइन इन्टरनेसनल एसिया नेटवर्कको लिडर भएको भएर हामीले चाहिँ नेपालमा मात्रै नभएर साउथ एसियामा मात्रै नभएर एसियामा नै हामी यस्ता खालका श्रवण दृष्टिविहीनहरूलाई चाहिँ अहिले काम गर्नको लागि हामी चाहिँ अग्रसर भएर लागिरहेको छौँ।
0: स्थानीय तहले सरकारले जुन अपाङ्गता भएका व्यक्तिहरूको लागि सूचनाहरू प्रवाह गर्छ, ती सूचनाहरू साँच्चीकै भन्ने हो भने श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूको पहुँचमा पुगेको महसुस गर्नुभएको छ कि छैन त यहाँले?
1: छैन, अहिलेसम्म श्रवण दृष्टिविहीनको नजरबाट हेर्ने भने नेपाल सरकारले दिने चाहिँ जुन सूचना भनेको अहिलेसम्म शून्य प्राय छन्, होइन, किनभने अहिले त हाम्रो दृष्टिविहीनको लागि पनि त्यस्ता खालको पहुँचयुक्त चाहिँ तपाईँको वेबसाइटहरू बनिसकेको छैनन्। बहिरा साथीहरूको लागि चाहिँ तपाईँको चाहिँ साङ्गीतिक भाषाहरूको नै अहिले साङ्गीतिक माध्यमबाट पनि सूचना प्रसार प्रचार त्यति धेरै भएको छैन भने त्यसमा पनि श्रवण दृष्टिविहीन भनेको चाहिँ यो जुन स्थानीय सरकार अथवा सङ्घीय सरकार प्रदेश सरकारले गर्ने जुन सूचनाहरू छन् त्यसमा प्राय शून्य नै छ भन्नुपर्छ। विशेष गरेर यो जन्मजात श्रवण दृष्टिविहीन दिनको लागि, तर जो चाहिँ जन्म पश्चात भएको श्रवण दृष्टिविहीनहरू छ उनीहरूले चाहिँ केही सूचनाहरू चाहिँ प्राप्त गरिरहेको छन् भन्ने कुरा चाहिँ हामीले जानकारीमा छ।
0: यो अवस्थाभित्र कतिपय आंशिक र कतिपय पूर्ण रूपमा प्रभावित हुनुहुन्छ होला, उहाँहरूको फरक फरक समस्याहरूलाई सम्बोधन गर्न यहाँहरूको संस्थाले कस्तो दृष्टिकोण लिएको छ?
1: अब यस्तो छ, हाम्रो संस्थाले चाहिँ विशेष गरेर यो श्रवण दृष्टिविहीन अपाङ्गताको लागि काम गर्ने हो। श्रवण दृष्टिविहीन अपाङ्गता जो हामीले काम गर्छौँ, जन्मजात विशेष गरेर जन्मजात श्रवण दृष्टिविहीनहरू, त्यस्ता खालका व्यक्तिले आफ्नो कुराहरू आफै अभिव्यक्त गर्न नसक्ने अवस्थाको हुन्छन्। किनभने उनीहरूले कम्प्लिट रूपमा चाहिँ देख्न पनि सक्दैन, उनीहरूले सुन्न पनि सक्दैन, उनीहरूले सुने पनि उनीहरूले चाहिँ अर्थपूर्ण उनीहरूको सुनाइ हुँदैन। त्यसले गर्दाखेरि पनि उनीहरूलाई एकदमै जटिल अवस्था हुन्छ र उनीहरूलाई चाहिँ 24 घन्टा अभिभावकहरूले चाहिँ अभिभावक अथवा उसको चाहिँ सहयोगीले निरन्तर रूपमा हेर्नुपर्ने हुन्छ र उनीहरूको सामान्यभन्दा सामान्य दिनचर्याको कामहरू पनि अरूले गरिदिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि यस्ता खालको अपाङ्गता भएको व्यक्तिहरूको आवश्यकताहरू धेरै छन्, यिनीहरूको फुलफिल गर्नलाई धेरै चाहिँ त्यहाँ चुनौतीहरू पनि छन्। कम्तीमा पनि एकजना हामीले चाहिँ हेर्ने मान्छे चाहिँ उनीहरूलाई राख्यो भने कम्तीमा दिनको 24 घन्टामा हामीलाई 3 जना मान्छे चाहिन्छ। एकजनाले 8 घन्टा हेर्दा पनि 8 × 24 गर्दाखेरि उनीहरूलाई उठ्दा सुत्दा हिँड्दा सबै अवस्थामा पनि उनीहरूलाई हामीले हेर्नुपर्ने भएर उनीहरूको चुनौती एकदमै जटिल छ। कम्तीमा हामीलाई 3 जना मान्छेको आवश्यकता पर्छ, नत्र भनेदेखि यिनीहरूले आफूले आफैलाई नै काम गर्ने, आफूलाई नै हिर्काउने र उनीहरूलाई चाहिँ मोबिलिटीहरूमा पनि एकदमै गाह्रो हुने, त्यसले गर्दाखेरि यस्ता खालको व्यक्तिहरूको समस्या एकदमै जटिल हुन्छन् भने, अर्को अपाङ्गता चाहिँ कस्तो हुन्छ भने जन्म पश्चातको श्रवण दृष्टिविहीनहरूको अवस्था चाहिँ के हुन्छ भने कतिले चाहिँ अलिअलि देख्छन्, कतिले अलिअलि सुन्छन्, होइन, कतिले चाहिँ पुरा देख्दैन तर अलिअलि अलिअलि चाहिँ सुन्छन्, कतिले चाहिँ पुरा सुन्दैन तर अलिअलि देख्छन्। भनेको त्यस्ता खालका व्यक्ति स्वयं आफैले चाहिँ केही न केही चाहिँ काम गर्न सक्छन्, उनीहरूले विद्यालय जान सक्छन्, पढ्न सक्छन्, आफ्नो दिनचर्याको काम आफै गर्न सक्छन् भने त्यस्ता खालका व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ त्यस्तै खालको चाहिँ ल्याङ्ग्वेजको चाहिँ हामीले विकास गर्नुपर्छ उनीहरूलाई। त्यसले उनीहरूलाई चाहिने एसेसिभ डिभाइसहरू त्यस्तै खालको चाहिँ हामीले चाहिँ उपलब्ध गराइदिनुपर्छ। उनीहरूलाई आवश्यक परेको बेला चाहिँ आंशिक सहयोगको पनि आवश्यक पर्न सक्छ, त्यस्तो बेला हामीले चाहिँ आवश्यकता पनि त्यो पुरा गरिदिनुपर्छ र त्यस्ता खालका व्यक्तिहरूसँग कुराकानी गर्दाखेरि अलिकति नजिक गएर कुराकानी गरिदिने, अलिकति नजिक गएर चाहिँ उनीहरूसँग सङ्केत गर्दा पनि उनीहरूसँग चाहिँ कुरा गर्न सकिन्छ। तर उनीहरूको चाहिँ फरक फरक व्यक्तिको चाहिँ फरक फरक अनुसारको चाहिँ आवश्यकता पर्ने हुन्छ, त्यसले गर्दाखेरि उनीहरूको आवश्यकता अनुसारको फुलफिल गर्नलाई उनीहरूको भाषागत समस्याहरूमा चाहिँ बढी हुने भएर त्यसमा चाहिँ हामीले बढी काम गर्नुपर्ने हुन्छ। यस्ता खालका अपाङ्गताले गर्दाखेरि चाहिँ उनीहरूलाई के हुन्छ भनेदेखि आत्मनिर्भर हुन एकदमै जटिल हुने, किनभने हामी श्रवण दृष्टिविहीन छौँ, श्रवण दृष्टिविहीन भइसकेपछि हामीलाई पढ्नमा पनि गाह्रो हुने, स्कुल गइरहेको बच्चाले उसले चाहिँ ड्रप आउट हुने, जस्तै एउटा विद्यार्थी चाहिँ तपाईँको बाहिर स्कुलमा गएर हुन्छ तर उसले बिस्तारै चाहिँ देख्न नसक्ने अवस्था भएपछि उसले सङ्केत देख्दैन, सङ्केत नदेखेपछि ऊ स्कुल कन्टिन्यू गर्न सक्दैन। त्यस्तै एकजना दृष्टिविहीन व्यक्ति स्कुल गइरहेको हुन्छ तर बिस्तारै उसको सुनाइको क्षमता चाहिँ कम हुँदै जाँदाखेरि पनि उसले चाहिँ स्कुल ड्रप आउट गर्नुपर्ने हुन्छ, किनभने दृष्टिविहीन साथी व्यक्तिहरूले त सुनेर चाहिँ पढ्नुपर्ने हुन्छ, त्यस्तो कारणले गर्दा पनि उनीहरूको ड्रप आउट हुन्छ। त्यस्तो अवस्थामा हामीले म्यानेज गरिदिनुपर्छ, अलिकति अगाडि राखेर अरू विद्यार्थीहरूभन्दा अगाडि राखेर शिक्षकहरूले अलिकति ठुलो स्वरमा बोलेर अथवा शिक्षकहरू अलिकति नजिक गएर चाहिँ तपाईँको चाहिँ सङ्केतहरू गरिदिँदाखेरि त्यस्ता खालका व्यक्तिहरूले निरन्तर रूपमा पढ्न सक्छन्। अनि अब यो जन्मजात श्रवण दृष्टिविहीन अपाङ्गतासँग चाहिँ श्रवण दृष्टि मात्र नभएर अन्य तपाईँको अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्, जस्तै श्रवण दृष्टिविहीन र अटिजम, श्रवण दृष्टिविहीन प्लस यो बौद्धिक अपाङ्गताहरू पनि जोडेर आउन सक्छन्। यस्ता खालका अपाङ्गता छन् भने त एकदमै गाह्रो हुन्छ, यस्ता खालका व्यक्तिहरूलाई चाहिँ निरन्तर 24 घन्टा अरूको सहयोगको आवश्यक पर्छ। यदि उनीहरूको 24 घन्टा अरूको चाहिँ उनीहरूलाई सेवा दिन सकेन भने त्यस्ता खालका व्यक्तिहरूले चाहिँ आफूले आफूलाई हार्म गर्ने, होइन, त्यस्तो अवस्थामा हुन्छन् र उनीहरूको स्वास्थ्यदेखि लिएर उनीहरूको जीवन नै जोखिम हुने पनि अवस्थाको हुन्छ यस्ता खालका श्रवण दृष्टिविहीनहरू।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालको एक मात्र कार्यक्रम हाम्रो बोली। आज हामी श्रवण दृष्टिविहीन दाजुभाइ दिदीबहिनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच बारे विशिष्ट व्यक्तित्व लाक्पा नुरु शेर्पाजीसँग संवाद गरिरहेका छौँ। अहिले पनि धेरै श्रवण दृष्टिविहीन व्यक्तिहरू सरकारी तथ्याङ्क र पहिचानबाट बाहिर हुनुहुन्छ, यसलाई पहिचान गर्न के गर्नु पर्ला जस्तो लाग्छ यहाँको विचार?
1: अब हामीले भनिरहेको चाहिँ हामीले चाहिँ सरकारले के भनेको छ भने स्थानीय तहले यस्ता खालका व्यक्तिहरूको तथ्याङ्क राख्नुपर्छ र त्यहाँ स्थानीय तहमा जुन समितिहरू बनेका छन् यो सम्बन्धी विज्ञ मान्छेहरू राख्नुपर्छ र यस्ता अपाङ्गता सम्बन्धी जानकारी भएको विज्ञ सदस्यहरूलाई सरकारले तालिमहरूको चाहिँ निरन्तर तालिमको चाहिँ व्यवस्थाहरू गर्नुपर्छ, त्यसपछि यस्ता तथ्याङ्क आउँछन्। अहिले पनि हामीसँग जति अपाङ्गता श्रवण दृष्टिविहीन अपाङ्गता भएको व्यक्तिहरू जोडेको छन् उनीहरूको हामीले परिचय पत्र हेर्ने भने बहु अपाङ्गता भनेर चाहिँ दिइरहेको अवस्था छ र त्यस्ता खालका अवस्थाको अपाङ्गता अपाङ्गता भएकोलाई चाहिँ हामीले फेरि स्थानीय तहमा चाहिँ समन्वय गरेर यो खालको अपाङ्गता भएको चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता हो, त्यसले गर्दा उनीहरूको परिचय चाहिँ श्रवण दृष्टिबिन हुनुपर्छ भनेर हामीले धेरै चाहिँ हामीले त्यसो गरेका छौँ। त्यसले गर्दाखेरि हामीले के लागेको छ भने जुन 2078 नेपाल सरकारले ल्याएको जनगणना अनुसार नेपालको श्रवण दृष्टिबिन चाहिँ 10,187 छन् भनेर भन्छन्, तर जुन व्यक्तिहरू अहिलेसम्म हामीले चाहिँ श्रवण दृष्टिबिन अपाङ्गताहरू भेट्यौँ उनीहरू सबैको परिचय पत्रमा चाहिँ के छ भने बहु अपाङ्गता छन् होइन। त्यसले गर्दा पनि हामीलाई के लाग्छ भने तथ्याङ्कमा अझै यस्ता खालको व्यक्तिहरू बढी हुन्छन् र यस्ता खालका व्यक्तिहरू जो चाहिँ जन्मजात श्रवण दृष्टिबिन व्यक्तिहरू छन् यिनीहरू चाहिँ घरभन्दा बाहिरको वातावरणमा धेरै नै कम देखिन्छ, एकाध भन्दा अरू चाहिँ देखिँदैन, किनभने यस्ता खालको व्यक्तिलाई निरन्तर रूपमा 24 घन्टा अर्काले हेरेर बस्नुपर्ने र यस्ता खालका व्यक्तिलाई बाहिर लाँदाखेरि एकभन्दा बढी चाहिँ उनीहरूलाई सहयोगीको आवश्यकता पर्ने भन्दा भएको कारणले गर्दाखेरि यस्ता खालको व्यक्तिहरूलाई सामाजिकीकरण गर्नलाई पनि एकदमै ठुलो चुनौती हुन्छ। त्यसले गर्दाखेरि सरकारले चाहिँ यस्ता खालका व्यक्तिलाई चाहिँ व्यक्तिगत सहयोगी सेवाको आवश्यकता तत्काल लागू गर्नुपर्ने अवस्था चाहिँ छ, किनभने जबसम्म एउटा परिवारले मात्रै यस्ता खालका व्यक्तिलाई चाहिँ हेरचाह गर्न सक्दैन भने यो त देशको नागरिक हो, नागरिकलाई हेर्नु त हाम्रो राज्यको जिम्मेवारी हो। त्यसले गर्दाखेरि राज्यले यस्ता खालका व्यक्तिलाई हेर्नको लागि चाहिँ व्यक्तिगत सहयोगीको आवश्यकता चाहिँ चाँडोभन्दा चाँडो सुधार गर्नुपर्छ भनेर चाहिँ हामीले सरकारसँग जोडवार माग गरेको छौँ। त्यसले गर्दा पनि मलाई के लाग्छ भने जबसम्म हामीले स्थानीय तहमै यस्ता खालका अपाङ्गता भएको अलिकति विज्ञ मान्छेहरूलाई चाहिँ हामीले समितिमा राख्दैनौँ तबसम्म यस्ता खालका व्यक्तिहरूको चाहिँ तथ्याङ्कमा राम्रोसितले चाहिँ तथ्याङ्क आउन सक्दैनन्। जबसम्म राम्रोसितले तथ्याङ्क आउँदैन नेपाल सरकारले बनाउने योजना भरमा यस्ता खालका बालबालिकाहरू जहिले पनि छुट्छन्। त्यसले गर्दाखेरि जबसम्म यस्ता खालका बालबालिकाहरू छुट्छन् यिनीहरूको जिन्दगी चाहिँ जहिले पनि एउटा घरको घरभित्र पनि एउटा कोठाको सीमित भित्र चाहिँ यिनीहरू चाहिँ बाँधिएर बस्नुपर्ने, यिनीहरू थुनिएर बस्नुपर्ने र आजकल त तपाईँको भन्नुपर्दाखेरि स्लिपिङ ट्याब्लेट चाहिँ अभिभावकहरूले खुवाएर राख्नुपर्ने बाध्यकारी अवस्था छ, किनभने एकजना अभिभावकले उनीहरूलाई हेर्न सक्दैन, अभिभावकहरूले आफ्नो परिवार चलाउनको लागि बाहिर काम गर्न जानु पर्यो, निरन्तर रूपमा यस्ता खालका बच्चालाई हेरेर बस्न नसक्ने अवस्था भएको कारणले अभिभावकहरूले स्लिपिङ ट्याब्लेट खुवाएर पनि सुधार राख्नुपर्ने अवस्था छ। उनीहरूले स्लिपिङ ट्याब्लेट खुवाएर राखेन, घरमा छोडेर राख्यो, भित्तातिर हानेर ढोकातिर हानेर सामानहरू भाँचिदिएर होइन विभिन्न खालको कामहरू गरेर चाहिँ उनीहरू बसिरहेको हुन्छ भने त्यसलाई चाहिँ अलिकति निर्मूल गर्नको लागि चाहिँ अभिभावकहरूले यस्तो कुरा पनि बाँध्ने खुनेर राख्ने कुरा चाहिँ बाध्यात्मक अवस्था चाहिँ यस्ता नागरिकहरूको लागि परिरहेको अवस्था हो। यो चाहिँ हामीले तपाईँलाई भन्दा पनि एकदम दुःख लाग्दो कुराहरू हो। त्यसले गर्दाखेरि सरकारले यस्तो कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ र सरकारले हामी जस्तो अभिभावक ज चाहिँ यस्ता खालका व्यक्तिहरूलाई निरन्तर रूपमा हेरेर बसिरहेछ यस्ता अभिभावकहरूलाई के गर्न सकिन्छ भन्ने कुरा चाहिँ यस्ता खालका अभिभावकहरूसँग छलफल गरेर नीति निर्माण गरेर कार्यविधि बनाएर कार्यान्वयन गरेन भनेदेखि यस्ता खालका अवस्था भएको बालबालिकाहरूले चाहिँ अधिकार कहिले पनि चाहिँ पाउन सक्दैनन् र पाउनलाई एकदमै कठिनाइ छ भन्ने कुरा चाहिँ हामीलाई लाग्यो। श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्ति चाहिँ 2187 चाहिँ केही चाहिँ पुरुषको चाहिँ संख्या बढी छन् भने महिलाको संख्या चाहिँ करिब 4500 हाराहारीमा चाहिँ श्रवण दृष्टिबिन अपाङ्गता भएको महिलाहरू छन् भन्ने कुरा छ। अब महिलाको अवस्था श्रवण दृष्टिबिन भएको कारणले महिलाको अवस्था त झन्झन जबर छ। सबैभन्दा ठुलो च्यालेन्जिङ त के हो भने उनीहरूको निरन्तर रूपमा हुने त्यो मेन्चुरेसनको कारणले गर्दाखेरि उनीहरूलाई र अभिभावकलाई एकदमै बढी प्रताडित मेन्चुरेसन हुँदाखेरि उनीहरूले समस्या हुने, पेट दुख्ने होइन विभिन्न खालको चाहिँ उनीहरूको चाहिँ बिहेभियरहरू चेन्ज हुने त्यस्तो अवस्थामा त्यसलाई ह्यान्डल गर्न नसकेर अभिभावकलाई पनि एकदमै ठुलो चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई पनि एकदमै चुनौती छ र त्यस्ता खालका महिलाहरूलाई चाहिँ कुनै बेला हामीले बाहिर हस्पिटल लानु पर्यो, कुनै सामाजिकीकरण गर्नु पर्यो होइन, कुनै विद्यालय चाहिँ लानु पर्यो, विभिन्न कार्यक्रममा लानु पर्यो भने उनीहरूले त्यहाँको वातावरणको बारेमा नबुझ्दाखेरि उनीहरूको वातावरणको बारेमा बुझाउनु नसक्दाखेरि त्यहाँको चाहिँ उनीहरूले चाहिँ अस्वाभाविक उनीहरूले चाहिँ व्यवहारहरू देखाउने, उनीहरू उफ्रिने, चिच्याउने, कराउने र आफूले लगाएको लुगाहरू समेत चाहिँ उनीहरूले चाहिँ च्यात्ने र आफ्नो सहयोगी आफ्नो आमा बुवा उसलाई सहयोगी गर्ने व्यक्तिहरूको पनि लुगाहरू च्यात्ने होइन अनि आफूले आफूलाई हान्ने, टेबलहरू चाहिँ बजाउने त्यस्ता खालको बिहेभियरहरू गर्छन्। अनि महिलाहरूलाई झन् बाहिर लाँदाखेरि त अब कति अवस्थामा त के हुन्थ्यो भने यस्ता खालको बच्चाहरूलाई बाहिर लग्यो तपाईँको छेउमा चाहिँ लुगा चाहिँ उमेर पुगेको 18-19-20 वर्ष पुगेको चाहिँ किशोरले चाहिँ तपाईँको चाहिँ लुगा ब्राङ बुढुङ चाहिँ च्यातिने होइन अनि अरूको लुगा चाहिँ लगाइदिनु पर्ने त्यस्तो खालको अवस्थाहरू पनि चाहिँ सिर्जना भएको अवस्थाहरू छ। भनेपछि जबसम्म हामीले यस्ता खालका व्यक्तिहरूको चाहिँ यो स्पर्श सञ्चारको माध्यमबाट सानैबाट अर्ली इन्टरभेन्सन गरेर हामीले यस्ता खालका बालबालिकाहरूलाई जबसम्म विद्यालय लगेर अभिभावकलाई च्यातिएर हाम्रो समाजलाई शिक्षा दिएर परिवारलाई शिक्षा दिएर जबसम्म हामीले चाहिँ यिनीहरूको बारेमा चाहिँ हामीले इन्गेज गराउँदैन, उनीहरूलाई बुझाउँदैन तबसम्म चाहिँ यस्ता खालका एकदमै जटिल खालको समस्याहरू तर यो समस्याहरू बाहिर समाजमा देखिँदैन तर यो चाहिँ घरभित्रको एउटा कोठाभित्रको चाहिँ एकदम भयावह समस्या चाहिँ यस्तो अवस्थामा छ।
0: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा छ तर राज्यबाट प्राप्त सेवा सुविधा र सामाजिक सुरक्षा भत्ताबाट तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ नि?
1: अब यस्तो छ, नेपालमा जुन नेपाल सरकारले दिने सामाजिक सुरक्षा भन्ने भनेको ब्ल्याङ्केटको आधारमा छ, सबैलाई बराबर दिने भनेको छ। यहाँ करोड अरबपतिको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ, कुनै अलिकति हुने खानेले पनि त्यही खालको सामाजिक सुरक्षा भत्ता पाउँछ, र जसले चाहिँ तपाईँको दुई दिनको दुई छाक खाना हस्पिटल जान होइन र विद्यालयसम्म पनि जान नसक्ने अवस्थाको अपाङ्गता भएको व्यक्तिले पनि त्यही सामाजिक सुरक्षा भत्ता पाउँछ। अहिले हाम्रो जस्तो पूर्ण अस्वस्थ अपाङ्गता भएको व्यक्तिले जम्मा 4,000 रुपियाँ महिनाको चाहिँ यो सामाजिक सुरक्षा भत्ता पाउँछ भने 4,000 रुपियाँ सामाजिक सुरक्षा भत्ताले के गर्ने यस्तो खालको बालबालिका चाहिँ? करोड अरबपतिको लागि त्यो पैसा केही पनि होइन, तर जो चाहिँ एकदमै गरिब दिनमा चाहिँ तपाईँको दुई छाक खान नसक्ने व्यक्तिको लागि यो पैसाले पुग्दैन। त्यसले गर्दाखेरि हाम्रो सरकारसँग अहिले बन्ने अब भत्तालाई पनि जुन सरकारले चाहिँ एक हिसाबमा अहिलेको नयाँ बनेको सरकारले एक हिसाबमा जाने भन्ने कुरा चाहिँ आइरहेको छ। हाम्रो कुरा चाहिँ के हो भने जो धनी अथवा जो चाहिँ गर्न सक्ने अवस्थाको छ त्यस्ता खालको व्यक्तिलाई अपाङ्गता भएको कारणले उनीहरूलाई पनि धेरै समस्या हुन्छ पारिवारिक हिसाबमा। त्यस्ता खालको व्यक्तिलाई उनीहरूले गरेको व्यापार व्यवसाय रोजगारमा उनीहरूलाई प्रोत्साहन गर्ने होइन, अनि जसलाई चाहिँ आवश्यक परेको छ त्यस्ता खालको व्यक्तिलाई चाहिँ उसको आवश्यक परेको अनुसारले चाहिँ उसलाई सामाजिक सुरक्षा भत्ता व्यक्तिगत सहयोगी त्यस्ता खालको सामाजिक सुरक्षा भत्ता लिएर आउनुपर्छ भन्ने चाहिँ हाम्रो माग छ सरकारसँग। किनभने एउटा सामान्य परिवारलाई दिनको दुई छाक खाएर एउटा कोठामा बस्नुलाई कम्तीमा पनि काठमाडौँ जस्तो ठाउँमा केही नभने महिनाको 25,000-30,000 रुपियाँ लाग्ने गरेको छ। अझै विद्यालय लानु पर्यो भने यस्तो त्यस्ता खालको व्यक्तिलाई अझ बढी खर्च लाग्छ। बरु जो निडी छ त्यस्ता खालको व्यक्तिलाई धेरै पैसा दिने र जो चाहिँ काम गरिरहेको छन् उनीहरूको अभिभावकहरू छन् भने उनीहरूको रोजगारमा छ भने बरु उनीहरूलाई अरूले 20 वर्षमा चाहिँ रिटायर हुन्छ भने उनीहरूलाई 18 वर्षमा रिटायर गराइदिउँ 15 वर्षमा रिटायर गराइदिउँ होइन। अनि जसले चाहिँ व्यापार व्यवसाय गरिरहेको छ उनीहरूको अभिभावकहरूले भने त्यस्तो व्यापार व्यवसाय गर्ने व्यक्तिहरूको लागि केही कर छुटको व्यवस्था गरिदिउँ, सामाजिक सुरक्षा भत्ता नगदै लिनुपर्छ भन्ने छैन होइन। यस्तो खालको कार्यक्रमहरू पनि चाहिँ हामीले सरकारले जोडेर ल्याइदियो भने सरकारले जुन अहिले चाहिँ नागरिकहरूलाई दिइरहेको सामाजिक सुरक्षा भत्ताले जसलाई आवश्यक पर्छ उसलाई बढी जान्छ, जसले आवश्यक पर्दैन उसले लिँदैन, तर आवश्यक उसलाई के हुन्छ भने अभिभावकहरूलाई उनीहरूलाई व्यक्तिगत सहयोगीको आवश्यकता हुनसक्छ त्यस्तो खालका बच्चाको लागि, र त्यस्ता खालका अभिभावकहरूले जुन उनीहरूले चाहिँ रोजगार गरिरहेछन् व्यवसाय गरिरहेछन् त्यसमा चाहिँ सरकारले केही चाहिँ त्यही मूल्याङ्कन गरेर त्यो साइडतिर अलिकति हेरिदियो भने सामाजिक सुरक्षा दिने तरिका पनि सरकारले फरक गरेर ल्याइदियो भने अनि त्यसमा चाहिँ अलिकति सबैजना चाहिँ सबै वर्ग चाहिँ लाभान्वित हुन्छ भन्ने हामीलाई लागेको।
0: शिक्षा र स्वास्थ्यमा समावेशी भनिए पनि व्यवहारमा कति पहुँच पुगेको छ? विशेष गरी स्वास्थ्य परीक्षण वा उपचारमा जाँदा भोग्नु पर्ने मुख्य शास्ति के हुन्?
1: अब सरकारले समावेशी शिक्षा पनि भन्छन् अहिले विशेष शिक्षा पनि भन्छन्, तर हाम्रा खालका बालबालिकाहरू अहिले पनि तपाईँको चाहिँ केही औँलामा गर्ने बालबालिका बाहेक अहिले पनि तपाईँको चाहिँ विद्यालयमा चाहिँ भर्ना भएको अवस्था छैन। भर्ना भए पनि उनीहरूले राम्रो क्वालिटी एजुकेसन पाउने वातावरण छैन। यो खालको जनशक्तिको अभाव छ नेपालमा, अहिले पनि यस्तो खालको दक्ष जनशक्ति नेपालमा छैन भने पनि हुन्छ हामीले होइन। त्यसले गर्दाखेरि शिक्षाको कुरा धेरै टाढो छ यस्तो खालको बालबालिका लागि। अब स्वास्थ्यको लागि के छ भने यिनीहरूको स्वास्थ्य परीक्षण गर्न जाँदाखेरि यस्तो खालको बालबालिकाले स्वास्थ्य परीक्षण गर्न नै एकदमै जटिल अवस्था छ, किनभने उनीहरूले न भनेको सुन्छ न केही गरेको देख्छ। त्यसले गर्दाखेरि उनीहरूसँग संचार गर्न नै

0: अपाङ्गता अटिजम होइन अलिकति पूर्ण अशक्त अपाङ्गता भएको अटिजम, पूर्ण अशक्त अपाङ्गता भएको बौद्धिक, पूर्ण अशक्त अपाङ्गता भएको यो चाहिँ बहु अपाङ्गता भएको र पूर्ण अशक्त अपाङ्गता चाहिँ भएको चाहिँ यो शारीरिक अपाङ्गता भएको व्यक्तिहरूसँग चाहिँ अझै पनि एकदमै ठुलो चुनौती चाहिँ हामीले देखेका छौँ। अब यसमा चाहिँ हामी जस्तो चाहिँ ओपिडिजहरू जो चाहिँ त्यस्ता खालका व्यक्तिहरूसँग काम गर्छन् र सरकार र अन्तर्राष्ट्रिय दात्री निकाय हामी सबै सरकारहरू निकायहरू चाहिँ मिलेर चाहिँ यसमा काम गर्नुपर्छ। काम गरिसकेपछि मात्रै यसको चाहिँ रिजल्ट राम्रो आउँछ भन्ने चाहिँ हामीलाई लागेको छ।
1: रोजगारीका अवसरहरू अहिले न्यून छन् के राज्यले श्रवण दृष्टिबिन व्यक्तिको क्षमता अनुसार रोजगारी सिर्जना गर्न सकेको छ?
0: अब यो श्रवण दृष्टिबिन जन्मजातको हिसाबमा हेर्ने हो भने त हाम्रो अब यो रोजगारको कुरा त धेरै टाढाको कुरा, अघि हामीले भन्यौँ शिक्षाबाट धेरै टाढा, स्वास्थ्यबाट धेरै टाढा भनेपछि रोजगार भन्ने कुरो त अब यो अहिले हामीले कल्पना भन्दा अलिक परेको कुरा, तर जन्म पश्चात भएको साथीहरूले अहिले पनि हामीले चाहिँ काम गरिरहेको छ, कोही चाहिँ शिक्षक हुनुहुन्छ, कोही चाहिँ कर्मचारीहरू हुनुहुन्छ होइन, उनीहरूले आफ्नो हिसाबमा चाहिँ काम गरिराख्नु भएको छ, कतिले चाहिँ विभिन्न तालिमहरू लिएर चाहिँ विभिन्न खालको चाहिँ यो पर्यटन सम्बन्धी कार्यक्रमहरूमा पनि उनीहरूले चाहिँ लाइसेन्सहरू लिएर बस्नु भएको छ। तर सरकारको के छ भने अरू कर्मचारीहरूलाई पनि गर्ने विभाग त्यस्तै र श्रवण दृष्टिबिन अपाङ्गताहरूलाई गर्ने पनि त्यस्तै खालको अवस्थाहरू छन्। त्यसले गर्दा अघि मैले भने उस्ता खालकालाई सामाजिक सुरक्षा भत्ता बाहेकको अर्को सामाजिक हिसाबले अर्को तरिकाले उनीहरूलाई जोड्नुपर्छ। जस्तै श्रवण दृष्टिबिन अपाङ्गता भएको व्यक्तिहरूले जागिर खान्छ भने अरूले 20 वर्षसम्म रिटायर हुन्छ भने उनीहरूलाई 15 वर्षसम्म रिटायर गर्नुभयो। उनीहरूले चाहिँ कुनै व्यवसाय गर्छ भने उनीहरूलाई चाहिँ सरकारले दिने करहरूमा छुट दिने होला, उनीहरूलाई चाहिँ जुन यो चाहिँ यो बिउ बुजीहरूको आवश्यक पर्छ त्यतातिर लगानी गरिदिने होला होइन, त्यस्ता खालका कार्यक्रम हामीले जोड दिनुपर्छ, उनीहरूको क्षमता अनुसारको हामीले दिनुपर्छ। हाम्रो अहिले चाहिँ के छ भने अपाङ्गता भएको अभिभावक भनौँ होइन, अपाङ्गता भएको व्यक्तिको अभिभावकहरूलाई चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ एउटा सामान्य धुप बनाउने, एउटा सामान्य चाहिँ तपाईँको चाहिँ सिलाइ कटिङको बाहेक त्योभन्दा माथि हाम्रो चाहिँ अहिले हाम्रो कार्यक्रमहरू उठ्न सकेको छैनौँ। अब हामीले चाहिँ पछि चाहिँ हामीले के गरेको छ भने बारिस्ताको तालिमहरू दिने हामी कोसिस गरिरहेको छौँ। बारिस्ताको तालिम मात्रै होइन, बारिस्ता काम दिएर हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यहाँ स्वरोजगार बनाउन पनि हामी चाहिँ त्यो अभियानमा अहिले हामी लागिरहेको छौँ होइन। अब हाम्रो त्यो कार्यक्रम पनि हाम्रो चाँडै सुरु हुन्छ र सरकारले पनि यस्ता खालका अपाङ्गताको लागि पनि हामीसँग सहकार्य गर्दा यस्ता खालको कार्यक्रम ल्यायो भने उनीहरूलाई रोजगार दिने एउटा कुरा, अर्को सामाजिक सुरक्षा भत्ता पनि उनीहरूलाई रोजगार भइसकेपछि सामाजिक सुरक्षा भत्ताको त्यति आवश्यक परेन, त्यो गर्दाखेरि उनीहरूको हाम्रो देशको नागरिक पनि हामीले आफैले स्वरोजगार बनाउन सक्छौँ भन्ने चाहिँ हामीलाई लाग्यो।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हाम्रो बोली कार्यक्रम मार्फत हामी लाक्पा नुरु शेर्पाज्यूसँग श्रवण दृष्टिविहीन व्यक्तिहरूको रोजगारी र आत्मसम्मानका विषयमा छलफल गर्दैछौँ। यो संवाद उहाँहरूको अधिकार सुनिश्चित गर्न निकै महत्वपूर्ण छ। अहिले अपाङ्गताको परिचय पत्र दिने र सेवा दिने काम स्थानीय तहबाट भइरहेको छ, गरिरहेको छ स्थानीय तहले। स्थानीय सरकारले यस वर्गका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउनु पर्ला जस्तो लाग्छ यहाँलाई?
0: पहिलो कुरा हामी स्थानीय तह र त्यहाँ काम गर्ने चाहिँ हाम्रो व्यक्तित्वहरूले सोच्नुपर्ने के हो भने यी अपाङ्गता भएको व्यक्ति पनि नेपाल सरकारको राज्यको नागरिक हुन्, पहिलो कुरा, पहिलो नम्बर एक नम्बर नागरिक हुन्। दोस्रो नम्बर, यस्ता खालका व्यक्तिलाई पनि अवसर दियो भने अन्य व्यक्तिले सर उनीहरूले काम गर्न सक्छन् भन्ने कुरा हामीलाई दोस्रो नम्बरमा चाहियो। हामीलाई अर्को कुरा, जुन हामीसँग चाहिँ यो समाजमा भएको चाहिँ यो अपाङ्गता भन्ने बित्तिकै हेर्ने नजर फरक छ, नकारात्मक नजर छ, यिनीहरूले केही पनि गर्न सक्दैन, यिनीहरू चाहिँ अपाङ्गता हुन् भन्ने नजर छ, त्यसलाई पहिला हटाउनु पर्यो होइन। त्यसले गर्दाखेरि हामीले स्थानीय तहले यस्ता खालको अपाङ्गता हुने बित्तिकै उसले परिचय पत्र लिने बित्तिकै उसले स्वास्थ्य लिएको छ कि छैन, उसले स्वास्थ्य चेक जाँच गर्न पाएको छ कि छैन, त्यो स्थानीय तहले उसलाई बुझ्नु पर्यो। पाएको छैन भने के कारणले बुझेको छैन भनेर उसले चाहिँ त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा चाहिँ उसले चाहिँ सहजीकरण गरिदिनु पर्यो। त्यसपछि अपाङ्गता परिचय पत्र लिनै आउँदाखेरि चाहिँ यो बच्चालाई स्कुल भर्ना गरेको छ कि छैन, स्कुल पढाएको छ कि छैन, स्थानीय सरकारले त्यो पनि हेरिदिनु पर्यो, किनभने त्यो त स्थानीय सरकारको चाहिँ नागरिक हुन्। त्यो नागरिकलाई चाहिँ त्यहाँ विद्यालय गएको छैन भने के कारणले गएको छैन, आवश्यकता के छ, त्यहाँ चाहिँ विद्यालयमा भौतिक संरचनाको आवश्यकता छ कि जनशक्तिको आवश्यकता छ कि, त्यहाँ स्थानीय तहको चाहिँ हेडमास्टरले चाहिँ उसलाई भर्ना लिएको छैन कि अपाङ्गता भएकै कारणले गर्दाखेरि, अथवा घरदेखि विद्यालयसम्म आउने उसलाई वातावरण चाहिँ राम्रो छैन कि, उसलाई गाडीको सुविधा छैन कि, रोडको सुविधा छैन कि भन्ने कुरा, यस्तो कुरामा चाहिँ स्थानीय सरकारले हेर्नुपर्छ, न कि यो अपाङ्गता भनेको चाहिँ हाम्रो सामाजिक सुरक्षा भत्ता खाने मात्रै हुन्, यो अपाङ्गताले केही पनि गर्न सकेनन् भन्ने खालको यस्तो नकारात्मक सोचबाट चाहिँ हामी पछाडि हट्नुपर्छ भन्ने मेरो स्थानीय सरकारले सुझाव।
1: दुर्गम भेगका श्रवण दृष्टिविहीन व्यक्तिहरू स्थानीय तहको सेवाबाट अझै पनि वञ्चित भएको देखिन्छ, सुनिन्छ, आफ्नो सेवा सुविधाको बारेमा जानकारी नै लिन सक्नु हुँदैन, उहाँहरू समक्ष राज्यको पहुँच पुर्याउन स्थानीय जनप्रतिनिधि स्थानीय सरकारलाई यहाँको सुझाव के छ?
0: अब अघि पनि मैले भने स्थानीय सरकारले पहिला सुरुमा जो अपाङ्गता भएको अथवा नभएको नागरिक छ त्यो सबै हामी हाम्रो नागरिक हो भनेर सरकारले बुझ्नु पर्यो। अपाङ्गता भएको नभएको व्यक्तिको जति अधिकार छ अपाङ्गता भएको व्यक्तिको अधिकार पनि त्यति नै छ। त्यो कारणले गर्दाखेरि जुन अपाङ्गता भएको व्यक्तिले पढ्ने माध्यम हुन्छ दृष्टिविहीन साथीहरूले ब्रेलबाट पढ्छ भने स्थानीय सरकारले ब्रेलको व्यवस्था गर्नु पर्यो, ब्रेल पढाउन सक्ने जनशक्तिको व्यवस्था गर्नु पर्यो, बहिरा र श्रवण दृष्टिविहीन

0: अपाङ्गता छ भने उनीहरूलाई साङ्गीतिक भाषाको चाहिँ व्यवस्था गर्नु पर्यो, साङ्गीतिक भाषाको जनशक्तिको व्यवस्था गर्नु पर्यो, र तपाईँको चाहिँ श्रवण दृष्टिबिना अपाङ्गतालाई स्पष्ट सञ्चार माध्यमबाट पढाउने चाहिँ जनशक्तिको व्यवस्था गर्नु पर्यो। यो मात्र नभएर उनीहरूलाई आवश्यक पर्ने सहयोगीहरूको पनि व्यवस्था गर्नु पर्यो, किनभने उनीहरूलाई विद्यालय ल्याउन लानलाई र विद्यालयमा हुँदाखेरि पनि उनलाई आवश्यक पर्ने व्यक्तिको सहयोगी पनि त्यो कक्षामा चाहिँ तपाईँको चाहिँ स्कुलमा चाहिँ उनीहरूले चाहिँ उपलब्ध गराइदिनु पर्यो स्थानीय सरकारले। त्यो गरिसकेपछि उनीहरूले त्यो पढिसकेपछि उनीहरूलाई रोजगारको व्यवस्था गर्ने हो कि अरू अन्य व्यक्ति सोचहरू चाहिँ उनीहरूलाई पनि स्थानीय सरकारले त्यसको व्यवस्था गर्नु पर्यो। अब जुन संघीय सरकारले दिएको जो व्यक्तिको परिवार अपाङ्गता छ, गरिबी छ, उसको परिवारमा कोही पनि छैन, त्यस्ता खालका व्यक्तिलाई त्यही उनीहरूको स्थानीय तहमा पुनर्स्थापन गर्नको लागि उनीहरूलाई कोठा खोजेर हुन्छ अथवा घर बनाइदिएर हुन्छ, उनीहरूलाई सहयोगी सहितको चाहिँ त्यहाँ चाहिँ राख्ने व्यवस्था चाहिँ स्थानीय सरकारले गरिदिनुपर्छ। किनभने अब उच्च हिमाली भेगमा बस्ने नागरिकलाई काठमाडौँको सहरमा ल्याएर राख्नुलाई गाह्रो हुन्छ, सबैजनालाई एक ठाउँमा चाहिँ एउटा केन्द्रमा थुपार्न पनि मिल्दैन। त्यसले गर्दा ऊ जुन ठाउँमा छ, जुन समाजमा छ, जुन भाषा उसले बोल्छ, जुन चाहिँ कल्चरमा ऊ रमाउँछ, त्यही ठाउँमा चाहिँ उसलाई चाहिँ पुनर्स्थापन गर्नुपर्छ र त्यो पुनर्स्थापन गर्नको लागि चाहिँ स्थानीय सरकारले त्यसमा चाहिँ सबै जिम्मेवारी लिनुपर्छ र स्थानीय सरकारले मात्रै सक्दैन भने उसले चाहिँ प्रदेश सरकार, संघीय सरकार, त्यहाँको स्थानीय बुद्धिजीवीहरू, समाजसेवीहरू, त्यहाँको व्यापारीहरू सबैसँग चाहिँ हातेमालो गरेर यस्ता खालका व्यक्तिहरूको लागि चाहिँ स्थानीय सरकारले काम गर्नुपर्छ भन्ने मेरो चाहिँ।
1: त्यसमा सरकार र सरकारवाला निकायलाई यहाँको अन्तिम सन्देश के छ?
0: मेरो चाहिँ हाम्रो सरकारलाई के सन्देश छ भनेदेखि, जुन हामीले UNCRPDमा हामीले हस्ताक्षर गरिसकेको छौँ, हामी एउटा पक्ष राष्ट्र भइसकेको छौँ, UNCRPDले दिएको अधिकार अक्षर चाहिँ हाम्रो पालना हुनु पर्यो र पालना गराउनु पर्यो। नेपाल सरकारले कुनै पनि बाहनामा यो बाहना त्यो बाहनामा म यो चाहिँ गर्न सक्दिनँ भनेर सरकारले पन्छिने अवस्था छैन। त्यही अनुसारको चाहिँ हाम्रो अपाङ्गता ऐन 2074 बनेको छ, नियमावली 2077 बनेको छ, त्यो अनुसारले चाहिँ नेपाल सरकारले काम गर्नु पर्यो, आफ्नो नागरिकलाई चाहिँ त्यो अनुसारले अधिकार प्रदान गर्नु पर्यो भन्ने मेरो सुझाव।
1: धन्यवाद छ। आदरणीय श्रोता वृन्द, आजको यो 30 मिनट कसरी बित्यो पत्तै भएन। लाक्पा नुरु शेर्पाज्यूको गहन अनुभव र उहाँले स्पर्श मार्फत समाजलाई दिनुभएको सन्देशले आज हामी सबैको मन छोएको छ। श्रवण दृष्टिबिन हाम्रा दाजुभाइ दिदी बहिनीहरूले दया होइन समानता र सम्मानको हात खोजिरहनु भएको छ। उहाँहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता हुनुपर्छ। यो उहाँहरूको मात्र होइन हाम्रो परिवारको, हाम्रो समाजको र राज्यको पनि उत्तिकै दायित्व हो। आजको यो विशेष संवादमा आफ्नो अमूल्य अनुभव बाँडिदिनु भएकोमा अध्यक्ष लाक्पा नुरु शेर्पाज्यूलाई म विद्या चौधरी र रेडियो नेपाल कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरै भन्दा धेरै आभार व्यक्त गर्दछौ। साथै आजको यो कार्यक्रमलाई प्राविधिक रूपमा सजाएर यहाँहरू समक्ष पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद। आदरणीय श्रोता, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला। त्यसको लागि यहाँहरूले फोन गर्नुपर्ने हुन्छ 0142117216736। त्यसै गरी इमेल मार्फत पनि यहाँहरूले आफ्ना सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। इमेल ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। यही भन्दै आफ्ना स्पर्शहरूमा प्रेम र अधिकारको भाषा खोज्दै रहनुहोला। म विद्या चौधरी र रेडियो नेपालको सम्पूर्ण टिम यो कार्यक्रमबाट बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
1: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
0: जनहितका लागि रेडियो नेपाल।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
3: बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
5: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
5: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। यसबेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: पैसा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। जुम्ल्याहा बच्चा कसरी हुन्छन् यो बारेमा जानकारी दिँदैछौँ। जुम्ल्याहा बच्चा जन्मिने प्रक्रिया प्राकृतिक रूपमा दुई फरक तरिकाले हुन्छ। महिलाको डिम्बाशयबाट निस्कने डिम्ब र पुरुषको शुक्राकृतिको मिलन हुने फरक अवस्थाका आधारमा जुम्ल्याहा बच्चाहरू दुई प्रकारका रहेका हुन्छन्। एउटै स्वरूपका जुम्ल्याहा, यो प्रक्रियामा एउटा मात्र डिम्ब र एउटा मात्र शुक्राकृत बीच निषेचन हुन्छ। निषेचन भइसकेपछि उक्त एउटा डिम्ब, जसलाई हामी जाइगोट भन्ने गर्दछौ, जाइगोट दुई भागमा विभाजित हुन्छन् र दुईवटा अलग अलग भ्रूण बन्दछन्। विशेषतः यस्ता बच्चाहरूको आनुवंशिक गुण 100% रहेको हुन्छ। त्यसैले उनीहरूको अनुहार, स्वभाव, लिङ्ग, जस्तो कि दुवै छोरा वा दुवै छोरी दुरुस्तै मिल्ने हुन्छन्। त्यस्तै अर्को रहेको छ फरक स्वरूपका जुम्ल्याहा। यो प्राकृतिक रूपमा बढी सामान्य रूपमा हुने प्रक्रिया हो। सामान्यतया महिलाको महिनावारी चक्रमा एउटा मात्र डिम्ब निस्कन्छ, तर कहिले काहीँ हर्मोनको उतार चढाव वा अन्य कारणले एकैपटक दुईवटा अलग अलग डिम्बहरू निस्कन्छन्। यी दुवै डिम्बलाई दुईवटा छुट्टा छुट्टै शुक्रकीटले निषेचित गर्दछ। यस्ता बच्चाहरू दुई अलग अलग समयमा जन्मेका दाजुभाइ वा दिदी बहिनी जस्तै हुन्छन्। उनीहरूको अनुहार दुरुस्तै नमिल्न पनि सक्दछ र उनीहरू एउटै लिङ्गका अर्थात् दुवै छोरा वा छोरी वा फरक लिङ्गका छोरा वा छोरी पनि हुन सक्दछन्। जुम्ल्याहा बच्चा कस्तो महिलाबाट जन्मन्छ त यो बारेमा पनि जानकारी दिँदैछौ। यदि महिलाको परिवारमा विशेष गरी आमाको तर्फबाट जुम्ल्याहा सन्तान जन्माइएको इतिहास छ भने जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ। 30 वा 35 वर्ष भन्दा बढी उमेरका महिलाहरूमा हर्मोनको प्रभावका कारण एकैपटक एक भन्दा बढी डिम्ब निस्कने सम्भावना बढी हुन्छ। लामो समयसम्म गर्भ निरोधक चक्की खाएर छोडेको सुरुका महिनाहरूमा शरीरले बढी डिम्ब उत्पादन गर्ने कार्य गर्दछ। केही अध्ययनका अनुसार औसत भन्दा अलि बढी तौल वा उचाइ भएका महिलाहरूमा जुम्ल्याहा बच्चा हुने सम्भावना अलिक बढी पाइएको छ। बाँझोपनको उपचारका लागि प्रयोग गरिने औषधिहरू वा IVF अर्थात् इन भिट्रो फर्टिलाइजेसन वा टेस्ट ट्युब बेबी प्रविधि अपनाउँदा एक भन्दा बढी भ्रूणहरू पाठ्यघरमा प्रत्यारोपण गरिने हुनाले जुम्ल्याहा वा तिम्ल्याहा बच्चा जन्मने सम्भावना पनि धेरै उच्च रहेको हुन्छ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट कार्यक्रम सिलसिला। सबैभन्दा सानो चरा हमिङ बर्ड कस्तो हुन्छ त यो प्रसङ्ग अबको लागि। संसारको सबभन्दा ठुलो चरा सुतुर मुर्ग हो भने सानो चरा हमिङ बर्ड हो। हमिङ बर्डको तौल 1.6 ग्राम हो छ। यसको धेरै प्रजाति छन्। त्यसमा पनि सबभन्दा सानो बी हमिङ बर्ड हो। यसको लम्बाइ 2 इन्च जति हुन्छ। क्युबा तथा पाइन्सका टापुहरूमा यो चरा पाइन्छ। हमिङ बर्डको उडाई विशेष किसिमको हुन्छ। यो चराले 1 सेकेन्डमा 55 पटकसम्म पखेटा फड्कार्न सक्दछ। पखेटा फड्कार्दा एक विशेष किसिमको आवाज निकाल्दछ। शरीरको तुलनामा यसको चुच्चो निकै लामो हुन्छ। यसले फुलको रस खुब मन पराउँछ। पातमा नबसिकनै फुलको रस चुस्नु यसको अर्को विशेषता हो। पखेटाको तेज गतिले हावामा नै यो स्थिर भएर अडिन सक्दछ। यसले गुममा परेको कलात्मक आफ्नो गुण बनाउँदछ। एक पटकमा दुईवटा सेता अण्डा पारी यसले सन्तान जन्माउँछ। यो आफू सानो भए पनि ठूला पंक्षीको आक्रमणलाई विफल बनाउँदछ।
1: अब यहाँ अर्को प्रसंग राख्दैछौ, कस्तो बेला पर्छ इन्द्रिणी, यो बारेमा जानकारी दिँदैछौ। इन्द्रिणीलाई आकाशमा देखिनका लागि घाम लाग्ने र पानी पर्ने अवस्था एकैसाथ हुनु पर्दछ। यो प्रकाशको परावर्तन अर्थात् रिफ्लेक्सन र आवर्तन अर्थात् रिफ्र्याक्सन र छरिने अर्थात् डिस्पर्सन प्रक्रियाका कारण बन्ने एक सुन्दर प्राकृतिक दृश्य हो। कस्तो अवस्था र समयमा इन्द्रिणी राम्रोसँग देखिन्छ? आकाशमा पानी परिरहेको हुनुपर्छ वा भर्खरै पानी परेर रोकिएको हुनुपर्दछ, जसले गर्दा हावामा पानीका साना साना थोपाहरू तैरिरहेका हुन्छन्। यी थोपाहरूले प्राकृतिक प्रिजमको काम गर्दछन्। इन्द्रिणी पर्नका लागि पानी परिरहेको बेला वा लगत्तै एकातिरबाट दर्विलो घाम लागेको हुनुपर्दछ। इन्द्रिणी दिउँसो भन्दा बिहान र बेलुकी पख बढी स्पष्ट र ठुलो देखिन्छ। सूर्य आकाशमा जति तल क्षितिजको नजिक हुन्छ, इन्द्रिणी त्यति नै प्रष्ट र माथिसम्म फैलिएको देखिन्छ। बिहान पख लाग्ने इन्द्रिणी खास गरी सूर्य पूर्वमा हुँदा इन्द्रिणी पश्चिम आकाशमा देखिन्छ भने, बेलुकी पखको समयमा सूर्य पश्चिममा हुँदा इन्द्रिणी पूर्व आकाशमा देखिन्छ। केवल वर्षाको समयमा मात्र होइन, ठुला झरनाहरू, पानीका फोहराहरू वा बगैँचामा पाइपबाट पानी छर्किँदा पनि यदि घामको प्रकाश सही कोणबाट परेको छ भने सानो आकारको इन्द्रिणी सजिलै पनि देख्न सक्दछौ।
0: कार्यक्रम सिलसिलामा अबको लागि भने फ्लोराइडले हाम्रो दाँत कसरी सफा गर्दछ त भन्ने प्रश्न। फ्लोरिन नामक तत्व पानीमा एकदमै सूक्ष्म मात्रामा पाइन्छ। यसले दाँतको बाहिरी तहमा रहेको पातहरू चम्किलो कडा तह जसलाई इनामेलको रूपमा चिनिन्छ। वास्तवमा इनामेलमा विभिन्न किसिमका अकार्बनिक खनिज पाइन्छन् जसको सुरक्षा गर्ने काम फ्लोरिनले गर्दछ। फ्लोरिन कम भएका खण्डमा दाँत फुस्रिने र खिएर जाने हुन्छ, तर फ्लोरिनको मात्रा बढी भएमा पनि दाँतका लागि त्यति फाइदाजनक हुँदैन। फ्लोरिन स्वतन्त्र रूपमा अस्तित्वमा रहन नसक्ने भएकोले यसलाई टुथपेस्टहरूमा फ्लोराइडका रूपमा राखिन्छ, जुन फ्लोराइड फ्लोरिनमा परिवर्तन हुन्छ। यसरी फ्लोराइडले हाम्रो दाँत बलियो बनाउँदछ।
1: फोटोक्रोमाटिक चस्माको सिसा सूर्यको प्रकाशमा किन कालो हुन्छ? अब यो बारेमा जानकारी दिँदैछौ। फोटोक्रोमाटिक चस्माको लेन्समा सिल्भर हेलाइड, सिल्भर आयोडाइड र सिल्भर ब्रोमाइडका सूक्ष्म क्रिस्टलहरू रहेका हुन्छन्। जब यी क्रिस्टलहरू सूर्यको प्रकाश विशेष गरी परावैजनी किरणको सम्पर्कमा आउँछन्, तब यिनीहरूमा रासायनिक बन्धनहरू टुक्रिन्छन् र सिल्भरका साना कणहरू छुट्टिएर जान्छन्। यी छुट्टिएका सिल्भरका कणहरूले लेन्सलाई ढाक्दछन्, जसका कारण चस्माको सिसा कालो वा गाढा देखिन्छ। जब चस्मालाई सूर्यको प्रकाशबाट हटाइन्छ, यी कणहरू पुनः आपसमा मिलेर पहिलेकै अवस्थामा फर्किन्छन् र चस्मा फेरि रङहीन वा सेतो देखिन्छ।
0: मालिस गर्दा थकाइ किन कम हुन्छ? यो प्रसंग अबको लागि। हामीले धेरै काम गर्दा शरीरमा ल्याक्टिक एसिडको उत्पादन बढी हुन्छ, जसले गर्दा शरीरमा रक्त संचार तथा अक्सिजनको आवागमनमा बाधा पुग्न जान्छ। यसले गर्दा नै हामीलाई थकानको महसुस हुन्छ। तर थाकेको भागमा हल्का मालिस गर्दा रक्त संचार सहज हुन्छ र अक्सिजन आपूर्तिमा पर्न गएको अवरोध पनि खुला हुन्छ। त्यसैले हामीलाई थकाइ कम भएको महसुस हुन्छ।
1: अब यहाँ अर्को प्रसङ्ग छ, मानिसहरूको सम्झना शक्ति किन नष्ट हुन्छ त? अब यो बारेमा जानकारी दिँदैछौ। बढ्दो उमेरमा स्नायु कोशिकाहरू जसबाट मस्तिष्कको निर्माण भएको हुन्छ, बिस्तारै बिस्तारै तिनीहरू मृत हुन लाग्दछन्, जसबाट मानिसको कार्यक्षमतामा कमी आउन थाल्दछ। जुन आयुमा यो प्रक्रिया सुरु हुन्छ त्यो मानिसै पछि फरक फरक हुन्छ। एउटा वयस्क व्यक्तिमा उति नै स्नायु कोशिका हुन्छन् जति ऊ जन्मिँदाखेरि रहेको हुन्छ। यी कोशिकाहरू शरीरको वृद्धि अनुसार बढ्दै जाने भने होइनन्। वास्तवमा कुनै पनि व्यक्ति उसको आयुबाट वृद्ध हुँदै जान्छ भने उसको स्नायु कोशिकाहरू बिस्तारै बिस्तारै कम हुँदै जान्छन्, किनभने यी कोशिकाहरू विभाजित हुँदैनन् र मृत कोशिकाको स्थानमा नयाँ कोशिकाहरू पनि बन्दैनन्। यसको स्थान ग्लायल कोशिकाहरूले लिने गर्दछन्। 70 र 80 उमेरमा लगभग 1/4 स्नायु कोशिकाहरू समाप्त भएर जान्छन्। यही कारणले हो कि वयोवृद्धहरूको साथ मनुष्यको सम्झना शक्ति कम हुँदै जानु। कहिलेकाहीँ दुर्भाग्यवश मनुष्यको स्नायु कोशिकाहरू एक निष्क्रिय पनि हुन जान्छन्, जसले गर्दा मानिसको सम्झना शक्ति बिस्तारै बिस्तारै नष्ट भएर जान्छ।
0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सिलसिला। विज्ञान उपयोगी सामग्री समेट्ने क्रममा डन्डी फोर किन र कसरी आउँछ यो प्रसंग छ। हाम्रो छालामा भएका पसिना निस्कने ससाना प्वालहरूमा थुप्रिएर रहने तेल, ब्याक्टेरियाहरू र मृत कोषहरूको कारणले डन्डी फोरको निर्माण हुन्छ। हाम्रो छालामा रहेका फोलिकलहरू, जसलाई हामी रौँ निस्कने ससाना प्वालहरू भन्दछौँ, तिनै प्वालहरूमा कोषहरू मर्ने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ। यी मृत कोषहरूलाई तेल ग्रन्थीहरूले उत्पादन गर्ने तेलले छालाको बाहिर सतहसम्म पुर्याउने काम गर्दछ। तेलको उत्पादन बढी हुने छालाहरूमा अत्याधिक तेलको कारण यी मृत कोषहरू थुप्रिन पुग्छन् र प्वाललाई बन्द गरिदिन्छन्। यसको कारणले तेल ग्रन्थीले उत्पादन गर्ने तेल बाहिर निस्कन पाउँदैन। यदि थुप्रिएका मृत कोषहरू बाहिरबाट देखिएमा त्यसलाई ब्ल्याक हेड भनिन्छ भने बाहिरबाट नदेखिएमा त्यसलाई व्हाइट हेड भनिन्छ। छालामा व्हाइट हेड निर्माण भएमा फोलिकल प्राकृतिक रूपमै पाइने ब्याक्टेरियाहरूले मृत कोषहरूलाई एसिडमा परिणत गर्छन्। एसिडको मात्रा बढ्दै जाँदा फोलिकल भित्र चाप उत्पन्न हुन्छ, जसको कारणले बन्द भएको प्वाल फुट्छ र छालामा संक्रमण हुन्छ। संक्रमणको कारणले त्यस ठाउँमा रगत जम्मा हुन जान्छ र छाला रातो हुन्छ। यसरी हाम्रो अनुहारमा डन्डीफोरको निर्माण हुन्छ।
1: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। पानी उमाल्दा पाइरोजन तत्वको नाश हुने गर्दछ।
2: विश्वको सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश चीन हो।
0: हिन्दू परम्परा अनुसार पञ्चकन्या भनेर अहिल्या, कुन्ती, तारा, मन्दोदरी र द्रौपदीलाई चिनिन्छ।
2: जापानको राजधानी टोकियो हुनु पूर्व राजधानी क्योटोमा थियो।
0: बुद्ध धाम भन्नाले लुम्बिनी, बोधगया, कुशीनगर र सारनाथ पर्दछन्।
2: माछा नपाइने विश्वको एकमात्र नदी जोर्डन।
0: कमलको फुललाई शिक्षा र सभ्यताको प्रतीक मानिन्छ।
2: रुस र अमेरिकामा एउटै नामको प्रान्त छ, त्यो हो जर्जिया प्रान्त।
0: एसियाली विकास बैंकको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको छ।
2: एसिया र युरोपलाई छुट्याउने पर्वतको नाम युराल हो।
0: विश्वमा सबैभन्दा लामो रेलमार्गको नेटवर्क अमेरिकामा छ। यसको लम्बाई 2,50,000 किलोमिटर रहेको छ।
2: पेरिस सहरको पुरानो नाम ल्युटेसिया थियो।
0: नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र 7,629 वर्ग किलोमिटरमा फैलिएको छ।
2: विश्वको सबभन्दा बढी पानी पर्ने ठाउँ भारतको चेरापुञ्जी हो, यो आसाममा पर्दछ।
0: नेपालको एउटै नामले दुईतिर बग्ने नदी राप्ती हो।
2: साउदी अरेबियाको राजधानी रियाद हुनु अघि जेद्दा सहरमा थियो भने बेलायतको राजधानी लन्डन हुनु अघि म्यान्चेस्टरमा थियो।
0: ग्रिस देशको ओलम्पिया सहरबाट ओलम्पिक गेमको सुरुवात भएको हो।
2: भारतको राजधानी सहरलाई क्वीन अफ द हिल भनिन्छ।
0: वर्षको लामो दिन 21 जुन हो भने छोटो दिन 21 डिसेम्बर हो। त्यस्तै दिन र रात बराबर हुने दिन 21 मार्च र सेप्टेम्बर 23 हुन्। दिन र रात बराबर हुनेलाई सम्पात अर्थात् इक्विनक्स भनिन्छ।
2: संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो।
0: काठमाडौँ बाहिर खोलेको पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस हो, यो बिरगंजमा पर्दछ।
2: संसारमा सबभन्दा बढी ऊन उत्पादन गर्ने देश अस्ट्रेलिया हो।
0: थेम्स नदीको किनारमा लन्डन, सिन नदीको किनारमा पेरिस भए जस्तै इराकको राजधानी बगदाद टिग्रिस नदीको किनारमा अवस्थित छ।
2: फिलिपिन्सको राजधानी मनिला हुनु अघि क्वजन सिटीमा थियो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा अब हामी राखिदिछौँ एउटा प्रेरक प्रसङ्गलाई। एकपटक भगवान बुद्ध आफ्ना केही शिष्य अर्थात् चेलाका साथ आफ्ना भक्तजनलाई विशेष प्रवचन दिने उद्देश्यले अर्कै गाउँतिर गइरहेका थिए। तीन चार दिनको यात्रापछि मात्र लक्षित गाउँ पुगिन र बाटामा कुनै पनि मानव बस्ती नभेटिने हुनाले उनीहरू खानपिन र विश्रामका सामग्री समेत साथमा लिएर हिँडेका थिए। हिँड्दै जाँदा उनीहरूले एउटा निर्जन स्थानमा प्रशस्त ससाना खाल्डा खनिएका देखे। जति अगाडि गयो त्यति नै धेरै खाल्डा देखेपछि बुद्धका शिष्यहरूको मनमा खुल्दुली बढ्दै गयो। अन्तत उनीहरूले बुद्ध सामु आफ्नो जिज्ञासा पनि यसरी राखी छाडे। भगवान, हामी सबैले निकै अगाडिदेखि नै यस बाटोमा दायाँ बायाँ यति धेरै खाल्डा देखिरहेका छौँ। यति धेरै खाल्डा कसले कुन प्रयोजनका लागि खन्यो या खनायो होला? हाम्रो खुल्दुली मेटिदिनु पर्यो प्रभु तपाईँले। त्यसपछि बुद्धले त्यो प्रश्नलाई चिर्दै गम्भीर हुँदै भने, यी खाल्डा यहाँ पानीको खोजी गर्ने कुनै गाउँले खनेको हुनुपर्दछ। उसले एउटा खाल्डोमा पानी नभेटेपछि अर्को अर्को खाल्टो खन्दा खन्दै यति धेरै खाल्टा खनेको हुनु पर्दछ। यति धेरै ससाना खाल्टा खन्ने कार्यमा लगाएको शक्ति एउटै ठुलो र गहिरो खाल्टो खन्न प्रयोग गरेको भए त उसले इनार नै खन्न सक्थ्यो होला नि त, र पानी पनि पाउन सकिन्थ्यो होला। त्यसैले तिमीहरूले यसबाट के बुझ भने, कुनै पनि काममा लागेको मान्छेले सही ढङ्गले परिश्रम त गर्नै पर्दछ, साथसाथै धैर्य पनि राख्नु पर्दछ, अनि मात्र सफलता प्राप्त हुन्छ। अन्यथा यी खाडल खन्ने परिश्रमीको जस्तै हालत हाम्रो पनि हुनेछ।
0: यसै प्रेरक प्रसङ्गसँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
3: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ, आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्र्याकको आज सफल परीक्षण गरिएको छ। नागडुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि क्रमशः अन्य सवारी साधन सञ्चालन गराइएको उहाँले जानकारी दिनुभयो। उहाँले निरन्तर काम गरेर आज नयाँ ट्र्याकबाट सवारी साधन सञ्चालन गराउन सफल भएको बताउनुभयो। कार्यस्थलमा खटिनुभएका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाले सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर परीक्षण गरिएको र सफल भएपछि पालैपालो अन्य सवारी साधन पास गराइएको जानकारी दिनुभयो। बोटेकोसी बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 रुपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनमा विद्यालयका भवन शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई देश विकासमा योगदान गर्न आग्रह गर्नुभएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभयो। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आइओईको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनु भएको हो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ लगायत अन्य प्रदेशमा जाने गरेका छन्। यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो। मेला अवधिभर 4,000 सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिने कोष सञ्चालक परिषद सदस्य एवं स्वयंसेवक उपसमिति संयोजक केदारमान भण्डारीले जानकारी दिनुभयो। तीजका अवसरमा भोलि बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल तिलगङ्गा उमाकुण्ड जयबागेश्वरी र गौशालामा व्यवस्था गरिनेछ। हरितालिका पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लाग्ने गर्दछ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलगाई, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

0: जानकारी सँगै यो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आज राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
0: अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका छौँ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्गहरू लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साधार स्रोत हुनेछन्। कार्यक्रमलाई पूरा समय सुन्नुहुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला सिलसिला
1: अब हामी यहाँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा राख्दैछौँ, क्यामेराले फोटो खिच्दा हाम्रो आँखाको नानी किन रातो देखिएको आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। धेरै जनावरहरूको आँखाको रेटिनामा प्रकाश परावर्तन गर्ने एउटा पातलो पत्र वा झिल्ली रहेको हुन्छ, जसलाई टेप्टम लुसिडम भन्ने गरिन्छ। यो पत्रले आँखाभित्रै प्रकाश परावर्तन गर्छ र कम प्रकाश भएको स्थितिमा पनि देख्न मद्दत पुर्याउँदछ। यसै पत्रको कारण सिकारी जनावरहरू रातको समयमा पनि सिकार गर्न सक्षम हुन्छ। रेटिनामा पनि यस्तो पातलो पत्र हुन्छ। कम प्रकाश भएको ठाउँमा आँखाको नानी ठुलो हुने र आँखामा धेरै मात्रामा प्रकाश छिर्न पाउने हुँदा त्यस्तो ठाउँमा फ्ल्यास राखेर फोटो खिचिएमा आँखाको रेटिनाबाट धेरै मात्रामा प्रकाश परावर्तन भएकोले फोटोमा हाम्रो आँखा पनि रातो देखिन्छ। फ्ल्यास प्रयोग नगरिकन फोटो खिचिएमा वा प्रशस्त प्रकाश भएको ठाउँमा फोटो खिचिएमा फोटोमा हाम्रो आँखा रातो देखिँदैन। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यो प्रसङ्गपछि अबलाई भने पुरुषको घाँटीमा मात्र रुद्र घन्टी हुन्छ कि महिलामा पनि हुन्छ, यो बारे जानकारी राख्दैछौ। वास्तवमा रुद्र घन्टी पुरुषमा मात्र होइन, महिलामा पनि हुन्छ, तर पुरुषमा यो राम्रोसँग देखिन्छ भने महिलामा देखिन्न। अब यस बारे केही चर्चा गरौँ। ल्यारिङ्कस, मानिसको घाँटीमा रहेको आवाज निकाल्ने अङ्गला ढाक्ने 9 प्रकारका कुरकुरे हड्डीहरू मध्ये रुद्र घन्टी पनि एक हो। यो 2 वटा हड्डीहरू मिलेर बनेको हुन्छ। रुद्र घन्टी बाहिरबाट कति ठुलो देखिन्छ भन्ने कुरा यी 2 वटा हड्डीहरू बीचको कोण कति छ भन्ने कुरा निर्भर पर्छ। पुरुषमा यी 2 हड्डीहरू बीचको कोण 90 डिग्री हुन्छ भने महिलामा 120 डिग्री हुन्छ। त्यसैले पुरुषमा रुद्र घन्टी राम्रोसँग देखिन्छ। जन्मिँदा पुरुष र महिलामा रुद्र घन्टीको आकार उस्तै हुन्छ, तर किशोरावस्थामा पुरुषमा टेस्टोस्टेरोन हार्मोनको उत्पादन बढी हुनाको कारण ल्यारिङ्गसको आकार ठुलो हुन जान्छ। ल्यारिङ्गस

0: भएपछि रुद्र घण्टी पनि स्वत ठुलो देखिन्छ। त्यसैले पनि वयस्क पुरुषमा रुद्र घण्टी राम्रोसँग देखिन्छ।
1: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा शल्यक्रियामा सुँगाइने रसायनले मानिसलाई बेहोस कसरी बनाउँछ त अब यो बारेमा जानकारी दिँदैछौ। शल्यक्रिया अर्थात् अपरेसन गर्दा एनेस्थेटिक नामक रासायनिक पदार्थ सुँगाइन्छ, जसले मानिसको स्नायु प्रणालीमा सिधै असर पुर्याउँदछ। केन्द्रीय स्नायु प्रणाली र परिधिस्थ स्नायु प्रणाली गरी स्नायु प्रणालीलाई दुई भागमा बाँध्न सकिन्छ। केन्द्रीय स्नायु प्रणालीमा मानिसको मस्तिष्क र सुषुम्ना नाडी हुन्छन् भने परिधिस्थ स्नायु प्रणाली नसा र नाडी ग्रन्थि रहेका हुन्छन्। एनेस्थेटिक सुँगाएपछि सुरुमा मानिसको मस्तिष्कको क्रियाकलाप शिथिल बनी सुषुम्ना नाडी र मस्तिष्कसम्म आउने सबै प्रसारण ठप्प हुने गर्दछन् अर्थात् रोकिन्छन्। यसको प्रभाव बिस्तारै स्नायु प्रणालीको पुरै भागमा पर्न गई मानिस एकदमै गहिरो निद्रामा डुब्दछ र स्नायु प्रणाली पूर्ण रूपमा अचेत रहन्छ।
0: रेडियो पत्रिका सिलसिलामा जानकारीमूलक सामग्रीहरू समेट्ने क्रममा अबलाई हाम्रो शरीरमा किन पानी चाहिन्छ यो प्रसङ्ग छ। पानी हाम्रो शरीरको लागि खाना भन्दा पनि महत्त्वपूर्ण तत्त्व हो। पानी बिना हामी लामो समय बाँच्न सक्दैनौ। खास गरी पानीमा पौष्टिकता त हुँदैन, तर यो आवश्यक मानिन्छ। खानाले जस्तो हामीलाई पानीले शक्ति प्रदान गर्दैन, न त यसले शरीरको आकार नै बढाउँदछ। जनस्वास्थ्य वैज्ञानिकहरूका अनुसार स्वस्थ रहन शरीरमा 70% पानी हुन आवश्यक छ। पानीले हाम्रो शरीरका अधिकांश प्रक्रियाहरूले स्वस्थ राख्न मद्दत गर्छ। पानीले रक्त संचार व्यवस्थित गर्ने काम गर्छ र रगत बन्ने नसाहरूलाई पनि स्वच्छ राख्छ। खाना पचाउन, खानाको मद्दतले ऊर्जा उत्पादन गर्न र शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूको लागि पनि पानी नभई हुँदैन। पानीले शरीरमा रहेका हानिकारक तत्त्वहरू शरीरबाट बाहिर फाल्ने काम गर्छ। खास गरी पेट तथा आन्द्राहरूबाट यस्तो कार्य गर्दछ। पानीले शरीरको तापक्रम स्थिर राख्ने काम गर्छ। हाम्रो शरीरमा सबै अङ्गहरूमा पानी हुन्छ, यतिसम्म कि हड्डी समेतमा पनि पानी हुन्छ। रगतमा 90, मस्तिष्कमा 85, मृगौलामा 82, मांसपेशीमा 75, कलेजोमा 69 र हड्डीमा 22% पानी हुन्छ। त्यसैले शरीरलाई स्वस्थ राख्न धेरै पानी पिउनु पर्छ। कार्यक्रममा अबला भने अस्मिता अधिकारीले गाउनु भएको गीत राख्दैछौ। आनन्द अधिकारीको रचना, आशिष अधिरालको संगीतमा।

0: मनोरञ्जन, ज्ञान र स्वास्थ्य उपयोगी सामग्री सहित रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट रेडियो पत्रिका सिलसिला
0: सिलसिला अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र आज बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा रेडियो नेपालको एफएम ब्यान्ड 98.100 र 103 MHz साथै इन्टरनेटको माध्यमबाट www.radionepal.gov.np र www.onlineradionepal.gov.np मा संसारभर प्रत्यक्ष सुन्न सक्नुहुनेछ। अब हामी राख्दै छौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
2: औंलाको छाप हरेक मान्छेको फरक भए जस्तै हरेक मान्छेको जिब्रोको छाप पनि फरक फरक हुने गर्दछ।
0: प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा बाङ्गिने प्रक्रियालाई प्रकाशको आवर्तन भनिन्छ।
2: गधाको बच्चालाई पाजी, हाँसको बच्चालाई ट्युरो भने जस्तै हात्तीको बच्चालाई छावा भनिन्छ।
0: नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमन्ड हिलारी हुन्।
2: पेट जोडिएर जन्मिएको बच्चालाई सियानी ट्विन भनिन्छ भने टाउको जोडिए जन्मिएको बच्चालाई क्रेनी ओपागोस भनिन्छ।
0: विदेशबाट आएको टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्राउने प्रविधिलाई VOIP अर्थात भोइस ओभर इन्टरनेट प्रोटोकल भनिन्छ।
2: अन्तरिक्षमा जन्मिएको पहिलो जीवको नाम धानचरी हो।
0: सगरमाथालाई तेस्रो ध्रुव नाम दिने व्यक्ति माइकल कर्ग हुन्।
2: पुतलीको जिब्रोमा खुट्टा रहेको हुन्छ।
0: नेपालमा मात्र पाइने काँडे भ्याकुर चराको वैज्ञानिक नाम स्पाइनी ब्याबलर हो।
2: मरुभूमिको हीरा भनेर लिबिया देशले चिनाउँछ।
0: नेपालमा स्थानीय तहको संख्या 753 रहेको छ।
2: ऊ मरी अरे नामक कृतिका रचनाकार सुभाष घिसिङ हुन् भने ऊ मरेकी छैन कृतिका लेखक बालकृष्ण स्वाम हुन्।
0: रसुवा जिल्लालाई सात कुण्डको जिल्ला भनेर चिनिन्छ।
2: सूर्यमा सात रङ हुन्छ भनी इन्द्रेणी र वर्णपटबाट प्रष्ट पार्ने वैज्ञानिक न्यूटन हुन्।
0: नेपालमा 32 प्रकारका गुराँसहरू फुल्ने गर्दछन्।
2: पशुपति मन्दिरको स्थापना राजा प्रचण्ड देवले गरेका हुन्।
0: रक्त संचार पत्ता लगाउने वैज्ञानिक विलियम हार्वे हुन्।
2: विश्वको गहिरो ताल बैकाल ताल हो भने गहिरो सागर क्यारिबियन हो।
0: सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ गाउँपालिकामा पर्दछ।
2: नेवारी भाषाको लिपिलाई रञ्जना लिपि भन्दछन्।
0: जमिनमा नबस्ने चरा हरियाल हो भने रुखमा नबस्ने चरा टिटोनी हो।
2: बिरुवामा पनि जीवन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक जगदीश चन्द्र बोस हुन्।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब हामी एउटा गीतलाई राख्दैछौँ। महेश कुमार आउजी र बादल थापाको युगल स्वरबाट यो गीत रहेको छ। गीतमा रचना तथा संगीत रहेको छ महेश कुमार आउजी।

0: प्रसंग, स्वास्थ्य संबंधी जानकारी, सामान्य ज्ञान र पेर प्रसंग सहित
1: यो हो रेडियो पत्रिका सिलसिला।
0: सिलसिला
1: अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसंग राख्दैछौ। गरिब राजाको बारेमा रहेको छ। एक साधुले बाटामा एउटा सुनको सिक्का फेला पारेका थिए। उनलाई धनको चासो थिएन, त्यसैले उनका लागि पैसा अर्थहीन थियो। उनी त्यो सिक्का गरिबलाई दिन चाहन्थे, तर उनले गरिब भने भेटेका थिएनन्। एक दिन एक राजा आफ्नो सेनाको दलबल र हात हतियार सहित छिमेकी राज्यमा आक्रमण गर्न जाँदै थिए। बाटामा ती साधुले राजालाई देखे। उनले राजाको उद्देश्य राम्ररी बुझेका थिए। त्यसपछि केही बेर सोचमग्न भई उनले सिक्का राजाको रथमा पर्ने गरी फ्याँकिदिएका थिए। सिक्का सिधै राजाको अगाडि खस्यो। कसैले आफूलाई स्वर्ण सिक्का प्रहार गरी अपमान गरेको ठानेर राजा झनक्क रिचाएका पनि थिए। यसो यताउता हेर्दा उनले एक साधुलाई आफूतिर हेरेर मुस्कुराई रहेको पनि देखेका थिए। आफ्नो समूहलाई केही बेर रोकिन आदेश दिएर साधु भएको स्थानमा पुगेर राजाले प्रश्न गरे, साधुजी, तपाईँले मलाई यसरी किन स्वर्ण सिक्काले हिर्काउनु भयो त? साधुले शान्त भावले जवाब दिए, महाराज, यो सिक्का मैले बाटामा भेटेको थिएँ। आफूलाई यसको काम नभएकोले कुनै गरिबलाई यो सिक्का दिने सोच बनाएको थिएँ, तर सोचे जस्तो गरिब कोही पनि भेटिएन। तर तपाईँलाई देखेपछि तपाईँ जति गरिब अर्को कोही हुन सक्दैन जस्तो लाग्यो र यो सिक्का तपाईँलाई दिएको हुँ। साधुको भनाई सुनेर अचम्म मान्दै राजाले प्रश्न गरे, भनेपछि तपाईँले मलाई सबैभन्दा गरिब देख्नुभयो होइन त? अनि साधुले जवाब दिन्छन्, हो महाराज, यति ठुलो राज्यका राजा भएर पनि छिमेकी राज्यमाथि आक्रमण गरेर रगतको खोलो बगाउन तयार हुने तपाईँ जति गरिब अर्को को होला र? आखिर तपाईँलाई पुग्दो सम्पत्ति हुँदो हो त रगतको खोलो बग्न सक्ने युद्ध किन चाहनु भयो त? साधुको भनाई सुनेपछि राजा झसङ्ग भए। उनले आफ्नो गल्ती महसुस गरे र सैनिकलाई फर्काएर जीवनभर अर्को राज्यमाथि आक्रमण नगर्ने वाचा पनि गरेका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौ। आज प्रस्तुत गरिएका सामग्री, विभिन्न पुस्तक, पत्र पत्रिका, अनलाइन स्रोत, त्यस्तै रेडियो, टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
1: अब जाँदा जाँदै प्रविशा अधिकारी र मिलन कुमारको युगल सुरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ रोशन सिंहको। यो गीत तपाईँलाई छाड्दै प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जीवनशैली, स्वच्छ वातावरण र सभ्य समाज नै जीवन र जगतको पहिलो परिचय हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू खोतल्ने गरेका छौँ। हामीले फेर्ने प्रत्येक सेकेन्डको श्वास प्रश्वास नै जीवन हो। स्वस्थ जीवनको पहिलो आधार भनेकै स्वच्छ हावा हो। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर जलवायु परिवर्तनले स्वास्थ्यमा देखिएको असरका सम्बन्धमा जानकारी, स्वस्थ जीवनशैलीका लागि खानपान कस्तो हुनुपर्छ त भन्ने सम्बन्धमा विज्ञको राय र स्वच्छ हावा र स्वच्छ वातावरणको महत्वका सम्बन्धमा गरिएको छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवातमा सुनौ, जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य कसरी बिगारेको छ त भन्ने बारेमा जानकारी। जलवायु परिवर्तनले हाल भोकमरी रोग र मौसमी प्रकोपका कारण हरेक वर्ष लगभग 3,15,000 मानिसको मृत्यु भइरहेको छ। सन् 2030 सम्ममा वार्षिक मृत्यु हुनेको संख्या 0.5 मिलियन पुग्ने अनुमान गरिएको छ। सन् 2030 सम्ममा मानव स्वास्थ्य झनै जोखिम र विकरालमा पुग्ने जेनेभामा रहेको ग्लोबल मानवीय मञ्च GHF गरिएको अध्ययनले देखाएको छ। अहिले विश्वभर जलवायु परिवर्तनको असर मानव स्वास्थ्यमा नै देखिएको छ। मानिसहरूमा झाडा पखाला, डेङ्गु, श्वास प्रश्वासमा समस्या, फोक्सोको क्यान्सर लगायतका स्वास्थ्य समस्या झेल्ने गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ। पानी र खानामा विभिन्न प्रकारका रोग र कीटाणुले घर बनाएपछि झाडा पखाला निम्त्याउँछ।

0: जानकारी पछि अब अर्को प्रसंग। मानव स्वास्थ्य स्वस्थ बनाइराख्ने महत्त्वपूर्ण इन्धन हो हामीले खाने खाना। हामीले खाने खानाबाट हाम्रो स्वास्थ्य कसरी बलियो बनाउन सकिन्छ त भनेर पोषणविद आस्था कार्कीलाई सोधेका छौँ।
1: अहिले खानाको हामीले जीवनशैलीको परिवर्तन हेर्दाखेरि चाहिँ धेरै नै भिन्नता छ। जस्तै कि हजुरको सानो बच्चादेखि लिएर ठुलो हाम्रो वृद्धहरूकोमा पनि आजकल चाहिँ हजुरको प्रोसेस खाना भन्ने बित्तिकै प्याकेटको खानाहरू भयो होइन। हजुरको मासु पनि धेरै टाइमसँग प्रिजर्भ गरेर राखेको, धेरै नै केमिकल प्रिजर्भेटिभहरू हालेको खानाहरू अलि धेरै मात्रामा बजारमा पाइन्छ। अनि

सजिलो पनि भएको कारणले चाहिँ आजकल चाहिँ त्यसप्रति चाहिँ एक्सपोजर एकदमै बढेको छ होइन. त्यो हुँदाखेरि चाहिँ के भइदियो त हाम्रो रोगसँग लड्ने क्षमताहरू, अब कोभिड हामीले विचार गर्दाखेरि कोभिडमा डेङ्गुमा धेरैजनालाई चाहिँ स्वास्थ्यमा एकदमै गाह्रो भएर धेरैजनालाई अलिक सिरियस केसहरू पनि भएको छ. त्यो चाहिँ धेरै चाहिँ खानपिनले एकदमै प्रभावित, जस्तै कि हामीले रोगसँग लड्ने क्षमता भएको भिटामिनहरू मिनरल्सहरू नखाँदाखेरि पनि भएको हो. त्यही भएर अब खानालाई कसरी अलिकति सजिलो सहज तरिकाले हामी कसरी हेल्दी रुटिनमा बस्ने त भन्दाखेरि हजुरको सकेसम्म पहिला जसरी हामीले फापर कोदो होइन अब चिनोहरू भयो धेरैजनालाई थाहा पनि नहुन सक्छ, तर यिनीहरूमा चाहिँ हजुरको कम्प्लेक्स कार्बोहाइड्रेट भनौँ, कम्प्लेक्स कार्बोहाइड्रेट भन्ने बित्तिकै रेसा टन्न भएको खानेकुराहरू भयो होइन. भात पनि हेल्दी नै हो तर हजुरको त्यसमा मात्राले एकदमै रोल खेल्छ. अब कति मात्रामा खाइरहेछौँ हेल्दी भन्दैमा धेरै खाने बानी हुन्छ. अब डायबिटिजको केसमा हजुरको हामीले भातभन्दा च्याख्ला राम्रो भनेपछि त्यही च्याख्लाको मात्रा धेरै भएर पनि डायबिटिज कन्ट्रोल नभएको पनि देखेका छौँ होइन क्लिनिकहरूमै. अब एक त रेसायुक्त खानेकुराहरू खानु पर्यो होइन, अर्को भनेको हजुरको दिनमा सिजनको हिसाबले सिजन जति हामीले सिजनकै हिसाबले फलफुलहरू खान्छौँ नि त्यति चाहिँ अलिकति केमिकल हालेको फलफुलबाट बस्न सकिन्छ कि. सो त्यो भयो भने चाहिँ हजुरको एउटा जुन सिजनको फलफुल छ आफ्नो स्वास्थ्य हिसाबले, अब डायबिटिजको केसमा सकेसम्म केराहरू अलिकति अभोइड गर्ने, आँपहरू भयो होइन, तर अन्य फलफुल एभोकाडो हजुरको अनारहरू, बच्चाहरूले त अझै एउटा भन्दा दुईवटा फलफुल खाएको एकदमै राम्रो. अर्को भनेको हजुरको सकेसम्म चाहिँ दिनमा राम्रो बोसो राम्रो फ्याट भन्छौँ कि हामीले चाहिँ. अब त्यो राम्रो फ्याट भनेको चाहिँ हजुरको के केमा पाइयो त भन्दा बदाम, आलसहरू जुन अचारमा छोपालिन्छ, तिलहरू भयो होइन. दिनमा चाहिँ केही न केही मात्रामा चाहिँ हजुरको जति सकिन्छ, अब हाडे बदाम सकिँदैन भने हाम्रो नेपाली लोकल बदाम हुन्छ पिनट्स, त्यो भयो कि त आलस एक चम्चा भयो, अनि हजुरको ओखरहरू भयो, फलफुलसँग यसलाई कम्बाइन गर्न सकिन्छ भने जुन हाम्रो नेपाली थाली हुन्छ नि हजुरको, अब हामी खाना जाँदाखेरि दाल हुन्छ, तरकारी हुन्छ, गुन्द्रुकको अचार हुन्छ, अनि त्यसको सलादहरू हुन्छ, त्यो भनेको चाहिँ एकदमै ब्यालेन्स्ड खाना हो कि. हाम्रो बानी कहिलेकाहीँ भातसँग हजुरको ग्रेभी मात्रै हुन्छ, करी मात्रै हुन्छ, तर अब प्रोटिन केले पुऱ्याउने त, गेडागुडी छ कि, भेजिटेरियन छ भने गेडागुडी, हजुरको भटमासको प्रडक्टहरू भयो, नन भेज छ भने अन्डा चिकनहरू भयो, तर अब त्यो खाएपछि सलाद चाहिँ त्यही कुरालाई पचाउनलाई चाहिन्छ कि. अहिलेको धेरैजनाको बाहिरको खाना खाएर पेट बिग्रिने चाहिँ छँदैछ, तर फाइबर भयो हजुरको भिटामिन मिनरलहरू पर्याप्त मात्रामा नभएर पनि पेट बिग्रिने, 23-24 वर्षमै खाना पचाउनै छोड्ने पनि भएको छ. त्यही भएर हजुरको ब्यालेन्स्ड हुनु पर्यो खानामा, दिनभरिको खानामा सकेसम्म प्याकेटको खाना नखाएर हाम्रो लोकल खानाहरू, बाराहरू हुन्छ कि, भटमा साँधेको हुन्छ कि, चना हुन्छ कि, हजुरको मखाना, मखाना धेरैजना हामीलाई तिहारको भागमा मात्रै देख्ने गर्छौँ कि. अझ पहिला धेरैजनाले भन्नुहुन्छ कि सबै बदाम किसमिसहरू खायो, लास्टमा बाँकी रहने भनेको चाहिँ त्यो मखानाको फुल. तर मखाना भनेको प्रोटिन पनि हुन्छ, रमाइलो त हजुरको क्याल्सियम पनि पर्याप्त हुन्छ, अझ कार्बोहाइड्रेट जुन राम्रो कार्बोहाइड्रेट हुन्छ कि, भनेको चाहिँ अब डायबिटिजको हिसाबले पनि खान मिल्यो. त्यही भएर अब स्न्याक्स चाहिँ दिउँसोको खाजादेखि लिएर बेलुका चाहिँ सकेसम्म कम खाने, किन भन्दाखेरि दिन ढल्दै जाँदाखेरि चाहिँ हाम्रो हजुरको पचाउने क्षमता पनि अलिकति स्लो हुँदै जान्छ, किन भन्दा बिहानदेखि जिउले शरीरले काम गरिरहेको छ नि त. त्यही भएर राति हल्का खानु भनेको रिजन त्यो हो. सकेसम्म हजुरको सुत्नुभन्दा 3-4 घन्टा चाहिँ ग्याप राख्ने, किन भन्दा आफू चाहिँ सुत्यो 10 बजे सुत्यो, तर अब हजुरको खाना खाएको थियो 9 बजे भने रातभरि त्यो शरीर चाहिँ काम गर्छ कि त्यो खानालाई पचाउन. त्यही भएर बिहान एक्टिभ नहुने, अलिकति आलस्य भएको जस्तो हुने पनि भइदिन्छ कि.

0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। स्वच्छ हावा स्वच्छ जीवनको पहिलो आधार हो। वायुमण्डल भित्रको विकार र प्रदूषणले हामी मान्छेको शरीरभरि कसरी घर बनाउँछ र रोग भित्र्याउँछ त भनेर स्वच्छ हावा परियोजनाका संयोजक भूषण तुलाधरसँग छलफल गर्नेछौँ। आउनुहोस् उहाँका कुरा सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: विशेष गरी यो जलवायु परिवर्तनको असर र वायु प्रदूषणका कुरा हामीले आज गर्नेछौँ। वायु प्रदूषणको असर चाहिँ नेपालमा अझ धेरै देखिएको छ भनिन्छ। काठमाडौँ 6 स्थानमा आयो भनिन्छ विश्वमा। वायु प्रदूषणको असर यति धेरै बढ्नुमा कारण चाहिँ के होला तपाईँको विचारमा?
1: वायु प्रदूषण नै बढेको छ हामी कहाँ, होइन? विशेष गरिकन सहरी क्षेत्रमा अझ बढेको छ। अब ग्रामीण क्षेत्रमा चाहिँ भान्साभित्रको जुन धुवा छ त्यसले गर्दाखेरि प्रदूषण धेरै हुने हो। त्यो केही मात्रामा कम हुँदैछ, तर पनि अस्तिकै भनौँ न 3 वर्ष अगाडिकै जनगणनाको तथ्याङ्कले के देखाउँछ भने अझै पनि 50%भन्दा बढी घरहरूमा दाउरा गुइठा प्रयोग गर्छ। त्यसले गर्दाखेरि घरभित्र धुवा एउटा प्रमुख समस्याको रूपमा रहेको छ। त्यसले फेरि असर गर्ने भनेको अधिकांश महिला र बालबालिकाहरूलाई हुन्, किनभने भान्सामा धेरै चाहिँ महिलाहरूले बस्ने गर्छन् हाम्रो समाजमा, र ससाना बालबालिकाहरू पनि सँगै बस्ने गर्छन्, त्यहाँ असर गरिरहेछ। र सहरी क्षेत्रमा चाहिँ अत्याधिक मात्रामा प्रदूषणका स्रोतहरू बढ्नाले, चाहे गाडीको धुवा भन्नुहोस् अथवा चाहिँ इन्डस्ट्रीहरू भनौँ, होइन, उद्योगहरू, र साथसाथै फेरि अर्को के हुन्छ भन्दाखेरि यो जाडोको महिना सुरु हुने बित्तिकै फेरि चाहिँ आगो बाल्ने काम धेरै हुन्छ, होइन? पात पतिङ्गरहरू झऱ्यो त्यसलाई पनि बालेर पठायो, अथवा फोहोर मैलालाई बालेर पठायो, अथवा उद्योगहरू पनि जुन बर्खामा चल्दैनन् जस्तै इँटा उद्योगहरू त्यो सञ्चालन हुन थाल्छन्। त्यो सबैले गर्दाखेरि वायु प्रदूषण विशेष गरिकन जाडो महिनामा अत्याधिक मात्रामा वृद्धि हुन्छ र त्यसले आम मानिसको जनस्वास्थ्यमा असर पर्दाकै हुन्छ। र अझ विशेष गरिकन बालबालिकाको स्वास्थ्यमा, वृद्धहरूको दीर्घ रोगीहरूको स्वास्थ्यमा त झन् असर परेको छ।
0: यो नेपालमा चाहिँ अत्याधिक मात्रामा वायु प्रदूषण बढिरहेको समस्या यो अहिलेको मात्रै समस्या होइन, विगतका धेरै वर्षहरू अगाडिदेखि नै यस्ता खालका समस्याहरू मौलाउँदै आएका छन्। वायु प्रदूषण बढ्नुमा ग्रामीण क्षेत्रमा त यहाँले भने जस्तै दाउरा गुइठाका प्रयोगहरू धेरै भएर हुने गर्दछ, सहरी क्षेत्रमा चाहिँ के कारणले हुन्छ? अव्यवस्थित सवारी साधनले गर्दा त हुने नै भयो, यसको अलावा अरू के कारणले गर्दाखेरि चाहिँ वायु प्रदूषण बढ्दो छ?
1: प्रमुख कारण भनेको यातायातका साधनहरूले, विशेष गरिकन डिजलका गाडीहरूले झन् धेरै प्रदूषण गर्छ, र ठुला गाडीहरू, ठुला डिजलका गाडीहरू, बस ट्रकहरूले अत्याधिक मात्रामा प्रदूषण गरेको हामी देखेका छौँ। सार्वजनिक यातायातमा बसहरू प्रयोग गर्छन् जुन राम्रो हो, तर ती बसहरूलाई पनि विद्युतीकरण गर्न सकेका छैनौँ हामीले। बरु विद्युतीय यातायात, विद्युतीय गाडीहरू भनौँ न, प्राइभेट सेक्टरमा धेरै आएको छ, प्राइभेट गाडीहरू धेरै विद्युतीकरण भएको छ, तर बसहरूको विद्युतीकरण हुन सकेका छैन। त्यसमा सरकारले ध्यान दिनुपर्ने हुन्छ, सरकारले त्यसमा अलिकति सहयोग गर्नुपर्ने हुन्छ व्यवसायीहरूलाई। अब दोस्रो भनेको यो फोहोर बाल्ने कामले गर्दाखेरि पनि वायु प्रदूषण हुन्छ, विशेष गरिकन अझ यो जाडोमै धेरै बाल्ने भएको हुनाले, फोहोर भनौँ अथवा पात पतिङ्गरहरू भनौँ, त्यो बाल्नाले प्रदूषण भइरहेको हुन्छ। सहरी क्षेत्रमा पनि त्यो धेरै भइरहेको छ।
0: र
1: तेस्रो भनेको उद्योगहरू, जस्तै इँटा व्यवसायहरूको भनौँ त, होइन, इँटा भट्टाहरू छन्, अरू पनि ससाना उद्योगहरू सहरी क्षेत्रमा धेरै छन्। त्यसमा बोइलरहरू पनि प्रयोग गरिरहेका हुन्छन्, डेरी उद्योग चाहिँ बोइलर प्रयोग गरिरहेका हुन्छन्, त्यस्तै अरू पनि उद्योगहरू छन्, त्यसबाट पनि प्रदूषण भइरहेछ।
0: र
1: अर्को एउटा थपिने के छ भन्दाखेरि बाहिरबाट आउने प्रदूषण, होइन, जस्तै अहिले नै हामीले के देखिरहेछौँ भन्दाखेरि भारत पाकिस्तानका सहरहरू, विशेष गरिकन दिल्ली लाहौरमा अत्याधिक मात्रामा प्रदूषण बढ्या छ। अब त्यो सहरमा, त्यो सहर अथवा त्यो क्षेत्रमा हुनु प्रदूषणको केही भाग नेपालमा पनि आउँछ, किनभने नेपालमा पश्चिमी वायुले त्यसलाई चाहिँ नेपालतिर ल्याउँछ। र काठमाडौँले कै कुरा गर्ने हो भने पनि यहाँ हावा कहाँबाट आउँछ त भन्दाखेरि धेरै जसो पश्चिमतिरबाट आउँछ, भन्नाले त्यतातिरको हावा आउँदाखेरि प्रदूषण पनि सँगसँगै ल्याउने गर्छ। त्यसले गर्दाखेरि पनि नेपालमा प्रदूषण बढिरहेको छ, सहरी क्षेत्रमा पनि, त्यसै त्यो पनि एउटा कारण हो।
0: जस्तो भौगोलिक हिसाबले पनि प्रदूषण बढ्छ अथवा घट्छ भनिन्छ नि, भूगोलले पनि प्रभाव पार्छ भनिन्छ नि, काठमाडौँको कुरा गर्नुपर्दाखेरि भूगोलले प्रभाव पार्छ कि पार्दैन यहाँ प्रदूषण बढ्नुमा?
1: निश्चय पनि पार्छ, होइन, काठमाडौँ उपत्यका हो, होइन, र उपत्यकामा के हुन्छ भन्दाखेरि विशेष गरिकन जाडो मौसममा यो एउटा जमिनको सतहको ठ्याक्कै माथिको हावाको तह अलिक चिसो हुन्छ राति, होइन राति जमिन चिसो हुन्छ, त्यसपछि हावाको तह चिसो हुन्छ, त्यो माथिको अलिकति तातोमा जति माथिको फेरि चिसो हावा हुन्छ, त्यो चिसो तातो चिसो हावाको त्यो तहले गर्दाखेरि यहाँको प्रदूषणलाई रातभरि नै यहीँ ढकनी जस्तो काम गर्छ, यहीँ गुम्स्याएर राख्छ, र बिहान पल्ल अलिकति घाम लगाएपछि हावा तातिँदै जान्छ र हावा तातेको हावा माथि जाने भएको हुनाले अलिकति त्यहाँनिर मिक्सिङ हुन्छ, होइन भने चाहिँ अक्सर के हुन्छ भने बिहानसम्म पनि यहाँ त्यो प्रदूषण गुम्सेर बसेको हुन्छ, जसले गर्दाखेरि विशेष गरिकन बिहान भनौँ घाम लाग्नभन्दा अगाडि 8 बजीतिरसम्म पनि प्रदूषण एकदमै बढी हुने गर्छ। त्यो उपत्यका जस्तो ठाउँमा अलिक बढी हुन्छ र अरू ठाउँमा पनि भूगोलले असर पर्छ नै, तर काठमाडौँ जस्तो उपत्यकामा चाहिँ अलिक बढी असर गर्छ, विशेष गरिकन यो जाडोको मौसममा। अर्को कुरा के पनि छ भन्दाखेरि मौसमले पनि असर गर्छ, होइन तपाईँको जाडो मौसम, जाडोमा पानी पर्दैन धेरै, पानी नपर्दाखेरि चाहिँ बर्खामा जुन चाहिँ पानीले चाहिँ प्रदूषणलाई छिग्राएर तल झार्ने गर्छ त्यो जाडोमा हुन सक्दैन, र हावा पनि राम्रोसँग नचल्दाखेरि प्रदूषण जहाँको त्यहीँ रहने भएको नै प्रदूषण जाडो मौसम जाडोमा अलिक बढी नै हुने।
0: जस्तै ग्रामीण भेगमा पहाडी मुलुकहरूमा हुने वायु प्रदूषण र तराईका फाँटहरूमा भनौँ न तराईका सम्म स्थानहरूमा हुने वायु प्रदूषण, अझ यसलाई सजिलो भाषामा भन्नुपर्दा खाल्डो स्थानमा हुने वायु प्रदूषणमा चाहिँ फरक छ त्यसो भए?
1: निश्चय पनि वायु प्रदूषणलाई दुईवटा तरिकाले हेर्न सकिन्छ, होइन त्यो किन हुन्छ भन्दाखेरि एउटा प्राकृतिक एउटा मानवीय कारण, मानवीय कारणले हेर्दाखेरि चाहिँ अघि भने जस्तो गाउँघरमा दाउरा गुइसा बाल्दाखेरि पनि भइरहेछ र सहरमा यातायात साधनहरूले भइरहेछ, अझ तराईतिरको प्रदूषण हेर्ने हो भने तराईमा भनौँ न जाडोमा सबैजना घर घरमा चाहिँ घुर बाल्ने भनेर बालिन्छ, होइन त्यो कृषिजन्य अवशेषहरू बालिन्छ, त्यसले गर्दाखेरि पनि बढी प्रदूषण भइरहेको हुन्छ भन्दाखेरि प्राकृतिक कारण अघि तपाईँले भन्नुभएको जस्तो यो हावा राम्रोसँग नचल्यो भने अथवा पानी नपऱ्यो भने त्यस्तो ठाउँमा चाहिँ त्यस्तो अवस्थामा प्रदूषण अलिक बढी हुने गर्छ।
0: हजुर, जस्तो यो प्रदूषणबाट बच्नको लागि चाहिँ मानव स्वास्थ्यलाई प्रदूषणबाट जोगाउनको लागि चाहिँ अब के कुरामा चेतनशील हुनुपर्ने अथवा सतर्क हुनुपर्ने हो मानिसहरूले?
1: तिनवटा कुरा भन्छु, एउटा चाहिँ प्रदूषणका स्रोतहरू सकेसम्म घटाउँ, होइन आफैले गर्न सक्ने कुराहरू पनि धेरै छन्, जस्तै घर वरिपरि फोहोर नबाल्ने कुरा, आफूसँग मोटरसाइकल गाडी छ भने त्यसको सर्भिसिङ बेला बेलामा गर्ने कुराहरू, होइन त्यो एउटा काम एउटा कुरा हो। दोस्रो भनेको प्रदूषणबाट बच्ने, जस्तै प्रदूषण बढी हुने ठाउँमा नजाने अथवा बढी हुने समयमा नजाने, जस्तै बिहान सबैले प्रदूषण बढी हुने छ भने त्यति बेला तपाईँ जगिङै गर्नुपर्छ, दौडिने एक्सर्साइज व्यायाम गर्नुहुन्छ भने पनि सायद त्यति बेला अलिक कम गर्ने, दिउँसोतिर प्रदूषण कम हुन्छ, त्यति सपिङै गर्न जानु छ भने त्यति बेला जान सकियो। त्यसैले ठाउँ समय र स्थानको ख्याल गर्ने, र अर्को भनेको सकेसम्म मास्क लगाउने, होइन अहिले त कोभिडले गर्दाखेरि सबैको घरमा मास्कहरू छन्, प्रदूषण बढी भएको समयमा मास्क लगाउने गरौँ, त्यो भनेको बच्ने। र तेस्रो भनेको आवाज उठाउने, हेर्नुहोस् तपाईँलाई छिमेकीले फोहोर बालिरहेको छ भने गएर भन्ने अथवा नगरपालिकालाई वडालाई गएर भन्ने र अरूलाई पनि यो कुरा यो यसको बारेमा आवाज उठाउने हो भने पनि हामीले प्रदूषण धेरै घरसम्म घटाउन सक्छौँ। त्यसैले एक आफूले नगर्ने प्रदूषण अथवा घर फोहोर नबाल्ने इत्यादि, दोस्रो प्रदूषणबाट बच्ने मास्क लगाएर होस् अथवा प्रदूषित स्थानमा नगएर होस्, र तेस्रो प्रदूषणको विरुद्ध आवाज उठाउने, यो तिनवटा काम चाहिँ हरेक व्यक्तिले गर्न सक्छ।
0: हजुर, जस्तै यो प्रदूषणका कारण चाहिँ विश्वभरमा 7 लाख मानिसहरू चाहिँ वर्षेनी यतिकै प्रदूषणकै आधारमा मर्छन् भनिन्छ, यो कुरा सत्य हो त?
1: निश्चय पनि अहिले त अझ 7 लाख भन्दा पनि 8 लाख भन्दा बढी भनेर यो वर्षको आएको तथ्याङ्कले के भन्छ, यो प्रदूषण वायु प्रदूषणको कारणले मर्ने गर्छ, किन भन्दाखेरि वायु प्रदूषणले असर नगर्ने शरीरमा कुनै अङ्ग नै हुँदैन, प्रदूषण हाम्रो सास फेर्दाखेरि सिधै शरीरभित्र जान्छ, श्वास प्रश्वास प्रणालीलाई सबभन्दा पहिला त्यसले असर गर्छ, जति फोक्सोको रोग त्यसले ल्याउँछ, त्यसपछि त्यो फोक्सोबाट पनि त्यो रक्त सञ्चार प्रणालीमा जान्छ, त्यसपछि जुन अक्सिजनसँगै रक्त सञ्चार प्रणालीमा जान्छ, र त्यहाँबाट त्यसले चाहिँ मुटुमलाई हिट गर्छ, तपाईँको मुटुको रोग हुनसक्छ, स्ट्रोक मस्तिष्क घात हुनसक्छ, त्यसै गरिकन गर्भवती महिला छ भने त त्यो शिशुलाई समेत त्यसले असर गर्छ। त्यसैले त्यो सबै जोड्दाखेरि 8 लाखभन्दा बढी को जुन तथ्याङ्क आएको छ, र नेपालकै कुरा गर्दाखेरि पनि नेपालमै पनि हरेक दिन 48,500 मृत्यु यो वायु प्रदूषणको कारणले हुन्छ हुने गर्छ भन्छ हरेक वर्षमा। सो हरेक वर्ष 48,500 भनेको त हरेक दिन 130 जना जतिको मृत्युको कुरा आउँछ। त्यो कसरी भयो त भन्दाखेरि अघि भने जस्तो सबभन्दा त्यसले सबभन्दा पहिला त्यसले फोक्सोलाई हिट गर्छ। नेपालमा सबभन्दा बढी मानिसहरू कुन रोगको कारणले मर्छ भनेर हेर्ने हो भने तथ्याङ्कले के भन्छ भन्दाखेरि फोक्सोकै कारण, फोक्सोको रोगको कारणले हेरेर सिओपिडी भन्छ, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज। अब क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज सिओपिडी हुनुमा सबभन्दा ठुलो कारक तत्त्व के हो त भन्दाखेरि वायु प्रदूषण नै हो, होइन 75% त वायु प्रदूषणको हातिन्छ त्यसमा। त्यसै गरी पनि दोस्रो ठुलो मृत्युको कारण भनेको मुटुको रोग, त्यसमा पनि वायु प्रदूषणको ठुलो हात हुन्छ। तेस्रो भनेको मस्तिष्क घात, त्यसमा पनि वायु प्रदूषणको हात हुन्छ। त्यसैले वायु प्रदूषणले धेरै मानिसहरूलाई असर गरिरहेको हुन्छ र धेरैजनाको मृत्यु, हजारौँको मृत्यु भनौँ न, यसले गर्दाखेरि हरेक वर्ष भइरहेको छ नेपालमा लगायत विश्वभरका अन्य सहरहरू पनि।
0: हजुर, अब जस्तो वायु प्रदूषणबाट बच्नुपर्छ, वायु प्रदूषणको कारण मलाई यस्तो रोग लागेछ भनेर जो हामी पीडित वायु प्रदूषणबाट पीडित रोगीहरूलाई पनि यो कुरा चेतना नभएर हो अथवा यस्ता खालका समस्या किन बढ्छन् होला?
1: निश्चय पनि एउटा चाहिँ चेतना नभएर हो होइन, किनभने धेरैलाई थाहा पनि छैन कि वायु प्रदूषणले हार्ट एट्याक पनि हुन सक्छ भनेर, होइन धेरैलाई के लाग्छ भने वायु प्रदूषण भयो भने हो सास फेर्न अलिकति गाह्रो भयो, आँखा अलिकति बिजाए, त्यति मात्रै होला भन्ने चाहिँ हुन्छ। तर वायु प्रदूषणले मलाई दीर्घकालमा असर गर्छ, क्यान्सर हुनसक्छ अथवा मुटुको रोग लाग्न सक्छ, मस्तिष्क घात हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छैन एक। दोस्रो, स्वास्थ्य कर्मीहरूले पनि त्यो भन्दैनन् होइन, जस्तै अब चिसो बढिया छ के अरे न्यानो लुगा लाउनु होला अथवा चाहिँ चिसोमा नजानु होला भनेर भन्छ, तर चिसो सँगसँगै वायु प्रदूषण पनि त बढ्न लागेको छ नि त। वायु प्रदूषणबाट पनि बचौँ भनेर डक्टरहरूले, नर्सहरूले, स्वास्थ्य स्वयंसेविकाहरूले त्यो मेसेज पनि क्लियरली दिन सकेका छैन। अथवा भनौँ न, कोही पनि गर्भवती महिला डक्टरमा गयो भने डक्टरले के भन्छ, गर्भवती महिलालाई पोसिलो खाना खानु होइन, तपाईँको आइरन चक्की लिनु, के अरे फोलिक एसिड लिनु भन्छ, तर मास्क लगाएर बस्नु भनेर त भनेको छैन नि त। भनेपछि त्यो चेतना त्यो स्वास्थ्य सेवा दिने व्यक्तिले पनि दिया छैन राम्रोसँग, भनौँ न कसै कसैले दिया छ, सबैले दिया छैन भने।
0: स्वास्थ्य संस्थामा पनि यो वायु प्रदूषणसँग सम्बन्धित जनचेतना कमजोर भएको हो
1: निश्चय पनि, किनभने स्वास्थ्य कर्मीहरूलाई पनि उहाँहरूको जुन चाहिँ भनौँ न परम्परागत रूपमा जुन सिकाइन्छ रोगका कारणहरू भनेर, त्यसमा यो कुरा अक्सर आउँदैन र अहिले आइरहेछ, धेरैले कुरा गरिरहेछ, डक्टरहरूले सबै भनिरहेछ, अहिले त धेरै डक्टरहरू यसमा लागिराख्नु भएको छ, त्यो राम्रो कुरा हो, तर अझ धेरै काम गर्नुपर्ने हुन्छ र विशेष गरी पनि स्वास्थ्य कर्मीले नै भन्दाखेरि झन् त्यसको राम्रो इफेक्ट हुन्छ होइन। डक्टरले नै तपाईँ यस्तो नगर्नुहोस् भन्यो भने मान्छेहरूले बुझ्छ, सुन्छ र गर्छन्। त्यसैले स्वास्थ्य सेवा मार्फत यो मेसेज जान सक्यो भने त्यो राम्रो हुन्छ। त्यसैले यो एक, जनताले नबुझ्नु, दुई, स्वास्थ्य सेवामा पनि यो एउटा प्रमुख स्वास्थ्यको समस्या हो भनेरै त्यो चेत नहुने एउटा, दोस्रो र तेस्रो भनेको सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छैन। यत्रो मान्छे मर्छ, यत्रो 48,500 मान्छे हरेक वर्ष मर्छ भनिरहेछौँ, यो एउटा क्राइसिसै भइरहेछ, तैपनि यसबाट बच्नको लागि के गर्ने, यसलाई कम गर्नको लागि के गर्ने भनेर खासै धेरै सोच गरेको छैन। अलिअलि काम भएको छ भन्दै हुँदै नभए होइन, तर पनि जति हुनुपर्ने भएको छैन। जस्तै अहिले पनि तपाईँको लाहौरमा, दिल्लीमा विद्यालयहरू बन्द गर्नु परेको छ, पुरै सहर नै झन्झनले ठप्प भन्नु भएको छ, अत्याधिक मात्रामा वायु प्रदूषण वृद्धि भइरहेछ र त्यही समस्या हामी कहाँ आउँदैछ भनेर हामीलाई थाहा छ। आउने एक महिना दुई महिनामा अत्याधिक मात्रामा वायु प्रदूषण बढ्नेछ भनेर थाहा हुँदा हुँदै पनि त्यसबाट बच्नको लागि के गर्नुपर्छ भनेर सरकारले अहिलेसम्म पनि योजनाबद्ध तवरले राम्रोसँग अगाडि बढ्न सकेका छैन। जुन एउटा अभियानकै रूपमा यसलाई लानुपर्ने त्यो चाहिँ हुन सकेका छैन।
0: हजुर, हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, हामीलाई महत्त्वपूर्ण कुराकानी गरेर आफ्नो समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, यहाँलाई पनि धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो वातावरण विज्ञ भूषण तुलाधर। यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com मा लेखी पठाउनु होला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: देशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार
1: नमस्कार म अर्जुन श्रेष्ठ कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम पौरखीको कथा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि प्रसारण हुनेछ रेडियो नेपालको मिडियम वेभ तथा एफएम फ्रिक्वेन्सी 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ कार्यक्रम पौरखीको कथामा आज मैले पाल्पाका उद्यमी एवं भण्डारी व्यावसायिक उद्योगका सञ्चालक गोमा भण्डारीसँग कुराकानी गरेको छु उद्यमी भण्डारीको व्यावसायिक उद्योगले कागतीको बिरुवा अचार र फल बिक्री गर्दै वार्षिक 15 लाख रुपियाँ बढीको कारोबार गरिरहेको छ यस उद्योगले पालपाली अचार र घरको अचार ब्रान्डमा अचार मात्रै वार्षिक 10 क्विन्टल र 12 टन भन्दा बढी कागतीका दाना अर्थात् फल मात्रै बिक्री गर्दै आएको छ आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति एवं भण्डारी व्यावसायिक उद्योगका सञ्चालक गोमा भण्डारीसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ
2: धन्यवाद
1: पाल्पामा व्यावसायिक कागती खेती अनि कागतीलाई अचार पनि बनाउनुहुन्छ यसको बिरुवा पनि बिक्री गर्दै हुनुहुन्छ अहिले यो उद्योगको चाहिँ के कामहरू भइराखेको छ नि
2: अहिले यति बेला भन्न पर्दा हाम्रो बगैँचालाई बगैँचा व्यवस्थापनको बेला सुरु भइरहेको छ यसलाई काटछाट मलजल सिँचाइ गर्ने बेला छ अहिले यति बेलालाई यति बेला व्यस्त छौँ हामी म मात्रै नभएर यहाँ कामदारहरू पनि
1: यहाँले यो भण्डारी कागती उद्योग सुरु गर्नु भएको चाहिँ कति भयो नि
2: फर्म चाहिँ 2073 सालमा चाहिँ विधिवत रूपले चाहिँ दर्ता गरेका छौँ र सञ्चालनमा आएको छ हामीले यो फर्म सुरु गरेको छौँ 2070 सालदेखि सुरु गरिरहेका छौँ गर्दै आएका छौँ त्यस पछाडि हाम्रो उत्पादन दिन सुरु गरिसकेपछि हामीले फल अनि नर्सरी बिरुवा जुस त्यस्तै गरेर अहिले अचार चाहिँ उत्पादन गरिराखेका छौँ
1: हजुर जुन उत्पादन छ यहाँको बिरुवा अचार अनि त्यसको फल दाना यो उत्पादनहरू चाहिँ यहाँले कसरी बिक्री गर्दै आउनु भएको छ नि
2: यो उत्पादन गरेको चाहिँ बिरुवाहरू फल चाहिँ सुरुमा त स्थानीय बजारमा नै बिक्री गर्यौँ जस्तै पाल्पा बुटोल सेङ्जासम्म व्यापार गर्यौँ भने पछिल्लो समयमा चाहिँ हामीलाई पाल्पा र बुटोलले मात्रै नठेगेर बुटोल अनि नारायणघाट चितवन अर्घाखाँची गर्दै कास्की पोखरासम्म हामीले यो बजारीकरण चाहिँ हामीले गर्यौँ हाम्रो यो कागती चाहिँ बिरुवामा भनेर पनि धेरै नर्सरीको लागि भनेर धेरै चितवन गयो पर्वतमा त्यही हाम्रो बजारीकरण भएको छ पहिला भने अहिले आएर हाल चाहिँ हाम्रो यो बिरुवा हाम्रो पाल्पा जिल्लाभरिमा वितरण भएको छ हाम्रो बिरुवा त्यसै गरेर अचार भने भर्खर हामीले सुरुवात गरेछौँ 2 वर्ष जति भयो
1: अचार उत्पादन गर्नु भएको चाहिँ 2 वर्ष मात्रै भयो
2: हजुर अचारमा अब हामीले अब यसलाई पनि अब केही गर्नुपर्छ भनेर अचारमा गयौँ अचार चाहिँ पाल्पा र बुटोल मात्र सप्लाई गरेका छौँ अहिले ठिकै छ अब सुरुवात छ अब यसको बजार चाहिँ खोज्न बाँकी नै छ पाल्पा र बुटोलमा भर्खर नयाँ भएको भएर ठिक ठिकै गएको छ र स्वादको हिसाबले पनि माग ठिकै छ राम्रै छ
1: यहाँले सुरुमा चाहिँ यसको फल दाना मात्रै बेच्नुभयो कि अथवा चाहिँ सुरुबाटै बिरुवा पनि बिक्री गर्नुहुन्थ्यो
2: सुरुमा हामीले फल मात्रै बिक्री गर्यौँ पछिल्लो समयमा अत्याधिक फल यो फल पनि अलि चिसो मौसममा धेरै फल्दाखेरि र धेरै पाकिसकेपछि र पुष्ट दानाहरू भुइँमा खस्ने, त्यसले गर्दाखेरि बजारलाई पनि बजारको माग अनुसार अलि पठाउनलाई गाह्रो हुने, अलि हल्का गिलो गिलो हुँदाखेरि अब यसलाई चाहिँ बिरुवामा जानुपर्छ, हामी यसलाई चाहिँ पुष्ट दाना दिन हुँदैन भनेर हामी पछि फेरि नर्सरीतिर लाग्यौँ। नर्सरी पनि त्यसरी राम्रो भयो, उत्पादन पनि स्वस्थ बिरुवाहरू उत्पादन गर्न सफल भयौँ। त्यस पछाडि नर्सरी पनि राम्रोसँग हाम्रै गाउँपालिकाले पनि यसमा चाहिँ सहयोग गरेर त्यसको व्यवस्थापन जस्तै बजारीकरणको लागि चाहिँ चुनाव गाउँपालिकाले पनि राम्रो सहयोग गर्नुभयो। हाम्रो उत्पादन नर्सरी उत्पादनलाई चाहिँ आफ्नै स्थानीय गाउँठाउँमा चाहिँ वितरण गरेर धेरै किसानहरूलाई चाहिँ अब यो कागती खेती गर्नुपर्छ है भन्ने उद्देश्यले चाहिँ वितरण गर्नुभयो, गाउँपालिकाले वितरण गर्यो। अनि त्यसरी ओडाले गर्दै जाँदाखेरि फेरि अरू अन्य गाउँपालिकाहरूमा पनि जान थालो, जस्तै निस्तीमा गयो, पूर्व खोला गयो, रिपिकोटमा गयो, त्यही गरी अब पाल्पा जिल्लामा लगभग यो बिरुवा वितरण हामीले गरियो। त्यस पछाडि अब के गर्ने त रस भनेर सँगसँगै फेरि त्यसको उपयोग गर्नलाई हामीले जुस पनि बनायौँ। जुस पनि राम्रोसँग कट्यो, बिक्री भयो, जुसलाई पनि गाह्रो भएन। उत्पादन गरेका चिजहरू बजारीकरण गर्नलाई गाह्रो भएन, त्यो जुस पनि भयो, निकाल्यौँ। त्यस पछाडि अब सँगसँगै अब हामीले के गर्ने त भनेर यो कागतीलाई त फल मात्रै बेच्न भन्दा अब हामी अचारमा पनि जानुपर्छ भन्ने उद्देश्यले चाहिँ अचारमा गयौँ। अचारमा गइसकेपछि अब एक दुई वर्षको प्रयास हो, के अरे गर्दा गर्दै हामीले आफ्नै घरको अचार भनेर यसलाई नामकरण गर्यौँ। पालपाली अचार भनेर दर्ता गरेका छौँ, घरको अचार भनेर यसलाई नामकरण गरेर हामीले बजारमा पठाएका छौँ लेबलिङ सहित, र कागतीको बनायौँ आफ्नै घरको उत्पादन भनेर मैले कागतीबाटै सुरुवात गरेँ। कागतीको पहिलो वर्ष 10 क्विन्टल अचारको उत्पादन गरेँ भने त्यस पछाडि सँगसँगै अब कागतीको मात्रै गर्न हुन्न बजारको माग अनुसार भनेर कागती सँगसँगै अमला अनि लप्सी करेला तामा गरेर यसै गरी अचार चाहिँ उत्पादन भइरहेको छ।
1: सुरुमा यहाँले कागती खेती गर्नुभयो, कागतीको बिरुवा त्यसको त्यसबाट बढ्ने अचार त्यसपछि कागतीका जुसहरू पनि उत्पादन गरेर बिक्री गर्नुभयो, त्यसपछि सँगसँगै यहाँले चाहिँ अरू विभिन्न प्रकारका अचारहरू उत्पादन गरेर बजारमा लैजानु भएको छ होइन? अहिले यो समग्र उत्पादनहरूको चाहिँ बजारको माग चाहिँ कस्तो छ?
2: अहिले अचार देशव्यापी रूपमै चाहिँ बनिरहेको अवस्था, हरेक गाउँपालिकाले हरेक ओडाले चाहिँ अचारको तालिम गराइरहेको अवस्था छ। यसले गर्दाखेरि कम्पिटिसन एकदमै छ, बजारको प्रतिस्पर्धा एकदमै छ, तर पनि अब यो स्वादको आधारले चाहिँ र हाम्रो स्वस्थकरकै अर्ग्यानिक तरिकाले बनाएको आफ्नै घरमा धेरै केमिकलहरू धेरै उयोहरू नराखेको हुँदाखेरि पनि त्यसले गर्दा पनि ठिकठिकै छ। र मैले धेरै त्यत्रो ठुलो रूपमा त मैले अचार बनाइसकेकी छैन, त्यसले गर्दाखेरि बजारको माग अनुसार चाहिँ यो करेलाको त्यसपछि आँपो एकदमै छिटो कटिरहेको छ हाम्रोबाट भने कागती कट्न त कटेको छ, तर धेरै ग्राहकहरूमा चाहिँ कागती अलिक यो आँप करेला लप्सीको तुलनामा थोरै कम चाहिँ ग्राहकको चाहना हुँदो रहेछ। तितो तितोपना भएर हो कि के स्वाद नरुचाएर होला, अत्याधिक रूपमा चाहिँ करेलाहरू बिकेको छ भने कागती चाहिँ अलिक केही कम बिक्न त बिकेको छ, जति पनि कटेको छ तै पनि उसको तुलनामा अलिक कम छ।
1: हजुर, यहाँले यो कागतीको व्यावसायिक उद्योग सञ्चालन गर्दै गर्दा सँगसँगै अरू विभिन्न प्रकारका अचारहरू पनि यहाँले चाहिँ उत्पादन गरेर बिक्री गर्नुभयो, कागतीको बिरुवाको माग चाहिँ अहिले कस्तो छ नि तपाईँकोमा?
2: अहिले यो 4 वर्ष अगाडि धेरै नै थियो हाम्रो यो बिरुवाको माग, जस्तो कि अहिले अहिले पछिल्लो अवस्थामा चाहिँ त्यो प्रतिस्पर्धाले गर्दाखेरि हामीलाई अलिकति प्रतिस्पर्धा गर्न गाह्रो भयो, हामीले बजार खोज्दै हिँड्नलाई चाहिँ आफ्नै फर्म अनि यता व्यस्त भइनी अनि सँगसँगै अचार हुँदाखेरि नर्सरी उत्पादन चाहिँ कम भइरहेको छ, बिरुवाहरू पनि बाहिर बाहिरबाट आइदिने, त्यसले गर्दाखेरि अब 1.5 वर्षका बिरुवा भन्छ अनि दर रेट चाहिँ फेरि पछिल्लो अवस्थामा फेरि एउटा बिरुवालाई चाहिँ 25 रुपियाँ दर रेट लगाइदिएको हुँदाखेरि जिल्ला दर रेटले चाहिँ हामीलाई धेरै अब ठुलो स्केलमा गर्न नसक्दा र त्यतिले चाहिँ त्यति धेरै फाइदा नहुँदाखेरि अर्को प्रतिस्पर्धा गर्न नसक्दाखेरि चाहिँ अलिकति नर्सरी भने ओझेलमा परेको छ र हामी अडारतिर अहिले भर्खर सुरुवात छ।
1: यहाँले जुन कागतीको व्यावसायिक उत्पादन गर्दै गर्दाखेरि बिरुवा अचार अनि यसको फल बिक्री चाहिँ वार्षिक कति जति हुन्छ?
2: फल 10-12 टनसम्ममा हामीले उत्पादन गर्यौँ, जसको चाहिँ दर रेट न्यूनतम पनि 100 रुपियाँ केजीको, सिजन अनुसार 250 सम्म, यो सिजनमा अब यो फागुनदेखि लिएर वैशाख जेठसम्ममा 250-300 सम्म पनि दर रेट हुन्छ।
3: अनि अचार पनि ठिकै छ, अब अचार त भनिहालेँ अहिले ऐन नै
2: ठिकै छ, अब सुरुवाती भयो, अहिले अब नर्सरीलाई भने अहिले यो पछिल्लो अवस्थामा त्यति धेरै छैन।
1: यहाँले यो स्थानीय उत्पादनलाई जोड दिँदै गर्दा यसलाई प्रोत्साहन गर्नको लागि त्यहाँका स्थानीय सरकारले चाहिँ कस्तो खालका सहयोगहरू उपलब्ध गराएको छ नि यहाँलाई?
2: अहिले अब ठिकै छ, पछिल्लो अवस्थामा हाम्रो तिनाउ गाउँपालिकाले पनि कृषि सङ्कलन केन्द्र भनेर बुटोलमा सटर खोलिराखेको छ। हामीले यो सामानहरू त्यहाँ पठाउँछौँ, त्यहाँ पठाइसकेपछि हाम्रो अब गाउँपालिकाले नै बेच दिइरहेको छ। त्यसले चाहिँ अहिले सहज फलको लागि धेरै सहज भएको छ। हामीले उत्पादन गरेका चिजहरू त्यो सटरमा चाहिँ बिक्री हुन्छ र पछि एक वर्ष भइसकेपछि उसले चाहिँ हाम्रो उत्पादनको आधारमा अब केजीको आधारमा चाहिँ उसले चाहिँ 5% चाहिँ किसानलाई अनुदान स्वरूप चाहिँ दिने गरेको छ। त्यस्तै गरी अहिले अब उत्पादन भएका चिजहरू जस्तै अचारहरू भयो, अचारहरू पनि बिक्री गर्दै आएको छ। भएका चिजहरू उत्पादन गरेको थियो, पछिल्लो समयमा यो केही मात्रामा सहयोग मिलेको छ।
1: कार्यक्रम पौरखीको कथामा आज म भण्डारी कागती व्यावसायिक उद्योग पाल्पाका उद्यमी गुमा भण्डारीसँग कुराकानी गरिरहेको छु। गुमाज्यू, यहाँले जुन सुरुमा कागती खेती नै गर्ने, यसबाट पनि आय आर्जन वृद्धि गर्न सकिन्छ भन्ने चाहिँ कसरी आयो नि यहाँलाई?
2: आउन त अब कसरी आयो आफैलाई पनि अब अचम्म लाग्छ। हाम्रो एउटा 28-30 वर्ष अगाडि एउटा बारीको कामलामा नाउ बोर्ड थियो, पुरानो बोर्ड थियो, बुवाहरूले लगाउनु भएको। त्यति बेला बेच्दा पनि हामीलाई यो कागती चाहिँ राम्रोसँग बेच्दाखेरि त्यति बेला पनि राम्रो मूल्य पाएको अवस्था, अरू तरकारीहरू सँगसँगै लिएर जाँदाखेरि पनि बढी मात्रामा कट्ने, बिक्री हुने, बेच्न गाह्रो नहुने अब एउटा कुरा भयो भने, दोस्रो कुरा चाहिँ त्यति बेला वन्य जन्तुले चाहिँ एकदमै सताएको बेला, जस्तो बाँदर, मृग, खरायोहरूले पनि तरकारीहरू खेती अन्नबालीहरू गऱ्यो, त्यो पनि खान नदिने, आएर खाइदिने गरेको अवस्था हुँदाखेरि अब के गर्न त हामीले अब विकल्पको खोजी गर्नुपर्छ, विकल्प रोप्नुपर्छ भन्दै जाँदा यसो हेर्दा हाम्रो यो बारीमा यो क्षेत्रमा चाहिँ सुन्तला खेती नहुने, त्यसले गर्दाखेरि अब कागती नै विस्तार गर्नु पर्यो कतिको हुन्छ भनेर परीक्षण गर्दा गर्दै त्यो हिसाबले सुरुमा त मैले हामीले 4 बोट लगाएँ, त्यसबाट प्रतिफल आउँदाखेरि राम्रो भयो र यहाँ सफल हुने रहेछ भन्ने हिसाबले उद्देश्यले त्यो हिसाबले हामीले लगाउन थाल्यौँ। त्यस पछाडि बाहिरबाट पनि त्यति बेला 93% चाहिँ बाहिरबाट नेपालमा भित्र रहेछ कागती, त्यसले गर्दा यसको भविष्य छ है भन्ने पनि बुझियो। त्यस कारणले सँगसँगै यसो रुच्दै जाँदाखेरि गर्दै जाँदाखेरि यसको सम्भव छ है भनेर मुख्य कारण त वन्य जन्तुको नै हो, त्यसले गर्दाखेरि सुरुवात गरियो।
1: सुरु गर्दाखेरि चाहिँ कति लगानी चाहिँदो रहेछ, त्यो लगानीको हिसाबले कतिबाट सुरु गर्नुभयो त्यो पनि भन्न मिल्छ?
2: लगानी त हामीले सुरुमा गर्दाखेरि त लगानी खासै लागेन, अब 4 रोडबाट 10 रोड, 10 रोडबाट 50-100 गर्दाखेरि अब घर परिवारले नै मिलेर गरियो, त्यस्तो लेखाजोखा सुरुमा त गरिएन। तर जे हो कागती खेती चाहिँ एउटा बिरुवालाई फल्ने अवस्थासम्म 500 लगानी लगाइयो भने प्रति बोटलाई आमदानी लिने बेलासम्म चाहिँ त्यति लगानी लाग्दो रहेछ भन्ने अनुमान पछिल्लो अवस्थामा हामीले रेकर्ड राख्न थाल्यौँ।
1: हजुर, 500 लगानी गर्यो भने यसको उत्पादन चाहिँ सरदर कति हुँदो रहेछ त्यो पनि त यहाँले पक्कै अनुमान त गर्नु भएको छ होइन?
2: हजुर, न्यूनतम 5,000-10,000 चाहिँ एउटा बोटले एक सिजनमा बिरुवा अब हुर्काएको अवस्थाले हेर्दाखेरि कसरी हुर्किन्छ, आफूले कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो आधारले गर्दाखेरि 5,000-10,000 उत्पादन लिन सकिन्छ।
1: अहिले चाहिँ यहाँले कागती व्यावसायिक रूपमा चाहिँ कति क्षेत्रफलमा लगाउनु भएको छ?
2: 16 रोपनी जग्गा छ हाम्रो, यहाँ हाम्रो नाममा भएको चाहिँ 16 रोपनी छ जग्गा क्षेत्रफल।
1: हजुर,
2: त्यो पुरैमा लगाएछौँ भने हाम्रो अर्को फेरि के भन्छ यो नाति नभएको जग्गा भोक्चलन गर्दै आएका छौँ हाम्रो जग्गा, त्यसमा पनि छ लगभग। टोटल हिसाब गर्ने हो भने 18-20 रोपनी पुग्यो कि, फेरि हामीले प्रत्येक वर्ष गत वर्ष 25 बोट थप्यो भने अहिले 50 बोटको खाल्टा खनाइरहेका छौँ, तयार भइसकेको छ। हामीले खडाल खन्ने, मल राख्ने, पुर्ने त्यो सकिसकेका छौँ, त्यसले गर्दाखेरि 18-20 रोपनी जति क्षेत्रफल अब विचार गर्दै गर्दै जाँदा त्यति पुग्यो कि भन्ने हाम्रो अनुमान छ।
1: यो 18-20 रोपनी क्षेत्रफलमा यहाँले कागती लगाएर त्यसको उत्पादन बजारमा लैजाँदै गर्दा चाहिँ आमदानीको हिसाबले चाहिँ सरदर वार्षिक कति जति हुँदो रहेछ?
2: ठ्याकै रकम भन्ने
1: सरदर
2: ठिकै छ, अब उत्पादन हामीले गर्दाखेरि 12-15 लाखसम्म उत्पादन आमदानी गऱ्यौँ भने हाम्रो लगानी प्रति वर्ष 1-1.5 लाखसम्म खर्च, त्यति लगानी गर्दाखेरि त्यतिसम्म आमदानी लिन सकिने रहेछ।
1: भनेपछि अहिले चाहिँ यो व्यवसायबाट यहाँ चाहिँ सन्तुष्ट नै हुनुहुन्छ?
2: एकदमै सन्तुष्ट।
1: यहाँले आफूले मात्र त यो सबै काम गर्न सम्भव नहोला, कतिलाई रोजगारी दिनु भएको छ?
2: रेगुलर 2 जनाले गर्न सकिन्छ भने सिजन अनुसार अहिले चाहिँ हामीले 1 महिनासम्म 5-7 जनाको दरले चाहिँ 1 महिनासम्म रोजगारी दिन्छौँ, काठ फाँट बगैँचा व्यवस्थापनको लागि। त्यस सँगसँगै फेरि टिप्ने बेलामा पनि हामीले चार महिनासम्म तिन चारजनालाई रेगुलर चार पाँच महिनासम्म चाहिँ कामदारहरू हामीले राख्छौँ। यो खेतीलाई फेरि धेरै रेगुलर कर्मचारी पनि आवश्यक नपर्ने सिजन सिजनमा पर्ने भएको जस्तै पुष माघमा फागुनमा तीन महिना पर्छ भने भदौ असोज कार्तिक मङ्सिर पुषमा फेरि अर्को लट पर्छ, यसो गरिराख्छौँ। र अचारको लागि पनि हामीले यो आवश्यकता अनुसारका चाहिँ कामदारहरू राखिरहेका छौँ।
1: हामीले अहिले लगानीका कुरा पनि गर्यौँ, उत्पादनको कुरा गर्यौँ, त्यसपछि आय आर्जनका कुरा पनि गर्यौँ, होइन? यो यसरी व्यवसाय खेती गर्दै गर्दाखेरि कस्ता खालका चुनौतीहरू आउँदो रहेछन्, केही अनुभव छ यहाँसँग?
2: चुनौती त अवश्य नै आउँछ। अब काम गर्ने सिलसिलामा कतिपय अवस्थामा विपदहरू पर्छ, जस्तै असिनाहरू आउँछ, त्यसले पनि कति बिरुवाहरूलाई चाहिँ नोक्सान गर्छ। अनि एउटा हाम्रो नेपाल सरकारको एउटा चुनौती हाम्रोमा के छ भने यो कागतीलाई चाहिँ बिमा गर्ने ठाउँ छैन हाम्रो नेपाल सरकारले। अझै पनि मैले थाहा नपाएको कुरो, प्रत्येक वर्ष कार्यक्रमहरूमा जहाँ जान्छु म यो आवाजहरू उठाउँदै गरेकी छु, जुन यो फागुन चैत वैशाखमा असिना आउँछ नि, त्यति बेला चाहिँ असिना आयो भने यसको चाहिँ कृषि बिमा भनेर चाहिँ रहिनछ कहीँ पनि। यो गर्न मैले प्रत्येक वर्ष आवाज उठाउँदा पनि यो लागू हुन सकेको छैन। एउटा चुनौती यो छ अब हाम्रो व्यवसायको लागि चाहिँ। अर्को रोग किराहरू हुन्छ, प्रशस्तै लाग्छ, यसलाई राम्रोसित व्यवस्थापन गर्न सकिएन भने रोगले किराले पनि एकदमै सताउँछ यसलाई, यसको पनि अब व्यवस्थापन गर्न जरुरी छ, चुनौती छ।
1: यो बिमाको कुरा गर्नुभयो नि यहाँले, कृषि बिमाभित्र यो आगती खेती लगायत यस्ता व्यवसायिक खेतीहरूको चाहिँ बिमा हुने रहन्छ, यहाँले बुझ्नु भएको हो र?
2: हजुर, एकदमै बुझेको मैले। बागवानीमा पनि कार्यक्रममा नर्सरी स्थापना दिवसको बेलामा बोलाइरहनुहुन्छ, मैले गत वर्ष पनि यो कुराहरू राखिरहेको, अनि योभन्दा अगाडिको वर्ष पनि राखेको, यो कसरी हुन्छ लगाउन, यो अब मेरो अनुरोध छ। कागती खेती गर्ने धेरै किसान नभएर हो कि आवाज धेरैको आवाज नउठेर हो कि बुझ्न सकिएन, सुन्तलाको बिमा छ, कागतीको बिमा छैन, अरू प्रत्येक तरकारीहरूको खेतीको बिमा छ, यो कागतीको छैन। कागती तरकारीमा पनि पर्दो रहेनछ कि, अनि फलफुलमा पनि नपर्ने भएको, यो अब बुझ्न सकिएन, त्यसले गर्दाखेरि यसको चाहिँ ठुलो समस्या छ। अब अहिले एकदमै राम्रो छ, फुलहरू एकदम राम्रो लागेको छ, अब फलहरू कतिलाहरू पनि त्यसरी राम्रो लागेको छ, तर असिना आइदियो भने हाम्रो अब केही रहँदैन, त्यसले गर्दा सरकारले कसरी सम्बोधन गर्न सकेन, कसरी हेर्न सकेन, त्यो भने अब थाहा छैन।
1: यस्ता उद्यमहरूमा लाग्ने र आय आर्जन वृद्धि गर्ने उद्यमीहरूलाई चाहिँ राज्यले चाहिँ के कस्ता सहयोग गरिदियो भने अझै तपाईँहरूलाई चाहिँ गरौँ गरौँ भन्ने लाग्छ होला?
2: पक्कै पनि, अब हाम्रो यस्तो अब फर्म भएको ठाउँमा म जस्ता त धेरै कृषकहरू हुनुहुन्छ, कृषक दिदी बहिनी दाजुभाइहरू हुनुहुन्छ, यस्तो ठाउँमा के को अभाव छ, राज्यले सरकारले पनि अब के को अभाव छ अनुगमन गरोस्, यत्रा कृषि प्राविधिकहरू हुनुहुन्छ, यत्रा फर्महरू भएको ठाउँमा चाहिँ अनुगमन गर्ने, त्यसपछि के छ समस्याहरू, त्यसको पहिचान गर्ने, त्यसै व्यवस्थापनको पाटो के छ, त्यसमा सहजीकरण गरिदिने, जस्तै सिँचाइ प्रशस्त छैन, यहाँ सिँचाइको अभाव छ, प्रशस्त मात्रामा सिँचाइको व्यवस्थापन यदि गरिदियो भने अझै हराभरा हुने थिए हाम्रा पाखा पहेराहरू, हामी जस्ता दिदी बहिनीका अब पाखा पहेराहरू बाँझो रहन पर्ने थिएन। गाउँमै कृषि बिना अरू केही छैन, विकल्प छैन भनेर अब सरकारले, नेपाल सरकारले अभियान ल्याइरहेको छ, तर पनि अब स्थानीय स्तरमा तल्लो लेभलमा पुग्दाखेरि कहीँ सिँचाइको अभाव छ, कहीँ अब जमिन अब बाटोको अब त्यस्तै खालको अभाव छ, कुनै ठाउँमा वन्य जन्तुको एकदमै बिग्रिगी छ, त्यो ठाउँमा चाहिँ अब कसरी कुन खेती लगाउँदाखेरि चाहिँ त हुन्छ, त्यो खालको चाहिँ अनुगमनहरू गरिदिने, त्यो हिसाबले गरियो भने कसै पनि हामीलाई एकदमै सहज हुन्छ। मुख्य गरेर नै सिँचाइको व्यवस्था गर्नुभयो भने कृषिमा धेरै सहज हुन्छ भन्ने चाहिँ हामीलाई आशा लागेको छ।
1: कृषिबाट पनि राम्रो आमदानी लिन सकिन्छ, स्वदेशमै सम्भावना छ, तपाईँको अनुभवको आधारमा केही गरौँ भन्ने युवाहरूलाई चाहिँ तपाईँ के सल्लाह दिनुहुन्छ नि?
2: गरे नेपालमा यही सम्भव छ, बाहिर जान पर्दैन, विकल्पको खोजीमा अन्य अन्य ठाउँमा भौतारी जान पर्दैन, वास्तवमै हाम्रो जमिन भनेको जर्जर परेको उर्वर जमिन छैन, तर पनि हामीले यहाँ मल जल र बलका हिसाबले पनि हामीले यसरी खेती गर्न अब उत्पादन गर्न आमदानी गर्न सफल भएका छौँ भने हाम्रा भन्दा त अरू प्रशस्तै दिदीबहिनी दाजुभाइहरूका जमिनहरू एकदमै उर्वर छन्, राम्रो छ, त्यसले गर्दाखेरि पनि हामीले यही कृषिबाटै केही गर्न सकिन्छ भन्ने हिसाबले हामी लाग्न सक्यौँ भने चाहिँ आफ्नो जमिन आफ्नो माटो छोडेर कहीँ जान पर्दैन, भौतारिन पर्दैन भन्ने जस्तो लाग्छ। हामीले ठुला ठुला सपना बोकेर ठुला ठुला आश लिएर हामी बाहिर हिँडिरहेका छौँ, बाहिर पनि सुख छैन, सजिलो छैन, प्रशस्त मात्रामा अहिले काम पाइरहेको अवस्था छैन, नेपाल होस् अथवा बाहिर जुन विदेश होस् जुन ठाउँमा पनि यो अब अहिलेको अवस्था चाहिँ निकै जटिल छ, त्यसले गर्दाखेरि जे छ आफ्नै जमिनमा रमाऊ, आफ्नै जमिनमा कमाऊ, आफ्नै माटोलाई चाहिँ उर्वर बनाऊ, आफ्नै माटोमा व्यवसाय गरौँ, विकल्पका खोजीहरू गरौँ, अवश्य पनि कागती खेती हुने ठाउँमा कागती खेती गरौँ, सुन्तला खेती हुनेमा सुन्तला खेती खेती गरौँ, हरेक चिजहरू आएको छ अहिले त, जुन हावा पानीमा जुन खालका चाहिँ बिरुवाहरू उत्पादन हुन सक्छन् माटो परीक्षण गरेर त्यही खालको चाहिँ व्यवसाय गरौँ भन्न चाहन्छु। मेरा सम्पूर्ण आम नेपाली दिदी बहिनी दाजुभाइहरूलाई, हाम्रो माटोलाई माया गरौँ, माटोलाई चिनाऊ, कुन खेती गर्दाखेरि उपयुक्त हुन्छ त्यो चाहिँ पहिचान गरेर आफ्नो माटोलाई हराभरा गरौँ, आफ्नै माटोबाट चाहिँ उत्पादन गरौँ, आमदानी बढाउँ, हामी अन्त अन्त अन्य ठाउँमा चाहिँ नगौँ तारियौँ भन्न चाहिँ हाम्रा आम नेपाली दिदी बहिनी तथा दाजुभाइहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो भण्डारी कागती व्यावसायिक उद्योग पाल्पाका उद्यमी गोमा भण्डारी। आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्रविधिमा पराग पोखरेलसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हर्समा पोखरा, 792 किलो हर्समा काठमाडौँ र 1143 किलो हर्समा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगा हर्स तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ 29 गते सोमबार, भाद्रपद शुक्ल पक्ष तृतीया तिथि, आज हरितालिका तेज व्रत। तदनुसार सेप्टेम्बर 14 तारिक सन् 2026, नेपाल सम्बत 1146, यलाथ्व तृतीया। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन प्राविधिक साथी राजु थापा अनि म प्रस्तुता प्रमिला गजुरेलको। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको, 7 बजे समाचार, समाचार पछि तपाईहरूले सुन्नुहुनेछ संचार तथा सूचना कार्यक्रम। 7:45 8 बजेको समयमा केही शिव भजनहरू सुनाउँछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि पर्यावरण र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 सुन्नुहुनेछ सरोकार कार्यक्रम। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम। 10 बजे समाचार, समाचार पछि तीज गीतहरू सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 7 भगवान श्री कृष्ण भन्नुहुन्छ, नियतस्य तु सन्यासः कर्मणो नोपपद्यते महात्तस्य परित्याग तामसः परिकीर्तितः। तर नियत कर्मलाई स्वरूपबाटै त्याग गर्नु कदापि उचित हुँदैन। यसर्थ मोहका कारण त्यसलाई त्याग गर्नुलाई तामस त्याग भनेर भनिएको छ। मनुष्यको रूपमा जन्मेर आएपछि कस्तो कर्म गर्ने, कस्तो कर्म नगर्ने, यसको स्पष्ट रूपरेखा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। गलत कर्मले वा जुन कर्मले मलाई बन्धन दिन्छन्, ती कर्म गर्दा गर्दै पनि म बन्धनको अनुभूति गर्छु र त्यसपछि र यो जीवन पछि मृत्यु पछि पनि म जेलिएको अनुभव गर्छु। किनभने बाहिरका कर्महरू महत्त्वपूर्ण छैनन्, भित्रको कर्तालाई के हुन्छ त्यो महत्त्वपूर्ण छ। मेरो मनभित्र के हुन्छ, कस्ता कर्मको प्रभाव मनमा कस्तो हुन्छ त्यो महत्त्वपूर्ण हुन्छ। त्यसकारणले कर्मको व्यवस्थापन महत्त्वपूर्ण छैन, कर्ताको व्यवस्थापन महत्त्वपूर्ण छ। कर्तालाई कसरी व्यवस्थित गर्ने, भित्रको कर्म गर्नेवाला जुन छ त्यो प्रसन्न चित्त भएर कर्म गर्यो भने कर्म एक प्रकारका हुन्छन्, बडो दुखी भएर कर्म गर्यो भने कर्म अर्का प्रकारका हुन्छन्। बाहिरबाट हेर्दाखेरि स्वरूपमा सबै कर्म एउटै देखिए पनि भित्र सारमा सारा कर्मको असर फरक हुन्छ। एउटा छुरी छ, डाक्टरले त्यही छुरी प्रयोग गरेर कसैलाई बचाउने कर्म गर्छ। त्यो छुरी प्रयोग गर्दा डाक्टरको मनमा करुणा, संवेदनशीलता र आफ्नो उच्चतम भाव जागृत हुन्छ। त्यही छुरी एउटा चोरको हातमा अथवा हत्याराको हातमा पर्यो भने छुरी नै त्यसै गरी प्रयोग गर्छ, कर्म त्यही प्रकारको गर्छ। तर भित्र हिंसा, वैमनस्य र लोभले जरो गाडेको हुन्छ। त्यही छुरी चलाउने व्यक्ति एउटा मुक्त हुन्छ, एउटा परम बन्धनमा जान्छ, एउटा मोक्षको परम लोकमा प्रवेश गर्छ मृत्युपछि पनि, अर्को नर्कका अनन्त श्रृङ्खलाहरूमा प्रवेश गर्छ। त्यसकारणले बाहिरबाट कर्म हेरेर यी कर्म राम्रो या नराम्रो भन्न मिल्दैन। कहिल्यै पनि कर्तालाई हेर्नुपर्छ, आफूभित्र हेर्नुपर्छ, मेरो नियत के हो। नियतबाट मात्रै कर्म सही वा गलत हो त्यो टुङ्गो लाग्न सक्छ। आजको श्लोक यसै विषयमा छ, के भन्नुहुन्छ, हेर अर्जुन, नियत कर्महरू त कहिल्यै पनि स्वरूपबाट त्याग्न उचित हुँदैन। नियत कर्म भनेको के हो यसलाई बुझौँ ल। सबैभन्दा पहिले बुझौँ कि विहित कर्म भनेको के हो, कस्ता कर्मलाई विहित कर्म भनिन्छ। विहित कर्म भनेको ती सारा कर्महरू जुन ज्ञानीले हाम्रा लागि गरे हुन्छ भनेर भने, जसले जीवनको प्रकाश देखे, जो परम शान्त भए, जो आत्मज्ञानले भरिए, सम्बुद्ध भए, ती व्यक्तिहरूको जीवनको अनुभव के रह्यो त्यसको सार निचोडको आधारमा यी कर्म गर्न हुन्छ भनेर जुन कर्महरू भनिएका छन् तिनलाई विहित कर्म भनिन्छ। ज्ञानीका ती वाक्यहरू शास्त्रमा पनि अटाएका हुन सक्छन्, कहिलेकाहीँ शास्त्रमा नअटाएका पनि हुन्छन्, तर परम प्रकाशको अवस्थामा जस्ता कर्महरू गर्न ठिक हुन्छ भनेर भनिए ती कर्महरूलाई विहित कर्म भनिन्छ। त सबै विहित कर्म त मनुष्यले गर्न सक्दैन, आफ्नो देश काल परिस्थिति अनुसार, आफ्नो आयु आफ्नो स्वास्थ्य अनुसार ती निहित कर्ममध्ये जुन कर्म अहिले गर्न म सक्दछु, जुन कर्म गर्न उचित हुन्छ त्यसलाई नियत कर्म भनिन्छ। त विहित कर्म मध्ये पनि नियत कर्म, नियत कर्म भनेको के हो, अत्यन्तै आवश्यकताले भरिएका कर्म। जस्तो शरीर छ, शरीरको भोक छ, त सामान्य भोजन आर्जन गर्नु, जुन कर्मले मलाई बोझ दिँदैन त्यो कर्म नियत कर्म हो, आवश्यकता नियत कर्म हो, इच्छा पूर्ति गर्न खोज्नु नियत कर्म होइन। कर्मलाई व्यवस्थापन गर्ने वा कर्ता व्यवस्थापन गर्ने व्यक्तिले सबैभन्दा पहिलो अब के बुझ्ने भने आवश्यकताको पूर्ति गर्ने कर्महरू निश्चित रूपमा गर्नुपर्छ। अब मेरो आवश्यकताको पूर्ति नै मैले गर्ने कर्म गरिनँ, मेरो आवश्यकताका लागि अरूमाथि भर परे, म भिक्षा मागेँ वा चोर्न बाध्य भएँ वा आफ्ना सामान्य आवश्यकता पूर्ति गर्न बराबरको पनि मसँग सक्रियता पूर्तिपन आएन भने यसरी यो जुन कर्मको त्याग छ यो त्यागलाई तामस त्याग वा तामसी त्याग भनिन्छ। त्याग त त्याग नै हो, यो व्यक्तिले नै कर्म गरिरहेको छैन, कहीँ मन्दिरको छेउमा गएर लुगा लगाएर बस्या होला, सन्यासीको जस्तो लुगा लगाएको होला। हेर्नुहोस् त, घर घरमा भिक्षा माग्न आउने, भिक्षा त के भिख माग्न आउने, जय शम्भु भनेर आउँछन्। त यी जय शम्भु भन्ने, हरे राम हरे कृष्ण भन्ने व्यक्ति आफ्नो जिम्मेवारीबाट भागेर आएका व्यक्ति हुन् कि ओहो यहाँ त आफ्नो लागि केही पनि रहेनछ, मैले त बस मात्र आवश्यकता पूर्ति गर्न त जसरी पनि गर्न सक्छु भनेर जानेर आएका हुन्। यदि काम गर्न त गाह्रो छ, त्यो प्रतिस्पर्धामा जान गाह्रो छ, कतिजनासँग पेलेर दौडिनु पर्छ, परिवारको जिम्मेवारी पूर्ति गर्न गाह्रो छ, त्यस कारणले गेरु वस्त्र लगायो अनि त्यसपछि बम बम भोले भन्दै माग्दै आयो भने यो तामसी त्याग हो। यसो हेर्दा त यी बडो भिक्षु देखिन्छन्, तस्विर खिच्ने हो भने त भगवान बुद्ध र यी भिक्षुमा खास फरक नहोला, यी भिखारीहरूमा। तर कहाँ भगवान बुद्धको अन्तसको प्रज्वलित चेतना र कहाँ यो मोहमा तमसमा फसेको व्यक्तिको बिग्रिएको अन्तःकरण। त्यसकारणले भगवान कृष्ण के भन्नुहुन्छ भने आफ्नो आवश्यकताका लागि सबै कर्महरू गर, आवश्यकता पूर्ति गर्न जति पनि कर्म गर्नुपर्छ ती कर्म मैले गरिनँ भने म तामसी हुन्छु। यति मात्रै हामीले बुझिदिएको भए यो देशमा सन्यासको छुट्टै प्रकारको फल लाग्थ्यो, यो देशमा धर्मको परम आनन्दको वर्षा हुन्थ्यो। हिन्दूहरूको माझमा र विशेष गरी बौद्ध अनि इसाईहरूको माझमा सन्यासको धेरै ठुलो आन्दोलन चल्यो, तर त्यो आन्दोलन मध्ये 99.99% तामसीहरूको आन्दोलन थियो, जो परिवारबाट भागेका छन्, जो जिम्मेवारीबाट भागेका छन्, ती व्यक्तिहरू सन्यासीको रूपमा देखा पर्न थाले। त्यसकारणले यो कुरालाई स्पष्ट रूपमा भगवान कृष्णले निषिद्ध गर्दै हुनुहुन्छ कि तिमी कहिल्यै पनि आफ्नो नियत कर्मको त्याग नगर, आफ्नो आवश्यकता पूर्ति गर्ने कर्म आफै गर। तिमी स्वावलम्बी बन्छौ, तिमी भित्रबाट स्वाभिमानी बन्छौ। त्यो मात्रै होइन, तिमी भित्रबाट ती कर्म गर्दाखेरि कर्म गर्ने जुन प्रवृत्ति हुन्छ त्यो प्रवृत्तिबाट मुक्त हुन्छौ र परम शान्त हुन थाल्छौ। र मोहका कारण त्यसलाई त्याग गर्नुलाई तामस त्याग भनिएको छ। मोह भनेको के हो? अज्ञान। अब जानेन, अरूले त्यही गरेको देख्यो, आफू पनि त्यही गर्यो, देख्यो कि यी सिद्धार्थ गौतम त बोधि वृक्षको मुनि बसेका छन् र बडो चम्किएका छन्, सारा संसारले यिनलाई मानेको छ, म पनि गएर बोधि वृक्ष मुनि बसिदिउँ, यिनको छेउमा कमण्डलू थियो मैले पनि कमण्डलू लिदिउँ, यिनले एक प्रकारका लुगा लगाएका थिए मैले पनि त्यही प्रकारका लुगा लगाऊ, यिनले पेट सुकाएका थिए मैले पनि पेट सुकाऊ, यिनले दाढी पालेका थिए यिनको जटा लामा लामा थिए मैले पनि त्यही गरौँ। यसरी नक्कल देखा सिखीमा कहीँ पनि भित्रको चेतनाको विकास हुँदैन। धर्म प्रत्येक व्यक्तिको आफ्नो रोजाई हुनुपर्छ। त्यो मेरो व्यक्तिगत रोजाइमा पर्सनल सिलेक्सन, पर्सनल चोइस बन्नुपर्छ धर्म। मेरो अन्तसको आविर्भाव बन्नुपर्छ धर्म। बस म अभिव्यक्त हुँ धर्मको माध्यमबाट। धर्म के हो? अभिव्यक्तिको माध्यम हो। म आफूलाई अभिव्यक्त गरौँ त नियत कर्मबाट म कहिले पनि नभागौँ। नियत कर्मबाट म भागेँ भने, त्यस्ता कर्महरूको मैले त्याग गरेँ भने, परित्याग गरेँ भने, यो मोहवश गरिएको त्याग हो र यसलाई तमस त्याग भनिन्छ। तमस त्याग र रजस त्याग दुवैबाट आसुरी वृत्ति जन्मिन्छ। व्यक्ति भित्र आसुरी वृत्ति जन्मिन्छ, यो व्यक्तिलाई असुर भनिन्छ। असुर भनेको जसको जीवनमा सुर छैन, होस छैन, अब उसँग भएको अलिकति चेतना पनि गुमाएर फर्किनेछ। यस्ता मनुष्यहरू यो मनुष्य चोलामा गुमाउन आउँछन्, कमाउन आउँदैन। बाहिरको धन सम्पत्ति कमाएर केही कमाइने होइन, भित्रको अहंकार गुमाउनु सबभन्दा ठुलो आर्जन हो। भित्रको अहंकार गुमेन भने यो आर्जन कहिले पनि काम लाग्दैन। मैले लुगा फेर्दैमा मेरो अहंकार कहीँ पनि जाँदैन, मेरो लोभ कहीँ पनि जाँदैन, मेरो वासनाहरू कहीँ पनि जाँदैनन्। त्यसकारणले मैले बाहिर के गर्छु त्यो मतलबको विषय छैन। म भित्र के कारणले गरिरहेको छु? कहीँ मेरो त्याग तामसी त्याग त भएको छैन? गर्नुपर्ने आवश्यक कर्महरूप्रति पनि म प्रवीण नभएको अवस्था छ कि? यसले मेरो जीवनमा विनाश बाहेक केही पनि ल्याउँदैन। यस्ता विनाशहरूबाट निरन्तर बढ्नुपर्छ, आफ्ना कर्महरू गर्नुपर्छ, उठेर पुरुषार्थ गर्नुपर्छ र पुरुषार्थबाट भाग्ने कुनै पनि प्रयास गर्नु हुँदैन। जीवनका आवश्यकताको पूर्ति गर्नुपर्छ र जीवनका चुनौतीहरूलाई सामना गर्नुपर्छ। त्यही त भन्दै हुनुहुन्छ नि भगवान कृष्ण अर्जुनलाई, आज तिम्रो अगाडि युद्ध चुनौती भनेर आएको छ, यो नियत कर्म हो, त्यहाँ पुग्यौ तिमी, यो नियत कर्मबाट तिमी नभाग। नियत कर्मबाट तिमी भाग्यौ भने तिमी मोहवश त्याग गरिएको मानिनेछ र त्यो तमस कर्म हुनेछ। यसले तिमी ब्रह्ममा प्रवेश गर्ने होइन, झन बढी अहममा भने प्रवेश गर्नेछ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418।
5: अनन्य श्रीकृष्ण भक्तिमा निरन्तर सहायक बनुन् भनी देवादिदेव श्री भोलेनाथमा अभ्यर्थना गर्दै महिलाहरूको महान पर्व हरितालिका तीजको सबैमा हार्दिक शुभकामना। श्री राधा माधव समिति परिवार।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: It has been the solace of my life and it will be the solace of my death, Schopenhauer. मेरो निराश जीवनलाई सरस बनाइदियो वेदको ज्ञानले, र अब मलाई पूर्ण विश्वास छ कि मेरो मृत्यु पनि सरस हुनेछ, सुखदायी हुनेछ। त यो हो वेद, नित्य ज्ञान, शाश्वत ज्ञान। यो वेद हामीलाई सावधान गराउँदैछ कि सावधान हो, यो मनुष्य देह तिमीहरूलाई प्राप्त छ, यसको एक लक्ष्य छ, कुनै त्यसको खोजी गर, प्राप्त गर, नत्र महान हानि हुनेछ। तपाईँहरू भन्नुहोला वेदमा त हाम्रो पहुँच छैन, स्वामीजीले के बोल्नु भयो के बोल्नु भयो? त आउनुहोस्, यही वेदको ठ्याक्कै भनाइ गीतामा छ। गीता त तपाईँहरूको घर घरमा उपलब्ध छ, कन्फर्म गर्न सक्नुहुन्छ गएर। आसुरिम योनि मापन्ना मूढा जन्मनि जन्मनि माम प्राप्यैव कौन्तेय ततो यान्त धमाम गतिम। गीता 16 अध्यायको 20 श्लोक हो, यो पढ्न सक्नुहुन्छ गीता खोजेर। यहाँ भगवान श्री कृष्ण अर्जुनलाई सम्झाउँदैछन्, अर्जुन यदि यो मानव देहमा लक्ष्य प्राप्ति गरिनस् भने तलाई आसुरी योनिमा पटकाइनेछ, आसुरी योनिमा जानुपर्नेछ, नरकाधिक भोग गर्नुपर्नेछ, सावधान हो। फेरि थप्दैछन्, त्रिविधम नरकस्येदम द्वारम नाशनमात्मनः कामः क्रोधस्तथा लोभस् तस्माद्देतत्रयम् त्यजत। गीता 16 अध्यायको 21 श्लोक। ए मनुष्य सावधान रह, केवल यो संसारको सामग्री प्राप्त गर्ने, काम कामना बनाउने, काम क्रोध लोहमा नलाग, लोभमा, यो सबले तिमीलाई नरक पुर्याउँछ, नरक। लोभ आज यहाँ यत्रो प्रचार गरिएको छ, केही व्यक्ति मात्र लेक्चर सुन्न किन आए? अरे लोभ छ, पसलमा एकछिन ढिला भयो यता आयौँ त उता हानि हुन्छ, लोभ। जबकि मर्ने बेलामा साथमा एक सियो पनि जान्दैन, सबलाई थाहा छ। त्यसैले यहाँ श्रीकृष्ण सावधान गराउँदैछन्, यही संसारमा लिप्त नरहु, सावधान हौ। भागवत तपाईँहरूको प्रख्यात ग्रन्थ छ, भागवत। त्यसमा दुर्लभो मानुषो देहो देहिनाम क्षणभङ्गुरः, भागवत 11 स्कन्दको 2 अध्यायको 29 श्लोक। ए मानव देह दुर्लभ छ, यसमा लक्ष्य प्राप्तिमा लाग, वेस्ट नगर। पुनः भागवत

होती जाए। रामायण आत्महत्यारा नहीं होती हो पक्का। धनुष रामायण ले पनि सावधान गराउँदछ, सब शास्त्रमा भरिएको छ यस बारेमा, बार बार सावधान गराइएको छ मानव देहको बारेमा, यसको महत्त्वको बारेमा। न मानुषात् श्रेष्ठतरम् हि किञ्चित् महाभारत, यहाँ पनि सावधान गराइयो।

आदि जगत गुरु शंकराचार्य जी सावधान गराउँदैछन्, विषयमा लम्पट भएर नबस यही संसारमा, सावधान हो, तिमीहरूको केही लक्ष्य छ त्यसलाई जान। बार बार हेर्नुहोस्, बाइबल बताउँछ इच सोल इज पर्टिकुलरली डिवाइन, अर्थात प्रत्येक जीवात्मा परमेश्वरको अंश हो। तर मानव शरीर खास छ, किन? किनकि मैन इज अ स्पिरिचुअल बीइंग सिमिलर टू हिज सोर्स गॉड बाय विल, अर्थात मनुष्य चाहिँ भगवानले आफ्नै जस्तो स्वरूप बनाए, खास प्रयोजनको लागि बनाए। कुकुर बिरालो जेनरल भोग्नको लागि बनाए, तर मनुष्यलाई चाहिँ आफ्नै जस्तो स्वरूप दिए। त्यसैले यो देहको मूल्य बुझ, महत्त्व बुझ। मा खलक तल इन सवा जिन इल्लाले आबदून, इस्लाम धर्म। सावधान हो, मानव देह खास प्रयोजनको लागि दिएको छ। सब बोल्दछन् एक स्वरमा, दुर्लभम त्रयमे वैत दैवानुग्रह कारकम मनुष्यत्वम मुमुक्षुत्वम महापुरुष संभव। आदि जगत गुरु शंकराचार्य हर ठाउँमा सावधान गराउँछन्, मनुष्य देह दुर्लभ छ, दुर्लभ छ। कतिसम्म दुर्लभ छ? दुर्लभम मानुषम जन्म प्रार्थते त्रिदशैरपि, अर्थात यो मनुष्य देह देवताहरू पनि चाहन्छन्। ध्यान दिनुहोस् यहाँ, अब हेर्नुहोस्, तपाईँहरूको फिलोसफी खण्डित भयो। यहाँ जुन चल्दै आएको फिलोसफी यही थियो कि तपाईँहरू लक्ष्य बनाउनु हुन्थ्यो स्वर्ग जाने, तर यहाँ जुन स्वर्गमा अलरेडी छन् देवता, तिनीहरू प्रार्थना गर्दैछन्, हे भगवान हामीलाई मनुष्य देह देऊ, मानव देह चाहँदैछन्। सुरैरपि वाञ्छितम्, सुर माने देवता, वाञ्छित चाहना राख्छन् मानव देहको। यति महत्वपूर्ण छ यो मानव देह। अरे भगवान राम, भगवान उनले 11,000 वर्ष यो संसारमा भोग गरे, राज्य गरे, एक पटक लेक्चर दिए, प्रवचन दिए अयोध्यामा, जहाँ टुलटुला ऋषि मुनि महात्मा सब आए। त्यहाँ उनले सबभन्दा महत्त्वपूर्ण चीज बताए,

ए यो चांचू ने भाग्य ले मानव देह पाइंदे ना उलो भाग्य चाहिन्छ धेरै पुण्य चाहिन्छ तब मनुष्य हुन्छौ अरे कमन सेन्स हो तपाईहरुको यो संसारमा एक खाल्टो खन्नुस एक मिटर गहिराईको त्यो खाल्टोमै अरबौ जीव फेला पर्छन् यद्यपि हेर्नलाई सामान चाहिएला इन्स्ट्रुमेन्ट चाहिएला आँखाले प्रत्यक्ष नदेखेला त मनुष्य कति छन् केवल 7 अरब 7 अरब मनुष्य जबकि जीव अन्य अनन्त छन् यो परम सौभाग्य हो त्यसैले यहाँ भगवान राम ठोकुवा गरेर बोल्दैछन् सुर दुर्लभ सुर माने देवता देवता